0: नै स्पष्ट सन्देश दिएको छ।
1: निर्माण थालेको 79 महिनामा नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको काम सकिएको छ। ठेक्का लिने जापानी कम्पनी हाजमा एण्डो कर्पोरेशनले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरेको छ। साउनभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी छ।
0: नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र उक्त बैंकमा कार्यरत कर्मचारीलाई काठमाण्डको चाबाहिल नैका वनस्थली सातो बाटो र महोत्तरीको बर्दीवासमा रहेको ओम समाज डेन्टल हस्पिटल प्रालीमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छूट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सो सम्झौता बमोजिम ती अस्पतालमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीले बिरामी दर्ता र चेक अपमा 100% र अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा 15-25% छूट हुने भएको छ।
1: नबिल बैंकलाई बैंकिङ क्षेत्रका तीनवटा प्रतिष्ठित अवार्डबाट एकैसाथ सम्मानित भएको छ। नेपाल चार्टर्ड अकाउन्टेन्ट संस्था आइक्यानद्वारा वार्षिक रूपमा प्रदान गरिने नेशनल बेस्ट प्रेजेन्टेड अनुअल रिपोर्ट अवार्ड बीपीए 2025 अन्तर्गत नबिल बैंकले निजी क्षेत्रको बैंकतर्फ लगातार तेस्रो पटक गोल्ड अवार्ड प्राप्त गरेको हो।
0: अब शेयर बजार लगातारको गिरावटपछि शेयर बजारमा पक्नेप्से परिसूचक 2600 बिन्दु नजिक पुगेको छ। पछिल्ला 7 कारोबार दिन यता निरन्तर घटेको नेप्से परिसूचक मंगलबार 24.63 अंक ले घटेर 2608.33 अंकमा बन्द भएको छ। यस दिन नेप्से परिसूचक 2603 अंकसम्म झरेको थियो।

0: Weekend Bonus Pound.
1: Vista Pop Tellardish Home. Care for much of the Wafley Home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। झण्डै दुई सातादेखि अत्याधिक गर्मीको कहर खेप्दै आएको पश्चिम युरोपले सोमबार मेघगर्जन सहित वर्षा भएपछि केही राहत पाएको छ। फ्रान्स जर्मनी लगायतका पश्चिम युरोपमा तापक्रम घटे पनि बाल्कन क्षेत्र र पूर्वी युरोपमा भने अझै अत्याधिक गर्मी छ। स्थानीय अधिकारीहरूले क्रोएसियामा खराब अवस्था आउन सक्ने चेतावनी दिएका छन्। बोस्निया एण्ड हर्जगोविना र अल्बानियामा पनि तापक्रम 40 डिग्रीसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ।
4: अब खेल खबर। विश्वकप फुटबल अन्तर्गत गै राति र आज बिहान भएको खेलमा फ्रान्स र नर्वे विजयी भएका छन्। फ्रान्सले स्वीडेनलाई 3-0 र नर्वेले आइभरी कोस्टलाई 2-1 पराजित गरेका हुन्। जससँगै फ्रान्स र नर्वे अन्तिम स्वरमा पुगेका छन् भने स्वीडेन र आइभरी कोस्ट नकआउट चरणबाट घर फिर्ता भएका छन्।
3: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले कठोर जरिवाना होइन जनचेतना विस्तारलाई प्राथमिकता शीर्षकमा कान्तिपुर दैनिकको सम्पादकीय माफ गर्नुहोला। सबैभन्दा पहिले युवाले बुझेको संघीयता शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकबाट लिएका छौं। करिब दुई तिहाई युवाले प्रदेश संरचना महँगो भने पश्चात मैले संघीयताको वित्तीय पाटोमाथि संवाद गरे। नेपाल सरकार लगायतका तथ्याङ्क र प्रदेश संरचना पछाडिका राजनीतिक आर्थिक प्रशासनिक लगायतका विषयमा जानकारी गराए। जब तीनै तहका सरकारको कुल खर्च पदाधिकारीहरू लगायतको कुल खर्चमा प्रदेशको हिस्सा 5% भन्दा पनि कमको विवरण उनीहरूले हेरे विश्वस्त पनि भए। हल्ला गरिए जस्तो प्रदेश संरचना महँगो होइन रहेछ भन्ने बुझाई बन्यो। यति हुँदाहुँदै पनि प्रदेश संरचनामा सुधार गर्न आवश्यक नै छैन। जे छ ठिक छ भन्ने मेरो आशय होइन। प्रशासनिक खर्चमा अझै व्यापक कटौती जरूरी छ। राष्ट्रिय सभाको संघीयता कार्यान्वयन अनुगमन संसदीय विशेष समितिले प्रदेशमा मन्त्रीको संख्या प्रदेश सभाको 20% घटाएर 5 जनामा नघट्ने गरी 10% सीमित गर्नुपर्दछ भनेर सिफारिश गरेको थियो। प्रदेशमा अहिले अनावश्यक रूपमा धेरै संरचना बनाइएका छन् थपिएका छन्। ती सबै संरचनालाई चुस्त बनाउनु पर्दछ।
4: आफ्नै विशेषताको विकास शीर्षकको विचार डाक्टर ठाकुर प्रसाद भट्टले लेख्नु भएको गोर्खापत्रले छापेको छ। हाम्रो अर्थतन्त्रको मूल समस्या उत्पादनमुखी उद्योगको पर्याप्त विकास हुन नसक्नु र कृषि क्षेत्र अझै पनि अपेक्षित रूपमा व्यावसायिक बन्न नसक्नु हो। यी दुवै क्षेत्र कमजोर रहँदा पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन। परम्परागत निजी क्षेत्र तत्कालका लागि उत्पादनमुखी उद्योगमा पर्याप्त लगानी गर्न इच्छुक वा सक्षम छैन भने राज्यले आफ्नो संस्थागत तथा लगानी क्षमता विस्तार गरी यस्ता उद्योगमा प्रत्यक्ष सहभागिता जनाउने वा नयाँ उद्यमीको विकास र प्रवर्धन मार्फत उनीहरूको सहभागिता सुनिश्चित गर्ने आर्थिक नीति अवलम्बन गर्न आवश्यक रहेको छ।
3: नेपाल वायुसेवा निगम पर्यटन प्रवर्धन शीर्षकमा हरिगोपाल प्रधानको विचार हिमालय टाइम्समा छापिएको छ। निगम आर्थिक रूपमा धेरै घाटा खिपेर समेत हालसम्म सञ्चालन भइरहेको छ। यसबाट यात्रुहरूप्रति निगम पूर्ण रूपमा सचेत रहेको प्रष्ट भएको छ। निगमले स्थापनाकालदेखि हालसम्म जहाज भाडा लीजमा लिएर पनि सेवा सञ्चालन गर्दै आइरहेको थियो। नेपाल वायुसेवा निगमले सड़क यातायात पुर्याउन नसकिएका कतिपय ठाउँहरूमा पनि हवाई सेवा पुर्याइरहेको छ। त्यस्तै यसले हिमाली श्रृंखलाका मनोरम दृश्य हेर्न आउने विदेशी पर्यटकहरूलाई ती स्थानमा पुर्याई सेवा गरिरहेको प्रष्टै छ। कतिपय ठाउँका मानिसले दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा निगममै भर पर्नु परेको तथ्य सर्वविदितै छ। त्यस्ता ठाउँहरू यातायातका अन्य साधनबाट पूर्ण रूपमा वञ्चित छन् र मानिस आफैले सामान ढुवानी गर्न बिल्कुलै असम्भव रहेको छ। राजधानीबाट अत्यन्तै टाढा र अति दुर्गम स्थानमा रहेका र कुनै पनि यातायातको सम्भावना नरहेका यस्ता स्थानमा निगमले सेवा पुर्याउँदै आएको छ।
4: चरण प्रसाईको विचार लोकतन्त्र सुरक्षित छ शीर्षकमा रहेको विचार नागरिक दैनिकले छापेको छ। संवैधानिक आयोगका पदाधिकारीलाई कार्यकारी प्रमुखको सचिवालयमा बोलाउनु, धरपकड गर्न एवं मुद्दा चलाउन दवाब दिनु र पाँचै वर्ष यसको निरन्तरता दिने घोषणाले शक्ति पृथकीकरणका आधारभूत सिद्धान्तसँग कसरी मेल खान्छ? प्रधानमन्त्री बालेन शाहको स्वेच्छाचारी शासन शैलीमा ब्रेक नलगाए लोकतन्त्र मात्र होइन मुलुक नै दुर्घटनामा पर्ने सम्भावनालाई नकार्न सकिन्न। प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही र संवैधानिक दायित्व पालना गराउन राष्ट्रपा किन सुकेको छ?
3: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरपुर रेडियो 102.1 मेगाहर्ज।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: हावा हुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश। रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 17 गते बुधबार, जुलाई 1 तारीक सन 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको प्रतिपदा तिथि।
1: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कर्मचारी सरुवा अभ्यासमा नयाँ शुरूआत, अब अनलाइनबाटै प्रक्रिया अगाडि बढाइने। वीर अस्पताल र ट्रमा सेन्टरबाट सुलभ फार्मेसीको शुरूआत। 3 महिनापछि ठूलो अंकमा घट्यो इन्धनको मूल्य।
1: 2 महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया। 79 महिनामा सकियो नागढुङ्गा सुरुङको काम। 1 वर्षसम्म पनि बसेन राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक।
0: राजनीतिमा महिला सहभागिताका लागि संविधान र दलीय प्रतिबद्धता पूरा हुन बाँकी। गर्मीका कारण देशभर बढ़्यो महीको माग। कारागारका कैदी बन्दीलाई श्रममा लगाउन प्रस्ताव।
1: अत्यधिक गर्मीका कारण युरोपमा जनजीवन प्रभावित। झण्डै 10 करोड़ मानिस समस्यामा। भेनेजुएला भूकम्पमा उद्धार र खोजी कार्य अझै जारी। संयौं बेपत्ता।
0: र फ्रान्स फिफा विश्वकपको अन्तिम 16मा प्रवेश। स्वीडेनलाई 3-0 पराजित। भोलि बिहान बेल्जियम र सेनेगल खेल्दा अमेरिका हर्ज गोविना पनि भेट्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा ठूलो अंकमा इन्धनको भाउ घटेको प्रसंग।
1: नेपाल आयल निगम लिमिटेडले हिजो रातीबाट लागू हुने गरी पेट्रोल 20, डिजेल तथा मट्टीतेल 30 र हवाई इन्धनमा 40 रूपियाँ प्रति लिटरले भाउ घटाएको छ। खाना पकाउने एलपी ग्यास 100 रूपियाँ प्रति सिलिण्डर घटेको छ। मूल्य घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोल 197, डिजेल तथा मट्टीतेल 195 र आन्तरिक हवाई इन्धन 229 रूपियाँ पुगेको छ। खाना पकाउने एलपी ग्यास 2060 रूपियाँ प्रति सिलिण्डर कायम भएको छ। हिजो दिउँसो भने इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल 15.09 र डिजेल 29.46 रूपियाँ प्रति लिटर घटेर आएको थियो। त्यस्तै हवाई इन्धन 29.42 रूपियाँ प्रति लिटर तथा खाना पकाउने एलपी ग्यास करिब 400 रूपियाँ प्रति सिलिण्डर घटेर आएको थियो। पेट्रोल र डिजेलको भाउ भारतबाट घटेर आएसँगै मूल्य अनुसार नेपालमा समायोजन भएको हो। ग्यासमा भने अझै पनि घाटा रहेको निगमले जनाएको छ। मूल्य समायोजनपछि पनि ग्यासमा प्रति सिलिण्डर 800 रूपियाँ भन्दा बढ़ी घाटा रहेको कारण तत्काल आईओसीले घटेर पठाएको मूल्य अनुसार नेपालमा समायोजन नभएको निगमले जनाएको छ। मध्यपूर्वको युद्ध यता निरन्तर मूल्य वृद्धि भएको निगमले युद्ध रोकिएर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि सोही अनुसार समायोजन गरेको हो। हिजो दिउँसो इण्डियन आयल कर्पोरेशनबाट सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएका कारण नेपाली बजारमा पनि सोही अनुसार समायोजन गरेको निगमले जनाएको छ। मध्य पूर्व यता एक चैतबाट निगमले मूल्य बढ़ाउन थालेको थियो। त्यसबीचमा 6 पटक गरेर पेट्रोल 62 रूपियाँ र डिजेल तथा मट्टीतेल 95 रूपियाँ प्रति लिटर महँगिएको थियो। तर 16 वैशाखमा पेट्रोल 2 र डिजेल 12 रूपियाँ घटाएता निगमले मूल्य स्थिर राखेको थियो।
0: मनसूनजन्य विपद, बाढ़ी पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणको समन्वयमा मनसूनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत व्यवस्था विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसून अवधिमा बाढ़ी पहिरो डुबान नदी कटान तथा चट्याङ लगायत विपदको प्रभावकारी पूर्व तयारी प्रतिकार्य तथा राहत व्यवस्थापनका लागि नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमको अवस्थाका कारण बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभयो। विशेष गरी पहाड़ी तथा हिमाली जिल्लामा पहिरो तथा तराई क्षेत्रमा डुबान र नदी कटानको जोखिम उच्च रहने अनुमान गरिएको छ, जस अनुसार संघ प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँटफाट गरिएको पनि प्राधिकरणले दावी गरेको छ। संघीय मन्त्रालय प्रदेश सरकार स्थानीय तह सुरक्षा निकाय आपतकालीन कार्य सञ्चालन केन्द्र तथा निजी क्षेत्रलाई आफ्नो भूमिका अनुसार तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ। केन्द्रदेखि स्थानीय तहसम्म मनसून प्रति कार्य कमाण्ड पोस्ट स्थापना गरिएको छ भने संघीय प्रदेश र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरू चौविसै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको गृह मन्त्रालयले बताएको छ। मनसून जन्य विपद प्रति कार्यका लागि सबै तयारी र पूर्व सतर्कता अपनाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो। मनसून प्रति कार्य कार्ययोजना अनुसार नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले मनसून जन्य विपदका बेला प्रभावकारी खोज उद्धार र राहतका लागि सबै पूर्व तयारी अपनाइएको पनि बताउनुभयो। मन्त्रालयले खोज तथा उद्धार आवश्यक साधन स्रोतको पूर्व तैनाथी राहत व्यवस्थापन तथा प्रति कार्यको समग्र नेतृत्व गर्नेछ। खाद्य तथा गैर खाद्य राहत सामग्रीको व्यवस्थापन ढुवानी तथा हवाई उद्धारको समन्वय समेत गृह मन्त्रालयको जिम्मेवारीमा रहने जनाइएको छ। कृषि क्षेत्रमा पर्न सक्ने प्रभाव र यसका लागि अपनाउन सकिने सावधानीका विषयमा कृषिसँग सरोकार राख्ने निकायसँग पनि मौसम पूर्वानुमान महाशाखाले समन्वय गरिरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी,
3: पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन शुरू गर्दा राम्रो हुन्छ भन्ने मेरो।
4: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन, त्यसको लागि चाहिँ के छ सम्पर्क गर्नलाई? जस्तो नार्कमा कृषि मौसमविदहरू त कति धेरै हुनुहुन्छ होइन,
3: हामी जल तथा मौसम विज्ञान विभाग र नार्ककै सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नार्कको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौं।
0: पछिल्लो तीन घण्टाको विश्लेषण गर्दा सबैभन्दा धेरै गण्डकी प्रदेशमा पानी परेको छ। गण्डकी प्रदेशका अधिकांश स्थानमा अहिले पनि पानी परिरहेको छ भने त्यसै गरी अरू प्रदेशहरू बागमती प्रदेशमा पनि अधिकांश स्थानमा पानी परिरहेको छ। कोशी प्रदेशका पनि अधिकांश भूभागमा पानी परिरहेको छ भने मधेस प्रदेशमा पनि पानी परिरहेको छ र पछिल्लो एक घण्टाको विश्लेषण गर्दा सबभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: चालू आर्थिक वर्ष 2082-83 राष्ट्रिय विकास समस्या समाधान समितिको एउटै बैठक नबस्ने देखिएको छ। प्रत्येक तीन तीन महिनामा बस्नुपर्ने बैठक पूरै एक वर्ष बित्न लाग्दा समेत बस्न सकेको छैन। अहिले बैठकको सुरसार समेत गरिएको छैन। प्रधानमन्त्रीको अध्यक्षता रहने यो उच्च स्तरीय संयन्त्रले विकासको कार्यमा देखिएका गाँठोहरू फुकाउने काम गर्छ, तर रोकिएको समय तोकिएको समयमा बैठक नबस्दा समिति निष्क्रिय जस्तै बनेको छ। पछिल्लो पटक 27 असार 2082 समितिको 54 बैठक बसेको थियो। त्यो नियम अनुसार त्यसपछि असोजमा 55, पुषमा 56 र चैतमा 57 र असारमा 58 बैठक बस्नुपर्ने थियो। एनडेक विकासका अवरोधहरू हटाउन समन्वयकारी भूमिका खेल्ने तथा निर्देशन दिन सक्ने साझा र शक्तिशाली संयन्त्र भएकाले यसको बैठक नियमित बस्नुपर्ने योजना आयोगका पूर्व सदस्य डाक्टर रामकुमार फुयालले बताउनुहुन्छ। यसैबीच जेएनजी विद्रोहपछिको पुननिर्माणले गति लिन सकिरहेको छैन। मध्य पूर्वको तनावले निम्ति आएको मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा भएको अवरोधले विकास प्रभावित भएको छ। भिटामिन अभाव लगायतका कारणले राष्ट्रिय स्तरका राजमार्गको स्तर उन्नति सुस्त बनेको देखिन्छ। निर्माण व्यवसायी आन्दोलनरत छन्। सड़क जलविद्युत प्रसारण लाइन लगायतका क्षेत्रका आयोजनाका लागि जग्गा अधिग्रहण वनको प्रयोग तथा वित्तीय व्यवस्थापनमा समस्या देखिएको छ। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको विकास खर्च पनि निराशाजनक देखिएको छ। यसैबीच आयोगका उपाध्यक्ष डाक्टर गुनाकर भट्टले वर्तमान सरकार आएपछि चालू आर्थिक वर्षको बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माणमा फोकस भएका कारण बैठक बस्न नसकेको बताउनु भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र महिला नेतृत्व अनि सहभागिताको सन्देश।
5: कोही पनि पुरुषले चाहिँ उनलाई चाहिँ पुल हुन्छ नि पुस गरेको पनि होइन।
6: राष्ट्रसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्छ र अरूले पनि त्यो सिक्नु पर्छ।
1: गर्मीका कारण देशभर बढ़्यो महीको माग। कारागारका कैदी बन्दीलाई श्रममा लगाउन प्रस्ताव लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: संसद तपाईका आवाज तपाईका सरकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
9: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
10: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
11: हाम्रा दुःख नै त सरकारी खेती गरिसौँ र पानी पिग्रला अखन चाहिँ हाम्रो खेती हो।
8: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
10: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
8: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि कार्यक्रम हेलो सांसद।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा गर्मीले बढ़्यो महीको माग शीर्षकमा केशवराज पौडेलले खबर लेख्नु भएको छ। गर्मी बढ़ेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ्छ तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो नयाँ पहिचानका साथ फर्किएको छ, त्यो मही। कुनै समय गाउँघरमा किसानको दैनिक जीवनसँग जोड़िएको मही अहिले स्वास्थ्य प्रेमी पोषणविद चिकित्सक र उद्यमीहरूको रूचिको विषय बनेको छ। केही वर्ष अघि मही गाउँघरमा सीमित थियो, अहिले उपभोक्ता प्राकृतिक र स्वास्थ्यवर्धक पेय तय आकर्षित भइरहेका छन्, त्यसैले महीको माग उल्लेखनीय रूपमा बढ़ेको छ। त्यस्तै भित्री पृष्ठमा 33 नेपालीलाई आम माफी शीर्षकमा अर्को खबर प्रकाशित छ। साउदी अरब सरकारले 33 नेपाली नागरिकलाई आम माफी प्रदान गरेको छ। साउदी अरब जेलमा रहेका 33 नेपालीको कैद मिना गर्दै त्यहाँको सरकारले आम माफी दिएकोमा नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ। रमादानको अवसर पारेर साउदी अरब सरकारले आम माफीको घोषणा गरेकोमा आभार प्रकट गरेको सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले जनाएको छ। चितवनमा शुरू भयो नाइट जीप सफारी शीर्षकमा खबर प्रकाशित छ। चितवनमा परीक्षणका रूपमा पहिलो पटक नाइट जीप सफारी सञ्चालनमा ल्याइएको छ। चितवनको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ भण्डाराबाट दैनिक जैविक मार्ग अन्तर्गतका सामुदायिक वन क्षेत्रमा पहिलो पटक नाइट जीप सफारी शुरू गरिएको हो। त्यस्तै विद्युत आयोजना प्रबन्धककै अगुवाईमा बन्यो प्रसारण लाइन शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपाल व्यवसायको असक्षमताले करिब 7 वर्षसम्म निर्माण हुन नसकेको मर्साङदी करिडोर अन्तर्गतको 220 केवी मार्की चोक भरतपुर प्रसारण लाइन विद्युत आयोजना प्रबन्धकै अगुवाईमा निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरणले तनहुँको आबुखैरेनी स्थित मार्की चोकमा रहेको न्यू मर्साङदी सब स्टेशनदेखि चितवनको भरतपुर महानगरपालिका आपटार स्थित न्यू भरतपुर सब स्टेशनसम्म करिब 28 किलोमिटर लामो 220 केवी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो।
0: नागरिक दैनिकमा राजमार्गका 140 पहिरो स्थल पहिचान, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाऊ शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। सड़क विभागले यस वर्षको मनसूनमा देशका विभिन्न 140 स्थानमा पहिरो गई राजमार्ग सड़क अवरूद्ध हुन सक्ने अनुमान सहित आवश्यक तयारी गरेको छ। पहिरोबाट लामो समयसम्म राजमार्ग सड़क अवरूद्ध हुन नदिन विभागले चाँडोभन्दा चाँडो पन्छाएर आवत जावत खुलाउने कार्यको योजना बनाएको हो। यसका लागि विभागले सम्भावित पहिरो स्थलको पहिचान पनि गरिसकेको छ। सिकाई स्तर कमजोर, श्रम बजारमा बिक्न मुश्किल शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छापिएको छ। कक्षा 10 सम्म पुग्दा पनि धेरै विद्यार्थीको सिकाई उपलब्धि न्यूनतम स्तरमा पनि नपुग्नुले विद्यालय शिक्षा प्रणालीले विद्यार्थीलाई अपेक्षित आधारभूत ज्ञान, विश्लेषण क्षमता र समस्या समाधानको सिप दिन नसकेको बुझिने उल्लेख गरिएको छ। रासोपाको नयाँ समितिले काम थाल्दै शीर्षकमा खबर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ। पार्टी स्थापनाको 4थ वर्षमा रासोपाले गत असार 7 गतेदेखि चितवनमा पहिलो महाधिवेशन गरेको थियो। रवि लामिछानेलाई सभापतिमा निर्विरोध निर्वाचित गर्दै रासोपाले 900 सदस्य केन्द्रीय सदस्य महाधिवेशनबाट चयन पनि गरिसकेको छ। कारागारका कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव शीर्षकमा टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। कैदीबन्दीलाई ठूला परियोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष सहितको प्रतिवेदन गृह मन्त्रालयमा पुगेको छ। कानूनबाट परिभाषित सामुदायिक सेवा अन्तर्गत निशुल्क रूपमा सार्वजनिक काम गर्ने, निशुल्क रूपमा अस्पताल, वृद्धाश्रम, अनाथालयमा सेवा गर्ने, निशुल्क रूपमा वातावरण संरक्षण सम्बन्धी काम गर्ने, निशुल्क रूपमा सार्वजनिक वा सामुदायिक विद्यालयमा अध्यापन वा सेवा गर्ने, निशुल्क रूपमा खेलकुद प्रशिक्षण गर्ने गराउने, निशुल्क रूपमा कुनै परोपकारी संघ संस्थाहरूमा काम गर्ने, अदालतले तोकिदिएको उपचारात्मक वा सुधारात्मक संघ संस्थामा उपस्थित हुने र त्यस्तो संस्थाले लगाए बमोजिमको काम गर्ने प्रस्ताव गरिएको हो। श्रम गरे बापत पारिश्रमिक पाउने कैद सजाय पनि कट्टा हुनेछ। विभागका अनुसार कैदीबन्दीलाई विशेष गरी राष्ट्रिय गौरवका आयोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिन्छ। श्रम प्रयोग गरिनेछ। मजदूर प्रमोशन तथा प्यारोल बोर्ड, सम्बन्धित कारागारका जेलर, प्रहरी वा त्यस्तै अन्य कुनै निकायको सुपरिवेक्षणमा रहनेछन्। उनीहरू सुपरिवेक्षणमै रहेर श्रम स्थल पुग्नेछन्। दिनभर काम गर्नेछन्। सकिएपछि सुपरिवेक्षणमै रहेर पुनः कारागार फर्कनुपर्नेछ। मालपोतका नासु मृत्युपछि भ्रष्टाचारी ठहर शीर्षकमा अर्को खबर छापिएको छ। राजस्व हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दामा मालपोत कार्यालयका नायब सुब्बा मृत्युपछि दोषी ठहर भएका छन्। मालपोत कार्यालय पर्साका तत्कालीन नायब सुब्बा स्वर्गीय किरण प्रसाद उपाध्यायलाई विशेष अदालतले मंगलबार हिजो दोषी ठहर गरेको उल्लेख गरिएको छ। अर्को खबर वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा शुरू भएको बारेमा छ। सरकारी अस्पतालबाटै सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सरकारी सुधार कार्यक्रम अन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबाट सुलभ फार्मेसी सेवा सञ्चालनमा आउन थालेको हो। कर्मचारी सरूवा प्रणालीमा नयाँ शुरूआत, अब अनलाइनबाटै सबै प्रक्रिया गरिने शीर्षकमा सुभाष भट्टले लेख्नु भएको खबर छ। सरकारले निजामती कर्मचारीको सरूवा प्रक्रिया थप पारदर्शी, प्रविधि मैत्री र स्वचालित बनाउन पहिलो पटक पूर्ण रूपमा अनलाइन प्रणाली लागू गर्ने तयारी थालेको छ। यस अनुसार अब कर्मचारी सरूवा सम्बन्धी निवेदनदेखि निर्णय र पत्र जारी गर्ने प्रक्रियासम्म सबै काम डिजिटल माध्यमबाट मात्रै हुनेछ। लामो समयदेखि आलोचित सरूवा प्रणालीमा सुधार ल्याउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले ट्रान्सफर म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम नामक सफ्टवेयरको सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ। अर्को खबर सरकारी अस्पताल को समेत स्वास्थ्य बीमा में नकली दावी शीर्षक में शिवहरी घिमिरेले लेख्नु भएको छ भने रूसी सेना में कार्यरत 127 नेपाली मारिए 90 अझै बेपत्ता शीर्षक में परराष्ट्र सम्बन्धी यो खबर परशुराम काफेले लेख्नु भएको छ। बेपत्ता नागरिक बारे रूसी राजदूतसँग परराष्ट्र मन्त्री खनालले चासो व्यक्त गर्नुभएको पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा फैलियो मनसून विपदको जोखिम शीर्षकमा नितु घलेले लेख्नु भएको खबर छापिएको छ। राजदूत आकांक्षीको नाम किन गोप्य शीर्षकमा अर्को खबर छापिएको छ भने पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा तीन व्यावसायिक मुद्दाको फाइल झिकाइयो शीर्षकमा खबर छ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल न्यायिक हिरासतमै रहने हुनुभएको छ। पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेलका पत्नी दुमायाले दायर गर्नुभएको रिट निवेदनमा हिजो सुनवाई गर्दै सर्वोच्चले रिहाई गर्न अस्वीकार गरेको हो। आर्थिक कारोबार दैनिकमा औद्योगिक सम्पत्ति विधेयकमा फेरि संशोधन संरक्षण अवधि घटाइँदै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा प्रधान न्यायाधीशले न्याय परिषद बैठक नबोलाएको बारेमा खबर छ। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाँती राखिएका छन् दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। प्रदेशको बजेटमा सत्तापक्षको अवरोध भएको बारेमा पनि खबर छापिएको छ। गम्भीर त्रुटि भएको भन्दै पारित हुन नदिने अडान लिएको छ। दुई साता बितिसक्दा पनि सुदूरपश्चिम कर्णाली लुम्बिनी र कोशी प्रदेशमा बहस नै शुरू हुन सकेन। बागमतीमा छलफल चलिरहेको छ। मधेसमा बैठक बस्न थालेको छ। गण्डकीमा बहुमतले पारित भएको उल्लेख गरिएको छ। अत्यधिक गर्मी बढ़ेसँगै अरू विभिन्न प्रकारका पेय पदार्थको माग र आपूर्ति बढ़िरहेको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकको भित्री पन्नामा दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छ। काकटभिट्टा नाकाबाट मंगलबार इलामटी र सुमर भ्यालीका दुई ट्रक चिया भारत निर्यात भएका छन्। 20% खेपमा मात्रै ऱ्याण्डम नमूना परीक्षण गर्ने सहमति बनेको छ। 79 महिनामा नागढुङ्गा सुरुङको काम सकिएको बारेमा विमल खतिवडाले खबर लेख्नु भएको छ।
12: साझा खबरमा अब विदेशका खबर। अमेरिकाबाट देश निकाला गरिएका 100 भन्दा बढ़ी भेनेजुएलाका नागरिक भूकम्पमा परि बेपत्ता भएका छन्। गत बुधबार भूकम्प जानुभन्दा केही घण्टा अघि मात्रै उनीहरूलाई अमेरिकाको मियामीबाट जहाजमा भेनेजुएला पुर्याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गरेर एउटा होटलमा राखिएको थियो। भूकम्पमा उनीहरू बसेको होटल भग्नावशेषमा परिणत भएको छ। तीमध्ये धेरै जस्ता व्यक्तिहरू सम्पर्कविहीन बनेका छन्। गत बुधबार गएको 7.2 र 7.5 रेक्टर स्केलको भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित क्षेत्र मध्ये ला गुयारा एक मानिएको छ। भेनेजुएलाका सरकारको अनुसार यस भूकम्पमा परि 1700 भन्दा बढ़ी मानिसहरूको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको र उद्धार र राहतको कार्यक्रम जारी रहेको जनाइएको छ। र झण्डै दुई सातादेखि अत्यधिक गर्मीको कहर खेप्दै आएको पश्चिम युरोपले सोमबार मेघगर्जनसहित वर्षा भएपछि केही राहत महसुस गरेको छ। फ्रान्स जर्मनी लगायतका पश्चिम युरोपमा तापक्रम घटे पनि बाल्कन क्षेत्र र पूर्वी युरोपमा भने अझै अत्यधिक गर्मी रहेको र 10 करोड़ भन्दा बढ़ी जनसंख्या प्रभावित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। जर्मनीमा झण्डै दुई सातासम्म अत्यधिक गर्मीपछि सोमबार अवस्था भने सामान्य देखिएको छ। त्यहाँ 40 डिग्री भन्दा माथि गर्मी पुगेको थियो। दुई साता यता गर्मीसँगै चलेको तातो हावाका कारण यातायात र स्वास्थ्य सेवा प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। जर्मनीका विभिन्न स्थानमा रहेका ताल र नदीमा पौडी खेल्न जाँदा झण्डै 26 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले युरोपमा मृतकको संख्या सामान्य अवस्थामा भन्दा कम्तीमा 1300ले बढ़ेको जनाएको छ।
0: साझा खबरमा अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप 2026 को अन्तिम 16 प्रवेश गरेको छ। न्यूयर्क न्यू जर्सी रंगशालामा आज बिहान भएको खेलमा स्वीडेनलाई 3-0 हराउँदै फ्रान्सले अन्तिम 16 स्थान पक्का गरेको हो। कप्तान किलियन एम्बापेले 2 तथा ब्राडली बार्कोलाले 1 गोल गर्नुभयो। खेलको 45 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाउनुभयो। खेलको 74 मिनटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाउनुभयो। यो खेलमा दुई गोल गरेसँगै एम्बापेले फिफा विश्वकप 2026 सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेस्सीसँग बराबरी गर्नुभएको छ। दुवैले समान 6 गोल गर्नुभएको हो। विश्वकप अन्तर्गत 18 असार अर्थात भोलि बिहान 1:45 बजे बेल्जियम र सेनेगल बीचको खेल हुनेछ भने 5:45 बजे अमेरिका र बो हर्ज गोबिनाको बीचमा खेल हुनेछ।
13: राजनीतिमा महिला सहभागिताको सवालमा रासुपाको महाधिवेशन र सुधार गर्ने ठाउँ अरू दलका महिला नेताको बुझाई रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य
14: लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।

0: नम्बर 01-5224-352-5253।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब राजनीतिमा महिला सहभागिता र रासुपाको महाधिवेशनको प्रसंग। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 महिला निर्वाचित भएका छन्। अर्थात निर्वाचित सदस्य मध्ये करिब 51% महिलाको संख्या छ। नेपालका राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनीतिक दलमा केन्द्रीय समितिमा महिलाको निर्वाचित संख्या पुरूषभन्दा बढ़ी भएको यो पहिलो घटना हो।
3: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। रासुपाको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीतिप्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी रासुपा नेता विनिता कठायत
4: त्यो आफ्नो मेहनतले नै उहाँहरू यो 51% महिलाहरू रासुपामा केन्द्रीय सदस्य
3: प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनीतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण रासुपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
5: रासुपाको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा उपलब्धि महिलाका लागि गरेको छ। त्यो चाहिँ राष्ट्रसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
3: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 275 सदस्य प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट मात्रै 14 चुनाव जितेर आएका छन् भने समानुपातिक निर्वाचन प्रणालीबाट 82 निर्वाचित भएका 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। नेकपा नेता पम्फा भूषाल
6: पदाधिकारीमा उहाँहरू पनि 2 हो के रे, कमिटीमा 50 नआए चाहिँ राम्रो। अब मनोनित गर्ने कमिटी बाँकी छ, 900 कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
3: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
7: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो, त्यो भन्दा माथि रातपाले पुर्याउनु भयो। अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो। सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछ अथवा योभन्दा माथि बढी पनि दिन सक्छन्, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
3: रासुपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
8: कति प्रतिशत मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पात्र हुन सक्ला। महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोषेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
3: रासुपाले केन्द्रीय समितिमा 51 निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाइ छ। सन्तोषी रावल CIN काठमाडौँ।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: कर्मचारी सरुवा अभ्यासमा नयाँ शुरूआत, अब अनलाइनबाटै प्रक्रिया अगाडि बढ़ने। वीर अस्पताल र ट्रमा सेन्टरबाट सुलभ फार्मेसीको शुरूआत, 3 महिनापछि ठूलो अंकमा घट्यो इन्धनको मूल्य।
2: 2 महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया, 79 महिनामा सकियो नागढुङ्गा सुरुङको काम, 1 वर्षसम्म पनि बसेन राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक।
9: राजनीतिमा महिला सहभागिताका लागि संविधान र दलीय प्रतिबद्धता पूरा हुन बाँकी, गर्मीका कारण देशभर बढ़्यो महीको माग, कारगारमा कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव।
2: अत्यधिक गर्मीका कारण यूरोपमा जनजीवन प्रभावित, झण्डै 10 करोड़ मानिस समस्यामा, भेनेजुएला भूकम्पमा उद्धार र खोजी कार्य अझै जारी, सयौं बेपत्ता।
9: र फ्रान्स फिफा विश्वकपको अन्तिम स्वरमा प्रवेश, स्वीडेन 3-0 पराजित, भोलि बिहान बेल्जियम र सेनेगल खेल्दा अमेरिका र हर्जगोविना भिड्ने।
2: साझा खबरको अन्त्यमा कार्टुन, हामीले कान्तिपुर दैनिकमा गजब छब्बा शीर्षकमा अबिनले बनाउनु भएको

0: कार्टुन लिएका छौं। बेंगेगर्न खोजिएको छ। पछिल्लो समयमा ट्राफिक कार्यवाहीमा पर्ने व्यक्तिलाई जरिवानाको मात्रा बढ़ाइएको विषयमा बहस भइराखेको छ र सवारी साधन चलाउने चालकले कुनै गल्ती कमी कमजोरी गरिएमा 1,00,000 जरिवाना गर्न सक्ने गरी प्रस्ताव ल्याइएको छ र एउटा खुल्ला सड़क छ। सड़कमा विभिन्न सवारी साधन चलिराखेको जस्तो देखाइएको छ र एकजना व्यक्ति मोटरसाइकल चलाइराखेका छन् र पछाडिपट्टि एकजना महिला बसेका छन् र ती महिला अगाडिपट्टि मोटरसाइकल चलाइरहेका व्यक्तितर्फ केही भनिराखेका छन्। तल यस्तो लेखेको छ, अलि होस पुर्याएर चलाउनु है, त्यस्तो केही यताउता भइहाल्यो भने फेरि बाइक बेचेर नपुगेको पैसा थपेर तिर्नु पर्ला नि जरिवाना।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
1: सीता थापा,
3: प्रकाश कचवाल,
1: राजेन्द्र कुमार कार्की,
3: कुमार कार्की,
1: अमृत सुनवार,
3: उत्तम पौडेल,
1: सन्ध्या सानु,
3: रामकुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
3: कार्यक्रम हुने मिति, समय र स्थान:
1: मिति 2083 साल असार 26 गते,
3: समय दिउँसो 1 बजे,
1: स्थान मन्थली पार्क इन रामेछाप।
3: थप जानकारीको लागि सम्पर्क नम्बर: 9823042165, 9861295951।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
4: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर:
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर: 9854043230, 9767652429।
6: सुनकोसी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली।
1: सम्पर्क नम्बर 0475904660, 9692965998।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
3: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड ग मा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
2: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
3: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0484543998, 0484543998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
6: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
9: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
9: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वास लिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्, फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
7: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो
9: कि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना

0: उपचार पनि हुँदो रहेछ। रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
4: सम्पर्क नम्बर 0475946 98692965998।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: जिल्ला सड़क सिंचाई र कृषि गोलन्जरको पूर्वाधार तरकारी खेती पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण

0: अहिले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलुन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमलाई आजको कार्यक्रममा स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: नेपालको संविधान जारी भएको दोस्रो स्थानीय निर्वाचनको यो ऐतिहासिक क्षण अनि नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय निर्वाचनको त्यो ऐतिहासिक क्षण अनि हामीमाथि भयो जनताले सुम्पिएको त्यो पवित्र विश्वास मलाई हिजो जस्तै लाग्छ। समयको त्यो गतिशील चक्र अथवा नदी जस्तै प्रभाव हेर्दा हेर्दै हाम्रो पाइलाहरूले जन अनुमोदित यात्राको चौथो वसन्त पार गरिसकेको छ। आज हामी सफलताका थुप्रै विचार झट्टै अनुभवका नयाँ पाइलाहरू साथै आफ्नो कार्यकालको 5 वर्षको संघारमा उभिएका छौं। यो 5 वर्ष केवल एउटा अंक मात्र होइन, यो त हाम्रो प्रतिबद्धताको पूर्णता दिने र यो सुखद कार्यकालको गौरवमय बनाउने अन्तिम तथा महत्वपूर्ण वर्ष पनि हो। आधुनिक गाउँवासी दाजुभाइ तथा गाउँ सभा सदस्यज्यूहरू, बाहिरबाट हेर्दा सहज देखिए तापनि स्थानीय सरकार सञ्चालन र विकासको रथलाई अगाडि बढ़ाउनु आफैमा एक किसिमको चुनौतीपूर्ण जिम्मेवारीपूर्ण यात्रा रहेको अनुभव मैले यी वर्षहरूबाट लिएको छु। सीमित स्वसाधन, नागरिकका असीमित आकांक्षाहरू, भौगोलिक विकटता बीच काम गरिरहँदा हामीले थुप्रै अप्ठ्याराहरू पार गर्यौं। विकास सुशासनको यो सादा यात्रामा सबैलाई मिलाएर सबैको भावना समेटेर अगाडि बढ़ने मेरो निरन्तरको प्रयास जारी नै रहनेछ। फरक राजनीतिक विचार र कार्यशैलीमा आउने स्वाभाविक विविधताबीच यो गोलुन्जोरवासी जनताले हामीप्रति राखेको भरोसा विश्वासलाई हामीले सधैँ ऊर्जाको रूपमा ग्रहण गर्यौं। त्यही जनविश्वासको जगमा उभिएर सबै प्रकारका चुनौतीहरूलाई चिर्दै गोलुन्जोरको मुहार गर्ने संकल्पबाट हामी कहिल्यै पनि पछि हट्दैनौं। निरन्तरको प्रयासपछि ढिलै भए पनि समृद्ध गोलुन्जोर निर्माण गर्न राजनीतिको संकुचित घेराभन्दा केही माथि उठेर गोलुन्जोरको समग्र विकास र समृद्धिको लागि सामूहिक विभेद देखाउनु हुने, रचनात्मक सहकारी गर्नुहुने सम्पूर्ण आदरणीय जनप्रतिनिधि साथीहरू, राजनीतिक दलको नेतृत्व वर्गप्रति त म हृदयदेखि नै आग्रह प्रकट गर्न चाहन्छु। आगामी दिनमा पनि यस्तै सहयोग सद्भावको अपेक्षा गरेको छु। सबै पक्षसँग आवश्यक समन्वय सहकारी गर्दै गोलुन्जोरको विकास र नागरिकको सेवामा थप दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। आदरणीय गाउँवासी दिदीबहिनी, दाजुभाइ तथा सभाका सदस्यज्यूहरू, अब म अघिल्ला वर्षमा यसै गरिमय सभा मार्फत विकास समृद्धिका लागि गरेका केही दृढ साधा संकल्पहरू मूर्त रूप दिने क्रममा हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन, सड़क पूर्वाधार जस्ता आगामी क्षेत्रको भौतिक एवं सामाजिक विकासमा महत्वपूर्ण खर्च मारेका छौं। हामीले हासिल गरेका तीनै गौरवपूर्ण संकल्प उपलब्धिहरूलाई यस गरिमा मय सभा समक्ष संक्षिप्त रूपमा प्रस्तुत गर्ने अनुरोध चाहन्छु। गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न भएको छ। गोलुन्जोर गाउँपालिका वडा नम्बर 3 निर्माणाधीन अवस्था रहेको गाउँपालिका स्तरीय आधुनिक अस्पतालको निर्माण तथा उपकरण प्रारण कार्य सम्पन्न भई 24 घण्टा सेवा सुचारू गरिएको छ। सामुदायिक विद्यालयको भवन तथा शौचालय निर्माण गर्ने उद्देश्य अनुरूप गाउँपालिकाको वडा नम्बर 3 मुर्ती बेसी, वडा नम्बर 4 टङटङ्गे विद्यालय भवन तथा शौचालय र वडा नम्बर 4 टङटङ्गेमा निर्माण कार्य सम्पन्न गरी सोही विद्यालयबाट पठन पाठन शुरू गरिएको छ। गोलुन्जोर गाउँपालिका वडा नम्बर 6 भोगशिला, वडा नम्बर 4 किराँते र माछको मिडेमा स्वास्थ्य चौकी भवन निर्माण तथा उपकरण जडान सम्पन्न कार्य सम्बन्धी सम्पूर्ण कार्यकारी सेवा सुचारू गरिएको छ। एक घर एक धार कार्यक्रम अन्तर्गत गैर सरकारी संस्था व्यक्तिलाई पिबीको आर्थिक सहयोगमा गाउँपालिकाको वडा नम्बर 3 मुर्ती गाउँ, छात्रे गाउँमा प्रत्येक घरमा धारा निर्माण गरी स्वच्छ र सुरक्षित खानेपानी योजना सम्पन्न गरिएको छ। गोलुन्जोरको मौलिक फल जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले गोलुन्जोर 4 माछको मिडमा जुनार प्रवर्धन मेलाको आयोजना गरिएको थियो। गोलन्दुर गाउँपालिका वडा नम्बर 4 किनाते र मासकुम्बे वडा नम्बर 6 को होक्सिलामा निर्वाचन स्वास्थ्य चौकी भवनको निर्माण कार्य उपकरण जडान सम्पन्न गरी सोही भवनबाट सेवा प्रवाह गरिएको छ। गाउँपालिका वडा नम्बर 7 गाउँपालिकाको सातैवटा वडामा एकीकृत भूमि शिविर मार्फत ज्येष्ठ नागरिक परिचय पत्र वितरण, स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा भत्ता वितरण, कृषि तथा पशुपन्छी सेवा, व्यवसाय दर्ता तथा संकलन जस्ता सेवा प्रवाह कार्य सम्पन्न गरिएको छ। गोलन्दुर गाउँपालिका वडा नम्बर 2 विद्यालय भवन र वडा नम्बर 4 वडा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गोलन्दुर गाउँपालिका वडा नम्बर 1 को धनसार, वडा नम्बर 4 को किराते, वडा नम्बर 6 को घोक्सिलामा निर्माणाधीन अवस्थामा रहेको विद्यालय भवनहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। उक्त भवनको निर्माण कार्य आगामी आर्थिक वर्ष 2083-84 सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्य लिएको छ। सार्वजनिक जग्गाको अभिलेखीकरण, डिजिटलाइजेसन, अतिक्रमण नियन्त्रण भइरहेको अतिक्रमण रोक्ने कार्यको सुरुवात गरिएको छ। भूमिहीन दलित भूमिहीन सुकुवासी अव्यवस्थित बसोबासोको पहिचान गरी व्यवस्थापनको लागि आवश्यक पहल गरिएको छ। आदरणीय ग्रामसभा सदस्यज्यूहरू, विगतका वर्षहरूमा सिमित स्रोत र साधनको बीच पनि हामीले अनेक चुनौतीहरूलाई चिर्दै धेरै महत्वपूर्ण दूरगामी कामहरू सम्पन्न गरेका छौं। सोही अनुभवको सिकाइलाई समृद्धि यो वर्षमा पनि यहाँहरूको अपेक्षालाई सम्बोधन गर्न आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम निम्न विषयमा प्राथमिकता राखी बनाउने प्रयास गरेको छु। दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य समाज र नीतिगत संरचनाबाट हुँदै आएको ऐतिहासिक अन्याय, विभेद र अवसरबाट वञ्चित भएको यो गाउँ सभा वञ्चनामा परेको यो गाउँ सभा औपचारिक स्वीकारोक्ति गर्दछ। म फेरि दोहोऱ्याई, दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य समाज र नीतिगत संरचनाबाट हुँदै आएको ऐतिहासिक अन्याय, विभेद र अवसरबाट वञ्चित भएको आजको मितिसम्म भएकोमा म यो गाउँसभा मार्फत औपचारिक रूपमा स्वीकार गर्दछु। सामाजिक न्याय, समावेशी पुनर्स्थापना, ऐतिहासिक मेलमिलापको नयाँ आधार तयार गर्दै औपचारिक क्षमायाचनासहित विशेष सुधारमुखी कार्यक्रमको प्याकेज घोषणा गरी दृढताका साथ कार्यान्वयन गरिनेछ। गाउँपालिकाको सेवा प्रवाहलाई अझ सुदृढ जनमुखी बनाउन नवनिर्मित नयाँ प्रशासकीय भवनबाट सेवा शुभारम्भ गरिनेछ। आगामी आर्थिक वर्षदेखि व्यवसाय दर्ता तथा नवीकरण कार्य सम्बन्धित वडा कार्यालयबाट हुने व्यवस्था मिलाइनेछ। भूमि प्रशासन सम्बन्धी कार्यहरू गाउँपालिकाबाट नै हुने गरी व्यवस्था मिलाइनेछ। स्थायी रेखा नम्बर प्यान वितरण गर्ने कार्य गाउँपालिकाकै कार्यालयबाट सहज रूपमा प्राप्त हुने व्यवस्था मिलाइनेछ। नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउन सबै वडामा एकीकृत भूमि शिविर सञ्चालन गरिनेछ। गोलन्दर आधारित अस्पतालबाट 24 घण्टा आकस्मिक इमर्जेन्सी सेवा सञ्चालन गरिनेछ। गाउँपालिकामा कार्यरत कर्मचारीहरूको दुर्घटना बीमा गरिनेछ। गोलन्दुर आधारित अस्पतालबाटै नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको सेवा शुरू गरिनेछ। नागरिकहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राखी योग ध्यान र प्राकृतिक चिकित्सा प्रदान गर्ने उद्देश्यले नागरिक आरोग्य सेवा केन्द्र स्थापना तथा सञ्चालन गरिनेछ। गोलन्दुर आधारभूत अस्पतालमा शवगृह निर्माण कार्य सम्पन्न गरी पोस्टमार्टम सेवा सञ्चालन यथाशीघ्र गरिनेछ। गाउँसभा कार्य सम्पूर्ण कर्मचारीहरूको मनोबल उच्च राख्न नेपाल सरकारले तोकेको नयाँ तलब मान अनुसार तलब तथा भत्ता वृद्धि गरिनेछ। पालिका अनुदानमा कार्यरत शिक्षकहरूको तलब र प्रोत्साहन स्वरूप केही रकम वृद्धि गरिनेछ। साथै विद्यालयका शिक्षकहरूको तलब भत्ता प्रत्येक महिना सम्बन्धित खातामा भुक्तानी हुने कार्यको सुरुवात गरिनेछ। महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै उहाँले पाउँदै आउनुभएको मासिक भत्तामा 150% वृद्धि गरिनेछ। शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई पूर्वाधार विकासमा साथै महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति दलित गरिब किसान र पिछडिएको वर्गको उत्थानका लागि न्यायोचित बजेटको व्यवस्था गरिनेछ। बजेटको सही सदुपयोग र सफल कार्यान्वयनको लागि सम्बन्धित विषय र शाखा प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता गरी काम कारवाहीलाई अघि अझ पारदर्शी जिम्मेवार बनाइनेछ, जसका लागि विषयगत शाखा बजेटको व्यवस्था गरिनेछ। गाउँपालिका दर्ता भई नवीकरण हुन छुटेका व्यवसायहरूले आगामी आठ वर्षको असोज मसान्तभित्र नवीकरण गरेमा जरिमाना पूर्ण रूपले छुट दिने व्यवस्था मिलाइनेछ। आदरणीय सभा सचिवहरू, जुनास उत्पादनको राजधानी, इतिहास राजधानी, ऐतिहासिक पहिचान बोकेको बीपी राजमार्ग र मध्य पहाडी लोकमार्गमा जोडिएको हाम्रो पुरन्दर गाउँपालिकामा विगतका वर्षहरूमा हामीले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक रूपान्तरण कार्यमा रूपान्तरणको क्षेत्रमा थुप्रै महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका छौं। यो अन्तिम वर्ष हाम्रो लागि नयाँ र महत्वाकांक्षी योजनाहरू शुरू गरेर दायित्व बढाउने भन्दा पनि बरू अघिल्ला आर्थिक वर्षमा शुरू गरिएका तर सम्पन्न नभएका अधुरा योजनाहरूलाई पूर्णता दिने र सुशासनको बलियो संस्थागत विरासतलाई स्थापना गरी आगामी दिन समृद्धि र व्यवस्थित गोलन्दर निर्माण गर्ने ऐतिहासिक अवसर हो भन्ने ठानेको छु। तसर्थ आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमलाई हामीले पूर्वधारको पूर्णता, कृषि र पर्यटनको प्रवर्धन तथा संस्थागत सुशासनको वर्षका रूपमा केन्द्रित गरेका छौं। यो नीतिले नागरिकले दैनिक जीवनमा तत्काल महसुस गर्ने गरी सेवा प्रवाहलाई छिटो छरितो बनाउने, अधुरा योजनाहरू समयमै सम्पन्न गर्ने र गोलन्दरको समग्र विकासलाई एउटा तार्किक, परिणाममुखी र गौरवपूर्ण निष्कर्षमा पुर्याउने दृढ संकल्प र लक्ष्य लिएको छ। यो नीति तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा हाम्रो पालिकाको 74 आर्थिक, सामाजिक तथा भौतिक समृद्धि र विकासका लागि आफ्नो क्षेत्रबाट सम्पूर्ण वस्तुपूरक एवं रचनात्मक सुझाव दिने सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनी, राजनीतिक दल, आदरणीय नेतृत्ववर्ग, राष्ट्र सेवक कर्मचारीहरू, गैर सरकारी संस्थाका प्रतिनिधिहरू, नागरिक समाज, बुद्धिजीवी, कृषक तथा सरकारवाला सम्पूर्ण मानवहरूमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दै अब म गोलन्दर गाउँपालिकाको विकासको गतिलाई अझ तीव्र बनाउने र जनप्रतिनिधिहरूको कार्यकाललाई इतिहासमा सम्झनालाई बनाउने आगामी आर्थिक वर्ष 83-84 विस्तृत वार्षिक नीति तथा कार्यक्रम यस गरिमा सभामा प्रस्तुत गर्ने अनुमति चाहन्छु।
3: आर्थिक विकास, कृषि तथा पशुपालन, स्थानीय पहिचानको रूपमा रहेको रैथाने बालीहरूको संरक्षण प्रवर्धन व्यवसायीकरणको लागि रैथाने बाली संरक्षण तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ। साथै रैथाने उत्पादनको ब्रान्डिङ, लेबलिङ र बजारीकरणमा जोड़ दिइनेछ। गाउँपालिकाको मुख्य पहिचान र आर्थिक स्रोतको रूपमा रहेको जुनार तथा सुन्तला खेतीलाई संरक्षण सम्वर्धन गर्न फल कुवाउने औषा किरा नियन्त्रणको लागि आवश्यकता अनुसार प्रोटिन बेट खरिद तथा वितरण गरिनेछ। जुनार उत्पादनको वैधानिक व्यवस्थाका लागि जुनार बगैँचामा डिजिटल म्यापिङ गरिनेछ। साथै अन्तर्राष्ट्रिय बजार तथा उपभोक्ताको विश्वास जित्न उत्पादित जुनारको सेरी भेलिटी सुनिश्चित कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ। माटो रोग किरा परीक्षणलाई माटो रोग र किरा परीक्षणको लागि सहज बनाउन कृषि प्रयोगशाला सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ। कृषिमा आत्मनिर्भरता बढाउन उन्नत तथा स्वास्थ्य तरकारी बिरुवा उत्पादन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ। रोग किरा वा प्राकृतिक प्रकोपका कारण बाली नालीमा हुने क्षति न्यूनीकरणका लागि तत्काल लाभ र प्राविधिक सहयोग उपलब्ध गराउन आकर्षित बाली संरक्षण सहयोग कार्यक्रमलाई तयारी अवस्थामा राखिनेछ। रासायनिक मल विषादीको प्रयोग कम गर्दै प्राङ्गणिक मल कृषिलाई बढावा दिन कृषक स्तरमै एकीकृत शत्रु जीव व्यवस्थापन आइपीएम कृषक पाठशाला सञ्चालन गरिनेछ। आधुनिक कृषि प्रविधि, व्यवसायिक कृषि योजना र बजार व्यवस्थापन सम्बन्धी ज्ञान हस्तान्तरण गर्न कृषक क्षमता अभिवृद्धि कार्यक्रम मार्फत किसानहरूको सिप विकास गरिनेछ। कृषकहरूको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले गाउँपालिका भित्रका कृषक, कृषक समूह र सहकारीहरूलाई लागत साझेदारीमा कृषि एम्बुलेन्स खरिद गरी उपलब्ध गराइनेछ। जुनार बगैँचा अध्ययन, अवलोकन तथा भ्रमणको व्यवस्थापन मिलाइनेछ र उत्कृष्ट कृष्ण घोषणा गरी सम्मान गरिनेछ। पशु पक्षीहरूमा लाग्ने महामारी जन्य रोगहरूको रोकथामका लागि आवश्यक खोप र आकस्मिक उपचारको लागि निशुल्क औषधि खरिद तथा वितरण कार्यलाई निरन्तरता दिइनेछ। पशु स्वास्थ्य सेवालाई प्रविधि मैत्री र प्रभावकारी बनाउन आधुनिक उपकरण जस्तै काउ लिफ्टर, काउ मेटल डिटेक्टर लगायत अन्य उद्धार तथा उपकरण खरिद गरी परिचालन गरिनेछ। रोगको सही पहिचान र निदानका लागि पशु पक्षी रोग अन्वेषण प्रयोगशाला सुदृढीकरण सञ्चालन तथा वैज्ञानिक व्यवस्थापन कार्यलाई प्राथमिकता राखिनेछ। कम उत्पादकत्व भएका पशुहरूको नस्ल सुधार गरी दूध तथा मासु उत्पादन बढाउन कृत्रिम गर्भधारण मिश्रण कार्यक्रमलाई अभियान्त्रिक रूपमा सञ्चालन गरिनेछ। पशुहरूको पोषण उत्पादकत्व वृद्धिका लागि व्यवसाय घाँस खेती प्रोत्साहन गर्दै कृषकहरूलाई उन्नत जातको घाँसको बिउ तथा बेर्ना खरिदै सहुलियत दरमा निशुल्क वितरण गरिनेछ। दूध उत्पादक कृषकहरूलाई प्रत्यक्ष लाभ पुर्याउन र व्यावसायिक तर्फ आकर्षित गरी गर्न सरकारी तथा संकलन केन्द्र मार्फत दूध उत्पादनमा आधारित प्रोत्साहन रकमलाई थप व्यवस्थित सहित निरन्तरता दिइनेछ। भुसिया तथा छाडा कुकुर व्यवस्थापनका लागि कुकुर बन्ध्याकरण तथा रेबिज खोप कार्यक्रमलाई निरन्तरता दिइनेछ। भकर सुधार तथा खोर सुधार जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ। बाँदर तथा बँदेल जस्ता कृषकहरूका दुःखका रूपमा रहेका वन्यजन्तुहरूको कारण कृषि क्षेत्रमा हुने क्षति कम गर्न आवश्यक पहल गरिनेछ। र अब पर्यटन तथा संस्कृति गाउँपालिकाभित्रका सम्पूर्ण ऐतिहासिक धार्मिक स्थल मठ मन्दिर गुम्बा र संस्कृत सम्पदाहरूको पहिचान गरी विशेष कार्यक्रम मार्फत संरक्षण र सम्वर्धन गरिनेछ। ऐतिहासिक संस्कृति एवं पुरातात्विक महत्व बोकेको भीमलेश्वर कपूर भूमि मन्दिर तथा ल्यान्डलाइन डाँडा क्षेत्रको संरक्षण गर्दै व्यवस्थित पदमार्ग निर्माण गरिनेछ। बुलन्दर गाउँपालिकाको पहिचानका रूपमा रहेको विभिन्न जातजाति धर्म भाषा कला संस्कृति र वेशभूषाको संरक्षण तथा प्रवर्धन गरिनेछ। संघ प्रदेश र गैर सरकारी संस्थाहरूको साझेदारीमा पर्यटकीय स्थलहरूमा खानेपानी सौर्यवती शौचालय जस्ता आधारभूत सुविधाहरूको विस्तार गरिनेछ। उद्योग तथा वाणिज्य गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा मोडलमा आधारित रहेर सिपमूलक तालिम प्राप्त गरेका उद्यमीहरूको उत्पादकत्व र गुणस्तर बढाउन आवश्यक पर्ने आधुनिक प्रविधि तथा औजारहरू हस्तान्तरण गरिनेछ। गोलन्द्र गाउँपालिकामा स्थानीय कच्चा पदार्थ विशेष गरी चुनार अमिलो जात फलफुल र कृषि उपजमा आधारित कम्तीमा एक मोडल उद्योग स्थापनालाई सम्भावना अध्ययन गरिनेछ। उक्त उद्योग स्थापना गर्न चाहिने निजी क्षेत्रका लगानीकर्ताहरूलाई गाउँपालिका तर्फबाट विशेष प्याकेजको व्यवस्था मिलाइनेछ। गाउँपालिकाभित्र छरिएर रहेका र परम्परागत रूपमा सञ्चालनमा रहेका स्थानीय हाट बजारहरूलाई पूर्वाधारयुक्त छाना खानेपानी शौचालय र फोहोर व्यवस्थापन सहित व्यवस्थित र आधुनिक हाट बजारको रूपमा विकास गर्दै लगिनेछ। गाउँपालिकाभित्र सञ्चालन रहेका सुस्ताएका लघु घरेलु तथा साना उद्योगहरूलाई पुनरुत्थान गर्न ब्याज सहुलियत प्याकेजिङ तथा ब्रान्डिङ सुधार र प्रबन्धन कार्यक्रमहरू सञ्चालन गरिनेछ। युवा स्वरोजगार तथा सिप विकास रोजगार युवा तथा वैदेशिक रोजगारीबाट ज्ञान तथा सिप सिकेर स्वदेश फर्केका बुहारी युवाहरूलाई स्थानीय स्तरमै व्यवसाय शुरू गर्न माग र बजारमा आधारित विशेष व्यवसाय सिपमूलक तालिम प्रदान गरिनेछ। स्थानीय उत्पादनको प्रोफाइल र बजार नक्साङ्कन गाउँपालिकाभित्र उत्पादन हुने प्रमुख वस्तुहरूको पहिचान परिणाम र गुणस्तरको अध्ययन गरी स्थानीय उत्पादन प्रोफाइल तयार गरिनेछ र सोही आधारमा सम्बन्धित बाहिरी बजारहरू जस्तै सिन्धुली काठमाडौँ व्यावसायिक सम्बन्धमा सम्बन्ध कायम गरिनेछ। गोलन्दरको मुख्य पहिचान जुनार भएकोले यहाँका उत्पादनहरूलाई गोलन्दरको पहिचान झर्किने गरी ब्रान्डिङ र अर्ग्यानिक प्रणालीकरण गरी गर्ने कार्यक्रम गर्न पहल गरिनेछ। स्थानीय कच्चा पदार्थ बजारको सम्भाव्यता अध्ययन गरी मेडपा मोडल अनुसार विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गरिनेछ। सहकारी तथा वित्तीय सहकारी संस्था संस्थालाई मर्यादित व्यवस्थित र विश्वसनीय बनाउन नियमित अनुगमनकारीलाई जोड गरिनेछ। सहकारी मार्फत कृषि तथा पशुपालनको क्षेत्रमा लगानी अभिवृद्धि हुने कार्यक्रमहरू सञ्चालन गरिनेछ। सहकारीको माध्यमबाट महिलाहरूमा महिलाहरूको क्षमता विकास सशक्तिकरण तथा आय आर्जनसँग सम्बन्धित कार्यहरू सञ्चालन गरिनेछ। सहकारी संस्थाहरूलाई सहकारी विभागद्वारा विकास गरिएको सहकारी तथा गरिबी सम्बन्धी व्यावसायिक सूचना प्रणालीमा आबद्ध गरिनेछ। सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरूको लागि तालिम अन्तर्क्रिया अभिमुखीकरण जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ। धेरै नै निष्क्रिय रहेको गैर प्रकृतिका सहकारीहरूलाई एक आपसमा गाडी सबल बनाउन मर्दर प्रक्रियालाई प्रोत्साहन गरिनेछ। श्रम तथा रोजगार रोजगार सेवा केन्द्रलाई रोजगारशील तथा उद्यमशीलता विकास केन्द्रको रूपमा विकास गरिनेछ। श्रम संसार पोर्टलको प्रयोग गर्दै नागरिकहरूलाई थप रोजगारीका अवसरहरू खोज गर्न सहयोग गरिनेछ। संघ तथा प्रदेश सरकारको साझेदारीमा सिपमूलक तालिमहरू सञ्चालन गरिनेछ। एकीकृत श्रम तथा रोजगार सेवा मार्फत नागरिकलाई व्यावसायिक सिप विकास रोजगार प्रवर्धन उत्पादनशील रोजगारी सिर्जना उद्यमशीलता प्रबन्धन आप्रवासन लगायत श्रम तथा रोजगार सम्बन्धी सेवा तथा सुविधा स्थानीय तहबाट नै एकीकृत रूपमा प्रदान गर्न शुरू गरिनेछ। श्रमको सम्मान राष्ट्रको अभियान भन्ने मूल नाराका साथ सबै किसिमका काम गर्ने श्रमिकहरूलाई सम्मान गर्ने संस्कारको विकास गरिनेछ। युवा उद्यमिता प्रवर्धन युवा व्यवसायीहरूको समर्थन गर्दै नयाँ व्यवसाय शुरू गर्न र उनीहरूको लागि वित्तीय स्रोत प्रशिक्षणको व्यवस्थापन गर्ने योजना बनाइनेछ। यसले युवाहरूको उद्यमिता प्रवृत्तिको विकास गर्नेछ। रोजगार जनशक्तिहरूको शैक्षिक योग्यता प्राविधिक क्षमता इच्छा र अवस्थाको आधारमा उचित तालिम र अवसर प्रदान गरी रोजगारीको अवसर सिर्जना गरिनेछ। पुनः श्रम स्वीकृतिको सहजीकरण कार्यलाई स्थानीय तहबाट नै गरिनेछ। परम्परागत हस्तकला शिल्पको विकासको लागि कार्यक्रम सञ्चालन गरी रोजगारीमा वृद्धि गरिनेछ। वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्तिहरूको शिल्प परीक्षण गरी स्वरोजगार तथा रोजगार प्रबन्धन कार्यक्रम सञ्चालन गरिनेछ। सामाजिक विकास शिक्षा तथा खेल प्रत्येक वडामा एक आवासीय विद्यालय स्थापना गर्ने नीतिलाई प्राथमिकता दिइनेछ। यस व्यवस्थालाई आगामी आर्थिक वर्षदेखि क्रमशः कार्यान्वयन लैजाने आवश्यक पूर्व तयारी सम्बन्धबाट अध्ययन गरिनेछ। गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयहरूबाट माध्यमिक शिक्षा परीक्षा एसईईमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने जेन्दार विद्यालय तथा विद्यालयलाई प्रोत्साहन स्वरूप सम्मान गरिनेछ। आर्थिक विपन्नताकै कारण कोही पनि विद्यार्थी शिक्षाबाट वञ्चित नहुने सुनिश्चित गरिनेछ। अति विपन्न जेन्दार तथा उत्कृष्ट विद्यार्थीका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्ति व्यवस्थालाई निरन्तरता दिइनेछ। शैक्षिक क्यालेण्डर र विद्यालय सुधार योजनाको पूर्ण कार्यान्वयन मार्फत विद्यालयको व्यवस्थापकीय क्षमता सुदृढ गर्दै शैक्षिक गुणस्तरमा व्यापक सुधार ल्याइनेछ। स्थानीय पहिचान संस्कृति सिप समितिका स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिनेछ। शिक्षक कर्मचारी विद्यालय व्यवस्थापन समिति पदाधिकारी सहायक लेखापाल बाल विकास शिक्षकहरूको क्षमता विकास गर्न विशेष तालिम कार्यक्रम सञ्चालन गरिनेछ। कम विद्यार्थी भएका विद्यालयहरू छनौट गरी सरकारवालाहरूको सहमतिमा विद्यालयको समायोजन कार्यलाई अघि बढाइनेछ। संघ प्रदेश सरकार तथा गैर सरकारी संस्थाको सहयोग तथा साझेदारीमा विद्यालय भवन खानेपानी शौचालय एवं अन्य आवश्यक भौतिक पूर्वाधार निर्माण गरिनेछ। नमुना कक्षा कोठा तथा बहुकक्षा बहुस्तर शिक्षण सिकाइको व्यवस्थापन गरी विस्तार गरिनेछ। गाउँपालिकाभित्रका आधारभूत विद्यालय माध्यमिक विद्यालय बीच अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ। प्रत्येक वडामा शैक्षिक सुधार अभियान चलाई उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यालय प्रशिक्षक विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरूलाई पुरस्कृत गर्ने व्यवस्था गरिनेछ। विद्यालयलाई सूचना प्रविधि मैत्री बनाउँदै शिक्षण सिकाइको प्रविधि प्रयोगमा जोड दिइनेछ। विद्यालयमा नियमित स्वास्थ्य परीक्षण तथा मनोपरामर्श सेवा शुरू गरिनेछ। माध्यमिक तहका विद्यार्थीहरूलाई प्राविधिक तथा व्यवसायिक शिक्षामूलक तालिम दिई उत्पादनसँग जोडिदिए लगिनेछ। साना बालबालिकाहरूको लागि सरकारले दिने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोडी थप पोषिलो र गुणस्तरीय बनाइनेछ। गाउँपालिकाभित्रका विद्यालयको सहभागितामा अध्यक्ष कप, उपाध्यक्ष कप र राष्ट्रपति रनिङ सिट प्रतियोगिताहरू सञ्चालन गरिनेछ। अन्तरपालिका स्तरीय खेलकुद कार्यालय सञ्चालन गरिनेछ। गाउँपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयहरूको समेत सहभागितामा स्थानीय क्रिकेट खेल प्रतियोगिता सञ्चालन गरिनेछ। ब्याडमिन्टन खेलहरू ब्याडमिन्टन खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ। स्वास्थ्य तथा आयुर्वेद अति सीमाकृत लोकजुनु जाति दलित महिला स्वास्थ्य स्वयंसेविका पूर्ण अशक्त अपाङ्ग भएका परिवारका सदस्यहरूलाई गाउँपालिकाबाट निशुल्क स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराई स्वास्थ्य बिमा कार्यक्रमलाई थप निरन्तरता दिइनेछ। मासिक रूपमा घर गाउँ क्लिनिक खोप क्लिनिकहरू सञ्चालन गरिनेछ। मानसिक स्वास्थ्य तथा आत्महत्या जस्ता घटना रोकथामका लागि सम्बन्धित जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ। महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। गोलन्दर आधारभूत अस्पतालमा सामाजिक सेवा इकाइ कोष मार्फत स्रोत जुटाई अति गरिब असहाय लगायतका लक्षित वर्गलाई निशुल्क उपचार गर्ने व्यवस्था मिलाइनेछ। आधारभूत अस्पताललाई स्तरोन्नति गर्दै विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ। विशेषज्ञ चिकित्सक सेवा प्रदान गर्न सिन्धुली प्रादेशिक अस्पताल वा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग एमओयू गरिनेछ। सहयोगी संस्थासँग सहकार्यमा मानसिक स्वास्थ्य आत्महत्या न्यूनीकरण सम्बन्धी विद्यालय तथा समुदायमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिन्छ। पालिकाको विषयगत नीतिहरूलाई स्वास्थ्य मैत्री बनाउनको लागि सबै नीतिमा स्वास्थ्य हेल्थ बिन अल पोलिसी भन्ने अवधारणा लागू गरिनेछ। समय समय निशुल्क रूपमा स्वास्थ्य शिविरहरू सञ्चालन गरिनेछ। महामारीको पूर्व तयारी तथा व्यवस्थापनका लागि द्रुत प्रतिकारी टिम तयारी अवस्थामा राखिनुको साथै उक्त कार्यालय औषधि खोप तथा स्वास्थ्य सम्बन्धी सामग्रीहरू तयारी हालतमा राखिने कार्यलाई थप प्रभावकारी बनाइनेछ। महिलाहरूमा हुने पाठेघर तथा स्तन क्यान्सरको पहिचानको लागि विभिन्न कार्यक्रम तथा शिविरहरू सञ्चालन चेतनामूलक कार्यक्रमहरू गरिनेछ। सुरक्षित मातृत्व सेवाको लागि निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ। स्थानीय विकासमा महिलाहरूको नेतृत्वदायी भूमिकालाई स्थापित गर्न आमा समूहहरूको मासिक बैठकहरूको लागि आवश्यक बजेटको व्यवस्था गरी उनीहरूलाई थप क्रियाशील सक्रिय बनाइनेछ। साथै नागरिकहरूको स्वास्थ्य सेवामा अवरात र खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको उच्च कदर गर्दै उनीहरूको आश्रित सन्ततिहरूलाई उच्च शिक्षा वा प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्थापन गरिनेछ।
4: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर।
0: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्दर, फोन नम्बर 0484040026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
4: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।

0: अहिले बिहानको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: पानी र पर्वत विषयमा केन्द्रित आजको बर्दिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी पहिरोको कारण, रोकथामका उपायहरू र पूर्व सूचना प्रणालीका बारेमा कुराकानी गर्दैछौ। हामीसँग बाढ़ी पहिरोको पूर्व सूचना प्रणालीमा काम गर्दै आउनुभएका दिननाथ भण्डारी हुनुहुन्छ। उहाँ प्रकोप पूर्व तयारी सञ्जाल डिपिनेटका प्राविधिक सल्लाहकार हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
3: धन्यवाद सर, अनि उज्यालो नेटवर्कलाई विशेष धन्यवाद किनभने यो वातावरण सबै जनचासोको विषयमा निरन्तर कार्यक्रम चलाइरहेको सन्दर्भमा
2: तपाई र मैले केही समय अघि पनि मौसमजन्य विपदका बारेमा कुराकानी गरेका थियौं, जुन मौसमको समयमा हुन सक्ने गर्मीमा केन्द्रित थियो। नेपालमा गर्मीको बढ़दो जोखिम, अप्नाउनु पर्ने सावधानी र सबै तहका सरकारले अहिले नै गर्नुपर्ने कामबारे तपाईँका सुझावहरू निकै उपयोगी रहेका भनेर धेरैले चर्चा गर्नुभयो। आज चाहिँ पहिरोका बारेमा चर्चा गरौं। यही हप्ता देशभर ठूलो पानी पर्ने अनुमान छ। स्वाभाविक रूपमा वर्षासँगै पहिरोको जोखिम पनि बढ्छ। साउन भदौ अझ पछिल्ला वर्षहरूमा त असोजमा पनि पहिरोले धेरै जनधनको क्षति पुर्याइरहेको छ। आजको कार्यक्रमको शुरूमा पहिरोको कारण बारेमा चर्चा गरौं। नेपालमा पहिरोलाई प्राकृतिक प्रकोप भनिन्छ, सरकारी ऐन तथा कार्यक्रमहरूमा पनि यही भनिन्छ। के अहिलेका घटनाहरूलाई हेर्दा पहिरोलाई प्राकृतिक प्रकोप मात्रै भनेर पुग्छ वा यो मानव सृजित प्रकोप पनि हो?
3: अब यस्तो छ, प्रकोप जाने केही प्राकृतिक कारणहरू छन्, ती प्राकृतिक कारणबाट जाने पहिरो चाहिँ निकै कम छन्, प्रकोप जाने मानवीय कारण केही छन्, तर ती केही कारणहरूले चाहिँ अछाद्दै धेरै संख्याका पहिरोहरू गएका छन्। हजुरले अघि सही भन्नुभयो, कानूनहरूमा अभ्यासमै पनि हाम्रो सोचमा चाहिँ पहिरो भनेपछि सबै प्राकृतिक हो भन्ने धारणाले गर्दाखेरि यसको रोकथाममा राम्रोसँग ध्यान पुगेको छैन। त्यसैले पहिरो जाने प्राकृतिक कारण छन्, जस्तो कि एकदमै भिरालो जमिन, एकदमै धेरै पानी पर्यो, जमिनको बनोटमा माटो कमजोर होला, भूकम्पले गर्दा जमिन कमजोर गराउला, यस्ता कारणहरूले गर्दाखेरि पहिरो जान्छ जुन प्राकृतिक कारण। तर यी कारणले जाने पहिरो त्यति धेरै संख्यामा छैन। लगातार यो जहिलेसुकै भूकम्प आएर पहिरो जाने त्यस्तो पनि छैन, र जुन भिरालो कमजोर जमिन थियो भने कुनै बेला गयो सेटल भएको अवस्था छ। तर अहिले गएका जति धेरै पहिरोहरू छन् यसमा चाहिँ हाम्रो मानवीय कारण, हाम्रा गतिविधिका कारणले, हामीले गरेको भू उपयोगको कारणले गर्दाखेरि पहिरो गएका छन् ती, अनि असाध्यै धेरै संख्यामा छन्। त्यसैले पहिरो प्राकृतिक कारणले हो भनेर व्यवस्था गर्नु चाहिँ हाम्रो कमी कमजोरी।
2: नेपालको सन्दर्भमा चाहिँ नेपालको भूगोललाई हेर्दा अथवा यहाँका पहिरोहरूलाई अध्ययन गर्दाखेरि प्राकृतिक कारणहरू के पाइन्छ विशेष गरी, र मानव सृजित कारणहरूमा के देखिएको छ?
3: प्राकृतिक कारणमा असाध्यै भिरालोपना छ जहाँ, र माटो कमजोर छ त्यहाँ चाहिँ पहिरो गएको देखिन्छ, र ठूला ठूला पहिरोहरू धेरै वर्षसम्म त्यहाँ गइराख्ने त्यस्ता पहिरोहरूमा प्राकृतिक कारण देखिन्छ। दोस्रो कारण चाहिँ भूकम्प पनि छ, भूकम्पले जमिन कमजोर गराउँछ, फेरि त्यसले गर्दा पनि पहिरो जाने कारण प्राकृतिक कारणहरू यिनी हुन्, र मुख्यतः यही दुईटा कारण, अब तीनवटा भन्दा पनि हुन्छ, भूकम्प, जमिनको बनोट र भिरालोपन होइन, यो कारणले जाने गरेको छ। हिमालमा भन्नुहुन्छ भने अब हिउँ चिसो भएर जमेर बसेको थियो, अब पग्लेर गयो, त्यसले गर्दा फेरि पहिरो सिर्जना हुने अवस्थाहरू भएको छ होइन। अरू बाँकी चाहिँ लगभग सबै मानवीय कारणबाट।
2: मानवीय कारणहरू चाहिँ प्रमुख के देखिन्छ पहिरोको घटना बढ्दै जानुमा?
3: अहिले सामान्य अध्ययनहरूबाट पनि प्रष्ट देखिने कुरा के छ भने, एउटा त अब विकास निर्माण गर्ने सन्दर्भमा हामीले धेरै खनखोरस गर्यौं होइन, जमिन जहाँ उपयुक्त खन खोरस गर्नु नहुने थियो, जहाँबाट चाहिँ बाटोको एलाइनमेन्ट राख्नु नहुने थियो, जहाँ सिँचाइ कुलो बनाउँदा ध्यान दिनुपर्ने थियो, त्यहाँ नदिएका कारणले चाहिँ धेरै पहिरो गएका पाइन्छन्। प्रमुख कारणमा त बाटो हो, अब अरू विभिन्न विकास निर्माण कारण जस्तो जलविद्युत आयोजनाहरू बनाउँदा, खाने पानीका आयोजनाहरू बनाउँदाखेरि चाहिँ त्यो बाटो, सिँचाइको नहर, जलविद्युतको सुरुङ होला, बाटो होला होइन, त्यो चाहिँ पहाड़को भिरालो ठाउँबाट लानु पर्यो, यथेष्ट त्यसको सुरक्षा विधिहरू अपनाइएन, त्यसले गर्दा पहिरो गएको अवस्था बढी छन्। अनि केही चाहिँ अहिले अलिक कम भएको छ, तर पहिला चाहिँ यो खोरिया फडानी बढी हुन्थ्यो, खोरिया खेती हुन्थ्यो, त्यसले पनि पहिरो निकै तान्थ्यो, तर अहिले अलिक कम भएको देखिन्छ। जस्तो मकवानपुर, चितवन, यो नवलपुरको पहाडी क्षेत्र, गोर्खा, धादिङमा धेरै पहिरोहरू चाहिँ खोरिया फडानीको कारणबाट गएको थियो। अहिले त्यो चाहिँ अब खोरिया फडानी कम भएको हुनाले कम भएको छ। अर्को मानवीय कारण, जुन अन्तिम कारण भनौँ, त्यो चाहिँ चरीचरण हो। असाध्यै धेरै खुला चरीचरण हुँदा पनि पहाड़मा पहिरो जान्छ, अनि त्यो तुरुन्तै देखिँदैन, तर जमिन त्यसले कमजोर बनाइरहेको हुन्छ, जसले गर्दा पहिरो सिर्जना हुन्छ।
2: भौगोलिक कुरा गर्दा अहिले तपाईँले अत्याधिक भिरालोपनाको कुरा गर्नुभएको थियो, सँगसँगै कतिपयले हाम्रो पहाड नै एकदम कान्छो पहाड पछिको पहाड हो पनि भन्ने गरेका छन्, राम्रोसँग जमिसकेको छैन पनि भन्छन्। पहिरो र हाम्रो भौगोलिक संरचना बीचको सम्बन्ध कस्तो छ अहिले?
3: हो, अघि मैले भने भिरालोपना, अनि यहाँले भन्नुभयो जस्तो पहाड कमजोर हुने, फेरि यो हाम्रो पहाड चाहिँ धिमा गतिमा चलिरहेछ पनि भन्छौँ हामीले, होइन, त्यही बीचमा भूकम्प आउँछ, त्यसको सम्बन्ध छ। तर अहिले त्यसको सम्बन्धको कारणले चाहिँ यति धेरै पहिरो चाहिँ नजानुपर्ने हो। एक त कमजोर छ, त्यसलाई हामीले अझ बढी हाम्रा ध्वंसात्मक गतिविधि भए के, जस्तो चुरे कमजोर छ भन्ने हामीलाई थाहा छ, तर त्यही चुरेमा बढी उत्खनन भयो, जहाँ कमजोर पहाड छ त्यहीँ हामीले खन्न सजिलो हुन्छ भनेर बढी खनिरहेको अवस्था छ। त्यसो भएको कारणले गर्दाखेरि बढी पहिरो आए। यो दुइटैको मिश्रण छ क्या।
2: हामीले त्यो सँगसँगै मौसमी घटनाहरूलाई पनि हेर्छौँ, अझ भनौँ मनसुनमा हुने वर्षा पहिरोका लागि एकदमै कारक हो भन्छौँ, पहिरो आउने भनेको पानी पर्ने बेलामा नै हो। यो मनसुन चाहिँ कतिको कारक बनेको पाइन्छ हाम्रो पहिरोमा?
3: मूल कारक मनसुन हो भन्न सकिन्छ, होइन, किनभने अब हिउँदमा निकै कम पहिरो जान्छन्, बर्खामा बढी जाने भएपछि त अब स्वतः मनसुनको कारणले गयो भन्ने कुरा हो। तर जुन वार्षिक गतिविधिहरू छन् त्यो चक्रले गर्दाखेरि मनसुनमा पहिरो जाने वातावरण तयार गरिरहेको हुन्छ कि, होइन, जस्तो पानी उम्लनलाई हामीले सुरुमा आगो बाल्छौँ, तात्दै तात्दै तात्दै जान्छ र एउटा बिन्दुमा पुगेपछि त्यो पग्लन्छ। पहिरो पनि वातावरण तयार भइराखेको हुन्छ, त्यहाँ चरीचरण भयो होला, खोरिया फडानी भयो होला, हामीले खनजोत गर्ने कुराहरू गऱ्यौँ होला, प्राकृतिक रूपमा त्यसको मुभमेन्ट भयो होला, सानो सानो भूकम्प आयो होला, अब पानी पनि थपियो अनि ठ्याक्क पहिरो भयो, होइन, पानी जसरी उम्लिने कुरा छ नि हाम्रो, ठ्याक्कै पहिरोको पनि सबै कुरा तयार हुँदै जान्छ अनि एकचोटि पहिरो जान्छ।
2: हामी यो मनसुनमा आएको परिवर्तनले पनि पहिरोमा केही असर गरेको छ कि भनेर एकछिन पछाडि चर्चा गर्छौँ। अहिले नै चाहिँ यो भूकम्पको कारणलाई अलिकति बढी जोड दिने गरेका छन्। भूकम्पले गर्दा, विशेष गरी 2072 सालको भूकम्पले गर्दा चाहिँ नेपालमा पहिरोहरू एकदम बढे भनेर केही अध्ययनहरूले पनि देखाएका छन्। 2072 त्यसपछिको भूकम्पहरूले जोखिम साँच्चै बढाएका हुन् कि अथवा त्यो चाहिँ हामीले भनिने कुरा हो?
3: भूकम्पले पहिरोको जोखिम बढाएको कुरा सत्य हो, होइन, भूकम्प जाँदाखेरि नै पहिरो गएका हुन्छन्। तर त्यसले कहिलेसम्मका पहिरोहरू भूकम्पको कारणले हो भनिराख्ने भन्ने चाहिँ महत्वपूर्ण प्रश्न हो। जस्तो यो वर्ष जाने पहिरोहरू भूकम्प 72 सालकै भूकम्पको कारणले जाने हुन् त, यो कुराको लागि चाहिँ प्राविधिक अध्ययन हुन र निर्कुल गर्न जरुरी छ। तर अब भूकम्प पछि 2-3 वर्षसम्म पहिरोहरू गइराख्ने हुन्छन्, तर त्यसपछिका आफ्टर सकले पनि फेरि पहिरोको लागि वातावरण बनाएको होला, होइन, अब यो यकिन साथ अध्ययन नगरी भन्न सकिँदैन। तर मलाई लाग्दैन कि 72 सालमा गएको भूकम्पले अहिलेसम्म पहिरो चलाइरहेको छ, किनभने केही समयपछि त सेटल हुन्छ नि त।
2: हामीले पहिरोको कारणले गर्दाखेरि चाहिँ पछिल्लो समयमा एकदमै चर्चामा आएको मुद्दा जलवायु परिवर्तन, त्यसको कारणले चाहिँ कतिको बढाएको छ भन्न सकिन्छ कि अथवा हाम्रा गतिविधिहरू बढी जिम्मेवार छन् भनेर हेर्ने?
3: जिम्मेवारीका हिसाबले त हाम्रा गतिविधि नै बढी जिम्मेवारी छन्, तर जलवायु परिवर्तनको कारणले वर्षामा परिवर्तन भयो, छोटो समयमा धेरै वर्षा पर्न लाग्यो, कुनै दिन पानी पर्ने अनि धेरै दिन नपर्ने, र पर्दाखेरि एकदम धेरै पर्ने, ताकि जमिनले सोख्न सक्दैन। पहिला पहिला साउने झरी भन्थ्यौँ हामीले, सिमसिम पानी पर्थ्यो र त्यो धेरै दिनसम्म पर्थ्यो, जमिनले सोख्न सक्थ्यो, मूल फुट्थे, त्यसको निकासको व्यवस्था थियो, होइन। अब अहिले यति धेरै पानी पर्छ कि निकासले थाम्दैन, त्यसैले जलवायु परिवर्तनको कारण त छ। त्यसका लागि फेरि हामीले गर्नुपर्ने के थियो भने जमिन बलियो बनाउनु पर्ने थियो नि त हामीले त, होइन, त्यो ठूलो पानी जुन पर्छ त्यो पानीलाई थाम्न सक्ने जमिन बनाउनु पर्थ्यो, हामीले झन कमजोर बनाइरहेछौँ। त्यो भएको कारणले गर्दाखेरि जलवायु परिवर्तनको प्रभाव जति पर्थ्यो त्योभन्दा धेरै गुणा बढी पर्यो क्या।
2: त्यो थाम्न सक्ने बनाउनको लागि के गर्नु पर्थ्यो भनेर म अहिले एकछिनमा पनि चर्चा गर्छु। अहिले चाहिँ यो विकास र पहिरो अलिकति जोडेर हेरौँ। अघि हामीले धेरै चर्चा गरिसक्यौँ, साँच्चै मानवीय कारणले नै हो, मानवीय कारणमा बाटो खन्ने कुरा छ अथवा नदी थुन्ने कुरा होला, विभिन्न कारणहरू यिनै भए। विकास र पहिरो एक अर्कासँग जोडिएका छन् साँच्चै नै विशेष गरी सड़क र जलविद्युत आयोजनाहरू पहिरोसँग प्रत्यक्ष जोडिएको पाइन्छ अहिले यी दुवै विकास तीव्र गतिमा भइरहेको छ आवश्यक पनि भनिन्छ साँच्चै विकासले गर्दा हाम्रो जस्तो भूगोलमा पहिरो भोग्नै पर्ने हो कि पहिरो कम गर्दै पनि विकास गर्न सकिएला
3: पहिरो कम गर्दै विकास गर्न सकिन्थ्यो नि हजुरको दोलखामा जाने जुन बाटो बनाएको थियो सड़क त्यहाँ निकै कम पहिरो गएको थियो धरानबाट धनकुटा जाने सड़क जुन बन्यो त्यहाँ निकै कम पहिरो गएका थिए होइन उदाहरणहरू प्रशस्त छन् अहिले हामीले के ध्यान दिएन भने चाँड चाँडो गर्नुपर्नेछ भटाभट डोजर लगायो छिट्टै जान्छ गाउँमा बाटो पुग्यो भन्यो अनि सस्तो पनि भयो भन्यो सुरुमा बनाउनलाई तर कालान्तरमा प्रकारान्तरमा गएर त्यो सड़क त्योभन्दा कयौं गुणा बढ़ी महँगो भएको छ र दिगो पनि भएको छैन त्यसैले विकास गर्दै नगर्ने भन्ने त पटक्कै होइन तर त्यही विकासलाई दिगो र दीर्घकालमा चाहिँ सस्तो किफायती पनि बनाउन सकिन्थ्यो जुन यो हतार गर्दा लतरपतरको काम गर्दाखेरि चाहिँ जुन विकासको प्रतिफल हो त्यो न दिगो भएको छ न त्यो सस्तो भएको छ
2: अहिले त धेरैले भन्ने गरेका छन् डोजरी विकास कतिपयले त डोजरी आतंक पनि भन्न सुरु गरेका छन् सड़क बनाउँदाखेरि त्यो डोजर चलाउनु मात्रै कमजोरी भयो कि त्यसमा अरू मापदण्डहरू पूरा नगर्नुले पनि पहिरोका कारणहरू त्यहाँ देखिन थालेका छन्
3: यस्तो छ अब डोजर प्रयोग गर्नै हुँदैन भन्ने चाहिँ होइन तर कहाँ डोजर प्रयोग गर्न सकिन्छ कहाँ चाहिँ डोजर प्रयोग गर्नु हुँदैन यो निर्चुल भएकै छैन प्राविधिक रूपले त्यो हेरेकै छैन जहाँ जमिन एकदमै कमजोर छ ट्रकको डोजरको लोड थाम्न सक्दैन डोजरको भाइब्रेसनले गर्दा भूकम्पले हो भन्ने तर डोजरको पनि त भाइब्रेसन छ अनि त्यो नदेख्ने यो खालको कुरा भयो दोस्रो डोजरले बनाउँदाखेरि पनि त्यसको ड्रेनेज राम्रो बनाउने पानी कहाँबाट निकास भइरहेको थियो पहिला प्राकृतिक रूपमा त्यहीँबाट नै निकास गराउने गरेको भए चाहिँ यति धेरै क्षति हुन्थेन डोजरले खन्दा पनि स्लोप मेन्टेन गरिदिएको भए होइन खनेको माटोलाई राम्रोसँग तह लगाएको भए हुन्थ्यो अहिले त माथिर भत्कायो तल पुर्यो होइन माथि खोप्रो पार्यो तल फेरि भिरमै माटो फालिदियो खोल्सामा लयो खोलो थुनिदियो यो खालको कारणले गर्दाखेरि पहिरोहरू बढे र हाम्रो सोच नै ध्वंसात्मक भयो कि ए यसले फेरि पहिरो ल्याउला कि यो खालको स्लोप राख्दाखेरि पहिरो जान्छ कि भन्ने कसैलाई चेत छैन र बाटो बनाउँदा अहिलेका धेरै बाटोहरूमा इन्जिनियरिङ प्रयोग छैन त्यसो भएको हुनाले डोजरी विकास डोजरको आतंक भनेको चाहिँ त्यसो हो
2: तपाईँ धेरै ठाउँमा पहिरो सम्बन्धी अध्ययनमा जानुहुन्छ विभिन्न व्यक्तिहरूलाई भेट्नुहुन्छ साँच्चै गाउँघरमा विकासमूलक काम हुँदै गर्दाखेरि जसले विकास निर्माणको लागि अगुवाई गर्छन् जनप्रतिनिधि ठेकेदार लगायत अथवा त्यहाँका स्थानीय बासिन्दाहरूले भोलि पहिरो जान्छ कि भनेर कतिको सचेत हुने गरेको पाउनु भएको छ तपाईँले
3: यहाँ पहिरो जान्छ यो बाटोबाट नलैजाउ अथवा त्यो गाउँमा बाटो लाँदाखेरि चाहिँ यो दिगो हुँदैन यो पहिरो बढ्छ यस्तो भन्ने सोच छैन किनभने उहाँहरूलाई अब भोटको डर छ र मान्छेहरू पनि अब छरिएर बसेका बस्ती छन् बाटो त त्यहाँ चाहियो हामी टाढा छौँ दुर्गमा छौँ भने हामीलाई बाटो नहुने भन्ने प्रश्न हुन्छ त्यसको जवाब पनि हुँदैन होइन त्यसो त्यो कारणले गर्दाखेरि उहाँहरूको घर पनि गाउँ पनि जोखिममा छ त्यहाँ पनि बाटो लाने अवस्था भएको छ बाटो पुग्यो तर घर भत्क्यो यस्ता खालका धेरै घटना छन् बाटोकै कारणले तर पनि उहाँहरू ती घरहरूलाई सुरक्षित ठाउँमा सार्ने बरु त्यो बढी किफायती हुन्थ्यो बाटो लाँदाखेरि 2 करोड़ खर्च भयो होला 50 लाखमा उहाँहरूलाई सबैलाई बसाइ सार्न सकिन्थ्यो सुरक्षित ठाउँमा यस्तो अवस्थाको विकल्पहरू हेरिएको छैन
2: स्थानीय बासिन्दाले चाहिँ भोलि म जोखिममा पर्छु कि भन्ने कुरा भन्न नसकेको अथवा नबुझेको बुझाउन नसकेको कस्तो अवस्था अलिकति बढी पाइन्छ हाम्रोतिर
3: धेरै घटनामा त त्यो भन्न नसकेको देखिन्छ र केही घटनाहरू हेर्दाखेरि जो अलि गरिब निहुँगा छन् तिनको घर माथिबाट वा घर मुनिबाट बाटो लिएर गयो जसले गर्दा पहिरो आयो पहिरो जाने बित्तिकै त्यो अप्राकृतिक भयो र उहाँहरूको बिजोग भयो कतिपय मृत्यु भएका घटनाहरू पनि छन् र बाटो लाँदा विरोध गर्यो भने विकास विरोधी भयो बिचरा उसलाई कसैले पनि वास्ता गर्ने भएन उसको जोखिम उसको क्षतिमा ठूल्ठूलै मान्छेहरूको पनि विरोध गर्ने अवस्था रहेन त्यसले गर्दाखेरि धेरै जोखिमहरू भएको देखियो
2: यसै कुरा चाहिँ धेरै ठाउँमा सुन्न पाइन्थ्यो कसैले बोलु भने विकास विरोधी भइन्छ भनेर एक किसिमको विकासको लहर चल्यो यो विकासले चाहिँ साँच्चै भोलि क्षति गराउँछ भन्ने कुरा हाम्रो नीति निर्माता हाम्रो अगुवाहरूलाई कसले बुझाउने त
3: अब यस्तो छ त्यसको केही नमूनाहरू थिए अब त्यो पनि बिर्स्यो हामीले परम्परागत जुन गुणहरू थिए हामीसँग सिपहरू थिए अभ्यासहरू थिए होइन नमूना थिए त्यो चाहिँ बिर्स्यौं नयाँ अवलम्बन गर्न सकेनौं होइन अनि अब राजनीतिक माहौल विकासकै जुन माहौल छ त्यो पनि यस्तो भयो कि कसैले कसैलाई सुन्दैन यहाँ सबै जान्ने छ तर सही बाटो सही मार्ग निर्देश गर्ने नेतृत्व गर्ने कुराको चाहिँ अभाव भयो यसमा राजनीतिक कमिटमेन्ट नै मैले अभाव देख्छु एक दुई ठाउँमा नगरपालिकामा कुरा गर्दाखेरि कर्मचारीले बढी हामीले डोजर प्रयोग गरेको कारणले पहिरो गयो यस्तो भयो भनिरहेको बेला उहाँहरूले एकदम निर्दोष हिसाबले भनिराख्नु भएको थियो तर त्यहीँको राजनीतिक नेतृत्वले हप्काएको मैले पाएको छु किन भन्दा त्यो जसले हप्काउनु भयो उहाँले नै डोजरहरू चलाउने उहाँ डोजरको मालिक हुनुहुन्थ्यो त्यो भएर कतिपय कर्मचारीहरूले पनि बोल्न नसकेको अवस्था छ कि
2: अवश्य हामी पहिरोको संकेतहरूको र पूर्वानुमानको बारेमा अलिकति छलफल गरौं पहिरोको संकेत कतिपय अवस्थामा पाइयो भने मान्छेको कम्तीमा ज्यान र केही धन जोगाउन सकिन्छ कि भन्ने कुराहरू हुन्छ कुनै ठाउँमा चाँडै वा केही समयमा पहिरो जान सक्ने सम्भावना छ कि छैन भन्ने कुरा सरसर्ती त्यो भूगोललाई हेरेर त्यहाँको अवस्थालाई हेरेर त्यहाँको गतिविधिलाई हेरेर थाहा पाउन सकिन्छ कि सकिँदैन
3: पहिरोका संकेत हुन्छन् होइन यसले एक खालको पूर्वाभास दिन्छ तर सधैँभरि संकेत पाइन्छ भन्ने चाहिँ हुँदैन तर केही संकेत म हजुरहरूलाई भन्छु जस्तो कि हिजोसम्म हरियो रुख थियो आज एक्कासी ओइलायो भने त्यहाँ पहिरो जान सक्ने सम्भावना हुन्छ किनभने तल जमिन चल्यो त्यसका जरा चुडे त्यसले गर्दा रुखहरू ओइलाउँछन् होइन र ठाडो सोझो रुख थियो त्यो ढल्के पर्यो भने पहिरो जाने सम्भावना हुन्छ अब घर छ हजुरको तर ढोका लाग्न गाह्रो हुन थाल्यो जमिन चर्केको ढाँचा फाटेको अलिक बढ्यो जमिन हिँड्दाखेरि दबदब भयो त्यस्तै पानीको मुहान छ तर एक्कासी धमिलो आयो पानीको मुहान सानो थियो एक्कासी बढ्यो अथवा पानीको मुहान एक्कासी सुक्यो यस्ता संकेतहरू चाहिँ पहिरो जान सक्ने संकेत हुन् तर यी संकेत सबै ठाउँमा उपलब्ध हुन्छन् भन्ने छैन र प्राकृतिक पहिरोले केही न केही संकेत दिन्छन् तर हामीले बाटो खनेका कारणले अरू विविध कारणले उब्जनी पहिरोमा चाहिँ संकेत नपाउने चान्स बढी हुन्छ
2: यही ठ्याक्कै कुरा गर्दाखेरि प्राकृतिक पहिरोमा यी संकेतहरू आएको केही समयपछि पहिरो आउने अथवा हाम्रो कृत्रिम तरिका हामीले बाटो खनेर आउने पहिरो छिटो आउने त्यसकै हुन्छ छिटो र ढिलोको उसमा गतिमा
3: त्यस्तो संगति चाहिँ खासै भेटेको छैन होइन अध्ययन पनि भएको छैन किनभने फेरि हाम्रो यो विविधता यस्तो छ कि बारीको वल्लो छेउको प्रकृति र पल्लो छेउको प्रकृति फरक छ 100 मिटरमै होइन हाम्रो जमिनको प्रकृति फरक भएको हुनाले त्यसलाई एकदमै जनरलाइज गर्न मिल्ने खालको अवस्था छैन तर प्राकृतिक पहिरोहरूमा चाहिँ यो खालको अवस्थाहरू पाइएको छ र त्यसलाई अनुगमन गरेर होइन अलिक बढी सजग भयो भने सकिन्छ तर पहिरो हिँड्न थालेपछि हामीसँग समय हुँदैन है पहिरो आएपछि चाहिँ यति छिटो जान्छ त्यो कि हामीले पहिरो हिँड्न थालेपछि भागौँला भन्ने चान्स चाहिँ निकै कम हुन्छ त्यसरी बाँचिएको छ भने त्यो भाग्य हो
2: ऐसरले भन्नुभएका विभिन्न कारणहरू पानीको मुहान सुक्ने अथवा अर्को ठाउँमा सर्ने अथवा पानीको मुहानमा पानी बढ्ने लगायतका यी जुन जुन कुराहरू ऐसरले भन्नुभयो ती कुराहरू देखिएपछि चाहिँ हाग्ने समय बाँकी रहन्छ कि रहने त्यतिखेर चाहिँ
3: धेरै जसो चाहिँ रहन्छ होइन किनभने पहिरो धेरै ठुलो क्षेत्रमा त जाँदैन होइन त्यो भएर यस्तो संकेत देखिन साथ सुरक्षित ठाउँमा जाने भाग्ने उपायहरू हुन्छ तर हामीले कहिलेकाहीँ त्यो थाहा पाउँदा ढिलो भइसक्यो हुन्छ कि त्यसो भएर हुँदाहुँदै जान्छ कहिलेकाहीँ कस्तो घटना छ भने सिन्धुपाल्चोकमा यहाँहरूले थाहा पाउनु भयो होला हामीले पनि यहाँहरूले प्रसारण गरेर सुन्यौं पछि मैले गएर हेरे उहाँहरू पहिरोको जोखिम छ भनेर बाहिर बस्न थाल्नुभयो राति बाहिर सुत्नुभयो तर पशु बाख्राहरू चाहिँ त्यही गाउँमा छोड्नुभयो बिहान बाख्रालाई घाँस हाल्न जाँदा पहिरोमा पर्नुभयो यस्ता घटना छन् नि त्यसले संकेत दियो तर हामीले त्यो संकेतलाई जति पालना गर्नुपर्ने हो गरेनौं त्यसले गर्दा फेरि पहिरोमा पर्यौं यस्ता उदाहरण छन् त्यसैले सधैँभरि संकेत दिइराख्दैन कि
2: बिहान बाख्रालाई घाँस हाल्दा भन्नु ठ्याक्कै मैले यही कुरा सम्झिहालेँ हाम्रोमा पहिरो प्रायःसो राति गएको देखिन्छ के ठाउँ दिउँसो जान्छ त धेरैसो राति गएको थाहा पाइन्छ अथवा बिहानी पख त्यसको केही सम्बन्ध छ हाम्रो समयसँग
3: त्यस्तो अध्ययन भएको छैन तर राति पहिरो जाँदाखेरि हामी सचेत सजग नभए हुन्छौँ दिउँसो चाहिँ अलिकति बढी सजग भएर क्षति कम भएको हुनाले पनि दिउँसोको पहिरोको संख्या अथवा दिउँसोमा पहिरोले क्षति गरेको कम थाहा भएको
2: खबरको हिसाबले
3: होइन जस्तो भूकम्प पनि शनिबार गएको हुनाले विद्यार्थीको क्षति कम भएको हो नि विद्यालय त धेरै भत्के त्यस्तै समयको कारणले भएको क्षति कम हुन सक्छ तर पहिरो दिउँसो जाने र राति जानेको सम्बन्धमा त्यस्तो प्रमाणित अध्ययन भएको चाहिँ मलाई थाहा छैन होइन
2: पहिरो पूर्वानुमानको कुरा गरौं, पानी पर्दैछ आज भने जस्तै गरी अथवा कतै हिमताल फुट्न लागेको छ भने जस्तै गरी पहिरोको पूर्वानुमान गर्न सकिने अवस्था कतिको रहन्छ र नेपालमा त्यो प्रणाली कतिको प्रयोग गर्न थालिएको छ?
3: अध्ययन भइराखेको छ होइन, केही पूर्वानुमान गर्न सकिन्छ भन्ने खालको, र अघि हामीले सुरुमा जुन कुरा गर्यौं मनसुनमा चाहिँ जति धेरै वर्षा भयो उति बढी पहिरो हुने सम्भावना बढी हुन्छ भन्ने हिसाबले सामान्य एउटा प्रिन्सिपलमा चाहिँ पहिरोको पूर्वानुमान सम्भव छ। यदि वर्षा चाहिँ बढी इन्टेन्स वर्षा भयो, भारी वर्षा भयो भने चाहिँ पहिरो जाने सम्भावना हुन्छ, सतर्क हुनुपर्छ भन्ने चाहिँ केही अवधारणाहरू छन्। तर जसरी बाढीको पूर्वानुमान जति सहज जति भरपर्दो छ, पहिरोको त्यस्तो छैन, किनभने जमिनको प्रकृति अनुसार फरक छ। थोरै पानी परिरहेको बेला पनि पहिरो जान्छ, ठूलो पानी परेको बेला पनि पहिरो नगएको अवस्था छ। त्यसैले र पहिरोलाई अनुगमन गरेर मेसिन राखेर अब पहिरो जान्छ ल भाग भनेर साइरन बजाउन सक्ने खालको प्रविधि चाहिँ मलाई भन्नुहुन्छ भने भएको छैन। पहिरो गइरहेका ठाउँमा त पहिरो जान्छ, त्यहाँ मेसिन राखेर अब यहाँनिर झर्छ भन्नुले अर्थ राख्दैन होइन। एक्टिभ पहिरो जुन छ, हामीले भन्यौं न कृष्णवीरमा जतिखेर एक्टिभ थियो अथवा जुरेमा जतिखेर पहिरो झरिरहेको थियो, अब त्यहाँ पहिराको थाप्लामा मेसिन राखेर पहिरो झर्दैछ भनेर खासै अर्थ राख्दैन होइन। अब जहाँ पहिरो जाने सम्भावना देखिन्छ तर अहिले गइरहेको छैन, त्यस्तो ठाउँमा राखेर चाहिँ अब यो कस्तो हो भन्नुहुन्छ भने एकेडमिक हिसाबले यो सैद्धान्तिक रूपमा यो सम्भव छ, तर व्यावहारिक रूपमा हामीलाई काम लाग्ने खालको प्रविधि भइसकेको अवस्था छैन।
2: नेपालमै पनि कतिपय ठाउँमा परीक्षण शुरू भएको भनेर खबरहरू आएका थिए, यसले हेर्दाखेरि हामीले सक्रिय पहिरोलाई चाहिँ झर्ने कुरालाई अलिकति हेर्न सक्यौं, तर नगएको ठाउँमा चाहिँ गाह्रै छ। विश्वमै अन्त पनि कतैतिर देखिन्छ त्यसको प्रयोग कि अथवा के छ?
3: अब त्यो जमिनको बनोटमा भर पर्छ होइन, अलिक स्लोप कम हुने जहाँ यो मास मुभमेन्ट अलिकति होइन स्लिप हुने कुराहरूमा चाहिँ सम्भव भएको पनि देखिन्छ होइन। तर नेपालको सन्दर्भमा पहिरोको पूर्वानुमान गरेर बस्तीहरू सुरक्षित भएको त्यो चाहिँ निकै कम छ।
2: पानी र पर्वत विशेष बजेट नेपालमा अहिले हामी पहिरोको कारण रोकथामका उपाय र पहिरोको पूर्व सूचना प्रणालीका बारेमा पूर्व सूचना प्रणालीमा काम गर्दै आउनुभएका दिनानाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। अब रोकथाम र व्यवस्थापनतिर अलिकति जोड़ दिएर हामी छलफल गरौं, पहिरोको जोखिम कम गर्न के उपाय अपनाउन सकिन्छ व्यक्तिगत र सामुदायिक रूपमा, त्यस बारेमा के गर्न सकिन्छ र के भइरहेको छ नेपालमा?
3: हजुर, दुईवटा स्तरमा हामीले कुरा गर्नुपर्ने भयो, एउटा चाहिँ व्यक्तिगत रूपमा होइन, व्यक्तिगत रूपमा गर्न सकिने चाहिँ कामहरू थोरै हुन्छन् होइन, सानो स्केलको मात्रै हामीले गर्न सक्छौं। एउटा त हामी कारक हौं भन्यो नि अघि, जुन हाम्रो कारणबाट पहिरो सिर्जना हुन्छ त्यो कारणहरूलाई कम गर्ने अथवा त्यो कारणहरू हामीले सिर्जना नगर्ने, जस्तो खोरिया फडानी भन्यौं होइन, अत्यधिक चरीचरण भन्यौं, कहीँ फडानी गर्ने आगो लगाउने कामहरू गर्छौं होला पाखामा, यो काम नगर्ने हो भने कम हुन्छ। एउटा त त्यो भयो, अर्को ठिकै छ तर केही त प्राकृतिक कारणले पनि पहिरो गइरहेका छन्, त्यसको लागि हामीले गर्न सक्ने एउटा चाहिँ पानीको निकास मिलाउने कुरा हो। र परम्परागत रूपमा हजुरले सम्झिनुहुन्छ भने हाम्रा अझै पनि त्यो ज्ञान छ, भल काट्ने भन्ने कुरा छ नि
2: होइन,
3: भल काट्ने खोल्सामा जाने जहाँबाट चाहिँ पानी राम्रोसँग निकास हुन्छ, बर्खामा यो पोखरीहरू बर्खा लाग्नुभन्दा अगाडि सोर्ने जसले गर्दा पोखरीमा पानी सङ्घिन्छ, पानी त्यहाँ सङ्घिएपछि पछि मूलको रूपमा निस्कन्छ, डाँडामा पोखरी खोल्सामा मूल भन्ने खालको कस्तो राम्रो आख्यानहरू थियो। हामीले गर्न सक्ने कामहरू व्यक्तिगत रूपमा गर्न सकिने, सामाजिक रूपमा सामूहिक रूपमा गर्न सकिने कुराहरू यिनै हुन्।
2: पहिरोको जुन अहिले तपाईँले भन्नुभयो हाम्रा परम्परागत ज्ञान अथवा रैथानिक ज्ञानहरू तिनीहरू चाहिँ एकदम प्रयोग कम हुँदै गएको पाइन्छ, अहिले पछिल्लो समयमा खासै प्रयोग गरेको पनि देखिँदैन, त्यसलाई चाहिँ हाम्रो सरकारी निकाय हाम्रा विशेष गरी पालिकाहरू अथवा हाम्रो निकायहरूबाट प्रभावकारी रूपमा अगाडि बढाउन सक्ने सम्भावना कतिको रहन्छ? ती
3: सम्भावना त प्रशस्तै छ र वास्तवमा विकल्प पनि छैन होइन, किनभने प्रकृति मैत्री र दिगो चाहिँ उपाय नै त्यही हो होइन, अरू हिसाबले छेकेर त्यति पहिरो छेकिँदैन जति प्राकृतिक हिसाबले हामीले खोल्साहरूमा पाखोमा संरक्षण गरेर जति जोगाउन सकिन्छ। र अर्को अझ स्थानीय तहले जुन भन्नुभयो खेती प्रविधि, सिँचाइको प्रविधि होइन, चरीचरण यसको व्यवस्थापन गर्ने हो भने धेरै राम्रो हुन्छ।
2: पहिरो नियन्त्रणका लागि चाहिँ जस्तो कुनै ठाउँमा पहिरो सामान्य रूपमा जान थालेको छ, भोलि कतै ठूलो गइहाल्छ कि भन्ने जोखिम भयो भने त्यहाँ केही संरचनाहरू बनाउन सकिन्छ, तिनीहरूको प्रभावकारिता कतिको रहन्छ?
3: यो पहिरोको एउटा अचम्मको प्रकृति हुन्छ हजुरको. सानोमा रोकियो भने यो रोक्न सकिन्छ. भल भयो, पहिरो भयो, यिनीहरू सानो छ भने यिनीहरूलाई रोक्न सकिन्छ. निकै ठुलो भएपछि यिनीहरूलाई रोक्न गाह्रो हुन्छ. र ठुलो पहिरो रोक्नलाई निकै ठुलो संरचनाको आवश्यकता पर्छ. त्यसैले पहिरो रोक्न नसकिने कुरा छैन, रोक्न सकिन्छ. कतिपय अलि ठूलो प्राकृतिक कारणले गएका, जस्तो भूकम्पको कारणले धेरै भिरालो भएको हुनाले पर्वत नै खसिरहेका कुराहरू छ, त्यस्तोलाई चाहिँ अब अहिलेको प्रविधिले पनि अब गाह्रै हुन्छ होइन. नत्र अरू पहिरो रोक्न सकिन्छ, तर यो जमिनको बनोटमा चाहिँ भर पर्छ. त्यसैले यसको प्राविधिक मूल्याङ्कन गरेर के गर्दाखेरि रोक्न सकिन्छ, सबैभन्दा न्यूनतम खर्चमा रोक्न सकिने प्रविधि के हुन्छ, त्यो चाहिँ प्राविधिक मूल्याङ्कन गर्न जरुरी हुन्छ.
2: यो पहिरोको नियन्त्रणकै कुरा गर्दाखेरि चाहिँ पहिरोलाई विशेष गरी सतहमा जाने र सतहभित्रैबाट जाने पनि भन्ने गरेका छन्, छुट्याउनु कतिको जरुरी हुन्छ र छुट्याउन सकिन्छ यसरी सामान्य रूपमा?
3: यो एकदमै महत्वपूर्ण छ, किनभने जगेदेखि जाने होइन, त्यसको बेडरक नै जाने जुन पहिरोहरू छ, त्यो चाहिँ बाहिरी सतहका काम गरेर रोक्न सकिने अवस्था हुँदैन. कहिलेकाहीँ बाँसहरू लगायो भने पहिरो रोकिन्छ भन्छौँ, तर कुनै कुनै पहिरोले त सिङ्गो बाँसको गाडी बोकिरहेको हुन्छ. वन जंगलको संरक्षण गर्यो भने पहिरो जाँदैन भन्छौँ हामीले, तर वन नै सबभन्दा बढी बोकेर झरेको, त्यही ठुल्ठूला रूखले भारी भएर फेरि झरेको अवस्था पनि छ. त्यसैले यो जमिनको बनोट, भिरालोपना, त्यहाँ अघि हामीले भन्यौँ पानीको निकासमा भर पर्छ, जुन कुरा स्थानीय स्तरमा पाका मान्छेहरूको अनुभव होइन, अरू प्राविधिक अध्ययन अनुसन्धानबाट यो निर्कुल गर्न सकिने कुरा. बाँसहरू लगायो भने पहिरो रोकिन्छ भन्छौँ, तर कुनै कुनै पहिरोले त सिङ्गो बाँसको गाडी बोकिरहेको हुन्छ. वन जंगलको संरक्षण गर्यो भने पहिरो जाँदैन भन्छौँ हामीले, तर वन नै सब

0: गर्नुपर्छ भनेर सबै भूगोलको हामीले त्यसरी छुट्टा छुट्टै अध्ययन गर्नु कतिको सम्भव छ गरेर त्यहाँनिर के गर्न सकिन्छ भन्ने कुरा गर्न सक्छौँ कि सक्दैनौँ हामीले?
1: सम्भव छ कि छैन भनेर त प्रश्न नै नबनाऊ भन्छु म, किनभने हाम्रो जमिन यो छ भनेपछि त अध्ययन त गर्नै पर्यो नि त। र यो भूगर्भ विभाग जुन छ, खानी तथा भूगर्भ विभाग, त्यहाँको एउटा पहिरो शाखा छ, उहाँहरूले पहिरोको जोखिमहरू अध्ययन गरेर नक्साङ्कन गरेर त्यसलाई नक्सा राख्ने कामहरू सुरु गर्नुभएको पाइन्छ। अब त्यो देशभरिको हुनु पर्यो कि, होइन नमुना गरेर मात्रै भएन, देशभरिको गर्नु पर्यो, नगरी विकल्प भएन नि, किनभने पहिलो
0: पालिका मात्रै नभएर ओडा अथवा ओडाबाट पनि टोलसम्म नै गर्नुपर्ने छैन हाम्रो भूगोल हेर्दा चाहिँ
1: एकदमै सर। यो त एकदमै विस्तृतमा गर्नुपर्छ, यो त जति विस्तृतमा गर्यो त्यति बढी आवश्यकता हुन्छ र ससाना खोल्साहरू तिनको निकासले पहिरोमा धेरै योगदान गर्ने भएको हुनाले यो ससाना माइक्रो वाटर सेड माइक्रो क्याचमेन्ट भन्छ त्यसलाई हेर्नुपर्ने हुन्छ।
0: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बाढ़ी पहिरोको कारण रोकथामका उपायहरू र पूर्व सूचना प्रणालीका बारेमा पहिरो लगायत मनसूनजन्य विपद व्यवस्थापनका जानकार दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नुपर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर
5: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
6: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
7: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
8: आयल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
11: प्राविधिक शिक्षा आजको आवश्यकता।
12: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
11: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
12: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
11: फोन 01-5121-5121-00 97418-2096।
12: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बाढ़ी पहिरोको कारण रोकथामका उपायहरू र पूर्व सूचना प्रणालीका बारेमा पहिरो लगायत मनसून जन्य विपद व्यवस्थापनका जानकार दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। पहिरोको रोकथाम

0: व्यवस्थापनकै सन्दर्भमा बायो इन्जिनियरिङका कुराहरू धेरै भइरहेका छन्। चर्चा अनुसार यसले पहिरो रोकथाममा भूमिका चाहिँ कतिको खेलिरहेको छ?
1: हो, पहिरोलाई बायो इन्जिनियरिङले मात्रै रोक्छ भन्न सकिँदैन, टेवा पर्खालहरू आवश्यक पर्छ होइन। त्यो भएर पहिरोको साइज अनुसार, त्यसको प्रकृति अनुसार, अब ससाना पहिरो, कम स्लोपको पहिरोलाई चाहिँ बायो इन्जिनियरिङले पनि थाम्छ। धेरै ठूलो पहिरो छन् भने, जस्तो कृष्णवीर जुरेको जुन ठूलो पहिरो देख्नुभयो, बाजुराका पहिरोहरू भयो होइन, त्यसपछि बझाङका पहिरोहरू छन्, यिनीहरूलाई अब सामान्य, अघि यहाँले भन्नुभयो नि, सतही पहिरो र गहिरो पहिरो, गहिरो पहिरोलाई बायो इन्जिनियरिङले मात्रै रोक्न सक्दैन। तर एउटा सत्य कुरा के हो भने, स्ट्रक्चर संरचना बनाई, भौतिक संरचना बनाएर रोकिसकेपछि पनि बायो इन्जिनियरिङ आवश्यक छ। हजुरले कृष्णवीरमा देख्नुभयो होला होइन, त्यहाँ रोकिसकेपछि पनि हामीले ठुल्ठूलो संरचना बनाएर पहिरो रोक्यो सरकारले, त्यसपछि पनि त्यहाँ बायो इन्जिनियरिङ त गरेको छ। त्यो भएर बायो इन्जिनियरिङ टाइम लाग्छ र दिगो हुन्छ, भौतिक संरचनाहरू छिटो बन्छ र त्यसको सीमित आयु हुन्छ। निश्चित समयपछि भौतिक संरचनाको आयु सकिन्छ र प्रकृतिले नै फेरि मजबुत हुनुपर्ने हुन्छ कि, त्यो अवस्था हो। त्यही भएर त्यहाँ ब्यालेन्स छ।
0: कृष्णवीरको जस्तै उदाहरण दिँदाखेरि अरू ठाउँमा पनि त्यो किसिमको लगानी अथवा खर्च गर्नु कतिको आवश्यक देखिन्छ अहिलेको रूपमा हेर्दै गर्दा? हाम्रो भूगोललाई हेर्दाखेरि
1: यस्तो छ, जहाँ सड़क छ, सिंचाई छ होइन, जहाँ हाम्रो आधारभूत आवश्यकताका आवागमनका संरचनाहरूलाई नै प्रभाव पार्ने गरी पहिरो जान्छ, त्यहाँ त लगानी गर्नै पर्यो। जसरी पनि बाटो निकासहरू त चाहियो होइन, तर अन्यत्र अब जहाँ चाहिँ त्यो पहिरोलाई त्यसै छोडिदिँदा ठिकै, जमिन कुनै ठाउँमा गएर ब्यालेन्स त हुन्छ आफै होइन, त्यही भएर त्यसमा लगानी गर्नुभन्दा त्यसलाई छोडिदिँदा नै आर्थिक सामाजिक फाइदा छ। वातावरणीय हिसाबले पनि लगानी गर्नुको खासै औचित्य छैन भने, कहिलेकाहीँ प्राकृतिक रूपमा त्यो आफै सन्तुलनमा आउन दिनु पनि ठिकै हुन्छ। किनभने देशभरि हिमालमा जति पहिरो छन् अब त्यहाँ गएर त्यो सबै रोक्न सकिने अवस्था भएन। कतिपय नदी किनारका खोचहरूमा त्यहाँ पहिरो रोकेर के अर्थ भयो?
0: कालान्तरमा गइरहेको पहिरो पनि फेरि प्राकृतिक रूपमा त्यसमा रोकिने सम्भावना त रहन्छ नि होइन, फेरि
1: रोकिन्छ, कुनै समयमा गएर त्यो रोकिन्छ, त्यहाँ बिरुवाहरू आउँछ। हाम्रा धेरै बस्तीहरू पहिरोले थुपारेका ठाउँमा छन्, बस्ती योग्य हुन्छ, मान्छेहरू त्यहाँ बस्छन्, त्यसपछि फेरि कुनै समयमा गएर फेरि त्यही पहिरो उत्पत्ति हुन्छ। यो चक्र प्राकृतिक चक्र त हुन्छ।
0: हामीले अघि चर्चा गरौँ व्यक्तिगत सामुदायिक रूपमा कसले के गर्न सक्छ भन्ने विषयमा, के गर्न सक्छ भन्ने भन्दा नि जिम्मेवारी कसको भन्नेतिर गयो भने चाहिँ हाम्रो नियम कानूनहरूले यो जिम्मेवारी तोकेको छैन, कसले गर्छ साँच्चै पहिरो नियन्त्रण काम गर्नुपर्ने चाहिँ कसले हो?
1: एकदमै जटिल छ हाम्रो, किनभने प्रष्ट भनिएको छैन होइन। यदि हजुरको मेरो कारणले गर्दाखेरि पहिरो गयो भने हामी जवाफदेही हुनुपर्छ भन्ने त्यस्तो टड्कारो कानूनी व्यवस्था पनि छैन होइन। प्रकृतिको दोहन गर्नु हुँदैन, पहिरो जान दिनु हुँदैन भन्ने हिसाबले अब एक खालको निर्देशनहरू छ, तर त्यो गर्यो भने के हुने भनेर कानून बनेको, लागू भएको अवस्था नभएको हुनाले, व्यक्तिगत होला अथवा कुनै कम्पनीको कुरा होला होइन, त्यो चाहिँ त्यति देखिँदैन। अहिले हेर्दाखेरि व्यवहारमा कस्तो देखियो भन्नुहुन्छ भने, जलविद्युत आयोजनाको कारणबाट पहिरो गयो भने, अब इभन जलविद्युत आयोजना छ त्यो क्षेत्रमा, तर पहिरोको कुनै प्राकृतिक कारणले गएको भए पनि यो जलविद्युतको कारणले पहिरो गयो भनेर अलिक बढी जलविद्युत आयोजनाको क्षेत्रमा चाहिँ चासो भएको, जलविद्युत आयोजनाबाट चाहिँ क्षतिपूर्ति माग्ने के गर्नेसँग काम भएको देखिन्छ होइन व्यवहारमा। तर जुन स्थानीय सरकार अथवा प्रदेश संघको सरकारको तर्फबाट बाटो खन्दाखेरि गएका पहिरा छन्, त्यहाँ त्यसको जवाफदेही त पटक्कै देखिँदैन, यो खालको अवस्था चाहिँ छ। त्यसैले नियम कानून त्यति बलियो प्रष्ट छ जस्तो मलाई लाग्दैन, तर अब नीतिहरू चाहिँ छन् होइन। भू संरक्षण नीति छ, जसको प्रमुख मकसद उद्देश्य भनेको चाहिँ बाढी पहिरोहरूलाई कम गर्नु भन्ने हो होइन। कानूनहरू पनि त्यो खालको छ, तर तपाईँले कानून तोड्नुभयो भने कारवाही छैन कि।
0: जस्तो अघि हामीले चर्चा गरिहाल्यौँ, खानी तथा भूगर्भ विभागले चाहिँ नक्साङ्कन गर्ने अथवा जोखिम पहिचान गर्ने, अध्ययन गर्ने काम त गरेको छ, तर नियन्त्रणकै लागि भनेर तोकिएका संयन्त्रहरू चाहिँ कतिको प्रष्ट देखिन्छ हाम्रा सरकारी संयन्त्रहरू चाहिँ?
1: यो गाह्रो छ। अब अहिले संघीय संरचनामा पछि पनि कुरा गरौंला, कहाँ कस्तो काम गर्ने जनशक्ति हुनुपर्ने हो होइन, कसलाई बढी बजेट दिनुपर्ने हो, अब यो खालको एउटा प्रष्टता देखिँदैन। संघमा हेर्नुभयो भने खानी तथा भूगर्भ विभागमा पनि पहिरो सम्बन्धी काम गर्ने शाखाहरू छन्, जनशक्ति छन्। त्यसपछि जलस्रोत तथा सिंचाई विभागमा पनि छन्। पहिला चाहिँ जल उत्पन्न प्रकोप नियन्त्रण विभाग थियो होइन अहिले मर्ज भएर त्यहाँ छ त्यहाँ पनि जनशक्ति छ वन मन्त्रालय अन्तर्गत वन तथा भू संरक्षण विभाग छ त्यहाँ पनि महाशाखा छ संघमा अब सड़कमा पनि पहिरो हेर्ने शाखा महाशाखाहरू छन् जनशक्ति छ होइन अब यिनीहरूको एक एक गरेर हेर्दा चाहिँ हो त्यहाँ मान्छे चाहिन्छ भन्ने जस्तो देखिन्छ तर उहाँहरूले के भयो त उपलब्धि भनेर हेर्यो भने पहिरो कम भएका त छैन यसरी पहिरो कम हुन्छ भनेर कहीँ नमुना भएको र त्यसको चाहिँ त्यो नमुना अनुसार चाहिँ त्यसको विस्तार भएको त्यस्तो पनि छैन होइन त्यो अब केही नमुनाहरू पहिला सिर्जना भएका थिए त्यो पनि निरन्तरता भएको छैन त्यसैले चाहिँ अहिले एकदमै असामञ्जस्यताको अवस्था देखिन्छ होइन संघमा अब प्रदेशमा त्यो खालको त्यहाँको वन मन्त्रालय अन्तर्गत केही विभागहरू छन् त्यसपछि कार्यालयहरू छन् होइन अब उनीहरूको काममा पनि अन्यलता नै बढी देखिन्छ स्थानीय

0: जवाफदेही त रहेन कि होइन त्यो जवाफदेही त चाहिँ छ नि वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा त्यतिखेर चाहिँ यो विपद जोखिम पनि मूल्याङ्कन गर्थ्यो होला त्यहाँबाट एलाइनमेन्ट गर्दा त्यो ढङ्गको संरचना बनाउँदाखेरि सबै कुरा भत्केर जान्छ प्रकोप जोखिन्छ यो लगानी पुरै ध्वस्त हुन्छ भने खालको आउटपुट आयो त्यो जानकारी आयो भने उसले त्यहाँ गर्दैन थियो होला अथवा फरक ढङ्गले गर्थ्यो गर्नु पर्थ्यो नि त त्यो छैन
1: हामीले यी सबै कुराकानी गरेर हेर्दै गर्दाखेरि नेपालमा पहिरोको जोखिम न्यूनीकरण अथवा पहिरोको रोकथाम क्षति कम गराउने यो कुरामा चाहिँ उच्च स्तरीय तहबाट नै ऐन कानून बनाउनेदेखि त्यसको समन्वय गर्नु चाहिँ अहिले एकदमै आवश्यक देखिँदो रहेछ होइन
0: असाध्य ढिलो भइरहेछ कि सर पहिरो यति धेरै गएका छन् कि होइन र त्यो पहिरो त्यो पहिरो मात्रै होइन सर त्यसले हाम्रो समग्रमा हाम्रो स्रोत नै बगेर गइरहेको छ नि वर्षेनी धमिरो बगेर जाने खोलाले कति माटो लयो होला यसो विचार गर्नु न त्यसो भएको हुनाले यसको कति अरबमा यो नोक्सान भएको छ भनेर त्यो त्यसरी आर्थिक मूल्याङ्कन नै भएको छैन कि त्यसले गर्दा पनि यसप्रतिको चासो कम भएको अवस्था हो होइन यदि हजुरले डीआरआर पोर्टलको डेटाहरू हेर्नुहुन्छ भने अब त्यहाँ मृत्यु भएको अथवा कसैको घर वस्तु क्षति भएको पहिरोहरू मात्रै त्यहाँ रेकर्ड हुन्छ तर त्यो बाहेकको पहिरोले पनि क्षति त गर्छ नि पहिरो त आफैमा क्षति हो नि माटो सरेर जानु आफैमा क्षति हो त्यसको मूल्याङ्कनै भएको छैन कि र हाम्रो रियलाइजेसनै भएन
1: जुन ठाउँमा जोखिममा रहेका परिवारहरू छन् उनीहरूले चाहिँ आफ्नो सुरक्षाको लागि कति कुराहरू ख्याल गर्नुपर्छ विशेष गरी यो मनसुनी सिजनमा चाहिँ
0: यो त असाध्यै महत्वपूर्ण कुरा छ होइन र जहाँ जोखिममा छ उहाँहरू अब सकेसम्म भन्नु पर्यो होइन कहिलेकाहीँ विकल्पै नभएको अवस्था छ कतिपय ठाउँमा उहाँहरू बाहिर जान खोज्दा सुरक्षित ठाउँमा जान्छु भन्दा पनि उपाय नभएर मर्नु परेको अवस्था छ त्यही भएर हामीले अब सुरक्षित ठाउँमा गएर बस्नुपर्छ भनेर अर्ती दिएर मात्रै अब नहुने अवस्था छ तर जहाँ मान्छेहरू जोखिममा हुनुहुन्छ उहाँहरूलाई सुरक्षित ठाउँमा जाने सुरक्षित ठाउँमा जाने उपाय छैन भने सरकारले राज्यले सुरक्षित ठाउँमा लगेर राख्ने उपाय गर्नुपर्छ कहीँ कहीँ स्थानीय तहहरूले जस्तो सिन्धुपाल्चोको भोटेकोसीमा र बाह्र विषयमा हो क्यारे दुई महिना तपाईँहरू बरु अन्त बस्नुहोस् भनेर उहाँहरूलाई डेरा भाडा सहयोग गरेर पनि सुरक्षित ठाउँमा पठाएको थियो अब तर त्यो वर्षैभरि वर्षेनी गर्न सकिँदैन उपाय चाहिँ पहिरो गइसकेपछि पहिरो झर्न थालेपछि भाग्ने समय हजुरको निकै कम हुन्छ त्यही भएर बर्खामा हजुर सुरक्षित ठाउँमा गएर बस्नु नै
1: विशेष गरी बाढी पहिरोको पूर्व सूचना प्रणालीको क्षेत्रमा कार्यरत हुनुहुन्छ हामीले बाढीलाई छाड्यौँ भने बाढीमा चाहिँ पूर्व सूचना अहिले पनि प्रभावकारी रूपमा भएको देखिन्छ कतिपय बेलामा बाढी माथिबाट आउँदै गएर तलका मान्छेहरू भागेर ज्यान बचाएका मेलम्ची लगायत धेरै ठाउँमा उदाहरणहरू हामीले पाउन सक्छौँ
0: यो
1: पहिरोमा चाहिँ पूर्व सूचना प्रणाली कतिको हुन सक्ला है
0: अघि भने अब सैद्धान्तिक रूपमा चाहिँ सम्भव छ होइन अब व्यवहारिक रूपमा चाहिँ हजुरले संकेत हेर्ने हो र संकेत थाहा पाएपछि त्यो पहिरो नझर्दै जमिन नहिँड्दै तपाईँ त्यहाँबाट हिँड्नु पर्यो अरू धेरै अब होइन यति सेकेन्ड टाइम हुन्छ यस्तो यस्तो हुन त भूकम्पको पनि यति सेकेन्ड अगाडि थाहा पाउन सकिन्छ भन्ने छ नि तर त्यो कतिको व्यवहारिक छ भन्ने कुरा हो होइन त्यसैले पहिरोमा म त त्यही भन्छु होइन तपाईँले केही संकेत पाउनुभयो जो एउटा त जोखिममा हुनुहुन्छ भने तपाईँ सुरक्षित ठाउँमै बस्नुहोस् पहिलेदेखि दोस्रो अघि हजुरले भने जस्तो बर्खामा त्यहाँ नबस्नुहोस् अब बर्खामा पनि तपाईँ जान सक्नुहुन्न भने संकेत देख्न साथ तपाईँ सर्नु फेरि फर्केर त्यहाँ नजानुहोस् सुरक्षित जबसम्म महसुस हुँदैन त्यहाँ नजानुहोस्
1: पहिरो गइरहेको बेला अथवा त्यो गएकै बेलामा चाहिँ गर्नै पर्ने र गर्न नहुने काम चाहिँ के हुन्छ जसले चाहिँ हाम्रो अलिकति भयो नि जनधन बचाउ
0: यस्तो छ तपाईँ कहिले काहीँ कस्तो हुन्छ नि उद्धारमा जाँदा दुर्घटना भएको अवस्था छ होइन उद्धारमा जाँदाखेरि सेफ्टी इक्विपमेन्टहरू राम्ररी राखेर माथिबाट पहिरो झरिरहेको छ कि छैन त्यो ख्याल गरेर जान जरुरी हुन्छ र यदि तपाईँ उद्धारमा जाँदै हुनुहुन्छ भने तपाईँले केही न केही तालिम प्राप्त भएको जानुपर्ने हुन्छ र यो तालिम लिन पनि जरुरी छ होइन किनभने जोखिम कसलाई पर्छ थाहै हुँदैन हाम्रो सुरक्षाकर्मीहरू विशेष गरेर नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेनामा यो खालको तालिम भइरहेको पाइन्छ होइन उहाँहरूको अलिकति समुदाय केन्द्रित कार्यक्रम पनि छन् त्यसो भएर नजिकको सुरक्षाकर्मी सुरक्षा निकायहरूको क्याम्पमा सम्पर्क गरेर उहाँहरूसँग तालिम लिने कुराहरू गर्न सकिन्छ अब पहिरो गइरहेको बेला त जति सकिन्छ छिटो त्यहाँबाट भाग्ने हो र त्यहाँ नजाने हो होइन अरू अरू भन्नै सकिँदैन अब कहिलेकाहीँ पहिरो गइरहेछ झरिरहेछ भने चाहिँ पहिरोभन्दा माथिबाट भल तर्काइदिँदा त्यो पहिरो घट्छ बढ्दैन होइन माथि पहिरो झरिसकेको रोक्ने भन्ने होइन, पहिरो गइरहेको ठाउँमा माथि भल तर्काउँदाखेरि पहिरो कम भएको, अर्को वर्ष नझरेको कुराहरू देखिन्छ, र अर्को ससाना पहिरोलाई चाहिँ टेवा पर्खाल लाएर रोक्न सकिन्छ। धेरै जसो हामीले सडकमा देखिरहेको हुन्छ, पहिरो गएको हुन्छ तत्कालले टेवा पर्खाल लाउँछ, रोकिन्छ र बाटो सुचारू हुन्छ, त्यो भएर अर्को चाहिँ टेवा पर्खाल छ।
1: यिनै कुरालाई हेर्दै गर्दा विशेष गरी बर्खायाममा हाम्रो पहिरो आउने भनेको पानी परेपछि नै हो, बर्खायाममा चाहिँ विशेष सचेतना अपनाउनु पर्ने कुराहरू चाहिँ के हुन सक्छ?
0: यसमा हजुरले वर्षाको बेला एउटा बर्खाको पूर्वानुमानमा होइन मौसम पूर्वानुमानको सूचनामा एकदमै ध्यान दिनु पर्यो होइन। अब यो अलिक कम मिल्ला तर कालु र बाघको जस्तो भनेर भएन होइन, आज मिलेन भोलि मिलेन अब मिल्दैन होला भन्नु भएन, कुनै दिन त मिल्छ नि त,
1: त्यो पछिसम्म अलिक मिल्दैन थालेको
0: मिल्न पनि थालेको छ होइन, धेरै मिल्न थालेको छ। त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा त मौसम पूर्वानुमानमा हजुरहरूले पनि मौसम पूर्वानुमानको समाचार दिनुहुन्छ, धेरै रेडियो टेलिभिजन संचार माध्यममा मौसम पूर्वानुमान आउँछ होइन, जल तथा मौसम विज्ञान विभागले विभिन्न माध्यमबाट यो प्रसारण गर्छ, यसमा ध्यान दिनु पर्यो। साँझ बिहान दुवैचोटि कति पानी पर्ने सम्भावना छ के छ ध्यान दिनु पर्यो। र अर्को एउटा नम्बर छ जसमा फोन गर्दा पैसा लाग्दैन, जल तथा मौसम विज्ञान विभागमा 1155 1155 1155, यति थिचेर डायल गर्ने बित्तिकै मेसिनले तपाईँ वर्षा सम्बन्धी जानकारी हो भने 1 थिच्नुहोस्, बाढ़ी सम्बन्धी हो भने 2 थिच्नुहोस् भन्छ। अब आफूले के सोध्न परेको हो 1 थिच्नुहोस् होइन, त्यसपछि उहाँहरूले जानकारी दिनुहुन्छ। उहाँहरूलाई सोद्धाखेरि तपाईँले म फलानु जिल्लाबाट बोलेको भनेर राम्ररी सोध्नु पर्यो होइन, भरपर्दो हिसाबले सोध्नु पर्यो। यो एकदमै महत्वपूर्ण टेलिफोन हो, यसमा जथाभावी कुराहरू गर्नु भएन र यसको मोनिटरिङ भए हुन्छ। तपाईँले यदि कसैले होइन, विशेष गरेर म श्रोतागणलाई विशेष अनुरोध गर्न चाहन्छु, यसमा खेलचारी गरेर फोन गर्ने होइन, अनावश्यक रूपमा यो फोन इन्गेज गर्नुभयो भने यो कानूनी कारवाहीको विषय पनि हुन्छ। तर चाहिने विषयमा हजुरले यो नम्बरमा फोन गर्नुहोस्, सोध्नुहोस् म यो क्षेत्रबाट बोलेको छु, म यहाँको मान्छे हुँ, यहाँ पानी पर्ने सम्भावना कस्तो छ के छ भन्यो भने उहाँहरूले बताइदिन पनि सक्नुहुन्छ। त्यो भयो भने हजुरले पहिरो जाने बाटोबाट हिँडुल गर्नुपर्ने छ भने हजुर सतर्क हुन सक्नुहुन्छ, त्यो बाटोबाट त्यो दिन तपाईँ नहिँड्न सक्नुहुन्छ। कुनै खोल्सा छ, तर्ने पुल छैन होला, तर ठूलो पानी पर्यो भने भल बढ्छ, त्यस्तोमा तपाईँ नजान सक्नुहुन्छ। त्यो यस्तो यस्तो कुराहरू तपाईँले आफूले उपाय अपनाउन सक्नुहुन्छ। अर्को बर्खामा आफ्नो वरिपरि पहिरो जान सक्ने ठाउँ छ भने दिनदिनै त्यसको चाहिँ निगरानी गर्नु पर्यो। अघि हामीले सूचना संकेतहरू दिन्छ भन्यौँ नि, त्यो संकेतहरू हेर्नु पर्यो, त्यो भयो भने थाहा हुन्छ, व्यवस्था गरियो भने त आएर च्यापिहाल्छ नि, त्यो महत्वपूर्ण कुरा छ। अर्को चाहिँ बर्खाको लागि, अब बर्खा लाग्यो भल काट्ने भन्ने जुन चलन थियो त्यो चाहिँ अहिले, अब भल काट्नु भएको छैन भने भल काटेर राम्रोसँग खोल्सामा तर्काउनुहोस्, यो समय हो, यति काम चाहिँ गर्न सकिन्छ।
1: हामी कुराकानीको अन्त्यमा त्यही पुगेका छौँ। नेपालमा पहिरो व्यवस्थापनको मुख्य चुनौतीहरूलाई हेर्दा यो बजेट, जनशक्ति, प्रविधि अथवा प्राविधिकहरूको व्यवस्थापन कतिको भएको पाइन्छ, यसमा सरकारले कतिको लगानी गर्नुपर्ने थप लगानी?
0: अब यो जहाँ जाँदा पनि जनशक्ति कमी छ, बजेट कमी छ भन्ने चाहिँ सुनिन्छ, सबै तहमा सबै कार्यालयमा यति दरबन्दी त त्यति अनुसार मान्छे छैन भन्ने यो समस्या छ। त मैले एउटा के देख्छु भने भएको जनशक्ति र भएको उपलब्ध प्रविधिको पनि उपयोग भएको छैन। हामीसँग जनशक्ति छ, जिरो त होइन नि, शून्य छैन नि, जनशक्ति त छ र प्रविधि पनि छ, सफल प्रविधि छन् नि, तर यिनीहरूको उपयोग भएन कि, जति गर्न सकिन्थ्यो उपयोगै भएन, त्यो भयो। र बजेट न्यून छ, तर जति न्यून बजेट छ त्यसमा गर्न सकिने काम पनि त भएको छैन फेरि होइन, न्यून बजेट थियो
1: केही त हुन्छ,
0: यति बजेट थियो त्यतिमा यो काम गरियो, जति बजेट थियो त्यति अनुसार सफल भएको छ, बजेट थप चाहिने कुरा हो भन्ने खालको कहीँ उदाहरण पनि त छैन नि। त्यसो भएको हुनाले यसलाई जनशक्ति भएन, प्रविधि भएन, बजेट भएन भन्ने चाहिँ यो एकदमै आम कुरा भयो कि, यसरी भएन, निर्दिष्ट हुनु पर्यो। भएको बजेटबाट चाहिँ के गर्नुभयो त, भएको जनशक्ति कसरी उपयोग भयो त, छैन नि होइन। कार्यालयहरू छन्, उहाँहरू बजेट छैन भनेर कार्यालय कुरेर बस्नुभएको अवस्था छ, तर स्थानीय प्रविधि प्रयोग गरेर गर्न सकिन्थ्यो होला नि, उहाँहरूले जति तलब पाउनु भएको छ त्यो बराबरको त केही इनपुट दिन सक्नुहुन्थ्यो नि त होइन, थप बजेट नभइकन केही गर्न सकिने भन्ने त होइन नि
1: होइन,
0: त्यो चाहिँ त्यो मान्यमा चाहिँ म अलि निराश पाउँछु कि आफूलाई होइन, त्यो देखिन्छ।
1: अब कुराकानीको अन्तिम चरणमा आउँदो दिनमा चाहिँ पहिरो व्यवस्थापनको लागि नेपालले दीर्घकालीन योजनाहरू के गर्नुपर्छ जाँदै गर्दा?
0: मूलत एकदमै छोटो एउटै वाक्यमा भन्नुपर्दा तहगत जिम्मेवारी निर्धारण गर्नुपर्यो, जुन अघि हामीले भनौं यदि प्राकृतिक पहिरो छ भने साना पहिरा स्थानीय तहले नियन्त्रण गर्ने, मझौला खालका पहिरा प्रदेशले गर्ने, अब अहिले प्रदेशमा त्यो क्षमता छैन भने संघले नै गर्दा भयो होइन, किनकि प्रदेश नयाँ छ भन्न मिल्यो, र ठूलो पहिरो प्राकृतिक खालको पहिरो छ भने संघले नेतृत्व लिएर नियन्त्रण गर्ने होइन, यो काम एउटा तहगत जिम्मेवारीको कुरा निर्धारण हुन जरूरी भयो। सानो पहिरो केलाई भन्ने, कस्तोलाई भन्ने भन्ने प्राविधिक यो वर्गीकरण गर्ने प्राविधिक आधारहरू छन्, त्यसमा भूगर्भविदहरू होइन वन तथा भूसंरक्षण मन्त्रालयका अरू विभिन्न आधारहरू छन्, इन्जिनियरहरूलाई थाहा छ, त्यो पहिल्यै प्रकाशित कुराहरू पनि छन्, त्यही अनुसार निर्धारण गरे भयो। प्राविधिक विषय हो, प्राविधिक रूपमा गरे भइहाल्यो होइन, त्यसलाई कानूनले निर्देशित गर्ने व्यवस्थित गर्ने कुरा हो। र दोस्रो महत्वपूर्ण त निकायगत जवाफदेता हुनु पर्यो कि, हाम्रो धेरै ठाउँमा एउटाले खनिराखेको छ, अर्कोले पुरिराखेको छ नि यो व्यवस्था होइन, बाटोको ढलमा पनि त्यही खालको अवस्था छ भने पहिरोमा पनि त्यही छ कि, त्यो निकायगत जवाफदेता चाहिँ हाम्रोमा भएन। जुन निकायले काम गर्दाखेरि त्यहाँ जोखिम ख्याल गर्नुपर्ने हो उसैले गर्नु पर्यो, जुन निकायले काम गर्दा पहिरोको पहिरो उब्जो त्यही निकाय नै हुनु पर्यो, र अब आम जनताले गर्दाखेरि पहिरोको सिर्जना भएको छ भने सम्बन्धित निकायले गर्नु पर्यो नि, जस्तो खोरिया फडानी छ भने खोरिया फडानी बन्द गर्ने कुनै निकाय त जवाफदेही होला, अहिले कम भयो नि, नभएको छैन नि, यो चितवन नवलपरासी लगायतका क्षेत्रमा म देख्छु त्यहाँ यो खरियो फडानी कम भयो, पहिरो पनि कम भएको, कुनै निकायले काम गर्यो नि त, र काम गरेको राम्रा कुराहरूलाई फेरि प्रचार गर्ने, त्यसलाई हौसला दिने पनि गर्न जरुरी छ, त्यही भएर निकायगत जवाफदेही एकदमै महत्वपूर्ण छ।
1: हुन्छ त, एकदमै महत्वपूर्ण समय दिनुभयो। यो पहिरोको एकदमै जोखिम, नेपालमा जोखिम भएको यो समयमा आएर विभिन्न क्षेत्रका ज्ञानहरू बाँड्नुभयो, यहाँलाई उज्यालोको तर्फबाट धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद। मुख्य कुरा त श्रोता महानुभावहरूले यो कुरालाई गुन्नुभयो भने हामीले गरेका कुराहरू उहाँको मनसम्म पुग्यो, यसलाई व्यवहारमा उतार्नुभयो र उहाँहरू सुरक्षित भइदिनु भयो भने हजुरको मेरो यो समय हाम्रो कुराकानी चाहिँ सफल भयो भन्ने ठान्छौ। आम समुदायलाई यही आह्वान गर्दै रेडियो सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो बाढ़ी पहिरो सहित मनसुनजन्य विपदका जानकार दिननाथ भण्डारी। उहाँ प्रकोप पूर्व तयारी सञ्जाल टिपी नेटका प्राविधिक सल्लाहकार हुनुहुन्छ। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पाण्ड्य पर्वतवर्गको विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजेन्द्र बसेल बिदा हुन्छु। नमस्कार।
2: डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: आहा, अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
12: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
13: अहिले बिहानको 9 बज्यो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मटितेलमा 30 रूपियाँले भाउ घट्यो। बजार अनुगमन कमजोर रहेको गृहको निष्कर्ष, तीव्रता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। कर्मचारीको सम्पूर्ण सरूवा प्रक्रिया अब अनलाइनबाटै हुने। रामेछाप जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा। ओखलढुङ्गामा मनसुनजन्य विपद प्रति कार्यको तयारी। सिसङ्खुगढीका बाढ़ी पीड़ितलाई राहत र पुनर्स्थापनाको पहल। र फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम 16 प्रवेश।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
2: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692695998।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: अब समाचार विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज हुन लागेको छ। चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित 6 पदाधिकारी र 900 केन्द्रीय सदस्यहरूको शपथ आज राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार बिहान 11 बजे पार्टी कार्यालय घण्टी घरमा शपथ कार्यक्रम राखिएको छ। शपथपछि केन्द्रीय समिति बैठक बोलाउने राष्ट्रपाको तयारी छ। केन्द्रीय समिति बैठकमा मनोनित पदाधिकारी र सदस्यहरूबारे छलफल हुनेछ। गत असार 7 गतेदेखि 12 गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो। सभापति लामिछानेले भने भरतपुरमै शपथ लिनुभएको थियो। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गई राति 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टी तेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टी तेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको छ। यो सँगै पहिलो वर्ग, चाराली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजल र मट्टी तेल 192.50 रूपियाँ, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मट्टी तेल 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाण्डु, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ तथा डिजल र मट्टी तेलको भाव 195 रूपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15.09 रूपियाँ, डिजलमा 29.46 रूपियाँ, हवाई इन्धनमा 29.42 रूपियाँ र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको। त्यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रति सिलिण्डर अर्थात 14.2 किलोको 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 रूपियाँ रहेको थियो। त्यस्तै आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 229 रूपियाँ कायम भएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य काठमाडौँका लागि प्रति किलो लिटर 265 अमेरिकी डलरले घटाएर 1566 डलर कायम गरिएको छ। पोखरा र भैरवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ब्रेक इभन पोइन्ट, नाफा काटा नहुने बिन्दुमा बिक्री मूल्य कायम गरेको जनाएको छ। जसअनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य पोखरामा 1100 डलर र भैरवामा 1085 डलर तोकिएको छ। बजार अनुगमन कमजोर रहेको निष्कर्षसहित गृह मन्त्रालयले तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। देशभर संचालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासो बढेपछि गृह मन्त्रालयले गम्भीर ध्यान आकर्षण भएको पनि जनाएको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाबदेहीता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले कानूनी कार्यवाही र बजार अनुगमनलाई तीव्रता दिन आदेश दिएको हो। होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्न, अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन, नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वा प्रचलित कानूनको उल्लंघन गर्ने जुनसुकै पक्षलाई कानून बमोजिम अधैसम्मको कड़ा कार्यवाही गर्न निर्देशन भएको छ। जिल्लाको कार्य सम्पादनलाई मन्त्रालयले प्रत्यक्ष सुपरिवेक्षण गर्ने हुँदा कार्य सम्पादनमा कुनै पनि किसिमको असक्षमता वा उदासीनता प्रस्तुत नगर्न पनि सचेत गराइएको छ। मन्त्रालयका शाखा अधिकृत संगम सापकोटा र हस्ताक्षरित निर्देशन पत्रमा बजारमा विधिको शासन कायम गर्न, स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्नेमा मन्त्रालय पूर्ण विश्वस्त रहेको उल्लेख छ। केही दिन अघि गृहमन्त्री सुदन गुरूङले चितवनको एक होटलमा अम्लेट खाँदा माछाको काँडा भेटिएपछि तत्कालै होटललाई जरिवाना समेत गरिएको थियो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरूवाको निवेदनका लागि निवेदन दिनका लागि निजामती कर्मचारीलाई आह्वान गरेको छ। मन्त्रालयले कर्मचारी सरूवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाइएको मन्त्रालयले सार्वजनिक सूचना मार्फत अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन पेश गर्न अनुरोध गरेको छ। मन्त्रालयले सरूवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गर्न भनेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरूवा सम्बन्धी निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा सूचनामा उल्लेख छ। अब सरूवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटो छरितो र प्रविधि मैत्री बनाउने मन्त्रालयको उद्देश्य छ। बागमती विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमिस्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ। परीक्षा सम्पन्न भएको सातौं दिनमा हिजो तीनवटै संकायको पहिलो सेमिस्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति बोर्ड अफ ट्रस्टिजका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभएको छ। विश्वविद्यालयले एक वर्ष यता व्यवस्थापन र कानून विज्ञान तथा प्रविधिका साथै शिक्षा तथा सामाजिक विज्ञान संकायमा स्नातक तहको कक्षा सञ्चालन शुरू गरेकोमा तीनवटै संकायको पहिलो सेमिस्टरको परीक्षाफल प्रकाशन गरेको उहाँले बताउनुभएको छ। प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानून संकायमा 72.58%, विज्ञान तथा प्रविधि संकायमा 79.03% र शिक्षा तथा सामाजिक विज्ञान संकायमा 89.44% विद्यार्थी उत्तीर्ण भएका छन्। चितवन राष्ट्र निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द हुने भएको छ। निकुञ्जले वर्षातको समयमा भलबाडी आउने रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना नगरी यससम्मका लागि सफारी सेवा बन्द गरिएको निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्दै आएको छ। वर्षातको अवस्था हेरेर दशैंको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ। निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उहाँले बताउनु भएको छ। चितवनको चौराहा, कसरा, मेघौली, माहाडी र नवलपरासीको विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ। त्यहाँ घुम्न आउने पर्यटक जीपमा सवारी गरेर सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन्। रामेछाप जिल्लालाई पूर्ण खोप सुनिश्चितताको जिल्लाको रूपमा घोषणा गरिएको छ। मंगलबार मन्थलीमा आयोजित कार्यक्रममा रामेछापलाई जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट जिल्ला खोप समन्वय समितिलाई उक्त घोषणा सहितको प्रमाणपत्र प्रदान गरिएको थियो। रामेछापमा तीन तहमा पूर्ण खोप सुनिश्चितता भएपछि उक्त घोषणा गरिएको 64 ओडा 8 पालिकापछि सिङ्गो जिल्ला पूर्ण खोप सुनिश्चितता भएको, यसअघि हरेक ओडा र पालिकालाई उक्त प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा जिल्ला खोप समन्वय समितिकी अध्यक्ष तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख सेना खड्का कार्कीले यो अभियान सफल बनाउनका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र समाजसेविकाहरूको ठूलो योगदान रहेको चर्चा गर्दै कार्यको प्रशंसा गर्नुभएको छ। विकट स्थानमा बसोबास गर्ने सबै घर परिवारमा पुगेर तोकिएको उमेर समूहका सबै बाल बालिकाहरूलाई खोप लगाउने कुरा सामान्य नभएको भन्दै उहाँले उक्त कार्य जटिल भए पनि भविष्यमा समेत सुनिश्चित र दिगो रूपले सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख बीबी कुमार झा लगायतले पूर्ण खोप सुनिश्चितता अभियानमा सक्रिय सबै स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूको प्रशंसा समेत गर्नुभएको थियो। यस अवसरमा उक्त अभियानमा योगदान गर्ने पालिका स्तरका स्वास्थ्य शाखाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है त्यही।
4: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्राम बसे हजुरको समाचारमा पुनः स्वागत छ। पाकी समाचार, मनसुनजन्य विपदको जोखिमलाई मध्यनजर गर्दै ओखलढुङ्गामा विवाद पूर्व तयारीलाई तीव्र पारिएको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी टिवराज पोखरेलको अध्यक्षतामा बसेको जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले राहत, उद्धार, पुनर्निर्माण, पुनर्स्थापना तथा विपद प्रतिकारलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको हो। बैठकले असार 6 गते विराल वर्षापछि शंकुगढ़ी गाउँपालिका स्थित खानी खोला, गनाहा खोला र बाङ्गे खोलामा आएको बाढ़ीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गरी राहत, मर्मत, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सम्बन्धित संघीय तथा पारदर्शिक मन्त्रालय र निकायमा सिफारिश गर्ने निर्णय गरेको छ। यस्तै प्रभावित क्षेत्रमा आवश्यक कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने भएको छ। बाढ़ीबाट प्रभावित शंखगढ़ीमा तत्काल खानेपानी सेवा सुचारू गर्ने आवश्यक पाइप, जाली लगायत मौजात सामग्री सम्बन्धित कार्यालय मार्फत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। आगामी मनसुनमा हुन सक्ने बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपदको जोखिमलाई ध्यानमा राख्दै सबै सरकारी कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत साधन सहित उच्च तयारी अवस्थामा रहने निर्णय भएको छ। विपद व्यवस्थापनका लागि जिल्ला स्थित संघ संस्था तथा स्थानीय तहसँग आवश्यक सामग्री जुटाउन समन्वय गरिने र मनसुन अवधिभर सूचना आदान प्रदान र तत्काल प्रतिकारलाई प्राथमिकतामा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी टिवराज पोखरेलले जानकारी दिनुभएको छ। ओखलढुङ्गामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउने विषयमा जिल्ला स्तरीय सरकारवाला बीच अन्तर्क्रिया गरिएको छ। अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार, सेवा पहुँच विस्तार तथा पुनर्स्थापनाको उपायबारे छलफल गर्दै सरकारवालाले समन्वय र सहकार्य सुदृढ बनाउनुपर्नेमा जोड़ दिएका हुन्। जिल्ला समन्वय समिति ओखलढुङ्गाको आयोजनामा तथा प्रदेश सरकार, स्थानीय तह र करूणा फाउण्डेशन नेपालको सहकार्यमा आयोजित कार्यक्रममा करूणा फाउण्डेशन नेपाल संयोजक जनार्दन सुवेदीले संस्थाको स्थापना उद्देश्य तथा हालसम्म सञ्चालन गरेका कार्यक्रमबारे जानकारी गराएका थिए। उहाँले ओखलढुङ्गामा अपाङ्गता भएका व्यक्तिहरूको वर्तमान अवस्था, पुनर्स्थापना, स्वास्थ्य तथा सामाजिक सेवामा पहुँच विस्तारका लागि भइरहेका प्रयास तथा प्रदेश सरकार र स्थानीय तहसँगको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमबारे प्रस्तुति दिनुभएको थियो। अवैध सुन पैठारी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण लगायतका गम्भीर मुद्दामा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई दोलखा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको बिगु गाउँपालिका एक बस्ने 26 वर्षीय पेम्बा तामाङ रहेका छन्। फरार रहेका उनलाई प्रहरी टोलीले आइतबार पक्राउ गरेको। यो घटना 2080 साल असोज 10 गतेको घटनासँग जोड़िएको छ, जति बेला दोलखाको बिगु गाउँपालिका 3 जामुनी स्थित सीता तामाङको घरमा डेरा गरी बस्ने केशर बहादुर तामाङको कोठाबाट अवैध रूपमा तस्करी गरी ल्याइएको 11 किलोग्राम सुन सुन बरामद गरिएको थियो। उक्त 11 किलो सुन काण्डपछि अवैध रूपमा सुन भन्सार चोरी पैठारी नेपाल राष्ट्र बैंक एन अन्तर्गतको कसुर संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण मुद्दामा प्रतिवादी रहेका पेम्बा तामाङ तत्कालै फरार भएका थिए। लामो समयको खोजीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिन सफल भएको, पक्राउ परेका तामाङलाई आवश्यक कानूनी कार्यवाहीका लागि दोलखा जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले उनलाई पूर्वपक्षका लागि कारागार पठाएको प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभएको छ। समाचारको क्रममा मौसम समाचार। मनसून सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ। हिजोदेखि नै शुरू भएको पानी पर्ने क्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। असार 5 गते पूर्वबाट भित्रिएको मनसून अघि गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागसम्म विस्तार भएकोमा हिजोदेखि बाँकी सबै भागमा फैलिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भागमा मनसून विस्तार भएको, आज कोशी मधेश बागमती र गण्डकी प्रदेशमा मौसम बदली छ। गैराती काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भएकोमा कास्की लमजुङ सहित मध्य क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा भएको छ। बागमती सहित लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी प्रदेशको एक दुई ठाउँमा बिहान पनि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज राति हिमाली तथा पहाड़ी भागका केही ठाउँमा र तराई भूभागको थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरैजसो पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम सरहमा पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 पराजित गरेको हो। नर्वेको जितमा एर्लिङ हालाण्ड र नुसाले गोल गर्नुभयो भने खेल सकिन 4 मिनट बाँकी रहँदा हाल्याण्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जित दिलाउनुभयो। यसअघि खेलको 39 मिनटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता दिलाउनु भएको थियो, तर 74 मिनटमा अमाद डियालोले बराबर गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। हालाण्डले प्रतियोगितामा 3 खेलमा 5 गोल गर्नुभएको छ। अब नर्वेले अन्तिम सरमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडनमाथि सहजित निकाल्दै अन्तिम सरमा स्थान बनाएको। फ्रान्सको जितमा किलियन एम्बापेले 2 तथा ब्राडली बारकोलाले 1 गोल गर्नुभयो। एम्बापेले 45 र 74 मिनटमा तथा ब्राडली बारकोलाले खेलको 53 मिनटमा गोल गर्नुभयो। यस वर्षको विश्वकपमा एम्बापेको गोल संख्या 6 पुगेको छ। एम्बापेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेस्सीसँग बराबरी गर्नुभएको छ। विश्वकपमा कुल 18 गोलसहित उहाँ मेस्सीभन्दा 1 गोलले मात्र पछाडि हुनुहुन्छ। अब फ्रान्सले अन्तिम सरमा पाराग्वेसँग खेल्नेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्दा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 तथा डिजेल र मट्टितेलमा 30 रूपियाँले भाव घट्यो। बजार अनुगमन कमजोर रहेको गृहको निष्कर्ष तीव्रता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। कर्मचारीको सम्पूर्ण सरूवा प्रक्रिया अब अनलाइनबाटै हुने। रामी छाप जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा। ओखलढुङ्गामा मनसून जन्य विपद प्रतिकारीको तयारी। चिसङ्कु गढीका बाढ़ी पीड़ितलाई राहत र पुनर्स्थापनाको पहल। र फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम सरमा प्रवेश। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
2: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
3: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
4: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भयो

0: 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
1: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
0: विराज किसानको साथी,
1: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
0: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
2: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485-43305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
4: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20-596, 0447-590-453।
4: सनराइज होटल एण्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: आर्थिक निमन्त्रणा,
2: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन, राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
5: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
2: सीता थापा,
5: प्रकाश कचवाल,
2: राजेन्द्र कुमार कार्की,
5: कुमार कार्की,
2: अमृत सुनवार,
5: उत्तम पौडेल,
2: सन्ध्या सानु,
5: रामकुमार पौडेल,
2: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
5: कार्यक्रम हुने मिति, समय र स्थान:
2: मिति 2083 साल असार 26 गते,
5: समय दिउँसो 1 बजे,
2: स्थान मन्थली पार्क इन रामेछाप।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
2: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना:
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन: काठमाडौँको तिनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957।
7: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर:
8: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु

0: అయ్యా నీ దాత్ దుఃఖరం మరణ లాగేమా ఏర్తెత్తా మీరు దాత్మా కే భాష
1: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
0: ए काका काकी के को गन्थन मन्थन हो
2: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
3: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
0: दाँत दुखेर मर्न लागेमा हेर्दै त मेरो दाँतमा के भएछ
1: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
0: ए काका काकी के को गन्थन मन्थन हो
2: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
3: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
4: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
4: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
5: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
4: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
5: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
3: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ।
7: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
9: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
9: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
9: लट्टे मार्सले, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
9: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
9: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
9: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

अनि तिमीलाई मात्रै होइन मलाई पनि खान ज्वारी कोटलाई टाँको भुसुनालाई माखु छाली कोरे राखो गैरी बनी खेतमा सालिदान लागो हे बहिनी नानी सालिदानको परालले धर्मशाला छाको तिमी कहाँको कहाँको हामी कहाँको कहाँको तिम्रो र हाम्रो यसै पृथ्वीका रणा तालमा ठ्याक्कै भेट भएको यो वनमा छैन क्यारे न्याउली कराउँदैन यो वनमा छैन क्यारे न्याउली कराउँदैन डाँडै काटी गए पनि माया हराउँदैन मरी माया हराउँदैन मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी तिम्रो हाम्रो भेट हुने आज मात्रै हो कि मरी आज

0: पिजादिनी दशरथ वनमा जाने राम रामचन्द्रलाई पेटे भोटो भरतलाई जामा तिम्रा दुई बहिनीले सौध्यौ भनी देखि यतैतिर थाम सौदिनौ भनी हातमा लिन्छु लुहासुरको चिम्टा जप्छु रामे राम घुम्छु चारै धाम झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो एकैछिनमा हाँसखेल गर्दा माया प्रीति बस्यो मरि माया प्रीति बस्यो हिमालचुली पल्लपट्टि हलालेको साल छ हिमालचुली पल्लपट्टि हलालेको साल छ जति हेर्थ्यौ तिमीले मलाई उति माया लाग्छ मरि उति माया
1: अहिले बिहानको 10 बज्यो।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँगै रहेर यो 1 घण्टाको समय सहयात्रा गर्छौं भने तपाईँ उकाली ओह्राली लिगुएसी गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा मिसा रमाइला मनसुने लोकगीतहरू बज्छ, साथै आज बुधबारको बसाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुन्जने मिठा रमाइला गीतहरू बज्नेछ। तपाईँले सहभागिता जनाउनुपर्छ र आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झना पाउनुहुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज .com हजुरको याप तामाको सेफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आजको व्यवसाय के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हाई। तपाईँ फटाफट फोन डायल गर्दै आउन सक्नुहुन्छ। यति बेला भने हामी एकदमै मिठो काठी गीत राखेर कार्यक्रम लोकोशैलीको शुरूआत गर्छौं। धुली खेल डाँडा बनी बोलको गीत रहेको छ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं क्याटरपछि डुले खेल डाँडा भन्ने बोलको गीत राखेर कार्यक्रम लोकोशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, मात्रै तपाईँले सहभागिता जनाउनुपर्छ आजको बसाईमा। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँसँग हामीले कुरा गर्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ आजको विषयमा, मात्रै तपाईँले टेलिफोन गरेर हामीलाई साथ दिन सक्नुहुन्छ। त्यसै गरी कार्यक्रममा चाहिँ मिठा रमाइला विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीतहरू बज्छ। तपाईँले सहभागिता जनाएर चाहिँ आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते देवजी, के छ खबर?
1: हजुर मेरो एकदम ठिक छ भन्नुपर्छ है दिदी। हजुरहरूको के छ नि सात डाँडातिरको?
0: रामेछाप डाँडातिरको खबर भन्नुपर्दा एकदम ठिक छ भन्नुपर्छ। खास अब पानी पर्न लाग्यो जस्तो मौसम शीतल छ है।
1: हजुर यता पनि त्यस्तै धुमधुम भइरहेको छ अहिले चाहिँ भने बिहान बिहानी पख 3 बजीदेखि बिहान 5 बजीसम्म पानी परिरहेको थियो भन्नुपर्छ। तिन पानी भए नि परिरहेको थियो है, धुमधुम भइरहेको छ भन्नुपर्छ। यस्तै छ भन्नुपर्छ है त दिदी। हजुर
0: ल अभि तान त्यस्तै छ, समग्रमा ठिक छ। यो बर्खायामको समय छ, पक्कै पनि पानी पर्नुपर्छ। खेतीबाली किसान लगाउने किसानी हाम्रो दाजुभाइ दिदीबहिनी आमा बुबाहरूको लागि पानी आवश्यक छ, त्यही भएर पानी पर्नुपर्छ। ठिकै छ, अब समग्रमा सब ठिक छ भन्नुभयो है हाम्रो देवजीले।
1: हजुर हजुर भन्नुपर्छ। अब पानी खोलामा पनि हल्का पानी अहिलेसम्म भइरहेको छ, अब रोपाई पनि सुरु भइरहेको छ। हिजोदेखि अब नन स्टप रोपाईहरू भइरहेको छ भन्छ है।
0: ल ठिक छ, पक्कै पनि अब रोपाई सुरुवात हुँदैछ, भइसकेको छ। कतिपय ठाउँमा हुन बाँकी छ, धान मकै नै पाएका छैन होला। यस्तै छ कुरोकानी भनेको हाम्रो देवजीसँग सधैँभरि हुन्छ, कार्यक्रममा पनि आउनुहुन्छ। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। खानपिन भयो कि बाँकी नै छ?
1: खानपिन अब हुन्छ दिदी, हजुर पाकिरहेको छ, अब एकछिन पछि खाने भन्नुपर्छ। सुरुवातदेखि नै कार्यक्रम सुनिरहेको छु है भन्नुपर्छ है।
0: ल यहाँले शुरूआतदेखि नै कार्यक्रम सुन्दै हुनुहुन्छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत बज्छु, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, विशेष गरी दिदी हजुर लागि अनि प्राविधिकमा रहनुहुने दिदी लगायत त्यसको रेडियो होल युनिटको लागि सुनाउन चाहन्छु। अब अग्नि गीत बहिनी रमिला तामाङको लागि, पासिङडोलमा तामाङ, त्यसै गरी उर्मिला थापा मगरको लागि, साथी ध्रुव पाण्डे, निर्मला पौडेल लगायत, मलाई देवमाझी हुने चिनी नचिनी सम्पूर्णको लागि, नवीना थापा नयन लगायत
0: हस्तो नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, सिन्धुलीको झाँगाझोलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो
2: नमस्ते, नमस्कार है।
0: नमस्ते नमस्कार धनुजे।
2: हजुर
0: के छ खबर?
2: ठिकै छ मेरो त, अनि हजुरको के छ, सन्चै हुनुहुन्छ, खाना लिनुभयो?
0: मेरो खबर एकदम ठिक छ, राम्रै रमाइलो यस्तै छ भन्नुपर्छ।
2: खाना पनि बिहानै खाएँ भन्नु न
0: धनुजी, मैले खाना खाएन भने त फेरि यो आभास पनि भित्रै हराउला, त्यही भएर खान्छु है।
2: हजुर हो नि त, हो नि त, हो नि त, एकदमै 10 बजी भन्दा अगाडि नै खानु भएकोमा एकदमै राम्रो छ भन्नुपर्छ है त, किनकि अब टाइममा खाना खायो भने एकदमै होइन इनर्जीहरू बोल्ने, अब काम गर्ने हरेक कुरामा इनर्जी हुन्छ नि त,
0: त्यही भएर पनि टाइममै खानु पर्यो होइन।
2: हजुर एकदम टाइममै, म चाहिँ अलिक टाइम बिगारेको हो कि जस्तो, टाइम कटाएको हो जस्तो लाग्छ क्या आफैले आफैलाई, तर गाउँमा अब काम गर्दै जाँदाखेरि अब बिहान खाजा खाँदाखेरि अब ठिकै छ, यो पनि अब 10, साढे 10 खाएको पनि ठिकै छ। अब रोपाइमा जाँदा त अब नौ जानुपर्छ नि त, अनि त्यही भएर रोपाइमा जाँदाखेरि अब कहिले नै खाइन्छ, अब यो टाइम किन यस्तो लस्ट भयो भने अब कतै गइँदैन है, अब स्कुलमा बच्चा बच्ची पठाउने कुरो पनि छैन होइन, अनि त्यही भएर हामी अब काम गर्दाखेरि घरमै काम गर्दाखेरि ढिलाइ खाइन्छ क्या दिदी।
0: ल ठिक छ, पक्कै पनि अब स्कुल जाने साना बच्चाहरू भएको भए सकेसम्म छिटै खाना खाने समय पनि हुन्थ्यो होइन। अब नभइसकेपछि आफ्नो मन लाग्थ्यो, आफूलाई जतिखेर मन लाग्छ त्यतिखेर खाइदिने हिँड्दिन।
2: हजुर हो नि त, एकदमै। अब बिहान खाजा नखाइने हो भने त छिटै खाइन्छ होला, अब बिहान खाजा खाएर चाहिँ काम गर्नै पर्छ बिहान, अनि त्यही भएर पनि हो।
0: ल ठिक छ रनुजी, पक्कै पनि आफ्नो समय अनुकूल अनुसार यहाँले पनि खाना खाँदा हुन्छ। अनि रोपाई कतिको धमाधम छ कि अन्य काम के छ, के हुँदैछ भन्नुहोस् न?
2: रोपाई अब सुरु हुँदैछ दिदी, हिजो अस्तिदेखि पानी परेन गयो, अब रोपाई चाहिँ अब आज हिजोदेखि नै सुरु भयो गाउँतिर भन्नुपर्छ है त। हाम्रो घरमा चाहिँ भएको छैन, अब हाम्रो घरमा चाहिँ दुई चार दिन पछि नै हुन्छ होला। रोपाई सुरु भयो, अब पनि आयो है, राम्रो भएको छ नि त अहिले त पानी परेर।
0: ल पक्कै पनि अब पानी पर्नु पर्छ, मौसम पनि खुलेको छ, हरियाली जताततै देखिन्छ, यस्तै छ होइन त?
2: हजुर हजुर।
0: ल ठिक छ धनुजी, कार्यक्रममा आउनुभयो, सहभागिता भइदिनु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत बज्छ कार्यक्रममा, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
2: हुन्छ, फर्स्टमै एकदमै मिठो आवाजमा कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ दिदीहरूकै लागि भन्न चाहन्छु। अनि सम्झना दिदी, राजन दाई, श्री दाईलाई पनि धेरै धेरै सम्झना भन्न चाहन्छु। हजुरको एफएम अल युनिटकै लागि यहाँ सुन्दै हुनुहुन्छ, मेरो मम्मी बाबाको लागि अनि नानी निशानाको लागि भन्न चाहन्छु, बहिनी दाई दाईहरू सबैको लागि, दाई रविन तामाङ धेरै सम्झना, अघि भर्खरै फोन गर्ने दाई देवमाझी धुर्बा पाण्डे दाईलाई पनि धेरै सम्झना, शङ्खलाल दाई, अभिष लिम्बू दाई अनि नरागी सिंह दाईलाई पनि धेरै सम्झना भन्न चाहन्छु। हुनुहुन्छ दिदी कविता मगर कविको लागि विशेष धेरै सम्झना छ है दिदी भन्न चाहन्छु, अनि विशेष बहिनीहरू रमिला तामाङ पनि सुन्दै हुनुहुन्छ होला, सम्झना छ बुनु भन्न चाहन्छु। अनि हुनुहुन्छ बुनु हाम्रो रिया योगी बुनुलाई पनि धेरै सम्झना, अनि करिना खड्का हुनुहुन्छ सम्झना प्रधान बुनुलाई पनि धेरै सम्झना भन्न चाहन्छु। साथीहरू सुन्दै हुनुहुन्छ होला, साथी कुमार श्रेष्ठ अनि कृष्ण सुनवार, राज घले मगर, वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, मौसम छामीलाई पनि धेरै सम्झना भन्न चाहन्छु। अनि शुक्रराज र शैली साथी रामकुमार लिम्बूलाई पनि धेरै सम्झना, अनि प्यारी साथीहरू हुनुहुन्छ शिला अधिकारी, युनिसा मोक्तान हुनुहुन्छ, अनुलुङ्गेवर, जेनिसा श्रेष्ठ, निशा श्रेष्ठ, निशा लामा, दुर्गा मगरलाई पनि धेरै सम्झना, अमिना सुनवारलाई पनि धेरै सम्झना, छेत्री कल्पुलाई पनि धेरै सम्झना आइबुनु भन्न चाहन्छु, अनि साई विनिता छेत्री बिनुलाई पनि धेरै सम्झना भन्न चाहन्छु। अनि साथीहरू त धेरै हुनुहुन्छ, दोलाखाको साथीहरू, रामेछापको साथीहरू, ओखलढुङ्गाको साथीहरू, उदयपुरको साथीहरू, धेरै धेरै सुनिरहनु भएको छ होला, एकदमै सम्झना छ, माया छ, सबैलाई सम्झिरहेको छु भन्दै भन्दै यो व्यवसायबाट आजलाई भने छुटेर जान्छु, भोलि आउने बाचा गर्दै गर्दै ओके बाबाई भन्न चाहन्छु है त।
0: नमस्ते। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनुकज मेर्जे, उहाँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट सहभागिता जनाउन सक्नुहुन्छ हामीलाई। तपाईँले देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ, साथै कार्यक्रम लोककोशीले के कस्तो लाग्दैछ सल्लाह सुझाव दिनु पनि नभुल्नुहोस्। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
3: नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ, हाम्रो साथी हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ भन्दा मन्तलीदेखि धोरबजे।
3: हजुर हजुर,
0: के छ हाम्रो धोरबजेको खबर?
3: ठिकै छ त दिदी, हजुर हजुरको प्रस्तुति सुनेर बसिरहेको छु है त।
0: ल, हाम्रो कार्यक्रमलाई सुन्दै बस्दै हुनुहुन्छ।
3: हजुर हजुर,
0: कतिको रमाइलो लाग्दैछ त?
3: हजुर, रमाइलो लागिरहेछ भन्नुपर्छ, हजुरको प्रस्तुति सुनेर रमाइलो हुन्छ, कुरै हुँदैन नि।
0: ए पके पनि लोकगीतहरू बज्छ, लोकगीत सुन्ने मान्छेलाई पके पनि राम्रो लाग्नु, मन त पर्नु पर्यो भने होइन?
3: हजुर हजुर।
0: ल, अनि के छ, खानपिन भयो कि बाँकी छ कि?
3: खानपिन बाँकी छ दिदी, हजुरको भइसक्यो भने त होइन,
0: मेरो त भइसकेको छ, मेरो नहुने कुरै हुँदैन, हेर्नुहोस्।
3: हजुर हजुर।
0: अनि मन्थलीतिर के छ, कतिको गर्मी छ कि के छ?
3: गर्मी आज खासै कति गर्मी छैन दिदी, हजुर बेलुकातिर पानी परिरहेको थियो दुई दिन भयो,
0: शीतलै
3: छ आज भन्नुपर्छ होइन।
0: ल शीतल छ, शीतल भएर बस्नु होला, हामीलाई पनि यसै गरी सम्झनुहोस्, कार्यक्रममा पनि आउनुहोस्। यहाँले आज सहभागिता जनाइदिनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत बज्छ कार्यक्रममा, साथीहरूलाई सम्झनुहोस् न।
3: हजुर, विशेष दिदी हजुरको लागि, प्राइसी मित्र हजुरको रेडियो होलको लागि, मेरो घर परिवार पौडाको लागि, दिदी यही सुन्दर रहेछ दिदीको लागि, अनि अघि भर्खरै फोन गर्ने प्रिया साथी बेरमा जी, प्रिया बहिनी भनौँ एकदम मिस गरेर चाहिँ बोलौँ भनेको छु। अनि बहिनी निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, रिया योगी, रिता सुनवार बहिनी, रमिला तामाङलाई एकदम मिस गर्न चाहन्छु। अनि साथी रोसे सबिन श्रेष्ठ, मनोज कार्की, दिनेश नेपाली, अनि गौरवमातिर हुनुहुन्छ साथी रुना थापा मगर, अनि कानतिर हुनुहुन्छ नवीना थापा नयन, अनि दुर्गा मगर लगायत जति पनि साथीहरू मेरो आज परिचित हुनुहुन्छ, यो बेला हजुरको रेडियो सुनेर बसिरहनु भएको सबै समय आएर
0: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ध्रुव पाण्डेजी, मन्थलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्। तर यति बेला चाहिँ हामी कार्यक्रममा एकदमै मिठो गीत, कोठा भाडा भन्ने बोलको गीत रहेको छ, सरोज लामी छ अनि निर्मला लामाको आवाजमा रहेको गीत राख्छौ। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्राम पछि फेरि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने डेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तो छ।
6: के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल।

0: ए हो र भन्या अनि फाइदा होला र है
1: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
0: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दे त
1: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 98540 40239
0: कति रे 98540 अनि
1: 98540 40239 फोन नम्बर चाहिँ 048-540-239
0: 048-540-239
2: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
0: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
2: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
3: विराज किसानको साथी
4: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
5: लौ के पिर गरिरहेको हाम्रै रामेसा तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
6: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 98840087828 98827782 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
7: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
8: सम्पर्क नम्बर 048-540-143 98-63-023-422
9: रामेछापवासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
10: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
9: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
10: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
9: प्रोप्राइटर कुमार तामाङ सम्पर्क नम्बर 98-63-29-25-35 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
10: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं

0: कार्यक्रमलोकको शैलीमा राखिएको मिठो गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसाय फोकै पनि तपाईँसँग रहेर सहयात्रा गर्दै साथसाथै कार्यक्रममा चाहिँ मिठा रमाइला मनसुने लोकभागहरू राख्दै राख्दै हामी अगाडि बढ़िरहेका छौं। तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। मात्र आफ्ना आफन्तजन इष्टमित्रको लागि तपाईँले सम्झना पाउनुहुन्छ। 048-40-40-0026 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी,
0: नमस्कार। हजुर
1: नमस्कार।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यति धेरै लामो नमस्कार?
1: म सिन्धुलीबाट, तपाईँकै हल मित्र भन्नुपर्छ है।
0: मेरै मित्र पर्नुभयो?
1: हजुर।
0: अब यहाँ मेरो मित्र चाहिँ पर्नुभयो, तर मैले चिन्न त सकिनँ त मेरो मित्रलाई।
1: हिजोदेखि चिन्न सक्नु भएन है?
0: के गर्नु, अब धेरै साथीको आवाज उस्तै छ। हेर्नुहोस्, एउटै आवाज भएपछि कहिलेकाहीँ हामीले गेस गरेर भनेका कुराहरूले फेल खान्छ, त्यही भएर म फेल नहुँ पासै हुँ भन्ने चाहन्छु।
1: म चाहिँ तपाईँकै मित्र अनिता भन्नुपर्छ है।
0: अनिता हजुर, के छ खबर?
1: एकदम ठिक छ। अनि दिदी हजुरको के छ?
0: मेरो पनि एकदम सब ठिक ठाक छ, राम्रो रमाइलो घमाइलो छ, यस्तै छ जिन्दगी चल्दैछ भन्दैछु। आइदा, खाना खानु भयो कि बाँकी छ?
1: मेरो खाना बाँकी छ अनि दिदीको।
0: मेरो भइसकेको छ। आज चाहिँ रोपाई छ कि छैन?
1: रोपाई अरू ठाउँमा छ, हाम्रो छैन भन्नुपर्छ है।
0: ल, तपाईँकोतिर छैन, अन्त छ।
1: हजुर,
0: ल ठिक छ। कार्यक्रममा आउनुभयो, सहभागिता हुनुभएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: फर्स्ट अफ अल दिदी, तपाईँकै लागि भन्दैछु तिम्रो।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता रामदेवजी, सन्धुलीदेखि हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। आजको व्यवसाय पक्कै पनि मात्रै साथीसँगै सम्झन पाउनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले कार्यक्रम मनपर्छ भने शेयर पनि गर्नुहोस्, कमेन्ट पनि पठाउनुहोस्। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो।
2: हेलो हजुर, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? सोनाखुबाट। हाम्रो साथीको नाम यो आवाज मैले सुने, नाम त ठ्याक्कै बिर्सेँ, भन्नुहोस् न।
2: राम्रो, कहिलेकाहीँ बिर्सिनुपर्छ भित्रभित्रमा, धेरै सम्झिनुहुन्न कि, सम्झिने स्रोतमा धेरै हुनुहुन्छ, त्यही भएर कि।
0: सोनाखुबाट, सोनाखुबाट ठ्याक्कै मलाई साथी चाहिँ हुनुहुन्छ, तर के नामै आएन मलाई।
2: राम्रो, कहिलेकाहीँ आउनुहुन्न कि।
0: के गर्नुहोस्, हेर्नुहोस्, धेरै साथीको माया पाएपछि कहिलेकाहीँ मायाले गर्दा पनि बिर्सिनु पर्ने रहेछ।
2: हो हो, त्यही भन्छु कि म पनि,
0: त्यही भएर यो कुरा गर्दै हुनुहुन्छ। बिचबिचमा भन्दै हुनुहुन्छ, बिचबिचमा नाम भन्नुहोस् न त विश्व, त्यसपछि हामी बिचबिचमा कुरा
2: गरौँ।
0: डिएमजी कस्तो, मलाई नामै आएन नि, हेर्नुहोस् न कस्तो बिर्सि हाम्रो डिएमजीलाई,
2: भनेको बिच बिचमा बिर्सिन पाइयो क्या?
0: पाइयो। हेर्नुहोस्, तपाईँले मलाई धेरै माया गर्नुहुन्छ, मेरो माया कमी भए पनि केही छैन, तर तपाईँको माया अथा धेरै छ, त्यही भएर मैले बिर्सेछु, त्यसको लागि ठिकै छ भने म आफैले आफैलाई के कसो ढिम्जे
2: खै, त्यति साह्रो त होइन कि, के हो के भन्ने हो र मैले,
0: होइन मैले साँच्चै कि हाम्रो डिएमजीलाई कस्तो बिर्स्यो। सनफुबाट त त्यति धेरै साथीहरू बोल्नु भएको थिएन, हाम्रो डिएमजी हुनुहुन्थ्यो भनेर मेरो दिमागमा आउनु पर्ने नि। हेर्नुहोस् न डिएमजी, मेरो दिमाग नै कस्तो केले भर्यो, केले हिजो आज
2: पानी परिरहेछ अलिअलि, हिलो
0: हिलो हिलो भर्यो क्यारे, त्यस्तो भए त्यही भएर बिर्सेछु। यदि मेरो दिमाग चाहिँ फ्रेस सोच्छ भइदिएको भए चाहिँ सायद म डिएमजीलाई चिन्थे पनि होला है।
2: होइन, कहिले कहिले त भुलिहाल्छ नि, त्यस्तो त होइन नि।
0: ल ठिक छ, यहाँले नै अब बोलिन्छ भनेर भनिसकेपछि त मैले अब बढी कुरा गर्ने पनि भएन. के छ खानपिन खानुभयो कि बाँकी छ, के छ कार्यक्रम सुन्ने अवस्था छ अथवा के छ अहिले?
2: खाना खाएर बाख्रा गोठालो आएर प्रोग्राम सुन्दै फोनले गर्दै यस्तै यस्तै.
0: पानी पर्यो कि परेन?
2: परेको थियो
0: परेको थियो. अहिले अब बाख्रा चराउँदै हुनुहुन्छ?
2: हजुर, अहिले चाहिँ परेको छैन.
0: अहिले पानी परेको छैन, बाख्रा चराउँदै हुनुहुन्छ. धेरै टाढा जङ्गलतिर जानुभएको छ कि घरबाट नजिकैतिर हुनुहुन्छ?
2: नजिकै
0: नजिकै सहज छ. यदि टाढा जानु परेको भए हाम्रो डिएमजीलाई टाढा पाखामा एक्लै जानुमा डर लाग्छ कि लाग्दैन?
2: लाग्दैन, केही नै आउँदैन.
0: केही आउँदैन? जङ्गलतिर निस्कने बित्तिकै छेपारोले छस्राएको गर्दा नि डर लाग्छ मलाई चाहिँ.
2: ए हो, म भरे राति
0: राति आएर चाहिँ मलाई चस्राको भाडा चाहिँ नतुर्साउनुहोस् है डिएमजी. ठिकै छ, म तर्सिन्न हामीलाई, किनकि डिएमजीले मलाई अहिले नै भन्नुभएको छ नि रातको समयमा जुन दिन भए पनि डिएमजीले नै मलाई तर्साउनु भएको, म किन डराउने भनेर मेरो मुटु डर पारेर बस्छु.
2: भनेको त्यति साह्रो चाहिँ होइन कि,
0: किनकि तपाईँले मलाई पहिला जानकारी दिनुभयो नि त, जानकारी नदिएको भए चाहिँ म सायद डराउँथे पनि होला होइन? जानकारी पाइसकेपछि अब सरप्राइज गिफ्ट दिने भन्ने, अनि पहिल्यै सबै कुरा यस्तो छ गिफ्ट भनिसकेपछि त थाहा भइहाल्छ त्यो सरप्राइज दिन आवश्यकै भएन भनेर जस्तै हो क्या यो चाहिँ.
2: हो,
0: त्यही भएर त ठिक छ कार्यक्रममा आउनुभयो, रमाइलो मेठो कुराकानी भयो. अब डिएमजीसँग बाँकी समयमा भोलिको दिनदेखि चिन्ने प्रयास गर्छु. अहिलेको लागि चाहिँ एउटा मिठो गीत गर्छ साथीहरूलाई सम्झनुहोस् न.
2: हुन्छ, फर्स्ट अफ अल हजुरको लागि, अनि हाम्रो हजुरको रेडियो होल युनिटको लागि, न जति पनि श्रोता मनहरूले हाम्रो हजुरको रेडियो ट्युन गरेर सुनिरहनु भएको छ, उहाँ श्रोता मनहरूको लागि नमस्ते.
0: हुस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सनकपुरबाट डिएम थापा मगोडजी, उहाँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. पालो तपाईँको, तपाईँ पनि फटाफट फोन डायल गर्नुहोस्, 10:41 गइसकेको छ. यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु. हेलो.
3: हेलो दिदी, नमस्ते.
0: नमस्ते हजुर, यो आवाज कहाँ देखियो?
3: सिन्धुलीको बिटिजोरबाट बबिता मगर.
0: बबिताजी, के छ खबर? सन्चै आरामै हुनुहुन्छ?
3: हजुर एकदमै आराम कुशल भन्नुपर्छ है त दिदी हजुर नि.
0: म पनि एकदम सन्चै आरामै छु भन्नुपर्छ. हाम्रो डिएन थापा मगरजीको दिदी पनि पर्नुहुन्छ क्या हाम्रो बबिताजी?
3: नै म त चिन्दिनँ भन्नुपर्छ है त.
0: चिन्नुहुन्न? मैले चिने. मैले चाहिँ चिने, किनकि हाम्रो डिएमजीले पनि डिएम थापा मगर भन्नुभयो, हाम्रो बबिताजीले पनि थापा मगर भन्नुभयो, त्यही भएर दिदी बहिनी पर्नु भयो कि भनेर सोधेको.
3: नै म थापा मगर होइन, म त राणा मगर हो.
0: राणा मगर?
3: हजुर,
0: मैले थापा मगर सुनेको छु. ठिकै छ, केही छैन. के छ अनि तपाईँको नयाँ खबर सुनाउनुहोस् न.
3: सबै यस्तै भन्नुपर्छ, अब धान रोपाइहरू चलिरहेको छ, यस्तै भन्नुपर्छ है त.
0: हिजो आज अब सबै कुरा जति गरे पनि रोपाइ छ, मकै भाँच्ने क्रम छ, विशेष गरी हिलोमा खेतबारीतिर बहिन्छ भन्ने कुरा नै रहन्छ होइन बबिताजी?
3: हजुर.
0: ल, अब धान रोपाइ लगभग सकिन लाग्यो कि सुरुवात हुँदैछ?
3: सकिन नि लागेको छैन, भर्खर सुझाव होइन, भित्रतिर पुग्यो भन्नुपर्छ है त.
0: कसरी बुझौँ यसलाई अब मैले?
3: अब के कसरी भन्नु,
0: कसरी भन्नुहोस् न, कसरी बुझौँ मैले? सुरु पनि होइन, अन्त्य पनि होइन भनेपछि?
3: अब धेरै धेरै त छैन, थोरै थोरै, अब त्यति धेरै नि होइन, थोरै पनि होइन, सुरु पनि होइन, सबै मिलाएर बुझ्नुपर्छ अब.
0: भनेपछि भर्खर एक दुईजनाको रोपाइ सुरु हुँदैछ भन्ने कुरा बुझौँ?
3: हजुर.
0: ल ठिकै छ. हाम्रो बबिताजीको चाहिँ खेतमा धान रोपाई सुरु भएको छ कि छैन, कि अन्य छिमेकीको मात्रै हो?
3: हाम्रो चाहिँ अब बाँकी नै हुनुहुन्छ, रोटले गरेर कुलो नै बिगारेको छ, अब केही दिन पछि हुन्छ भन्नुपर्छ.
0: कुलो नै बनाउन बाँकी छ?
3: हजुर.
0: ल अब कुलो नै बनाउन बाँकी छ भनेपछि त धामरोप नै पुरै भएन छ कि छ बिस्तारै कुलो बनाइसकेपछि अब धामरोप नै शुरू भयो है भनेर हामीलाई जानकारी दिनुहोला बबिताजे मजाले धाम रोप्नुहोस् मानु रोप्नुहोस् मङ्सिरमा मुरी भन्दा नि धेरै मुरी धान भित्राउनु सायद ल कार्यक्रममा एउटा मिठो गीत बजाउँछौँ हामी आफ्नो साथीहरूलाई सम्झनुहोस् न
3: हजुर त सम्झिनु पर्दैन त यति मिठो भएछ प्रोग्राम चलाउनुहुन्छ दिदी हजुरको लागि अनि को हुनुहुन्छ उहाँको लागि अनि मेरो घर छ सम्पूर्णको लागि यसरी राख्नु भएको छ सीता बगरको लागि अनि दिदी चिन्कनेतिर हुनुहुन्छ दिदी पवित्र मगर उहाँको घर छ सम्पूर्णको लागि दिदीवरण हुने दादा पवन मगरको लागि र साथीहरू सम्पूर्णको लागि इलामतिर हुनुहुन्छ साथी कृष्ण सुनर भन्दै फेरि नमस्ते बाबाई
0: हस्तो नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता राणा मगरजी हुनुहुन्थ्यो यता सञ्जलीको भेटिज्वरदेखि भन्दै हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो तपाईँको तपाईँ पनि फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ 10:44 गइसकेको छ हामीसँग अब धेरै समय बाँकी छैन अब टेलिफोन मार्फत हामी प्रत्यक्ष रूपमा केही साथीसँग मात्र जोडिनेछौ त्यसपछि धेरै साथीको फेसबुक कमेन्टहरू पनि छ साथीको कमेन्टलाई पनि स्थान दिनुपर्छ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो लासो फ्याफुल्ला झुर्लीबाट परिवर्तन हुनुभयो
4: होइन नि म
0: होइन
4: हजुर
0: अनि लासो फ्याफुल्ला भन्नुभयो नि त सदा झुर्ली भन्दै आउनुहुन्थ्यो
4: म झुर्ली भन्ने खाले होइन नि
0: भनेपछि त्यो खाले पर्नु भएन हाम्रो जानुकाजी नै हुनुहुन्छ म चिन्दिन र
4: मैले पलिएको तपाईँ डिस्टिङसन हान्नुभयो बधाई छ
0: सबै कुरामा फेल भयो भने त जिन्दगी चलाउन पनि त गाह्रो पर्छ नि जानुकाजी कहिले काहीँ त केही अप्ठ्यारा विषयहरूलाई पनि कठिनाइ हुँदै पनि पार गर्नुपर्छ रे नि त नि
4: तपाईँ त फेरि यसो साधारण उसको यात्रामा पनि ब्रेक फेल भयो भने पनि तपाईँ सफल हुनुहुन्छ क्या तपाईँ ठ्याक्कै मास्नु के अरे तपाईँ उ गरी ओली नै भइहाल्छ
0: यहाँले भन्नुभयो ठिकै छ अब यसलाई मैले कसरी व्याख्या गर्ने व्याख्या गरेर त समय धेरै जाला ठिकै छ होइन
4: तपाईँको दिमाग त्यहाँसम्मको छ नि त अनि मैले भनेको नि
0: सबै ठाउँमा कहिलेकाहीँ दिमागले काम गर्दैन र मात्रै जानु गएको नत्र दिमाग चलाउन त कसरी चलाउने अब अलिअलि त जानु गाजीबाट पनि सिक्नुपर्छ होला जस्तो लाग्छ
4: होइन कहिले काहीँ रमाइलो भइरहेको बेलामा कस्तो नाच्नु पर्न आउने खालको कुराकानी हुन्छ मसँग धेरै जस्तो के किनकि म किसान भएको नाताले होला धेरै जस्तो त कहिले काहीँ मात्रै हँसेली ठटेलीमा आउने हो म
0: अब चाहिँ हामी हँसेली ठट्टौलीतिर जाउँ न त अब जहिले पनि हामी किसानका कुरा मात्र कति गर्ने त अब किसान दिदी बहिनी भयौँ हामी होइन त्यो हुँदाखेरि सधैँभरि किसानकै कुरा अब नगरौँ आज चाहिँ हँस्यौली ठट्यौली अनि रमाइलो व्यङ्ग्यात्मक कुरा गरौँ त्यसो भए
4: त्यही भएर म अनि अर्कै पारामा आएको ठ्याक्कै तपाईँले त मैले परीक्षा लिन खोजेको तपाईँ त परीक्षा भन्दा पहिला नै पास हुन थाल्ने कि
0: अनि हुनु परेन त अलिकति परीक्षा जस्तो कुरामा फेल हौ भनेर त कसले लेख्छ र सकेसम्म अगाडि र पछाडिको साथी भन्दा आफूको धेरै नम्बर आओस् भन्ने अपेक्षा त जसलाई पनि हुन्छ नि जानुकाजी
4: हजुर त्यही भएर किसानले किसान भन्दाखेरि कागले काग भने त मारा हुने भयो अनि त्यही भएर म पनि अब अलिक अर्को बाटोतिर रोज्दैछु
0: होइन झुगरले भन्नु तपाईँको एउटा ऊ पनि हो नि त अब तपाईँको एउटा भाषामा यसलाई मैले कसरी भनौँ आफ्नो संस्कार भाषा संस्कृति जगेडा गर्नु भएको भन्ने पनि त्यो तर्फबाट पनि हेर्न सकिन्छ सधैँभरि त्यो मैले चाहिँ झोर्ली भन्दाखेरि एउटै सुन्यो कि भन्ने हाम्रो जानकारीतिर लागेको होला तपाईँको भाषामा त अब राम्रो हो जस्तो लाग्छ है मलाई चाहिँ
4: एकदम राम्रो हो मगरहरूको एउटा सुरमा बोल्ने शब्द नै हो भन्छु तिरको टोपी जस्तै हो
0: ल पक्कै पनि हामीले नमस्कार है भने जस्तै होइन त जानुकाज ल ठिक छ. अब यहाँलाई यसरी बुझौँ, यसलाई हामीले अब एउटै मात्र शब्द भन्यौँ है. अब सधैँभरि म यसरी आउनुभन्दा केही फरक भएर आउँ भन्ने, अब कहिले काहीँ रमाइलोको लागि आउनुहुन्छ, अब किनकि यहाँ अब सधैँभरि जोरले भनेर आइरहँदा तपाईँको त्यो एउटा पहिचानै भइसकेको छ नि त, त्यही भएर त्यो पहिचान गुमाउनुहोस् भनेको क्या मैले जानु गएको. भनेपछि मोड परिवर्तन गर्नुभयो, मलाई चाहिँ अग्नि परीक्षा लिनुभयो.
4: हजुर, मोड पनि पिपल भन्जाको मोड क्या, त्यो धेरै घुमेको नागबेली मोड थियो त्यही भएर.
0: यस्तो हुन्छ, कहिले काहीँ घुमेका ती मोडहरूलाई पनि हामीले सिधा बाटो बनाउन सकिन्छ नि त. किन घुमे है त्यो मोड चाहिँ, यो मोडलाई घुमेको एकदमै बिस्तारी घुमेको रोड हामीले सिधा पनि त बनाउन सकिन्छ नि भन्ने. आफै इन्जिनियर भन्दिनँ नि जानुका चाहिँ, किन चिन्ता गर्नुहुन्छ. ल त्यही भएर रमाइलो मिठो कुराकानी भयो आज चाहिँ, खुसी लाग्यो. के छ तपाईँको अब अरू नयाँ खबर सुनाउनुहोस्.
4: नयाँ नौलो खबर मेरो छैन हो, अब रोपाईको धमाधम छ साथीहरूको.
0: कति जति धान रोप्नु भयो जानुका जी अहिलेसम्म सिन्धुलीतिर?
4: सिन्धुलीकै नाकाजुलिया भन्नु पर्दाखेरि चाहिँ 50% चाहिँ हुन थाल्यो. त्यो अब थोरै लगाइन्छ कि, खाली बिरुवा मात्रै अनि धेरै लगाइदिएन, अनि त्यही भएर 50%मा झरिसक्यो
0: सिन्धुली जिल्लाभरि. त अब समग्रमा कति भयो भन्ने कुरा हाम्रो जामुका जिल्लालाई पक्कै थाहा हुँदैन, जस्तो कि हामीलाई पनि थाहा हुँदैन. हामीले अन्य साथीहरूसँग सोधी खोजी गर्नुपर्छ, त्यसपछि मात्रै थाहा हुन्छ. पक्कै पनि
4: हालाकि
0: जामुका जिरोमा हिँड्ने त, अहिले कति रुपियाँ कहाँ कहाँ कति रुपियाँ भयो भनेर हिँड्ने त सँगसँगै. ल हुन्छ, त्यो पनि ठिक छ. सँगसँगै दिदी पनि हिँड्न पाउँदा के खोज्नु त होइन र.
4: त्यो दिन पनि आउला कुनै दिन, आशा राख्नुहोस् न.
0: त्यो पनि एउटै कामको लागि चाहिँ हेर्न पाउँदा खुसीको कुरा हुन्छ. ल ठिक छ, अब बिस्तारै रोपाई सुरु हुँदैछ भन्दै हुनुहुन्छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. अब कार्यक्रमको लगभग समय पनि कम छ, अन्त्यमा आइसकेको छ. एउटा मिठो गीत बच्छ है भन्दै हुनुहुन्छ हाम्रो सम्झनाजीले, साथीहरूलाई सम्झनुहोस् न.
4: हुन्छ, सर्वप्रथम दिदीको लागि अनि टेक्निसियन मित्र सम्झना दिदीलाई भन्छु, हजुरको रेडियो होली उनी र हजुरको रेडियो कार्यक्रममा यहाँ गरेर सुन्नुहुने श्रोता सम्पूर्णलाई र मेरो आफन्तजन इष्टहरू र अन्तिममा चाहिँ म जानिका मगर भनेर चिन्नुहुने
0: नमस्ते जोरले. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जानुका मगर सन्धुली नायकाजुलीबाट, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. अब चाहिँ हामी फोन लिदिनौ, कार्यक्रमको समय लगभग सकिसकेको छ. यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्छु. हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ मेनुका तामाङजीको, नमस्ते भन्दै हुनुहुन्छ. त्यसै गरी सुजन ढुङ्गेलजीले पनि लेख्नुहुन्छ, दिदी नमस्ते है, म कार्यक्रम सुन्दैछु काठमाडौँबाट, अब बस्ने गर्दा सबैको लागि भन्दै हुनुहुन्छ. तुलसी रियाजीले पनि नमस्ते हजुर, सन्चै हुनुहुन्छ, म कार्यक्रम सुन्दैछु यता दैलेखबाट भन्दै हुनुहुन्छ. त्यसै गरी दिलसा राईले पनि लेख्नु भएको छ, नमस्ते है, म दिलसा राई ग्रीन सिटी इलामबाट, अब बस्ने गीत सबैको लागि, साथै मेरो बधैनी सृष्टिलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्दै हुनुहुन्छ. उहाँको बहिनी चाहिँ बिरामी हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना हाम्रो तर्फबाट पनि. त्यसै गरी रामजी घिमिरेजीले पनि लेख्नु भएको छ, नमस्कार सुन्दैछु है, यता चितवनबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. कविता घतानीजीले पनि नमस्ते है, म कार्यक्रम सुन्दैछु काठमाडौँबाट, अब बस्ने गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ. रामकुमार लिम्बोजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है, यता तीरथमबाट, हाल चाहिँ कियासीबाट फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. रमिला राईले पनि अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. सुनिता सुनवारजीले नमस्ते भन्दै हुनुहुन्छ. मिलन घायल मोटोजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु यता दोहा कतारबाट भन्दै हुनुहुन्छ. त्यसै गरी राज खले मगरजीले पनि शुभ प्रभात जोरले सुन्दैछु है, उदयपुर गर्वै हालसी भारतबाट, आज जन्मदिन बनाउने लाफा सुमित्रा राईलाई चाहिँ जन्मदिनको अनमोल शुभकामना भन्दै हुनुहुन्छ. उहाँको साथी सुमित्राजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना. त्यसै गरी सुची फुची बेनुजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु दोलखाबाट भन्दै हुनुहुन्छ. त्यसै गरी धर्मराज जीले पनि दर्शन नमस्ते कार्यक्रम प्रस्तुताज्यू म ढकाल धर्मराज बिर्तामोड जापा गर्वै हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। शुक्रराज रोसाइली निर्दोष जीले पनि हेलो हजुर नमस्कार सांगीतिक अभिवादन म पास्टर गिलियाङ साथ गर्वै हाल चाहिँ छिदिन चार डब्लूबाट शुक्रराज रसाइली निर्दोष हो अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मीडिया प्रेमी भाइ अनि साजीले पनि सबै साथीलाई सम्झेको छु भन्दै हुनुहुन्छ। कविता घतानीजीले नमस्ते भन्दै हुनुहुन्छ। त्यसै गरी जनक रोजाली मगरजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। आंकामीजीले पनि हेलो दिदी नमस्ते म उखलढुङ्गाबाट आंकामी शेर्पा कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। तुलसी रियाजीले पनि नमस्ते हजुर के छ सन्चै आरामी हुनुहुन्छ म कार्यक्रम सुन्दैछु दैलेख कुम्बाले हाल चाहिँ नेपालगंजबाट भन्दै हुनुहुन्छ। दीपा बस्नेतजीले पनि नमस्ते म दीपा बस्नेत कार्यक्रम सुन्दैछु सबैमा मिठो सम्झना है दिदी भन्दै हुनुहुन्छ। बिरचङ लिम्बुजीले पनि हेलो हजुर शिवा नमस्ते हाई अब बस्ने गीत सबै साथीले भन्दै हुनुहुन्छ। सत्यकोला ईसाहराजीले पनि अब बस्ने गीत सबैको लागि साथै शुभ दिनको कामना सबै साथीलाई भन्छु भन्दै हुनुहुन्छ। सुरेन्द्र भानियाजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु है यता नेपालगंज बाँकी बाटो भन्दै हुनुहुन्छ। अस्मी राईले पनि नमस्ते सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। अमिनाजीले पनि नमस्ते हजुर म अमिना है कार्यक्रम सुन्दैछु यता दोलखाबाट भन्दै हुनुहुन्छ। आयुष पुरीजीले पनि नमस्कार दिदी के छ खबर सन्चै हुनुहुन्छ म कार्यक्रम सुन्दैछु है पुराना गाउँ सिमले घर भइहाल चाहिँ काठमाडौँबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। कर्णप्रिय केसीजीले पनि लौ है हजुर दर्शन गरे के छ खबर म पनि कार्यक्रम सुन्दैछु यता भारतको हिमाचलबाट कर्णप्रिय केसी भन्दै हुनुहुन्छ। कर्सेदाङ तुलसीपुर कार्यक्रम मजाले सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी कविता घतानीजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। दुर्गा लामगादेजीले पनि हेलो दिदी नमस्ते मैदा रामेछाप नगरपालिका चार धारापानी बसेरीबाट कार्यक्रम चाहिँ लाइभबाट सुन्दैछु अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग यतिन्जेलसम्म तपाईँको प्राप्त भएका कमेन्टलाई पनि मैले छोटो मिठोमा वाचन गरेर सघाइसकेको छु। साथै आजको कार्यक्रममा सहभागी हुने साथी दिपमा अजय धनु गजमेर ध्रुव पाण्डे साथी अनिता रम्तेल डीएम थापा मगर बबिता राणा मगर त्यसै गरी जानुका मगरजी हुनुहुन्थ्यो उहाँहरू सबैलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै तपाईँले यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबैलाई मनदेखि गुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोककोशेली अभिनेवर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोककोशेलीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीभित्र एकता भन्दा पनि संशय पैदा गरिएको छ। असार 7-12 सम्पन्न महाधिवेशनमा सर्वसम्मत नेतृत्व छनौट गर्ने प्रयास असफल भएपछि चुनावी प्रतिस्पर्धा भएको थियो। रासपाको यो महाधिवेशन एकता महाधिवेशन पनि भएकोले सबैले चासोपूर्वक हेरेका थिए, तर केन्द्रीय समिति सदस्य निर्वाचनमा समायोजन प्रक्रियाबाट आएका उम्मेद्वारहरूले अत्याधिक मत प्राप्त गरेपछि पदाधिकारीहरूमा आकांक्षा हतै बढ़ेको थियो। सभापति पदका लागि बालेनको प्रस्तावमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भएका थिए। वरिष्ठ नेतामा बालेन नै रहने निश्चित रहेको छ। उहाँकै लागि विधानमा वरिष्ठ नेता राख्ने व्यवस्था गरिएको हो। 2 उपसभापति, 1 महामन्त्री र 3 सह महामन्त्री गरी 6 पदमा भएको निर्वाचनमा 26 जनाले उम्मेद्वारी दर्ता गराएका थिए। पुरूषतर्फ 1 उपसभापति पदमा डाक्टर स्वर्णिम वाग्ले विरूद्ध कसैको उम्मेद्वारी नपरेकाले उहाँ निर्विरोध निर्वाचित हुनु भएको छ। 1 महिला उपसभापतिमा समीक्षा बासकोटा, कानूनी मन्त्री सुविता गौतम र डाक्टर तोसीमा कार्कीले उम्मेद्वारी दिएका थिए। बासकोटाले पछि उम्मेद्वारी फिर्ता लिनु भएको छ। बाँकी 2 जना बीच भएको प्रतिस्पर्धामा गौतम निर्वाचित हुनुभएको छ। सभापतिपछि महत्वपूर्ण पद मानिएको महामन्त्री पदका लागि परराष्ट्र मन्त्री शिशिर खनाल निवर्तमान, महामन्त्री गोविन्द्र बुर्लाकोटी निवर्तमान, सह महामन्त्री विपिन आचार्य निवर्तमान, सचिवालय सदस्य गणेश पराजुली, सागर ढकाल निवर्तमान, प्रवक्ता मनिष झा, रंजु दर्शना, प्रमोद नेउपाने, राज पाण्डे र गणेश कार्कीले उम्मेद्वारी दिएका थिए। उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने बेलासम्म खनाल, बुर्लाकोटी, पराजुली, दर्शना र नेउपानेले उम्मेद्वारी फिर्ता लिएर आचार्यले समर्थन गर्नुभएको छ। बाँकी 4 जना बीच भएको प्रतिस्पर्धामा आचार्य विजयी हुनुभएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गमा स्वरूप निर्माण गरिएको नाकडुंगा सुरुङ मार्ग आगामी साउन महिनादेखि संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। संचालन अघि गर्नुपर्ने आवश्यक प्रविधि तयारी अन्तर्गत सुरुङ मार्गमा प्रयोग हुने अपरेशनल तथा मेन्टेनेन्स सवारी साधनको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको हो। परीक्षणका क्रममा सुरुङभित्र निर्मित निरीक्षण मर्मत सम्भार, सरसफाई, आपतकालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने सवारी साधन र उपकरणको कार्य सम्पादन जाँच गरिएको थियो। सुरुङ सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेसन, विद्युत आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, संचार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण समेत भइरहेको छ। जापान सरकारको सहुलियतपूर्ण सहयोगमा निर्माण गरिएको यस परियोजनाको कुल लागत करिब 22 अर्ब रूपियाँ रहेको छ। यसको अधिकांश हिस्सा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको ऋणबाट व्यवस्थापन गरिएको हो। सुरुङ मार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ। ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लू संक्रमण नियन्त्रण उन्मुख रहेको चिडियाखानामा प्रशासनले जनाएको छ। गएको असार 5 गते बर्ड फ्लू पुष्टि भएका लगतै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रमा नियन्त्रणात्मक उपाय अप्नाएको थियो। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्ड फ्लू भाइरस नियन्त्रणका लागि नियन्त्रण औषधि छर्कने जीवन जन्तु
राखिएका स्थानको सरसफाई गर्ने तथा बिरामी जनावरको उपचार गर्ने कार्यलाई प्राथमिकतामा साथ अघि बढ़ाएको छ। पछिल्लो परीक्षणका आधारमा असार 12 गते यता चिड़ियाखानाभित्र बर्ड फ्लू नयाँ संक्रमण नदेखिएको उहाँले जानकारी दिनुभएको छ। संक्रमणको वास्तविक अवस्था अध्ययन गर्न चिड़ियाखानामा बर्ड फ्लू नियन्त्रण अध्ययन समिति समेत गठन गरिएको छ। चिड़ियाखानामा अहिले बन्द रहे पनि विज्ञहरूको प्रतिवेदनपछि फेरि सञ्चालन गर्ने बारे अन्तिम निर्णय गरिने बताएको छ। यसैबीच पशु सेवा विभागले पनि काठमाडौँ उपत्यकामा बर्ड फ्लूको जोखिम अझै कायम रहेको जनाएको छ। विभागले उपत्यका विभिन्न क्षेत्रमा बर्ड फ्लू तीव्र रूपमा फैलिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। आज देशका विभिन्न 26 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका 3 जिल्ला सहित विशेष गरी सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बागे, भर्दिया, कैलालीमा जोखिम रहेको छ। त्यस्तै काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संघसभा, गोरखा, चितवन, तनहो, नवलपरासी, पश्चिम रूपन्देही, कपिलवस्तु, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पनि पानीको बहाव उल्लेखीय बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको छ। मनसून सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ। हिजोदेखि नै शुरू भएको पानी पर्ने क्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागमा एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरैजसो पहाड़ी क्षेत्रमा केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका 4 झाक्री पोलेमा जीप दुर्घटना हुँदा एक शिशु सहित 5 घाइते भएका छन्। हिजो बेलुका भएको दुर्घटनामा चालक सहित 5 घाइते भएका छन् भने अन्य 6 सकुशल रहेका छन्। ट्राफिक प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ। घाइते हुनेमा सिस्ने गाउँपालिका 4 धादिङकी रोस्ने बुढा मगर, उहाँको 6 छोरा प्रलास बुढा मगर, रमिता घरती, धन कुमारी घरती तथा चालक किम्बान खड्का रहेको रूकुम प्रहरीले जनाएको छ। रूकुम कोटबाट धादिङका लागि छुटेको लु 1-2-4-7-0 नम्बरको जेब सड़कबाट झण्डै 30 मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल रूकुम पूर्वमा उपचार भइरहेको छ भने गम्भीर घाइते धनकुमारी र सरलासलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबलमा आज बिहान र गैराति भएको खेलमा जित निकाल्दै मेक्सिको, फ्रान्स र नर्वे अन्तिम 16 पुगेका छन्। यो विश्वकपको सह आयोजक मेक्सिकोले इक्वेडरलाई 2 हराउँदै 40 वर्षपछि नकआउट चरण पार गरेको छ। मेक्सिको सिटीमा आज बिहान भएको खेलमा घरेलु टोलीका लागि राउल जिमेनेस, नेजर जुलियन क्विने नेसरले गोल गरिनु भएको छ। यसअघि मेक्सिकोले सन्

बिहान भएको खेलमा घरेलु टोलीका लागि राहुल सरेशलाई फेरि पुनः सुनौला यसअघि मेक्सिकोले सन् 1986 यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन क्वेटर पराजित हुँदै बाहिरिएको छ आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गए राति भएको खेलमा नर्वे आइभेरी कोस्टरलाई 2-1 पराजित गरेको हुन् अब नर्वे अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ त्यस्तै फ्रान्सले अन्तिम 16 पराग्वेसँग खेल्नेछ विश्वकप फुटबलमा आज राति 10:15 इंग्ल्याण्ड र कंगो 2:15 बेल्जियम र सेनेगल अनि बिहान 6:45 अमेरिका र बोस्निया एन्ड हर्जगोभिनाले खेल्दैछन् हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ तिनजेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु नमस्कार।

0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारेज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
1: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। आर्थिक निमन्त्रणा।
2: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
2: सीता थापा,
0: प्रकाश कछुवाल,
2: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
2: अमृत सुनवार,
0: उत्तम पौडेल,
2: सन्ध्या सानु,
0: रामकुमार पौडेल,
2: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान:
2: मिति 2083 साल असार 26 गते,
0: समय दिउँसो 1 बजे,
2: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-42-165, 98-61-29-95-51।
2: आयोजक राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
0: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230 9767-65-24-29
0: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
4: घर बनाउनुको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-892 र 0848-43-85, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
9: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कोट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 10% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
10: सम्पर्क नम्बर 0475-94-66, 9692-65-998।

to keep moving, never stop. योगी तपाईंकोमा आजमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। आवाजमा म श्रीराजमा छु, प्राविधिक पाटमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ नै छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भने आशा छ। फोन गर्न सक्नुहुन्छ नम्बर

0: Karina Sarıca.
1: Karina jee, kaise khabar ke gardhunuhuncha?
0: Khabar ekdam thik chha, basirako chu, kile khana khanu bhayo?
1: Mero bhaisakyo khana khaeri upasthit bhayeko chu, radio suna hunucha bhanisakepachi.
0: Suniraku chu.
1: Hajura, thik chha, mausam kasto chha?
0: Mausam dhumma dhumma bhairako chu.
1: Dhumma dhumma chha, ramro chha, ramailo chha hai?
0: हजुर
1: ठिक छ, खुसी लाग्यो कुराकानी गर्न पाइयो, आइदिनुभयो, सहभागिता भइदिनुभयो कार्यक्रमको लागि चाहिँ होइन, कार्यक्रममा सहभागी भइदिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। एउटा मिठो गीत राख्छ, सबै आफन्तलाई सम्झिदिनुहोस् न।
0: ओके हुन्छ, हजुर भएको धनी हजुरको लागि, टेक्निकल मित्रको लागि, विशेष त घर फ्यामिली बाबर मम्मीलाई धेरै धेरै सम्झना पर्समा छ भन्न चाहन्छु। मेरो कान्छुमा मनोज दिदीलाई धेरै सम्हाली बिसन्चो हुनुहुन्छ, शुभकामना भन्न चाहन्छु। तर मैले मामाको लागि, माइकको लागि, बाहिरको भित्रको लागि, अनि तर मुठो विनिता सरकारलाई धेरै धेरै दाईहरूमा सर राईको लागि धेरै धेरै सम्झना र कार्यक्रममा आएर सुनेर बस्नुभएका सबै सबैको लागि
1: हस् धन्यवाद। उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0840 40 0026 रहेको छ, 0840 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ, कुराकानी गर्छौँ पनि भन्न चाहन्छु। रमाइला रमाइला कुराकानी हुनेछ, साथमा रमाइला रमाइला नेपाली पप गीतहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट कोही हुनुहुन्छ? नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम? मन्दिरा। मन्दिरा के छ खबर, के गर्दिनुहुन्छ? खाना पकिनाइ भर्खर खाएर बस्दै हुनुहुन्छ? ठिक छ, अनि हामीलाई सुन्दै हुनुहुन्छ कि नाइ? ठिक छ, सुनेर साथ दिनलाई पनि भन्न चाहन्छु। कार्यक्रम के कस्तो लाग्दैछ? ठिक छ, सुनेर साथ दिनलाई भन्न चाहन्छु। मौसम कस्तो छ? कस्तो छ? पानी पर्न लागेको छ, रमाइलो छ भनौँ न त्यसो भने। ठिक छ, पानी चाहिँ फेरि आवश्यकता छ है? पानी सही राखेको छ, पानी आउनु पर्ने। ठिक छ, खुसी लाग्यो, सम्झिदिनु भयो, यति मिठो आवाज छ, एउटा मिठो गीत राख्छ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
0: हजुरको पहिला दाइलाई सम्झिरहेको छु, अनि मेरो मम्मीहरू बाबालाई सबैलाई, साथीभरि र कुया रामी सबको साथीलाई, अनि बिन्दा साथीलाई, अनि निशा, अनि देवजी, अनि सुदी भनेहरूको साथीलाई, अनि यता सिङ्गनेबाट दीपक मगालाई दाइ।
1: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। 0840 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ, 0840 40 0026 रहेको छ, साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छ पनि भन्न चाहे। यति बेला केही मेसेजहरू वाचन गरौँ अथवा ठिक छ, यति बेला हामी गीततर्फ लाग्न चाहन्छौँ, त्यसपछि मात्र हामी आउँछौँ। यति बेलाको समयमा तपाईँको माझमा एउटा मिठो गीत राख्छौँ, त्यसपछि व्यवसाय विश्राम रहन्छ, त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला है त। Well, I go

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
3: सूचना।
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
3: जिल्ला अस्पताल रामेछाप।
5: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
6: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
5: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
5: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउँ।
6: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5214।
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात,
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता
8: तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क
8: अन्तिम मिति 2083 साल असारमा शान्तसम्म
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू
8: सदस्य मृत्यु
3: नगद राहत रु 20,000 रुपियाँ
8: दुर्घटना स्वास्थ्य उपचार
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने
8: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
8: अपाङ्गता
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म
8: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028 98-543-028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

यस अटेन्ड स्वीट कुमार सर ब्रेकपछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टपर दिपमा आवाजमा म श्री राज महत प्रार्दीप पाटोमा ललिताजी हुनुहुन्छ उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। नेपाली फप गीत सङ्गीत सम्बन्धी रहेको छ कार्यक्रम टपर दिप। हामी हप्ताको छ दिन आउँछौँ बिहिबार विभिन्न व्यवसायको साथमा उपस्थित हुने गर्दछौँ। मौसमको कुराकानी गर्नुपर्दाखेरि केही चिसो राहत महसुस भइराखेको छ तपाईँकोतिर कस्तो छ? गर्मी छ अथवा पानी परिराखेको छ? मौसम विद्रोहले हिजो आज भोलि पानी परिरहन्छ होइन, मौसममा फेरबदल भइराखेको छ, यसरी पानी पर्न सक्छ, ध्यान दिनुहोला भनेर भनिरहेका छन्। सो ध्यान दिनुहोला पनि भन्न चाहन्छु, सतर्कका साथ रहनुहोला पनि भन्न चाहन्छु। कतै यात्रामा निस्कन अगाडि बाटोको साथसाथै मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु हुन पनि अनुरोध गर्न चाहन्छु। दुर्गासाई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सात समुद्र पारीको बस्ती दुबईबाट। दुर्गासाई हो भन्नुहुन्छ, रामसाप आठ बाबी आखरको हो, नेपालको घर चाहिँ भन्नुहुन्छ। लाइभ मार्फत सुन्दैछु कार्यक्रम भन्नुहुन्छ, अनि राम्रो लाग्छ कार्यक्रम बज्ने गीत चाहिँ घर परिवार अनि साथै दुर्गा साई भनेर चिन्नुहुने नहुने सम्पूर्णलाई बज्ने गीत राख्न चाहन्छु, समावेश रोपण गर्न चाहन्छु। साथमा सम्झना है सबैमा भन्नुहुन्छ। कर्णप्रिय केसी संगीत हुनुहुन्छ, लहै दर्शन नमस्ते के छ हजुरको खबर सन्चन हुन्छ। म चाहिँ यता भारतको हिमाञ्चलबाट कर्णप्रिय केसी संगीत घरदाङ तुलसीपुर कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। सम्झना सबैमा यो कार्यक्रम मार्फत भन्नुहुन्छ। अमिना सुनवार हुनुहुन्छ दोलखाबाट, प्यारी सुशीला विश्वकर्मा अनि मुटु मनिषा मगर, दादा राजगले मगर, विवास कुलुङ पृथक, तिलक विष्ट, टेकु छेत्री, त्यस्तै गरेर रत्नबहादुर थापा, गालापुरमान सुनार कुमार प्रजा, नवराज श्रेष्ठ, माया अलिसा लिम्बू, कविता कतानी, अर्पल रोशनी, सरस्वता पोखरेल, किराती अञ्जना लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। रञ्जना बहिन राई हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु। म्यासेजहरू पठाउन सक्नुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा। यति बेला मिठो गीत तपाईँको माझमा राख्न चाहन्छु, मिलन नेवारको आवाजमा गीत छ फिमेल भर्जनमा, तपाईँको माझमा यति बेलाको समयमा फुलबट्टे सारी।

हामी ठिक तपाईँकोमा आज नराखेँ फुलबुट्टे सारी फिमेल भर्जनमा थियो मिलन नेवारको आवाज यो गीत कार्यक्रम टपकीमा पनि हेरिराखेको छ. आवाज नमस्त्री टासन हजुर साथमा तपाईँ हुनुहुन्छ. तपाईँलाई देश तथा विदेश रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ. सुनेर साथीहरूलाई पनि म चाहन्छु. साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ. म्यासेज पठाएर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु. यति बेला म केही म्यासेजहरू वाचन गर्न चाहन्छु. मेसेज पठाउनु भएको छ यति बेला तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु. म रिता परियार हुनुहुन्छ सिन्धुलीबाट सुन्दैछ है. भन्नुहुन्छ छोरालाई धेरै सम्झना, बाबालाई पनि शुभयात्रा भन्नुहुन्छ. घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ रिता परियार हुनुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. मिलन घायल मुटु हुनुहुन्छ, उहाँले पनि सुन्दैछ है भन्नुहुन्छ. दुवा कतारबाट सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरूमा वाचन गरिरहेको छु. यति बेला के म्यासेजहरू छन्. विनोद बरवाल हुनुहुन्छ सालीबाट सुन्दैछु. सम्झना सबैमा भन्नुहुन्छ. मिलन घालमुटुले पनि दोहा कतारबाट सुन्दैछु भन्नुहुन्छ. टिकराम सुनार हुनुहुन्छ रामेछापबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ. सोनाकान्दुङ्गा मिडियाटु निर्मल आउने जीवन सुब्बा राजकाली मगर विमला मगर शर्मिला शर्मा मगर घाला बिरमान सुनवार भूमिका राई राजकुमार भुजेल शीतलभ चौधरी मुना मुखिया टिकैदो कमला मुखिया प्रेमकलाचार्य रामलाल सुमन सम्झना सुनवार रामला ताम्पाङ राई अधिकारी अनिस त्यस्तै सपना तामाङ लक्ष्मण मगर छोजुपछि बिनु लक्ष्मण किराती रोली राई बेलिया छमी जमिन्दर पाउकी मान्दार छोरो सजना माझ सजना त्यस्तै गरेर दिलदेखि रिया लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. त्यस्तै गरेर यति बेला हुनुहुन्छ अस्मी राई हुनुहुन्छ कार्यक्रम सुन्दैछु उदयपुरबाट. अस्मिता बान्तव राई हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उदयपुरबाट हो है. अस्मिता बान्तव राई हो भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ भने सत्यकला इसारा हुनुहुन्छ नि सुप्रिया रिमा थामी एन्ड हेभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. मिडिया टिम राई अनुसारले पनि सम्झना सबैमा भन्नुहुन्छ नि सिवाल भन्नुहुन्छ. सौरभ केसीले पनि बागचेर नगरपालिका आठको मान्छे हाल चाहिँ भारत गुजरातदेखि सुन्दैछु. घर परिवार सबैमा सम्झना श्रीमती छोरालाई पनि सम्झना चाहन्छु है भन्नुहुन्छ. उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु. अप्सरा खड्का हुनुहुन्छ काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. प्राय जस्तो प्राप्त म्यासेजहरू पनि मैले सबै वाचन गरिसकेँ जस्तो लाग्छ. आशा विश्वकर्म हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. उहाँले पनि सिन्धुली धुराबजारबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. सिन्धुली धुराबजारबाट कार्यक्रम सुन्दैछु आशा विश्वकर्म हो भन्नुहुन्छ. ह्याप्पी बर्थडे टु यू भुवन बराल भन्नुहुन्छ. हिराबहादुर लक्का हुनुहुन्छ नमस्ते सम्झना सबैमा है भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. त्यस्तै गरेर सदानन्द धमलाजी हुनुहुन्छ होइन उहाँले पनि सुन्दैछु भन्नुहुन्छ. हेर्दैछु सुन्दैछु फेसबुक मार्फत भन्नुहुन्छ. सम्झिनु पर्दाखेरि मिस्यु भन्नुहुन्छ. माइजु भाइ होइन भन्नुहुन्छ. यात्रामा हुनुहुन्छ शुभयात्रा भन्न चाहन्छु है भन्नुहुन्छ. बाई बाई दाई भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु है. तल माथि भयो म्यासेज भएन जस्तो लाग्छ. सम्झना छ भन्नुहुन्छ भाइ दाई माइजु र भाइ होइन सबैमा सम्झना छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब छुटिनुपर्छ. यति जेलसम्म सुनेर साथीमा मनदेखि धन्यवाद दिन चाहन्छु. अनुसारै म्यासेज गरेर साथीमा फोन गरेर साथीमा विद्युत पाटोमा रहेर साथीमा ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद. अनि तपाईँ सम्पूर्ण प्रिय मित्रहरूलाई पनि मनदेखि धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा छोटो मिठोमा एउटा मिठो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु. मौसममा फेरबदल भइराखेको छ, फेरि पनि जानकारी गराउन चाहन्छु. ख्याल गर्नुहोला स्वास्थ्यको, पानी उमालेर अथवा तातो पानी मात्र पिउने बानी बसाल्नु होला. कतै यात्रामा निस्कनु अगाडि मौसमको अनि स्वास्थ्य बाटोको बारेमा होइन जानकारी लिएर मात्र यात्रामा निस्कनु हुन अनुरोध गर्न चाहन्छु भने यो समयमा भनेको विशेष गरी अलिकति बालबच्चा होइन को ख्याल राख्ने समय हो जस्तो लाग्छ. कता छन्, कहाँ जाँदैछन्, के गर्दैछन् ती कुराहरूमा चाहिँ ध्यान दिनुहोला है भन्न चाहन्छु.
कल्पनास्थान लापरवाहीले गर्दाखेरि ठूलो दुर्घटनाहरू निम्तान सक्छ. सो त्यसमा ध्यान दिनु होला पनि भन्न चाहन्छु. अनि भन्दै अब चाहिँ म कार्यक्रम प्रस्तुता श्री राज तपाईँको माझबाट अन्तिम साजन राज वैद्यको आवाज नै गीत राख्दै आजको वर्षबाट छुट्टे. हवस् त, नमस्कार.

0: हार्दिक निमन्त्रणा।
1: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 औं साधारण सभा तथा 6 औं अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
1: सीता थापा,
0: प्रकाश कचवाल,
1: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
1: अमृत सुनवार,
0: उत्तम पौडेल,
1: सन्ध्या सानु,
0: राम कुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 26 गते।
0: समय दिउँसो 1 बजे।
1: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगा।
5: नयाँ नीति सार्वजनिक, वायु प्रदूषण घटाउन दुई पाङ्ग्रे गाडीमा कडाई, र विश्वकप फुटबलमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम 16 आज राति 9:45 इङ्ल्याण्ड र कंगोले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज देशका विभिन्न 26 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यका 3 जिल्ला सहित विशेष गरी सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया, कैलालीमा जोखिम रहेको छ। यसै गरी काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोर्खा, चेतवन, तनहु, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पनि पानीको बहाव उल्लेख्य रूपमा बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको छ। मनसून सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ। हिजोदेखि नै शुरू भएको पानी पर्ने क्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरै जसो पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आग्रह गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका व्यतिथी अन्त्य गर्न र श्रमिकहरूलाई सहसेवा उपलब्ध गराउन दुईवटा महत्वपूर्ण सुधारका पहल घोषणा गरेको छ। श्रम मन्त्री रामजी यादवले अपरेशन इलिगल एजेन्ट क्लीन अप र स्थानीय तहबाटै श्रम स्वीकृतिको सहजीकरण गर्ने कार्य देशभरका 753 स्थानीय तहका रोजगार संयोजक र आप्रवासन स्रोत केन्द्रका काउन्सिलरसँग भर्चुअल अन्तर्क्रिया गर्दै शुभारम्भ गर्नुभएको हो। 2056 सालदेखि परेका उजुरीको विश्लेषण गर्दा अधिकांश समस्या गैर कानूनी एजेन्टसँग सम्बन्धित देखिएकाले सरकारले उनीहरूलाई पहिचान र कार्यवाही गरी पारदर्शी सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ। यसका लागि सरकारले एक विशेष अनलाइन वेबसाइट र मोबाइल एप तयार गरेको छ। यस प्रणाली मार्फत कामदारलाई ठग्ने वा प्रलोभन देखाउने व्यक्ति र समूह विरूद्ध विवरण संकलन गरिनेछ। श्रमिकलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले एफईआईएमएस प्रणाली मार्फत 753 स्थानीय तहबाट श्रम स्वीकृतिको सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। अहिलेसम्म 390 पालिकाका लागि युजर आईडी बनिसकेको र बाँकी पालिकामा क्रमशः यो सुविधा विस्तार गरिनेछ। अहिले खटिएका रोजगार संयोजकलाई थप जिम्मेवार र उत्तरदायी बनाउन देशभरका रोजगार सेवा केन्द्रलाई कार्यविधि पारित गरेर रोजगार शिव तथा उद्यमशीलता केन्द्रका रूपमा व्यवस्थित गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार अर्थात G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द गरिएको छ। निकुञ्जले वर्षातको समयमा भल बाढ़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना नआउन्जेलसम्मका लागि सफारी सेवा बन्द गरिएको हो। वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जंगलमा भएका ससाना खोला खोल्सीमा भलबाढ़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरिएको जनाएको छ। निकुञ्जले हरेक वर्ष मनसूनको बेला सफारी बन्द गर्दै आएको छ। त्यसपछि दशैंको आसपासदेखि मात्रै निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ। निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उहाँले बताउनुभयो। चितवनको सौराहा, कसरा, मेगौली, माडी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ। घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गुल्मीमा जंगली जनावरका लागि थापेको करेन्टमा परेर महिलाको ज्यान गयो, आज पनि सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 26 जिल्लामा बाढ़ीको जोखिम सतर्कता अपनाउन आग्रह, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीको घुरकोट गाउँपालिका 5 मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धुरकोट गाउँपालिका 5 निवासी 60 वर्षीय हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिनुभयो। गैराती 1:30 बजे घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तमघास पुर्याइएकोमा आज बिहान डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि झण्डै 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेको पाइएको छ। भेषराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। अस्ति सोमबार यता सुन चाँदीको भाव लगातार घटेको हो। आज सुनको भाव तोलामा 600 रूपियाँले घटेर तोलाको 2,77,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,77,900 रूपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 4,500 रूपियाँले र सोमबार तोलामा 1,400 रूपियाँले घटेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,270 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 25 रूपियाँ र अस्ति 15 रूपियाँले घटेको थियो। आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा बढ़दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले दिल्ली सरकारले विद्युतीय सवारी अर्थात ईभीमा नयाँ नीति घोषणा गरेको छ। सार्वजनिक नीति अनुसार 30 लाख भारतीय रूपियाँसम्म मूल्य भएका विद्युतीय कार खरिद गर्दा सड़क दस्तुर र दर्ता शुल्कमा 7% छूट दिइने भएको छ। मन्त्री परिषदबाट स्वीकृत यो नीति अब कार्यान्वयनमा जानेछ। दिल्ली सरकारले सन् 2030 को मार्च महिनासम्ममा शहरलाई पूर्ण रूपमा प्रदूषण मुक्त बनाउने लक्ष्यका साथ पछिल्लो कदम चालेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। नयाँ नीतिमा पेट्रोल र ग्यासबाट चल्ने दुई पाङ्ग्रे गाड़ीलाई चरणबद्ध रूपमा विस्थापन गर्ने योजना समावेश छ। यस अनुसार सन् 2028 को अप्रेलदेखि दिल्लीमा विद्युतीय दुई पाङ्ग्रे गाड़ी मात्र बिक्री र दर्ता गर्न अनुमति दिइनेछ। विद्युतीय यातायातको क्षेत्रमा दिल्ली सरकारले आउँदो 4 वर्षभित्र 150 अर्ब भारतीय रूपैयाँ लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज बिहान र गैराती भएको खेलमा जित निकाल्दै मेक्सिको, फ्रान्स र नर्वे अन्तिम 16 पुगेका छन्। यो विश्वकपको सह आयोजक मेक्सिकोले इक्वेडरलाई 2 गोलले हराउँदै 40 वर्षपछि नकआउट चरण पार गरेको हो। मेक्सिको सिटीमा आज बिहान भएको खेलमा घरेलु टोलीका लागि राउल जिमेनेल्स र जुलियन क्युनोनेसले गोल गरे। यसअघि मेक्सिकोले सन् 1986 यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन। इक्वेडर पराजित हुँदै बाहिरिएको छ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गरेको हो। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी फ्रान्सले अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा आज राति 9:45 बजे इंग्ल्याण्ड र कंगो, 9:45 बजे बेल्जियम र सेनेगल अनि बिहान 6:00 बजे अमेरिका र बोस्निया एन्ड हर्जगोभिना खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 26 जिल्लामा बाढ़ीको जोखिम, सतर्कता अपनाउन आग्रह, पानी पर्ने क्रम भोलिसम्म नै रहने। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम, अनलाइन वेबसाइट र मोबाइल एप तयार। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द, वर्खा सकिएपछि मात्रै खुला गरिने। भारतको दिल्ली सरकारद्वारा विद्युतीय सवारी सम्बन्धी नयाँ नीति सार्वजनिक, वायु प्रदूषण घटाउन दुई पाङ्ग्रे गाड़ीमा कडाई। र विश्वकप फुटबलमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम सोह्रमा, आज राति पौने 10 बजे इंल्याण्ड र कंगो खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ीको सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अप्नाउनुहोला। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
4: मिति 2083 साल असार 28 गते आइतबार।
3: समय बिहान 10 बजेदेखि।
4: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश।

0: सस्तुमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 9863023422।
7: गर्मियामा आयो हजुर, सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
3: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउ न त भन्या हुन्, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
2: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

حضر کو سر یه ها حضر پوریریو یک سیده توپلا ایگ میکرد نماسی نماسکارانی هر دیک سواگت گرده گرگم سنی سوگت لیر و باستی دوائیس را که گوشو ما سمتنا کارگی بانی پرابیدی سمتی جانبارتا مالای سات تین و بایی کو سال لالی تحایو سات ما تپایی بیبیند را مانه را حملائی که سات سمدی انونچا بانی حسال لی اکتا چون تپایی انڈرنیت کو پاہوچ ما انونچا دیس تتھا بیدیس مانه را پانی کارکم لائی سہجی سننا سکنو نیچا کارکم سننا کنلاگی آفیس نی ویب سائٹ www.hazurkuderio.org.np کا ساتھے ہمرو پاترو نیپالی پاترو فیس بک پیج را تامکو سیف नब्बे मेगाहर्ज बाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। यो कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurkuderio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ। साथै तपाईले चाहिँ तामाको सिफिम 95 मेगाहर्जबाट पनि सुन्न सक्नुहुनेछ। नियमित सुन्नुहुन्छ। हामी साताको साथै दिन यो कार्यक्रम लिएर उपस्थित भइराखेका छौँ। आज पनि सोही क्रम जारी रहेको छ। आज बुधबारको बसाई के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज चाहिँ बुधबारको बसाईमा तपाईँलाई जस्तो प्रस्तुति आउँछ त्यो चाहिँ तपाईँले सुनाउनु पर्ने हुन्छ। तपाईँलाई क्यारिकेचर गर्न आउँछ भने क्यारिकेचर गर्न सक्नुहुनेछ। कथा कविता आउँछ भने तपाईँले त्यो सुनाउन सक्नुहुनेछ। साथै तपाईँले चलचित्र गीत गाउन आउँछ भने पनि तपाईँले सुनाउन सक्नुहुनेछ। आजको बसाईमा तपाईँको रोजाईको प्रस्तुति रहेको छ र तपाईँले कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 0026 फोन गरेर आउनुहोला। कार्यक्रममा अवधि बढी एकदमै मिठा रमाइला चलचित्र गीतहरू राख्नेछ भन्ने यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला अनि फोन एसएमएस पनि गर्दै गर्नुहोला।

कार्यक्रम को शुरूआत में एकदम मीठो गीत मेला चलचित्र गीत रहे थे एकदम मीठो सही भाई सही भावने मीठो गीत कार्यक्रम बस्ने सौगात को शुरूआत भईसको अब पालो तपाईको रहेको छ तपाईले आफूलाई मन पर्ने प्रस्तुति

0: जोरले
1: हजुर जोरले चाँडो काजी के छ त भने आराम हुनुहुन्छ?
0: एकदम आराम कुशल अनि तपाईँहरू सबै आराम कुशल हुनुहुन्छ होला भन्ने आशा गरेको।
1: हजुरको आशा फेल खाएको छैन, एकदम हामी आराम कुशलै छौ भन्नुभएछ है चाँडो काजी। अनि हजुरलाई ठिक छ, हजुरलाई पनि आराम कुशलै होला भन्ने आशा लिएका छौँ हामीले पनि। भोलिको कुरा त कसलाई के थाहा न के हुन्छ भन्ने कुरा होइन, भोलिको कुरा भोलि नै थाहा हुन्छ, तर आज चाहिँ हामी आजसम्म चाहिँ अहिलेसम्म चाहिँ हामी सकुशलै छौँ भन्नुपर्छ। अनि कता हुनुहुन्छ, बारीतिरै हुनुहुन्छ कि घरतिर हुनुहुन्छ, कता हुनुहुन्छ? ड्युटीमै हुनुहुन्छ है? एकदम धरो ड्युटीमा खटिराख्नु भएको छ हाम्रो जानुकाजी। ठिक छ, कार्यक्रममा पनि आउनु भएको छ, खुसी लागेको छ। आज हामीलाई के सुनाउनुहुन्छ?
0: आज क्यारिकेचरै सुनाउनु होला। अहिलेसम्म चाहिँ मेरो ड्युटी छ, अब 1 बजेदेखि चाहिँ फेरि मेरो ड्युटी चेन्ज हुन्छ। के अरे यहाँनिर 1 बजेदेखि आउनुहुन्छ अरू नै, अनि त्यसपछि म चाहिँ रुपाईमा जाने हो। 1 बजेदेखि मेलो छ आज
1: जाने। ल ठिक छ, अब धान रुपाईमा जानुहुन्छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ, हामी क्यारिकेचर सुन्छौँ है त।
0: हुन्छ
1: ल सुरु गर्नुहोस्।
0: क्यारिकेचर पो केक पो गरौँ।
1: तपाईँ प्रतिभाशाली हुनुहुन्छ, तपाईँलाई जेको पनि आउँछ, त्यस्तो अप्ठ्यारो चाहिँ केही लाग्दैन जस्तो लाग्छ हाम्रो जानुकाजीलाई।
0: आउन चाहिँ पर्यो, आएको कुरा भन्न चाहिँ अप्ठ्यारो लाग्दैन, नआएको कुरा त अप्ठ्यारो भइहालिन्छ त्यसै पनि।
1: आउने कुरा चाहिँ होइन, हामीलाई सुनाउनुहोस् न है त।
0: हुन्छ
1: ल सुरु गर्नुहोस्।
0: के अरे क्यारिकेचर भन्दा यस्तो चराचुरुङ्गीको कुराकानीलाई म सुनाउँछु हजुर।
1: हुन्छ हुन्छ।
0: अनि के भन्छ अरे, दुई चार दिन अगाडि पनि, के अरे 2-4 दिन अगाडि होइन, 1 हप्ता अगाडि रोपाई भयो हाम्रो यहाँ 2-4 जना साथीहरूको। अनि के अरे खेतको आधी भटमास लगाइन्छ कि, भटमास लगाइन्छ अनि ढुकुर आएर खाइदिन्छ कि त्यो भटमासलाई। अनि एक साथीको त चिरिक्कै खाएछ क्या ढुकुरले। अनि त्यो ढुकुरले के भनेछ भने, त्यो चिरिक्कै खाएर गएपछि ऊ अघायो नि त, माथि रुखको टुप्पामा बसेर अनि जिज्ञाको जस्तो गरेर भन्दो रहेछ क्या त्यो ढुकुरले चाहिँ, त्यसो भन्दो रहेछ के, धाम खायो अघायो, भटमास खायो पचायो, धाम खायो अघायो, भटमास खायो मटायो भन्दो रहेछ रे क्या ढुकुरले। अनि त्यसपछि तित्राले चाहिँ आएर यत्रो किसानहरूको यत्रो ऊ गरिदियो, नास्ता चाहिँ यत्रो खायो, अब जरिवाना तिर्नुपर्छ भनेर भन्दाखेरि, अनि ढुकुरले चाहिँ कति भनेर सोद्धाखेरि तित्राले चाहिँ 370 370 भन्दो रहेछ। अनि अनि फेरि माउसुलीले सुनेछ के, माउसुलीले सुनेछ अनि के भन्दो रहेछ भन्दाखेरि चाहिँ त्यो तित्रा र के भन्छ अरे त्यो ढुकुरलाई र तित्रालाई अब तिनीहरू दुईजनाको कुरा समर्थन जनाउँदै, अनि माउसुलीले भन्दो रहेछ अरे क्या। त्यति नै हो आज मेरो के भनौँ यसलाई,
1: हजुरको प्रस्तुति एकदमै राम्रो सुनाउनु भएको छ, म खुसी लाग्यो जानुकाजी, हजुरलाई विशेष धन्यवाद। आगामी दसैँमा पनि आउँदै गर्नु होला, यस्तै मिठा कुराकानीको साथमा हामी सहयात्रा गर्नुपर्छ। आजको बसाइबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। हुनुहुन्थ्यो चाँडका मगर सिन्धुलीदेखि हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो सुनिरहनु राख्ने खालको चाहिँ होइन कथा जस्तै भनौँ न सुनाउनु भयो।

0: उहाँलाई विशेष धन्यवाद पार्न तपाईँको रहेको छ। तपाईँले पनि इच्छा चाहना छ भने मेरो प्रस्तुति यस्तो छ सुनाउनु छु भन्ने खालको लाग्छ भने चाहिँ तपाईँले कार्यक्रममा सहभागिता जनाउनु होला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, हाम्रो अनिताजी बोल्नुभयो।
1: हजुर,
0: के छ अनिताजी, खबर? खाना खानुभयो?
1: मेरो बाँकी छ दिदी, हजुरको भयो?
0: मेरो त खाना भइसकेको छ, हजुरको चाहिँ बाँकी रहेछ। के भए व्यस्त हुनुहुन्थ्यो?
1: हजुर, व्यस्त रोपाईमा भन्नुपर्छ है।
0: व्यस्त हुनुहुन्छ रोपाईमा, ठिक छ। यो अब असारे होइन, होइन हिलोमा धान छुपु छुपुले रोप्ने, अनि त्यही भएर चाहिँ एकदम व्यस्त हुनुहुन्छ अनिताजी।
1: हजुर,
0: ठिक छ। यो व्यस्तताको समयमा पनि हामीलाई सम्झनु भएको छ, खुसी लाग्यो। कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा हजुरलाई थाहा छ कि थाहा छैन त?
1: मैले सुन्न पाएको छैन भन्नुपर्छ
0: है। के गर्नुपर्छ भन्दाखेरि चाहिँ तपाईँले चाहिँ आउँछ प्रस्तुति, त्यो सुनाउनु पर्ने हुन्छ। गीत आउँछ भने गीत गाउन सक्नुहुनेछ, कथा कविता चुटकिला होइन, सायरी चाहिँ आउँछ त्यो चाहिँ सुनाउनु पर्ने हुन्छ। क्यारिकेचर आउँछ भने पनि क्यारिकेचर पनि गर्न सक्नुहुनेछ। तपाईँको रोजाएको प्रस्तुति रहेको छ, तपाईँले जे आउँछ त्यो सुनाउनु पर्ने हुन्छ है त?
1: हुन्छ, म सायरी भन्छु नि है अलिअलि।
0: ल, सायरी सुनाउनुहुन्छ, सुनाउनुहोस्।
1: फुल थियो पात थिएन, मुस्कन दिन मन थियो दाँत थिएन, सानो सानो कचौरोमा परेवाको मासु, यति नै भन्नु है दिदी। हजुर,
0: यति नै भन्नुहुन्छ?
1: ल,
0: ठिक छ, सुनाउनु भयो एउटा सायरी होइन। हजुरलाई विशेष धन्यवाद, आगामी बसाइमा पनि आउँदै गर्नु होला। आजको बसाइबाट हामी छुटौँ है त?
1: हुन्छ,
0: हवस् त। नमस्कार, हुनुहुन्थ्यो अनिता रम्तेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला आजको बसाइमा। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई पनि सेयर गर्नुहोला, र अन्य साथीहरूलाई पनि सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ, फटाफट फोन गर्नुहोला आजको बसाइमा। त्यसै गरी हुनुहुन्छ मिडिया प्रेमी राय अनि साझी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, बिजहाङले बुझी हुनुहुन्छ, हेलो हजुर सेवा नमस्ते, म पनि सुन्दैछु है पाँच थरबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भन्दै यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्ने जस्तो लाग्यो, तपाईँलाई मनोरञ्जन दिनका लागि यति बेला पनि हामी अर्को मिठो गीत राख्छौ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू,
7: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
0: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
8: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
0: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
8: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-29-25-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
6: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
6: आवश्यक कागजात
2: सदस्यता परिचय पत्र,
6: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
6: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
6: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
6: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
6: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
6: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। आर्थिक निमन्त्रणा।
10: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
10: सीता थापा,
6: प्रकाश कचवाल,
10: राजेन्द्र कुमार कार्की,
6: कुमार कार्की,
10: अमृत सुनवार,
6: उत्तम पौडेल,
10: सन्ध्या सानु,
6: रामकुमार पौडेल,
10: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
6: कार्यक्रम हुने मिति, समय र स्थान।
10: मिति 2083 साल असार 26 गते।
6: समय दिउँसो 1 बजे।
10: स्थान मन्थली पार्क इन रामेछाप।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-042-165, 98-61-29-95-51।
10: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
6: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालु आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
6: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 28 गते आइतबार।
6: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: मामले गुलबिटी गीत हामी छोटो व्यावसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु। अवश्य हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौं। आजको अवस्थामा हाम्रो दुईजना साथीले चाहिँ क्यारेक्टर सुनाउनु भएको छ, शायरी सुनाउनु भएको छ, भन्दा पनि कथा र शायरी सुनाउनु भएको छ। उहाँलाई विशेष धन्यवाद। फेरि पनि अर्को साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते
0: नमस्कार तनुजी, आउनुभयो कि? आरामै हुनुहुन्छ?
1: हजुर हजुर, आएँ भन्नुभयो त। आरामै छु, ठिकै छ भन्नुपर्छ। दिदीहरू सन्चै हुनुहुन्छ नि?
0: म पनि एकदम सन्चै छु भन्नुपर्छ। अब खाजा चाहिँ बाँकी नै छ, केही समयपछि हुन्छ। खाना पनि हाम्रो 11 बजीतिर भयो होइन? अहिलेसम्म अब खाजा त खाने समय नै भएको छैन। अनि हजुर के गर्दै हुनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ आजकल?
1: हजुर यस्तै हो, बारीतिरको कामतिरै व्यस्त छु भन्नुपर्छ। है त
0: गाउँ घरमा गएपछि उकाले डाले गाई बाख्रा होइन यताउता गर्दाखेरि समय गएको पत्तो पनि हुँदैन। ठिकै छ, हाम्रो अन्तिममा भए पनि प्यारी मान्छेसँग कुराकानी गर्न सफल भयौँ, खुसी लाग्यो। हामी कुराकानी अनि बसेमा गर्ने रहेछौँ, समय पनि होइन सकिन लागिसकेको छ। हामीलाई आज के सुनाउनुहुन्छ?
1: हुन्छ, थोरै म केद्रा हेरेको र त्यो काली आमा कालीगुडी आमाको यसो ट्राई गर्छु नि है, छक्क पन्जाबाट यसो उहाँको क्यारिकेचर गर्छु ल। मासु चामा जस्ट मासु नभएको खाना त मलाई त सरदी खाए जस्तै लाग्छ। छ छ गिद्धे मौरा बिहा गर न, त्यो बिहा गर्दा मासु खान पाइन्छ र? ससुरालमा त पाउँछस् नि, ससुरालमा गए एक थाक मासु खान पाइन्छ। त्यसको साथ चाहिँ 364 दिन बुढीले मासु खान्थे। के बिहा गर्नु, बिहा गरेर फाइदा छ? यति नै भन्न चाहन्छु।
0: एकदमै होइन सुनिरहनु मन लाग्ने खालको खेरिखेचर गर्नुभयो धनुजीलाई, विशेष धन्यवाद। म चाहिँ हामी छुटौँ होला है त। हवस् त नमस्कार। हुनुहुन्थ्यो धनु गजबेरजी हुनुहुन्थ्यो, एकदमै मिठो क्यारिकेचर गरेर होइन छुटिसक्नु भएको छ। फालु तपाईँको साथी हुनुहुन्छ भने उहाँसँग हामी छोटो मिठोमा कुराकानीको साथमा उहाँले पनि आफ्नो प्रस्तुति सुनाउन पाउनुहुनेछ र त्यसपछि हामी पनि मिठो गीतसँगै हामी पनि बिदा लिने समय भइसकेको छ। यति बेला कोही साथी आउनु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? करिनाजी बोल्नुभयो, आवाज एकदमै डिस्टर्ब आएर आएको छ, के भएको छ? अहिले चाहिँ क्लियर सुनिएको छ, नेटवर्कको प्रब्लम जस्तो छ। अनि के छ हाम्रो करिनाजीको खबर? मेरो पनि एकदम ठिक छ, राम्रो रमाइलो छ। हजुरको राम्रो भएपछि मेरो पनि राम्रै हुन्छ है त। अनि केमा व्यस्त हुनुहुन्छ आजकल? बसी बसाइमा हुनुहुन्छ, खुसी लाग्यो। हामी कार्यक्रमको अन्तिममा छौँ, कार्यक्रम सुन्दै हुनुहुन्छ? हामीलाई आज के सुनाउनुहुन्छ त?
2: नाजु दाइले जाल हान्यो फलामको बल्छीले, मेरो दिदी पहिला हिँड्नु पर्न कल्छे
0: दिदी सुनाउनु भयो है। खुसी लाग्यो करिनाजी, हजुरलाई विशेष धन्यवाद। आगामी बसाइमा पनि आउँदै गर्नु होला, आजको बसाइमा त हामी छुटौँ है त। हस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो करिना खड्काजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो साइरी सुनाएर चाहिँ छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ। यति बेला हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म वास्तव नगरपालिका 8 को मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु। मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ। आज हामीले चारजना साथीसँग कुराकानी गर्न सफल भयो। हुनुहुन्थ्यो जानुका मगर, त्यसै गरी अनिता रमतेलजी हुनुहुन्थ्यो, र त्यसै गरी धनु गजमेर र करिना खड्काजीसँग मिठो कुराकानी पनि गर्यौं। उहाँको रचाएको प्रस्तुति हामीलाई सुनाउनु भएको छ। उहाँहरू चारैजनालाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्दछु। र जो जतिले जहाँबाट जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो उहाँ सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र प्रविधि संयोजनमा रहेर यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हेउलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा फेरि पनि अर्को मिठो गीत छोड्दै आजको बसाई सुने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: अहिले दिउँसोको 1 बजे
2: हजुरको रेडियो 102.1 MHz।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछ। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
3: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
6: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-43-305, 0848-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
6: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
4: आवश्यक कागजात
6: सदस्यता परिचय पत्र,
4: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
6: र तोकिएको नवीकरण शुल्क,
4: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
6: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
4: सदस्य मृत्यु,
6: नगद राहत रु 20,000 रुपियाँ,
4: दुर्घटना स्वास्थ्य उपचार,
6: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
4: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
6: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
4: अपाङ्गता,
6: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028, रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
6: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
4: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
6: मिति 2083 साल असार 28 गते आइतबार,
4: समय बिहान 10 बजेदेखि,
6: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप,
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

तेरा गाना बजा दे हम।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
1: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
0: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाग्रा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

Oh God, one more remix.

0: बीट पकड़ जोर लगा थोड़ा कस के
1: तेरे नाल नचना।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402939, 0485402933 र 98540402939। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
5: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
6: आर्थिक निमन्त्रणा,
4: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
4: सीता थापा,
6: प्रकाश कचवाल,
4: राजेन्द्र कुमार कार्की,
6: कुमार कार्की,
4: अमृत सुनवार,
6: उत्तम पौडेल,
4: सन्ध्या सानु,
6: रामकुमार पौडेल,
4: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
6: कार्यक्रम हुने मिति, समय र स्थान:
4: मिति 2083 साल असार 26 गते,
6: समय दिउँसो 1 बजे,
4: स्थान मन्थली पार्क इन रामेछाप।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 98230042165, 98169595।
4: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
3: गोलन्दर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
7: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड ग मा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्दर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम, विकास आयोजना, सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्दर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
3: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्दर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
7: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
3: गुलजुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, साथै तामाको सीएफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन वसन्तभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। सरकार G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेण्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालो बजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म हटलाइन नम्बर 9700111 तथा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था पनि गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी भाजपाका प्रथम महाधिवेशनबाट निर्वाचित 6 पदाधिकारी र 99 जना केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। काठमाडौँको वनस्थली स्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछाने मार्फत आज नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्। यही असार 7 गतेदेखि 12 गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट 6 पदाधिकारी तथा 99 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। शपथ लगतै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति लामिछानेले घण्टी सहित माएको चिन्ह र प्रमाणपत्र प्रदान गर्नुभएको छ। त्यस्तै आज नै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी गरिएको हो। सोही बैठकले मनोनित हुने 51 जनाको विषयमा छलफल गर्ने राज्यसभाले जनाएको छ। राज्यसभाको सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको हो। बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 2,157 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 21,40,546 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 82 नियम विपरीत राइड सेयरिङ गर्ने 101 बत्ते उल्लंघन गर्ने 105 र तीव्र गतिमा गाड़ी चलाउने 117 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 77 निषेधित क्षेत्रमा हरण बजाउने 61 कालो सिसायुक्त गाड़ी चलाउने 22 एकतर्फी सड़कमा गाड़ी चलाउने 54 र अन्य नियम पालना नगर्ने 1,538 जना कार्यवाहीमा परेका हुन्। धुरकुटी गाउँपालिका 5 मञ्चारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परि एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धुरकुटी गाउँपालिका 5 निवासी 60 वर्षीय उम कला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी परीक्षक भीम किरण भोगटीले जानकारी दिनुभएको छ। गई राति 1:30 बजे घाइती भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम घाँस पुर्याएकोमा आज बिहान डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक भण्डारीका श्रीमान विशराज भण्डारीले आफ्नै घरदेखि झण्डै 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छोडेको पाइएको छ। विशराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। इन्धनको भाव घटेसँगै यातायात व्यवसायीले स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग गरेका छन्। यसअघि इन्धनको मूल्य बढ़दा सरकारले भाडा बढ़ाएको थियो। मंगलबार नेपाल आयल निगमले पेट्रोल डिजेल सहितमा
मूल्य उच्च दरले घटाएको छ। यसबारे सरकार भन्दा एक कदम अगाडि बढ्दै स्वयं व्यवसायीले भाडा घटाउन र शौचालय प्रणाली अनुसार गर्न माग गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले शौचालय प्रणाली अनुसार भाडा समायोजन गर्न माग गर्नुभएको हो। इन्धनको मूल्य बढ्दा भाडा बढ्ने र मूल्य घट्दा समयमै समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसाय दुवै पक्षमा अन्योल सृजना हुने गरेको उहाँले बताउनु भएको थियो। सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्यसँगै सवारी साधन खर्च मर्मत सम्भार बीमा श्रमिकको पारिश्रमिक स्पेयर पार्ट्सको मूल्य बैंक लागत तथा सामग्री समग्र आर्थिक सूचकलाई समेत आधार बनाउन उहाँले आग्रह गर्नुभएको हो। झुम्का कारागारबाट फरार रहेका एक कैदी बन्दी चोरीको कार सहित सप्तरीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका 14 नयाँ बस्ती निवासी 24 वर्षीय विक्रम भनिने चन्द्रबहादुर पाखरिन रहेका छन्। सप्तरी प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमान नगर कंकालिनी नगरपालिका स्थित एक होटल अगाडि 8-94-30 नम्बरको कार रोकिराखेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले शंका लागेपछि गाड़ीको कागजात तथा चालकको अनुमति पत्र माग्दा उनले कुनै पनि कागजात पेश गर्न सकिनन्। त्यसपछि यातायात व्यवसायबाट गाड़ीको विवरण रुजु गर्दा नम्बर प्लेटसँग इन्जिन र सेसिस नम्बर नमिलेको भेटिकाले उक्त सवारी चोरीको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पाखरिन विरूद्ध चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अनुसन्धान पूरा भएपछि उनलाई बाँकी कैद सजाय भुक्तानका लागि झुम्का कारागार पठाइने तयारी गरिएको छ। पाखरिन लाग्ब औषध बोद्धामा कैद सजाय भुक्तानी गरिरहेका बेला गत 24 भदौमा झुम्का कारागारबाट फरार भएका थिए। सप्तरीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सिमराज घिमिरेका अनुसार पक्राउ परेका पाखरिनको अझै 17 महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। अस्ति सोमबार यता सुन चाँदीको भाव लगातार घटेको हो। आज सुनको भाव तोलामा 600 रूपियाँले घटेर तोलाको 2,77,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,77,900 रूपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 4,500 रूपियाँले र सोमबार तोलामा 1,400 रूपियाँले घटेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,270 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 25 रूपियाँ र अस्ति 15 रूपियाँले घटेको थियो। आइतबार चाँदी तोलाको 4,225 रूपियाँमा कारोबार भएको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2025 आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टो करेन्सी कारोबारबाट झण्डै 1,40,000,000,000 अर्थात 2,11,00,000,000 रूपियाँ बराबरको आमदानी गर्नुभएको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले हिजो सार्वजनिक गरेको 927 पृष्ठको आर्थिक प्रतिवेदन अनुसार ट्रम्पले विशेष गरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टो करेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आमदानी गर्नुभएको हो। यही आमदानीका कारण सन् 2024 2026 बीच उहाँको व्यक्तिगत सम्पत्ति 2,23,00,000,000,000 बढ़ेर 6,50,00,000,000,000 पुगेको फोर्ब्सले जनाएको छ। प्रतिवेदन अनुसार ट्रम्पले स्टार्ट अप कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियल संघको सम्बन्धबाट झण्डै 5,50,00,000,000 प्राप्त गर्नुभएको थियो भने जनवरी 25 राष्ट्रपतिको शपथ अघि सार्वजनिक भएको ट्रम्प क्रिप्टो करेन्सीसँग सम्बन्धित इजाजत पत्र सम्झौताबाट थप 63,50,00,000,000 रोयल्टी प्राप्त गर्नुभएको उल्लेख छ। यो कम्पनी सेप्टेम्बर 2024 ट्रम्पका छोराहरू र मध्यपूर्वका विशेष दूत स्टिभ
बिटकफका छोराले संयुक्त रूपमा स्थापना गर्नुभएको थियो। क्रिप्टो करेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफ्नो लगानी गरेको क्षेत्रलाई नियमयुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्दको आरोप लगाउँदै आएको छ। तर व्हाइट हाउसले त्यो आरोप अस्वीकार गर्दै राष्ट्रपति वा उहाँको परिवार कुनै पनि स्वार्थको द्वन्दमा संलग्न नरहेको जनाएको छ। हौस् त अहिलेलाई दिउँसो दुई बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह चार बजेको रामेछाप खबरमा हुने रहेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
3: सीता थापा,
0: प्रकाश कचवाल,
3: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
3: अमृत सुनवार,
0: उत्तम पौडेल,
3: सन्ध्या सानु,
0: रामकुमार पौडेल,
3: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान।
3: मिति 2083 साल असार 26 गते।
0: समय दिउँसो 1 बजे।
3: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-042-165, 98-61-95-95-51।
3: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141 30 310 9851 40 41 98 र 9841 25 59 57। गोलुन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
1: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलुन्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलुन्जर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
4: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे। स्थान गोलुन्जर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
1: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
4: गोलुन्जर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोजाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्के भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायो। साथमा तपाई हुनुहुन्छ यति बेला, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अभियसली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकुसे फिल्म 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता सुनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको विषय, आजको विषयमा तपाईँको रुचाएको गीत बज्नेछ। तपाईँले लोकतोरी बाहेक अन्य जुनसुकै गीत पनि आजको विषयमा चाहिँ रुचाइमा पार्न सक्नुहुनेछ। तपाईँले आधुनिक गीत, पप गीत, चलचित्रको गीत होइन, तामाङ सेलो अनि तपाईँलाई सुन्न मन लागेको गीतहरू चाहिँ आजको अवस्थामा रोजाईमा पार्न सक्नुहुनेछ। तपाईँको रोजाईको गीत बज्नेछ र साथै तपाईँले आफ्नो आफन्तजन र साथी सङ्गीलाई पनि सम्झना सन्देश छोटो मिठोमा राख्न सक्नुहुनेछ र तपाईँले फोन गर्नुपर्ने हुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 0848 40 00 26 फोन गरेर फटाफट आउन सक्नुहुनेछ। यो दिउँसोको समय छ, तपाईँ काममा व्यस्त हुनुहुन्छ होला, खाजा खाँदै हुनुहुन्छ होला, कतिपय अफिसियली कामतिर व्यस्त हुनुहुन्छ होला, गाउँ घरतिर हुनुहुन्छ भने उकाली उराली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, मेला पातमा हुनुहुन्छ होला, रोपाईतिर पनि व्यस्त हुनुहुन्छ होला, र तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: ए हो र माया बगेको खोली फर्कन्छु भन्छ हिमाल सागर अनि अरू चौधरीको आवाज भएको एकदमै मिठो गीतबाट चाहिँ कार्यक्रम रुसाई तपाईँको शुरूआत भइसकेको छ। यसमा अभिनय रहेको थियो विमल अधिकारी अनि सलेश भट्टराईको अभिनय रहेको थियो। एकदमै मिठो गीत पनि रहेको थियो, सुनिरहनु मन लाग्ने खालको सबैको मनमुटु मस्तिष्क बस्न सफल भएको गीत पनि रहेको छ। तपाईँलाई पनि मन परिसक्यो होला भन्ने आशा लिएका छौं र तपाईँले पनि आजको बसाईमा आफूलाई मनपर्ने गीत रोचाईमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, नमस्कार। करिनाजी बोल्नुभयो?
1: हजुर।
0: के जानेमा हुनुहुन्छ नि
1: करिनाजी?
0: म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ। अनि हजुर यो समय के गर्दै हुनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि खाजा लिनुभयो कि बाँकी छ? ठिकै छ, प्रयास गरिसकेपछि पक्कै पनि फोन लाग्छ र हाम्रो फोन पनि लागिसकेको छ। खुसी लाग्यो करिना जी, आज कुन गीत सुन्न मन छ?
1: मलाई चाहिँ सेवानले गाउनु भएको तलाई मैले छोडेको यस्तै कारण हो भन्ने
0: एलिना चौहानले गाउनु भएको मैले तलाई
1: प्रोग्राम सुनेर बसिरहेको
0: प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि खाजा लिनुभयो कि बाँकी छ?
1: दिदी तपाईँलाई पर्खेर बसेको बल्ल बल्ल फोन लाग्यो।

0: गर्नाले हो भन्ने। ठिक छ, हामी कार्यक्रममा राख्छौ। तपाईँले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त। हवस् त, नमस्कार। आउनु थियो करिना खड्काजी हुनुहुन्थ्यो खारादीपबाट। उहाँले पनि एकदमै मिठो गीतहरू चाहिँ पारिसक्नु भएको छ। सही गीत मार्फत हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौ र त्यसपछि उहाँको रोजाएको गीत राख्नेछौ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: मोरङबाट शंकर ढकाल।
0: शंकर ढकाल भन्नुभयो?
1: हजुर हजुर,
0: मोरङदेखि।
1: मोरङबाट
0: के छ मोरङतिरको खबर अनि तपाईँको खबर के छ?
1: राम्रो छ, ठिकै छ, संसारमै छौ भन्नुपर्छ। मौसमको कुरा गर्नुपर्दा पानी परेको दुई तिन दिनदेखि यता बर्खा लागेको, धान रोप्न पाएको छैन, यस्तै छ भन्नुपर्छ।
0: त्यो त पानी परिरहेको छ है?
1: छैन, पानी परेको छैन र धान रोपाइ चाहिँ प्राय आएको छ, म्याम पानी परेको छैन।
0: पानी नपरेर चाहिँ धानहरू रोपाई गर्न सुरुवात भएको छैन?
1: हजुर, भएको छैन। अनि बिजुली मोटरहरू चलाउन पनि बिजुली पनि भोल्टेज एकदम उठाइराखेको छ,
0: एकदम समस्या भएको छ। ठिकै छ, यो समस्याको समाधान पनि छिटै होस्। अनि अरू सुनाउनुहोस् न, नयाँ नौलो खबर के छ?
1: नयाँ नौलो अब खासै त्यस्तो छैन, बरु हजुरहरूको के छ त्यतातिर, रामेछापतिरको के छ सुनाउनु होला।
0: अब यता म लगायत हाम्रो रामेछापतिरको खबर पनि ठिकै छ भन्नुपर्छ होइन। अब आज चाहिँ अलि धुम्म धुम्म भइरहेको छ होइन, पानी पर्ला जस्तो भइरहेको छ, तर पानी चाहिँ परेको छैन, एकदम शीतल छ मौसम आजको दिन चाहिँ भन्नुपर्छ। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ, खाजा भयो कि बाँकी छ त?
1: खाजा भयो म्याम।
0: ल ठिकै छ, खाजा पनि भइसक्यो, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। हाम्रो साथीले चाहिँ आज गीत रोजाइमा पारिसक्नु भएको छ, एकदमै रमाइलो गीत। हजुरले गीत पार्फत आफ्नो आफन्तजन साथी सिंहलाई सम्झनुहोस् है त।
1: हुन्छ, सुन्दै थिएँ। अब त्यो के अरे, मैले तँलाई छोडेको होइन, त्यो जाति धेरै पाराले रोज्दै हुनुहुन्थ्यो साथीले। ठिक छ, धन्यवाद त्यो गीतको लागि। अब सम्झिनु पर्दा फर्स्ट अफ अल त यो एफएम हल युनिटलाई गीत सुनेर इन्जोय गर्नुहोला, बाँकी पल्सबाट होस् भन्न चाहन्छु। साथै सुन्दै हुनुहुन्छ यता रामेछापतिरै हुनुहुन्छ मेरो बहिनी हुनुहुन्छ सिमी थामी, अनि रातिरै हुनुहुन्छ बहिनी दुर्गा थामी, लगायत शङ्कर ढकालको नामबाट चिर परिचित सम्पूर्णलाई शुभ दिन भन्ने विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो शङ्कर ढकालजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद। यति बेला पनि साथीको रोजाइको गीत राख्नेछौ, करिना खड्काजीको रोजाइको गीत तँलाई मैले छाडेको, यस्तै पाराले नाचौ उहाँको आवाज भनेको यो मिठो गीत। त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउने रहेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत करिना खड्काजीले रुचाइमा पार्नुभएको थियो। तलाई मैले छाडेको यस्तै पाराले लीना चौहानको आवाजमा रहेको सैकित मार्फत हामीले शंकर ढकालजीलाई पनि समर्थन जनाएका थियौं। अब पनि पालो तपाईँको रहेको छ, आफूलाई मनपर्ने गीत आजको बसाईमा रुचाइमा पार्न पाउनुहुनेछ। तपाईँले लोकदोरी बाहेक जुनसुकै गीत पनि आजको बसाईमा रुचाइमा पार्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार नमस्कार दरबजी, नमस्कार, आरामै हुनुहुन्छ? मेरो खबर पनि एकदम ठिक छ, म पनि आरामै छु भन्नुपर्छ। आज चाहिँ रामी छातीहरूको खबर सुनाउनु पर्दा एकदम अलि धुम्बधुम्ब भइरहेको छ, शीतल शीतल छ भन्नुपर्छ। त्यताको के कस्तो छ? अनि खाजा लिनुभयो? मेरो चाहिँ बाँकी नै छ, अब केही समयपछि खानुपर्छ भन्नुपर्छ है त। ल त्यसो भए आज कुन गीत सुन्न मन छ दुर्बजी? प्रशान्त तामाङको असारे महिनामा पानी परेर जाउने भन्ने। ल हामी कार्यक्रममा राख्छौ, आफन्त जन साथीजीलाई सम्झनुहोस् है त। हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो मन्तलीदेखि, दुर्ब पाण्डेजी हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ, सारे महिनामा पानी परे रोजाउने प्रशान्त तामाङको आवाजमा रहेको यस्तै गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ। उहाँको साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार भन्दै थिए, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँले पनि फेरि पनि फोन ट्राई गर्नुहोला, कार्यक्रममा सहभागिता सुनाउनुहोला पनि भन्न चाहन्छु। साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, मात्र तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झन पाउनुहुनेछ। आउनुहोला फटाफट, फोन गर्नु 0440 40 0026 को माध्यम भएर कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। यति बेला त्यही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्ते अनिताजी, बोल्नुभयो?
1: हजुर।
0: अनिताजीको खबर के छ?
1: एकदम ठिक छ भन्नुपर्छ है।
0: खाजा लिनुभयो?
1: छैन, बहुत खाना खाएर तलतिर आएको भन्नुपर्छ है।
0: खाना खाएर मेलामा झर्नुभयो?
1: होइन, आफ्नै काला काट्ने भन्नुपर्छ है।
0: ल ठिक छ, काममा व्यस्त हुनुहुन्छ। अनि अरू सुनाउनुहोस् के छ खबर?
1: यताको सबै ठिक छ, पानी परिरहेको।
0: पानी परिरहेको छ त्यता? ल पानी परेको छ। अनि कालातिर घाँस काट्दै हुनुहुन्छ कि के हो?
1: हजुर।
0: ल ठिक छ, पानी परेको छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, आफ्नो केयर गर्नुहोला भन्न चाह है। साथीले गीत रोजाइमा पार्नु भएको छ, हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ, फटाफल दिदी हजुरको लागि, टेक्निसियनमा रहने दिदीको लागि, मेरो घर फ्यामिलीको लागि भन्दैछु। तिन चाहिँ नमस्ते भाइ भाइ।
0: हवस् त नमस्कार। हुनुहुन्थ्यो सिन्धुलीदेखि अनिता रमतेलजी हुनुहुन्थ्यो, उहाँले पनि साथीले सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हामी दुर्बजीको रोजाईको गीत कार्यक्रममा राख्छौ, त्यसपछि हामी अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीतहरू बजेको र चाहेको गीत रहेको थियो साढे मैलामा पानी पर्यो रुजाउने। यसमा अभिनय रहेको थियो पूजा शर्माको पनि अभिनय रहेको थियो र साथै यस्तै गीतमा हामीले अनिता रम्तेलजीलाई पनि समर्थन जनाएका छौँ। लगभग अब भने हामी केही साथीसँग चाहिँ पनि साथीहरूको रुचाएको गीत राख्ने प्रयत्न गर्ने रहेछौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी हजुर।
0: नमस्कार दिदी। नमस्कार, आराम हुनुहुन्छ?
1: हजुर म एकदम आरामै भन्नुपर्छ है त। अनि दिदी हजुरहरू कस्तो हुनुहुन्छ?
0: म पनि आरामै छु, हामी सबैजना आरामै छौँ भन्नुपर्छ है त। अनि के छ दिदीको खबर, केमा व्यस्त हुनुहुन्छ आजकल?
1: केहीमा व्यस्त छैन दिदी हजुर, बसिरहेको छु। एकदम धुम्म धुम्म भइरहेको छ, गर्मी धुम्म भए पनि गर्मी नै छ भन्नुपर्छ। अनि अब खाजा खानु बाँकी नै छ भन्नुपर्छ। अनि अब खाजा त एकैछिन पछि 3:30 बजीतिर नै हुन्छ भन्नुपर्छ है। अब
0: ठिक छ। अब मौसमको कुरा गर्नु पर्दा चाहिँ अब त्यता पनि धुम्म भइरहेको छ भनिदिनु छ, गर्मी छ भन्नुभयो भने यता चाहिँ अब धुम्म भए पनि त्यस्तो गर्मी खासै छैन, शीतल शीतलै छ भन्नुपर्छ हामी सब टाढातिर। अब हजुरको पनि खाजा बाँकी नै छ, हाम्रो पनि बाँकी नै छ, अब समयमा सँगै खानुपर्छ भन्नुपर्छ। समग्रमा सबै ठिकठाक छ है देखजी?
1: हजुर हजुर, हावा चलेको छैन आज, त्यही भएर गर्मी एकदम बास
0: चलिरहेको
1: छ।
0: गर्मी छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, समयमै खाजाहरू पनि खानुहोला। हामी कार्यक्रमतर्फ लागौ, कुन गीत सुन्न मन छ हजुरलाई? ठिक छ, एकदमै मिठो गीतहरू त्यहाँ पार्नु भएको छ। यसै गीत मार्फत आफ्नो आफन्त छन् साथी सङ्गीलाई पनि सम्झनुहोस् है त।
1: दिदी हजुरलाई हजुरको रेडियो होल युनिटकै लागि भन्न चाहन्छु। हजुरको सर्कल गर्ने साथी ध्रुव पाण्डे अनि सुखगिरी बहिनी रमिला तामाङ, पश्चिम दलमा तामाङ सङ्गीता रम्तेल, सुखगिरी निर्मला पौडेल, रिमला थापा मगर लागि नवीना थापा नयन अनि सुखगिरी
0: हवस् त नमस्कार हुनुहुन्थ्यो देवजी। एकदमै मिठो गीतहरू चाहिँ बारेर छुटिसक्नु भएको छ, सो गीत मार्फत हामी अब एकजना साथीलाई समर्थन जनाउनेछ र उहाँको रचाइको गीत राख्दै र तपाईँले पठाउनुभएका सन्देशहरूलाई भाषण गर्दै पनि हामी छुटिने समय भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दि, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता रामिसाको डडुवा सैलुङबाट बोल्दैछु, दुर्गा थामी।
0: दुर्गा थामीजी बोल्नुभयो?
2: हजुर।
0: के छ नि दुर्गाजी, हजुरको खबर?
2: एकदम राम्रो, रमाइलो छ जी। अनि हजुरको के छ?
0: मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ है त। अनि त्यता डडुवातिरको खबर के छ सुनाउनुहोस्?
2: जरातिर एकदम रमाइलो छ दि, पानी पर्न पर्न लागेको छ, खासै पानी परेको छैन, ठिकै छ भनौँ।
0: ठिक छ, शीतल शीतलै छ है?
2: हजुर।
0: ठिक छ, अनि अब अरू सुनाउनुहोस् त, नयाँ नौलो खबर के छ आजकाल चाहिँ? अब गाउँघरतिर के हुन्छ, तपाईँकोतिर धानहरू रोप्नुहुन्छ नि होइन?
2: धान चाहिँ खासै रोप्दैनौ दिदी, कोदो रोप्ने धमाधम काम भइरहेको छ।
0: कोदो रोप्ने काम चाहिँ धमाधम चलिरहेको छ है? ठिक छ, कार्यक्रममा आउनुभयो। आज चाहिँ साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरभन्दा अघिल्लो आउने साथीले देवजी हुनुहुन्छ, उहाँले एकदमै मिठो गीत रोजाइमा पार्नुभयो, सोही गीत मार्फत तपाईँलाई पनि हामी समर्थन जनाउनेछौ। हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
2: हस् हुन्छ जी, स्पेसल हजुरको लागि अनि प्राविधिकमा हुने दिदीको लागि र मेरो घर परिवार सम्पूर्णको लागि, डडावासीको लागि पनि भन्न चाहे, साडी साथी सुनीको लागि पनि भन्न चाहे, सुमार तामाङको लागि भन्न चाहे, साजिता मगर, साजिना मगर, प्रेमाया सुनवार, ड्राई अर्जुन थापाको लागि पनि भन्न चाहे, कृष्ण दाईको पनि भन्न चाहे, उता जीवन छेत्री दाईको लागि पनि भन्न चाहे, युवराज दाईको लागि पनि भन्न चाहे, र बहिनी सोनियाको लागि पनि भन्न चाहे, कल्पना नपाए पनि धेरै मिस गरेको छ है बहिनी भन्न चाहे, र जो जतिले यतिखेर प्रोग्राम सुनेर साथ दिनुभएको छ उहाँहरू सम्पूर्णहरू भन्दै छुट्टिन्छु. नमस्ते.
0: हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो दुर्गा थामीजी हुनुहुन्थ्यो डरुवाबाट. उहाँले पनि आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ. अब चाहिँ समय कम छ, सकेसम्म हामी एकजना साथीसँग बोलौँ कि होइन. उहाँले पनि आफ्नो आफन्तजनलाई चाहिँ सम्झन सक्नुहुन्छ होला. तपाईँले फटाफट फोन गर्नुहोला, एकजना साथीसँग हामी कुराकानी गर्छौँ. त्यसपछि अब देवजीको रोजाईको गीत कार्यक्रममा राख्नेछौँ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
3: हेलो दिदी. नमस्ते. नमस्कार.
0: नमस्ते. नमस्कार. हजुर, शुभ नाम.
3: म खोपचागुबाट अप्सरा कार्की.
0: अप्सरा कार्की कार्की भन्नुभयो.
3: हजुर.
0: के छ अप्सराजीको खबर?
3: एकदम ठिकै छ भन्नुपर्छ. अनि दिदीलाई रामी साथीको के छ?
0: मलाई चाहिँ त हाम्रो रामी साथीको पनि खबर एकदम ठिक छ भन्नुपर्छ. हजुर, कहाँदेखि भन्नुभयो?
3: म खोपचागु.
0: फेरि भन्नुहोस् त.
3: खोटागु.
0: खोटाङबाट?
3: खोपचागु.
0: खोपचागु भन्नुभयो.
3: हजुर.
0: ठिक छ, टाढाको साथी हुनुहुँदो रहेछ. पहिलोचोटि कुराकानी हो?
3: हजुर.
0: ठिक छ, पहिलोचोटि कार्यक्रममा सहभागिता जनाउनु भयो. हजुरलाई धेरै धेरै धन्यवाद अनि स्वागत पनि छ. साथै कार्यक्रम कतिको सुन्नुहुन्छ हाम्रो अप्सराजीले?
3: सुन्न चाहिँ धेरै सुन्छु दिदी, तर फोन त लाग्दै लाग्दैन. आज लाग्यो भनेर त्यही त.
0: ल ठिक छ, आज अन्तिममा भए पनि उहाँलाई चाहिँ एकजना साथीसँग बोलौँ बोलौँ जस्तो त लागेको थियो, तर अन्तिममा भए पनि हाम्रो नयाँ साथीसँग कुराकानी गर्न पायो, खुसी छु भन्नुपर्छ. आज चाहिँ रोजाईको गीत थियो हाम्रो देवजीले चाहिँ रोजाईको गीत रोजाईमा चाहिँ गीत पारिसक्नु भएको छ. हजुरले चाहिँ त्यही गीत मार्फत चाहिँ आफन्तजनहरूलाई सम्झना राख्नुपर्ने हुन्छ है त.
3: सुफल त दिदी हजुरको लागि, अनि टेक्निकलमा रहनु भएको दिदीको लागि, मेरो घर घरमा रहनु भएको बाबा मम्मी दादा दिदी र उता काप्रेमा रहनु भएको प्यारी दिदी अन्जिता कार्कीलाई चाहिँ धेरै सम्झेको छु है. भन्दै त्योहरू सम्झिनु पर्दा अक्सना कार्कीलाई नि अक्सनालाई नि मिसु भन्न चाहन्छु र आयुष्मा रोजिता सलना ममसाको लागि भन्दै छुट्टिन चाहन्छु. दिदी नमस्ते.
0: हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो अप्सरा कार्कीजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद. अब चाहिँ फोन मार्फत हामी कुराकानी गर्न सक्दैनौँ. तपाईँले पठाउनुभएका सन्देश पनि वाचन गर्नुपर्ने हुन्छ र साथीको रोजाईको गीत पनि राख्नुपर्ने हुन्छ. धेरै साथीहरूसँग कुराकानी गर्नु मन छ, तर समयले नेटो काटिसकेको छ. हामीले समयसँगै चल्न सकेनौँ भने हामी अगाडि बढ्न सक्दैनौँ, यो कुरा तपाईँले पनि थाहा छ. त्यसै गरी अब चाहिँ म तपाईँले पठाउनुभएका सन्देशतर्फ लाग्छु. हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ. हेलो सिस, गुड आफ्टरनुन. म बाक्सो नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु र मेरो घरमा हुनुहुने श्रीमती छोरालाई पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ. र त्यसै गरी हुनुहुन्छ अर्को साथी सदानन्द धमलाजी हुनुहुन्छ. हेलो दिदी नमस्कार, म पनि सुन्दैछु, हेर्दैछु फेसबुक लाइभ मार्फत. बादर गोठालो छु है दिदी, म चाहिँ हजुरको प्रोग्राम हेर्दैछु सुन्दैछु भन्दै हुनुहुन्छ. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. र त्यसै गरी अर्को साथी हुनुहुन्छ धर्मराजी हुनुहुन्छ. दर्शन नमस्ते. कार्यक्रम प्रस्तुताजी हो, बट कालधर वराज बिर्तामोट सापा घर भइहाल्छ. दुबईबाट कार्यक्रम सुन्दैछु. आज मलाई प्रमोद खरेलको छैन बिर्सेको बोलको गीत बजाइदिनुहोस् न. यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा भन्नुभएको छ. साथीले गीत आज चाहिँ प्रत फोन गरेर रोजाईमा पारिसक्नु भएको छ. हजुरको रोजाईको गीत अन्य बसाइमा राख्नेछौ. अन्य बसाइमा चाहिँ तपाईँले कमेन्ट मार्फत चाहिँ पठाउनुहोला है भन्न चाहे. आजको लागि सरी असार 17 गते जन्मदिन मनाउने सानी छोरी साइनमा दुलाल चापाकी साथै अस्मिता श्रेष्ठ र काठमाडौँका साथी विनोद रजालुलाई चाहिँ जन्मदिनको शुभकामना भन्दै मेरो आफन्तजन घर परिवार हुनुहुन्छ. आशिष नयन, सुमी लिम्बु, सम्झिनी सरस्वता पोखरेल, दिशा राई, एलिसा लिम्बु, हिमा राई, वरूण चञ्चले, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मञ्जु थापा, बेबीश्री मगर, निमा शेर्पा, अल्का पान्तवा, स्काई नवीन, पूजा लोकान्द्रे, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठ, प्रीति थावे, कमला मुखिया, सुनिता, रचना चौहान, एक्सन विराज राई, मञ्जना राई, कालीकमला हुने अभागी सिर्जना, राजकली मगर, प्रवीण मगर, नविस्तार सन्तोष छेत्री, विष्णु खनाल, अलिना राई, समीसा राई, अनिसा राई, रत्नबहादुर थापा, गगन तेह्र तुमी, गीता भण्डारी, सयत्री स्वरू, तारा भुजेल, सलिना पोखरेल, कला लिम्बु, सरिना गुरूङ, हर्पल रोस्नी, प्याकुली गीता लिम्बु, अस्मिता बस्नेत, अनिता बस्नेत, कल्पना साम्पाङ, भूमिका राई, अस्मी सोताङ, शान्ति विशी, शमशेर लिम्बु, सप्रभान्त गुरा सरो सुसरा, शुक्रराज र शैली सानो कमललाई लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झनाको साथमा शुभ दिनको कामना गर्न चाहन्छु भन्नुभएको छ। ढकाल धर्मराज जी लाई विशेष धन्यवाद दिएर हुनुहुन्छ। विष्णु खनालहाकोजी हुनुहुन्छ, हेलो सिज गुड आफ्टरनुन, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। मेरो खबर एकदम ठिक छ अनि म पनि सन्चै छु, हजुरलाई पनि सन्चै छ भन्ने आशा लिएका छौँ। इट्समे विष्णु खनालहाको फ्रम अथराई तेह्रथुमबाट चाहिँ प्रोग्राम मार्फत साथीहरूलाई सम्झिनु पर्दा मनको साथी जीवन कार्यकी विनिता ताहाल सुवेदी गगन तेह्रथुम मेलिम्बुली साझा दुर्गा कटुवाल रंजित राई पूर्वेले खुशी ममता पोया काली कमला ओनिम लिम्बु ढकाल धर्मराज लगायत सम्पूर्णको लागि बस्ने गीत समर्पण गर्न चाहन्छु। बबाई भन्नुभएको छ, विष्णुजीलाई विशेष धन्यवाद। त्यसै गरी कमला ओनिमजी हुनुहुन्छ, हेलो नमस्ते सेवाहरू, म सयपत्री मिडिया ग्रुपको प्रवासको मेम्बर काली कमला ओनिम लिम्बु तापलेजुङ घर भइहाल्छ कुवितबाट। यसै गरी विशेष गरी मेरो घर परिवारलाई चाहिँ मिठो सम्झना छ, साथीहरूलाई सम्झनु पर्दा डियर सन्देश गुरूङ मिडिया प्रेमी निर्मला ओनिम खुशी यमुना विश्व सिर्जना विश्वकर्मा अतिथि अञ्जन राई सुरज राई तुम्सा अरूण भण्डारी प्रेम निर्दोष प्रेम छेम निर्दोष खड्ग सुब्बा जीवन सुब्बा युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ, लक्ष्मी राई लक्ष्मी छेत्री मुना मुखिया कुमार पर्जा ढकाल धर्मराज हर्पल रोशनी छत्रायाम्पू अमित किरात नम्रता शेर्पा तिलक साम्पाङ पूर्वेली आकाश राई दीपराज वालिङ पूर्वेली टेकबहादुर पुमा विष्णु खनाल हजारमन राई देवान देवान अन्त्यमा सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छ भन्नुभएको छ। विशेष धन्यवाद। त्यसै गरी सुमिति यता सुनवार किराजी हुनुहुन्छ, गुड आफ्टरनुन सम्झना नेवा खड्गे हजुर, खाजा खानु भयो त सन्चै हुनुहुन्छ भन्दै हुनुहुन्छ। मेरो खाजा बाँकी नै छ, अब एकछिनपछि हुन्छ हजुरको भएकी बाँकी छ, म चाहिँ एकदम सन्चै नै छु, हजुरलाई पनि सन्चै छ भन्ने आशा लिएका छु। र त्यसै गरी रामेछाप देउराली हाल चाहिँ काठमाडौँबाट सुमिति यादव सुनवार, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु हजुर भन्नुभएको छ। सिम्पलजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ तुलसी रियाजी हुनुहुन्छ, हेलो के छ खबर, सन्चै हुनुहुन्छ नि, मणि दैलेखको मान्छे अहिले चाहिँ नेपालगंजबाट चाहिँ कार्यक्रम सुन्दैछु है, सबैलाई सम्झना छ भन्दै हुनुहुन्छ, मलाई नै विशेष धन्यवाद। अभागी राई युनिसा अझै हुनुहुन्छ, मिस यु अल फ्रेन्ड मी राई युनिसा फ्रम उदयपुरबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। सत्यकला हेसाराजी हुनुहुन्छ, मिस यु प्यारी रिमा थामी एण्ड ह्याव अ नाइस डे अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। रामजी घिमिरेजी हुनुहुन्छ चितवनबाट, सबैलाई सम्झना छ है, नमस्ते भन्नुभएको छ रामजीजीलाई पनि विशेष धन्यवाद। विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु सालोबाट, विनोद बरुवाल हुने भनिदिनुहुन्छ, विनोदजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते, म पनि प्रोग्राम सुन्दैछु है, रामेछापको नाम रिभर भए हाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ, अप्सराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी परियार प्रणिसा मायाजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन, नमस्ते नमस्कार, के छ दिदी सन्चै हुनुहुन्छ, अनि खाजा लिनुभयो त, म पनि सुन्दैछु है प्रोग्राम, सोलुखुम्बुबाट बस्ने गीत मार्फत सम्झनु पर्दा चाहिँ फर्स्टमा हजुरको लागि र रेडियो अल फ्यामिलीको लागि र घर फ्यामिलीको लागि पनि साथीहरू सम्झनु पर्दा हुनुहुन्छ डियर सामलिङ्ग प्रेमी उर्मिला थापा मगर, त्यसै गरी डियर संगीता लुङ्गेली मगर, उर्मिला खपाङ्गी मगर, जेनिसा छेत्री जेलनी प्रीतम भन्नुभएको छ, त्यसै गरी प्रमिला विशी अलिसा शेर्पा र जन्मदिन मनाउनुहुने मीरा लुङ्गेली मगरलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना एण्ड ह्याप्पी बर्थडे टु यु भन्दै बाँकी सबैको लागि भन्दै हुनुहुन्छ, आज जन्मदिन मनाउनु नै प्यारी साथीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ दुर्गा साईजी हुनुहुन्छ, हेलो दिदी नमस्ते भन्नुभएको छ, हाल चाहिँ सात समुद्र पारेको बस्तीबाट छ, दुबईबाट चाहिँ दुर्गा साई हो, नेपाल गरा रामेछाप आठ बाबिया खर्गबाट फेसबुक लाइक बाट चाहिँ कार्यक्रम रोजाइता पाएको सुनिरहेको छु, राम्रो लाग्छ अब बस्ने गीत, मेरो घर परिवारको परिवार लगायत मलाई चिन्नुहुने सबैको लागि चाहिँ अब बस्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हर्पल रोशनीजी हुनुहुन्छ, हेलो नमस्ते सेवा, म हर्पल रोशनी धनकुटाबाट, सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी राबहादुर लकाईजी हुनुहुन्छ, नमस्ते शिष, म पनि सुन्दैछु है फुटलबाट, मौसम सामान्य छ, घाम लागिरहेको छ भन्दै हुनुहुन्छ। आशा विश्वकर्माजी हुनुहुन्छ, ह्याप्पी बर्थडे भुवन बडालजीलाई भन्नुभएको छ, भुवनजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। र त्यसै गरी रञ्जना बाहिनी राईजी हुनुहुन्छ, ह्याप्पी बर्थडे सुमित्रा राईजी हुनुहुन्छ। उहाँ सुमित्राजीलाई पनि हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी शिव थापाजी हुनुहुन्छ, म शिव थापा हाल चाहिँ सैफूबाट बाख्रा चढाउँदै गीत सुन्दैछु, रामेश अब बासीलाई सम्झेको छु भन्नुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा धेरै साथी सहभागिता जनाउनु भएको थियो। उहाँको रोजाइको गीत पनि राख्नुपर्ने हुन्छ, समय सकिन लागिसकेको छ। यति दिनसम्म तपाईँले देश तथा विदेशबाट कार्यक्रम सुनेर साथ दिनुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समयसम्म रहेर यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो साथीले रोजाईमा पार्नुभएको गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसूनजन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। रासोपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी एक वर्षमै 1 अर्ब 40 करोड़ डलर। पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसूनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुँदै अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकार्य बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। नेपाली सेनाले पनि 3 चरणको पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ, चितौन र बारामा बेली ब्रिज स्ट्याण्ड बाई राखिएका छन् भने इटरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनात गरेको सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। पूर्वाधार विकास समितिका सभापति सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकाहरूलाई थप सक्रिय र स्रोत साधनयुक्त बनाउनुपर्ने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यथा बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ। यस्तै हावाहुरीका कारण 13, पहिरोमा परि 5 र अत्यधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नु भएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रूलिङ गर्नु भएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो। सांसदहरूको ध्यान आकर्षणपछि त्यही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नु भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाई छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 को नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफ मागेको छ। मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकाहरूलाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ, ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भए त्यसबारेमा 3 दिनभित्र जानकारी गराउन भनिएको छ। मन्त्रालयले असार मसान्तभित्रै बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराउनुभयो। शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी अंकित चिन्ह वितरण गर्नुभएको छ। राष्ट्रपाको पहिलो महाधिवेशन यही असार 7 देखि 12 गतेसम्म चितवनमा चलेको थियो। महाधिवेशनबाट 99 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम बागले र सोभिता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाँगे निर्वाचित हुनुभएको छ। 19 मध्ये वरिष्ठ नेता सहित 11 पदाधिकारी मनोनित हुनेछन्। 51 केन्द्रीय समिति मनोनित हुने विधानको व्यवस्था छ। यस्तै राष्ट्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-33-493-555।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बजारमा बारम्बार देखिने औषधि अभाव समाधान गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौजदात राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको थालेको छ। विभागकी निमित्त महानिर्देशक शिवानी खड्काका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणसँग जोड़िएका कारणले औषधि अभाव हुने गरेको छ। मूल्यकै कारण क्यान्सर उपचारमा प्रयोग हुने औषधि र दुर्लभ रोगमा प्रयोग हुने अफरन ड्रग्समा अझै अभाव रहेको उहाँले बताउनुभयो। यस्ता जीवन रक्षक औषधिको सूची तयार गरी स्वदेशमै उत्पादन वा नियमित आयात सुनिश्चित गर्ने योजना रहेको उहाँको भनाइ छ। यसैबीच रेबिज खोप अभावबारे विभागलाई आधिकारिक जानकारी नआएको निमित्त महानिर्देशक खड्गीले बताउनु भएको छ। सरकारी खरिद प्रक्रिया ढिलो हुँदा आपूर्तिमा असर परेको हुन सक्ने उल्लेख गर्दै खरिद अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2025 आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टो करेन्सी कारोबारबाट झण्डै 1,40,000,000,000 अर्थात 2,11,000,000,000 रूपियाँ बराबरको आमदानी गर्नुभएको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ट्रम्पले यसै विशेष गरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आमदानी गर्नुभएको हो। यही आमदानीका कारण सन् 2024 देखि 2026 बीच उहाँको व्यक्तिगत सम्पत्ति 2,30,000,000,000 डलर बाट बढ़ेर 6,50,000,000,000 डलर पुगेको फोर्ब्सले जनाएको छ। क्रिप्टोकरेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्दको आरोप लाग्दै आएको छ। तर व्हाइट हाउसले ती आरोप अस्वीकार गर्दै ट्रम्प र उहाँको परिवार कुनै पनि स्वार्थको द्वन्दमा संलग्न नरहेको जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति 10:15 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह एलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो। पाँच दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलोपटक नकआउटमा पुगेको हो। इंग्ल्याण्ड सन् 1966 विश्वकपको विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 2 बजे बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। बेल्जियम समूह जीको विजेता र सेनेगल समूह आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा बेल्जियम र सेनेगल बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै भोलि बिहान पौने 6 बजे अमेरिका र बोस्निया एन्ड हर्जगोभिना खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुनेछ। अमेरिका समूह डीको विजेता र बोस्निया समूह बीबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। अमेरिका र बोस्निया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोलीबीच 3 मैत्रीपूर्ण खेल भएकामा अमेरिकाले 2 खेल जितेको छ भने 1 खेल बराबरीमा सकिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसूनजन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। राज्यसभाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 वर्षमै 1,40,000,000,000 डलर, पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमनमुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै।
1: हजुरको रेडियो 102.1 मेगा।
7: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
8: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
7: सीता थापा,
8: प्रकाश कचवाल,
7: राजेन्द्र कुमार कार्की,
8: कुमार कार्की,
7: अमृत सुनवार,
8: उत्तम पौडेल,
7: सन्ध्या सानु,
8: रामकुमार पौडेल,
7: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
8: कार्यक्रम हुने मिति, समय र स्थान:
7: मिति 2083 साल असार 26 गते,
8: समय दिउँसो 1 बजे,
7: स्थान मन्थली पार्क इन रामेछाप।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
7: आयोजक राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
9: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना:
10: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
9: आवश्यक कागजात:
10: सदस्यता परिचय पत्र,
9: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
10: र तोकिएको नवीकरण शुल्क।
9: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
10: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
9: सदस्य मृत्यु,
10: नगद राहत रु 20,000 रुपियाँ,
9: दुर्घटना स्वास्थ्य उपचार,
10: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
9: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
10: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
9: अपाङ्गता,
10: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 0485404028, 9543403028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
11: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
12: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9856042330 9767564429 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। गोलन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
10: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह गायकका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
12: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
10: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
12: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
10: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
10: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
10: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
10: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
10: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
13: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
10: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
13: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
10: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
13: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
10: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
13: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
10: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
14: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
15: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0447521158, 0954041575, 0941690669, 0964014788।
15: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
16: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
17: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
16: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
17: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
16: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
17: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
10: हाम्रा सेवाहरू: बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
17: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।

0: 듣고 라디오에 진지 토플레이 내가 하트
1: Garbano nukulagi rat, cement, josta pata, tiny, kabate leoni ula, perio manteli matestu ramra, dirku pasal cheka ula batit.
2: Kaka, timla etini thachaina, aba hamrei manteli ma, dipjoti hardware and suppliers khulia ni kaka.
3: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
4: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
5: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भरिमा धेरै नभनौ

0: साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्ने।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
3: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845 40 143, 98 63 0 23 422।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
3: मिति 2083 साल असार 28 गते आइतबार,
1: समय बिहान 10 बजेदेखि,
3: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप,
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841525957।

नमस्कार, हजुरको रेडियो 102.2 एक मेगाहर्जको अपरान्ह 4 बजेको रामिछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्गालो रामिछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। रामिछाप जिल्लालाई पूर्णखोप सुनिश्चितताको जिल्लाको रूपमा घोषणा गरिएको छ। हिजो मन्थलीमा आयोजित कार्यक्रममा रामिछापलाई जिल्ला पूर्ण खोप सुनिश्चितता दिगो बना घोषणा गरिएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट जिल्ला खोप समन्वय समितिलाई उक्त घोषणा सहितको प्रमाणपत्र प्रदान गरिएको थियो। रामिछापमा 3 तहमा पूर्ण खोप सुनिश्चितता भएपछि उक्त घोषणा गरिएको हो। 64 वटा वडा 8 वटा पालिका पछि सिंगो जिल्ला पूर्ण खोप सुनिश्चितता भएको छ। यसअघि हरेक वडा र पालिकालाई उक्त प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति रामिछापका प्रमुख चिना खड्का कार्कीले यो अभियान सफल बनाउनका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र समाजसेवीहरूको ठूलो योगदान रहेको चर्चा गर्दै उक्त कार्यको प्रशंसा गर्नुभयो। विकट स्थानमा बसोबास गर्ने सबै घर परिवारमा पुगेर तोकिएको उमेर समूहका सबै बालबालिकाहरूलाई खोप लगाउने कुरा सामान्य नभएको भन्दै उहाँले उक्त कार्य जटिल भए पनि भविष्यमा समेत सुनिश्चित र दिगो रूपले सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रामिछापका प्रमुख विभु कुमार झा लगायतले पूर्णखोप सुनिश्चितता अभियानमा सक्रिय सबै स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूको प्रशंसा गर्नुभएको छ। सो अवसरमा उक्त अभियानमा योगदान गर्ने पालिका स्तरका स्वास्थ्य शाखाहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो। सन्धुलीको कमलामय नगरपालिकाले 39 घरदुरीलाई 500 लिटर क्षमताको पानी भण्डारण गर्नका लागि ड्रम वितरण गरेको छ। कमलामय 1 डाडीगुराँसेमा विद्युत सर्ट भएर खानेपानीको मोटर बिग्रिएपछि करिब 1 महिनादेखि खानेपानीको समस्या भोगिरहेका 39 घरदुरीलाई नगरपालिकाले 500 लिटर क्षमताको पानी भण्डारण गर्न ड्रम वितरण गरेको छ। नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै ड्रम वितरण गरेको जानकारी दिएको छ। मोटर बिग्रिएपछि डाँडी गुराँसेवासीले दैनिक उपभोगका लागि पानी प्रयोग गर्न करिब 1 घण्टा टाढा हिँड्नुपर्ने अवस्था भोग्दै आइरहेका थिए। पानीको अभावको कारण घरायसी कामकाजदेखि दैनिक जीवनसम्म निकै प्रभावकारी भएको स्थानीयहरूले बताएका छन्। यसैबीच नगरपालिकाले प्रत्येक प्रभावित घरदुरीलाई 1-1 वटा 500 लिटर क्षमताको पानी भण्डारण गर्ने ड्रम उपलब्ध गराएको कमलामय नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जानकारी दिनुभएको छ। मनसून जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै ओखलढुङ्गामा विपद पूर्व तयारीलाई तीव्र पारिएको छ। हिजो प्रमुख जिल्ला अधिकारी टुपराज पोखरेलको अध्यक्षतामा बसेको जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले राहत, उद्धार, पुननिर्माण, पुनर्स्थापना तथा विपद प्रतिकारलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको छ। बैठकले असार 6 गते अविरल वर्षापछि चिसमकुगढी गाउँपालिका स्थित खानीखोला, गणाहा खोला र बाङ्गे खोलामा आएको बाढ़ीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गरेर राहत, मर्मत, पुननिर्माण तथा पुनर्स्थापनाका लागि सम्बन्धित संघीय तथा प्रादेशिक मन्त्रालय र निकायमा सिफारिश गर्ने निर्णय गरेको छ। ओखलढुङ्गामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउने विषयमा जिल्ला स्तरीय सरकारवालाहरूबीच अन्तर्क्रिया गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार, सेवा पहुँच विस्तार तथा पुनर्स्थापनाका उपायबारे छलफल गर्दै सरकारवालाहरूले समन्वय र सहकार्य सुदृढ़ बनाउनुपर्नेमा जोड़ दिएका छन्। जिल्ला समन्वय समिति ओखलढुङ्गाको आयोजना तथा प्रदेश सरकार, स्थानीय तह र करूणा फाउण्डेशन नेपालको सहकार्यमा आयोजित कार्यक्रममा करूणा फाउण्डेशन नेपालका संयोजक जनार्दन सुवेदीले संस्थाको स्थापना, उद्देश्य तथा हालसम्म सञ्चालन गरेको कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो। उहाँले ओखलढुङ्गामा अपाङ्गता भएका व्यक्तिहरूको वर्तमान अवस्था, पुनर्स्थापना, स्वास्थ्य तथा सामाजिक सेवामा पहुँच विस्तारको लागि भइरहेको प्रयास तथा प्रदेश सरकार र स्थानीय तहसँगको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम बारेमा पनि प्रस्तुति दिएका थिए। अरणीको लोकमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको 5 खालमा ईबीको ठक्करबाट स्कूटर चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर सिन्धुपाल्चोकको जलबिरे गाउँपालिका एक घर भएकी 24 वर्षीय मीन कुमारी श्रेष्ठको मृत्यु भएको छ। काभ्रेको 5 खाल नगरपालिका 4 मा आज बिहान भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी श्रेष्ठको दोलीखेल अस्पतालमा उपचारको क्रममा बिहान
करीब 11 बजेको समयमा मृत्यु भएको प्रहरीले बताएको छ। स्कूटर चालक श्रेष्ठ हाल पाँचकाल स्थित एक माइक्रो फाइनान्स संस्थामा कार्यरत थिइन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी महापरीक्षक रविन विष्टका अनुसार बिहान करिब 9:30 बजे पाँचकालको भित्रै सड़कबाट लोकमार्ग क्रस गर्ने क्रममा P30203P95 01 नम्बरको स्कूटरलाई काठमाडौँबाट 12 बजीतर्फ जाँदै गरेको P08001J0150 नम्बरको विद्युतीय इभी गाड़ीले ठक्कर दिएको थियो। दुर्घटनामा परेर इभीमा सवार सिन्धुपाल चोकको बलेफी गाउँपालिका 7 का 65 वर्षीय गोपाल भुजेल घाइते भएका छन्। उनको घाँटीमा चोट लागेको प्रहरीले बताएको छ। उनलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि तुलिकल अस्पताल पठाइएको छ। दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। वैदेशिक रोजगारीको नाममा 83 लाख ठगी गरेको आरोपमा 5 जना पक्र परेका छन्। वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभन पारेर विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले बागमती प्रदेशका 5 जनालाई पक्र गरेको छ। पक्र पर्नेमा सिन्धुपाल्चोक घर भएर काठमाडौँको गोकर्णेश्वर बस्ने 42 वर्षीय वाङदी लामा, रामेसाप घर भएर भक्तपुर मध्यपुर थिमी बस्ने 38 वर्षीय ललित बहादुर तामाङ, काठमाडौँ महानगरपालिका 16 बस्ने धादिङकी 34 वर्षीय सन्तोषी लामा, चन्द्रगिरीका 41 वर्षीय रामदास महर्जन र काठमाडौँ महानगरपालिका 15 का 29 वर्षीय शरीफ गिरी रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट कटेको प्रहरी टोलीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको छ। हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथमा मंगलबार र बुधबार रातिको समयमा यात्रा गर्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले देशभर मनसुनी वर्षा सक्रिय भएर भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गर्दै हिजो र आज बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म कान्ति लोकपथमा सवारी चलाउन रोक लगाएको हो। कार्यालयले जारी गरेको सूचना अनुसार असार 16 र 17 गते अति आवश्यक काम बाहेक यात्रा नगर्न पनि आग्रह गरेको थियो। ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुंगा चलाउने वा नदी तर्ने जस्ता जोखिमयुक्त गतिविधि नगर्न पनि आग्रह गरिएको छ। हजुरको रेडियो 102.1 MHz, तामाक पोषी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
5: क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
6: ओ प्रकाश कपूर

0: नंबर वन दाना
1: हे पोषक दाना नंबर वन दम्मा सबे भन्ना कम
2: होनी
3: कृषि मा क्रांति हे मेरा आयो नाचो अब छम छम छम छम
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ सबै हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
7: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
8: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
7: फोहोर मैला तथा झुङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
8: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
7: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
8: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
7: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं।
8: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
7: र स्वच्छ खाऊ स्वस्थ बनाऊ।
8: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447524013।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

स्वागत गर्दै कार्यक्रम उकाली ब्रालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रावी साप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै छौ। आज बुधबारको बसाई 1 नम्बरदेखि 6 नम्बरसम्म गीत रहेको छ। 1 नम्बरदेखि 7 नम्बरसम्म तपाईँले आफूलाई मनपर्ने नम्बरको गीत चाहिँ रोज्न सक्नुहुन्छ। त्यसको लागि 0840 40 00 24 को नम्बर खुल्ला रहेको छ भने तपाईँ यो समय उकाली ब्रालीले बेसी गर्दै हुनुहुन्छ। साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा विचार र माइला मनसुनी लोकभागहरूको साथसाथै तपाईसँग रहेर करिब यो 45 मिनटको समय शोभायात्रा गर्छौं। तपाईँले हामीलाई फेसबुक लाइभ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामाकोस एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम उकाली उराली के कस्तो लाग्छ तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ भने यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। र तपाईँले 6 दिन फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको व्यवसायमा के गर्नुपर्छ भनेर थाहा भइसकेको छ। 1 नम्बरदेखि 7 नम्बरसम्म गीत रहेको छ, तपाईँले रोज्न सक्नुहुन्छ। तपाईँले रोज्नु भएको गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झन पाउनुहुन्छ। तपाईँको लागि हाम्रो नम्बर खुल्ला छ, मैले भनिसकेको छु। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँ भने फोन डायल गर्दै आउनुहोस्। यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठा निटमाले एउटा गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: भकापुरकाको दैकिने रखाको मुखै भरि दुधको तर आहा कति मिठो खाए छिटो छिटो मुखै भरि दुधको तर।
1: कार्यक्रमको शुरूआतमा राख्यौं यो सारेली छु गीतबाट कार्यक्रम कालीब्रालीको शुरूआत गरिसकेका छौं। अब भन्ने पालो तपाईँको रहेको छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, गुड आफ्टरनुन। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? करिनाजी, के छ खबर?
2: खबर एकदम त्यस्तो राम्रो रमाइलो पनि बिन्दास छ नि, तपाईँको के छ?
1: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ। अब यहाँको बिन्दास भएपछि हाम्रो त बिन्दास नहुने कुरै भएन नि, होइन करिना
2: चाहिँ? हजुर, खाजा खाए त
1: मैले खाजा खाएँ त। हाम्रो करिनाजीले चाहिँ बरु खानु भएको छ कि छैन भन्नुहोस् न।
2: भइसक्यो नि दिदी।
1: भइसकेको छ?
2: हजुर।
1: ल ठिक छ, खाजा खाइवरी यो समय बस्दै हुनुहुन्छ बिहानदेखि। अब अहिले कार्यक्रम सुरु हुनुभन्दा अगाडिसम्म चाहिँ के के कामहरू गर्नुभयो, कहाँ जानुभयो भन्नुहोस् न।
2: के गर्दिनँ दिदी, बस्ने, यस्तै हो, बस्ने, खाने, सुत्ने।
1: मलाई पनि त्यस्तो काम खोज्नुहोस् न हो करिना जी।
2: आउनु न दिदी, म भए ठाउँमा तपाईँलाई के गर्नु, एउटा भाडा मान्नसम्म लाउँदिनँ क्या।
1: हो र, र त्यस्तो भाँडा पनि माझ्न नलगाउने मान्छे त आइज म पनि हान्थे
2: के दिदी, आइहाल्नु त छिट्टो म भए ठाउँमा।
1: ल हुन्छ, अब यहाँले भने अनुसार मलाई आउन मन चाहिँ लाग्यो, किनकि अब भाँडा पनि माझ्न नलगाउने, मात्रै खाने, बस्ने, सुत्ने, मारि खालि रमाइलो गफ मात्रै गर्ने दिन चाहिँ यसरी बिताउनु भयो होइन त करिना चाहिँ? मलाई सधैँभरि पाल्न सक्नुहुन्छ करिनाजीले?
2: एउटा हाम्रो यस्तो प्यारी दिदीलाई त म पाल्न सकिहाल्छु नि।
1: अब यहाँले पाल्छु भने पछि त म नआउने कुरै भएन नि। मैले पनि यस्तै गरी सुक्खाले पाल्ने मान्छे चाहिँ कहाँ पाइला भनेर म खोजी गर्दै थिएँ। म यहाँ सम्झनाजीसँग पनि कुरा गर्थे, बेला बेला बन्थे होइन, पाइन्छ, चिन्ता नगर्नुहोस्, नआत्तिनुहोस्, काहीँ न काहीँ त कुनै समय तपाईँको आउँछ है भन्दै हुनुहुन्थ्यो हाम्रो सम्झनाजीले। साँच्चै हो रहेछ, आज हाम्रो करिनाजीले भन्नुभयो
2: समय आउँछ नि दिदी, लो गुटुम टुम लागेर भोलि गाडी सरी त आइहाल्नु त।
1: ल ठिक छ, पक्कै पनि प्रतीक्षा गर्यो भने आफूले सोचेका कुराहरू पनि पुरा हुने रहेछ।
2: हुन्छ नि दिदी।
1: अब यहाँले कामै नगर्ने, नलाउने, बस्ने, खाने, सुत्ने मात्रै भनेपछि त यति धेरै सजिलो जिन्दगी बिताउन पाए त कसै मोज गरेर बस्दैन थियो होला। ल ठिक छ करिना, आज म आउँछु पक्कै पनि, एक दिनको लागि खुसी आनन्द लिन भए पनि आउनेछु म, तर अब आज चाहिँ आउन सक्दिनँ किनकि अब रात पर्ने बेला भइसकेको छ होइन। यसो फेरि साथीहरूलाई पनि म यसरी चाहिँ जाँदैछु है यहाँ भनेर त फेरि जानकारी दिनु पर्यो होइन। ल त्यही भएर भोलि पर्सि गाइदिनुमा आउँछु। ठिक छ, खुसी लाग्यो कार्यक्रममा आउनुभएको छ, यति मिठो कुरा गर्नुभयो। अब म करिनाजीको घरमा आएर सुखले आनन्दले चाहिँ जसरी मलाई करिनाजीले अघि राख्छु भन्नुभयो त्यसै गरी राखेको आभास भइरहेको छ अहिले मलाई।
2: ए होइन दिदी, पहिला राख्नुपर्छ अनि मात्र हुन्छ क्या, मैले त्यसरी सुख दिएको छैन, आउनु अनि सुख दिनु अनि मात्र भन्नुपर्छ क्या।
1: हामीले चाहिँ अब जस्तो कि मान्छेको बोली नै त हो नि, बोलीले पनि सुखले राख्छु भन्नु र व्यवहारले चाहिँ व्यवहारमा उतार्नु अलिक फरक पनि पर्छ नि त करिनाजी। अब करिनाजीले मलाई व्यवहारमा उतार्नको लागि त मनै आएको छुइनँ नि त, मन नआइसकेपछि त यहाँले त्यो कुरा व्यवहारमा लागू गर्नु भएको छैन होइन। त्यो हुँदाखेरि समय मिलेको समयमा म आउनेछु करिनाजी, चिन्ता नगर्नुहोस् है।
2: हुन्छ, जसरी नै आउनुपर्छ दिदी, फेरिमा त फेरि त्यहीँ आएर।
1: ल आउनुहोस् न त, पहिला करिनाजी आउनुहोस्, त्यसपछि करिनाजीलाई भेट्छौँ, कुरा गर्छौँ, तपाईँसँग हामी पनि घुलमिल हुन सिक्छौँ, त्यसपछि अनि करिनाजीको घरमा जाउँला।
2: ए हुन्छ, त्यसो भए पहिला म आएर आउने।
1: ल आउनु चाहिँ कहिले हुन्छ भन्नुहोस् न।
2: म गर्छु अब समय मिलाएर
1: समय मिलाएर हुन्छ मजाले है ल ठिक छ म पनि प्रतीक्षा गर्नेछु तपाईँ हजुरको रेडियोमा कहिले आउनुहुन्छ तपाईँको लागि हजुरको रेडियोको ढोका 24 घण्टा खुल्ला रहनेछ आउनु होला यहाँलाई धेरै धेरै स्वागत छ है त ल रमाइलो मिठो कुराकानी भयो हामी दिदी बहिनीको साथसाथै अनि साथी पनि यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ होला अब कार्यक्रम उघाली उघाली पके पनि नसुन्ने साथी त हुनुहुन्न सबैले सुन्दै हुनुहुन्छ हाम्रो गफ भइसकेको छ सुन्दै हुनुहुन्छ हाँस्दै पनि हुन्छ होला कतिपय साथी कार्यक्रममा आइदिनु भएको छ आज कति नम्बरको गीत रोज्नुहुन्छ ल एक नम्बरको गीत बच्चा यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना खड्काजी रामेश साथदेखि हुनुहुन्थ्यो उहाँसँग रमाइलो मिठो कुराकानी भएको छ यो चिसो चिसो मौसम पनि छ आज घाम त्यति धेरै लागेको छैन पानी नपर्दा गर्मी हुन्छ पानी पर्दा धुम्म मौसम हुँदा चिसो चिसो छ मौसम यो चिसो चिसो मौसमलाई साथसाथै कतिपय ठाउँमा पानी परिरहेको छ होला यो हिलो मौसमलाई हिलो बाटोलाई केही न्यानो आवाज गराउन हामी तपाईँसँग प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिरहेका छौं तपाईँ खेतबारीमा हुनुहुन्छ खेतमा हिलो खेल्दै हुनुहुन्छ होला काँधमा चाहिँ हलो हातमा कोदाली हातमा धानको मुठा चुपुमा चुपु धान पनि रोप्दै हुनुहुन्छ होला भन्ने पनि लाग्दैछ हामीलाई कतिपय साथी भएको यो समय खेतमा हिलोमा धान रोप्दै हुनुहुन्छ उकाली उराली खेत कान्लामा होइन काम गर्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ त्यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
3: नमस्कार
1: नमस्कार रमिलाजीले मेरो कुरा सुन्दै हुनुहुन्छ मेरो कुरा सुनेर कस्तो लाग्यो त मेरो कुरा हाम्रो रमिलाजीलाई
3: राम्रो लाग्यो खुसी लाग्यो
1: खुसी लाग्यो के के कुराले खुसी लाग्यो
3: अनि तपाईँ के अरे उसके असारमा असारकै कुरा गर्नुहुन्छ त्यही भएर क्या
1: असारमा असारको कुरा गर्नुपर्छ दसैँ लागेपछि रातो टिका जमराको कुरा गर्नुपर्छ है रमिला चाहिँ ल अनि के छ तपाईँको खबर सुनाउनुहोस् म एकदम सन्चै आरामै छु अहिलेसम्म हाम्रो रमिलाजीको आशीर्वादले म बाँचिरहेको छु अनि भाले त धेरै छ जस्तो छ नि रमिलाजी भनेपछि यहाँले जस्तो कि रेडियोमा चाहिँ फोन नगरेको समयमा भाले बाँच्दैन हो
3: होइन रेडियोमा बाँच्न त बाँच्छ कि त्यो फोन आयो भने साथीहरूसँग बोल्यो भने त नि एफएमतिर बोल्यो भने नि खै बाँच्छ के भा हो
1: रमिलाजीसँगै म नि चर्चा परिचर्चा कमाउँछु भन्ने लाग्यो होला क्या भानेलाई पनि म पनि भाइरल हुनु पर्यो भनिराखेको होला त्यही भएर बासिक होला नि बाँच्न दिनुहोस्
3: त्यो त होला कि तै पनि ए भाले पालेको रहेछ भन्यो होला कि भन्नुहोस् भन्यो होला क्या
1: त्यही त म यस्तो छु है रमिलाजीको घरमा चाहिँ यस्तो चिज पनि छ भन्ने एउटा साङ्केतिक पनि हो होइन ल साङ्केतिक त सबै हुनुपर्ने यो समय बाख्राको आवाज गाई भैँसीको आवाज कुखुराको त आइरहेको छ साथसाथै कतिजना परिवार हुनुहुन्छ त्यो पनि होइन म चिन्ता गरेको छुइनँ रमिलाजी म चिन्ता गर्ने मुडमा छुइनँ किनकि हिजो आज म एकदम खुसी हुने हिँड्ने मात्र अनि पाए खाने नपाए रमिलाजीसँग गफ गर्ने भोकै भए पनि अगाएको छु भन्ने यस्तो पो छ त हिजो आज त भनेर मैले होइन भनेर मैले त्यसरी भने रमिलाजीलाई थाहा हुँदैन भन्न खोजेको थिएँ क्या म त्यस्तो त के गर्थे हाँसेको चाहिँ रमाएर चाहिँ हिँड्छु है
3: हिँड्नुपर्छ दिदी मनमा जति पीडा भयो नि हाँसिएर बोल्नुपर्छ हाँसिएर हिँड्नुपर्छ
1: ल हाँस्नुपर्छ हँसाउनु पनि पर्छ नहाँस्नेलाई केही छैन होइन अब मैले अहिले हँसाउने कुरा गरेँ तर रमिला चाहिँ हाँस्नु भएन भने मलाई केही फरक पर्ला त पर्दैन नि होइन त्यही भएर होइन ल ठिक छ धान रोप्नु भयो कि छैन के छ त्यता शङ्खुवा सुबातिर धान रोप्ने कार्यक्रम छ अथवा छैन
3: अस्तिको दिनतिरदेखि
1: अलिअलि रोप्दैन ल हाँस्नु पर्छ हँसाउनु पनि पर्छ नहाँस्नेलाई केही छैन होइन र मैले अहिले हँसाउने कुरा गरेँ तर रमिला चाहिँ हाँस्नु भएन भने मलाई केही फरक पर्ला

0: होइन क्या रोपिएर त सकेको छैन म फलेपछि भन्छु तपाईँलाई।
1: अनुमानमा पनि अब यति रोपनी चाहिँ छ है खेत, अब यति चाहिँ फल्छ होला है, यति मजदुर गरे पनि यति चाहिँ फल्छ भन्ने त एउटा अनुमान होला नि त रमिलाजी।
0: मलाई त फसै त्यो के अरे उसको यस्तो उसको भन्दैन क्या, बरु जति आउँछ त्यति नै भन्नुपर्छ क्या।
1: भनेपछि एकैचोटि मुङसिरमा मात्र यति धान फल भन्नुहुन्छ मलाई
0: क्या, अहिले न यति फल्छ होला भने पनि न फल्न नि सक्छ न फल्छ न धेरै हुन्छ न थोरै हुन्छ, त्यही भएर
1: त्यसो अनुमान हो नि त यति नै फल्छ भन्ने ग्यारेन्टीका साथ हामीले भन्न त मङ्सिर नै पर्खनु पर्यो नि त।
0: ग्यारेन्टी गर्नु मलाई आउँदैन कि, तपाईँ गर्नु न आएर।
1: अब कति रोपनी छ, कहाँ छ, कति कति फराकिलो गरा छ, कति मलजल गर्नुभएको छ, त्यो त मलाई यहाँ थाहा छैन, मैले देखेको छुइनँ। त्यही भएर यहाँले मलजल गर्नुभएको छ, गोराका फाँटहरू, कामलाका फाँटहरू कति छन्, के छन्, कतिको मलजल गर्नुभएको छ भन्ने कुरा त हाम्रो रमिलाजीलाई थाहा छ नि त, मलाई त थाहा छैन नि त।
0: त्यो त हो कि, मैले भर्खर भर्खर हिजो अस्ति जेसमा आएको त हो, थाहा भएन
1: क्या। ल ठिक छ,
0: एकदमै बस्दैन थियो नि त।
1: ल ठिक छ, रमिलाजी कहाँ हुनुहुन्थ्यो थाहा छ, ठिक छ। ल रमाइलो मिठो कुराकानी भयो, पछि गएर दिनमा जानकारी दिनुहोस्, यदि मङ्सिरसम्म म भएछु भने सुनाउनु होला है त रमिलाजी।
0: ए तपाईँ कहाँ जानुहुन्छ, नेपाल छोडेर विदेश जानुहुन्छ?
1: नेपाल नै हुन्छु, चिन्ता नगर्नुहोस्, देश विदेश जाने त मेरो कुनै उनी छैन, होइन योजना नै छैन, देश विदेश जाने नेपालमै हुन्छु, जहाँ भयो नि नेपालमा हुन्छु म।
0: तपाईँको त्यस्तो प्लान बनाइसक्नु भएछ?
1: अब प्लान त कति छन् गते, योजना बनाएका र योजना बनाएका कुरा र आफूले सोचेका कुराहरू यदि सबै पूर्ण हुन्थ्यो र सफलता हुन्थ्यो भने मान्छेले सायद कहिले पनि होइन थोरै सङ्घर्षमा पनि धेरै सफलताहरू प्राप्त गर्थ्यो होला भन्ने लाग्छ है रमिलाजी।
0: त्यो त हो कि दिदी, तपाईँ त्यस्तै कुरो गर्नुभयो त्यही भएर मात्र भन्यो हो क्या। सबैको सोच त कति हुन्छ हुन्छ नि, सबै हुने भने पनि छैन, नहुने भने पनि छैन, हल्का हुन्छ हल्का हुँदैन।
1: ल ठिक छ, जिउस म देश नै हुन्छु, परदेश पुग्दिनँ, त्यति मात्र कुरा। ल ठिक छ, रमाइलो मिठो कुराकानी भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। हाम्रो करिनाजीले गीत रोज्नु भएको छ, साथीहरूलाई सम्झनुहोस् भन्दै थिए, रमिलाजीले सम्झन पाउनु भएन। यति बेला जति पनि साथीले रमिला तामाङ भनेर चिन्नु भने सबैको लागि चाहिँ उहाँले साथीलाई सम्झन पाउनु भएन, मैले सम्झेको छु है भनेर भनिसकेको छु। यति बेला हाम्रो करिनाजीले रोज्नु भएको एक नम्बरको गीत बज्छ, त्यसपछि हामी फेरि आउनेछौं।

0: कार्यक्रममा एमएसएनले रमाइलो गीत राख्यौं, त्यसपछि हामी फेरि पनि आइसकेका छौँ। निकै नै मिठा मिठा असारको गीतहरू बजिरहेका छन्। पक्कै पनि असारको महिनामा असारका गीत संगीतबाट तपाईँलाई भरपूर मनोरञ्जन दिइरहेका छौँ हामीले। असारको आज 17 गते भइसकेको छ, यो असारको महिनाभरि मात्र तपाईँले असारका गीतहरू सुन्न पाउनुहुन्छ। त्यही भएर कार्यक्रममा पनि हामी राखिभएका छौँ। तपाईँ पनि यस्तै गीत संगीतको साथसाथै रोपाईमा आफ्नो खेतबारीमा हुनुहुन्छ होला भन्ने लाग्छ। त्यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
1: दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? नरिसाउनुहोस् न, तपाईँ रिसाउनु भयो भने तपाईँको अनुहार कस्तो हुन्छ मलाई देख्न मन लागेको छ।
1: म त रातो रातो हुन्छु होला दिदी।
0: हो नि, किन रातो हुनु त अनि रिसाउँदा मान्छे रातो हुन्छ र?
1: म त हुन्छ दिदी, राति हो कि
0: वा? ठिक छ, के छ रियाजीलाई भन्नुहोस्, तपाईँलाई स्वागत छ कार्यक्रममा।
1: सबै ठिकै छ दिदी, राम्रो छ, रमाइलो छ। हजुरको के छ, सुनाउनुहोस् न।
0: मेरो पनि यस्तै छ, तपाईँ हराउनु भयो, चिन्ता लागिरहेको थियो, कहीँ कतै कता जानुभयो होला, रोपाईमा पो हुनुहुन्छ कि भन्ने पनि लाग्दै थियो, कि मेरो खेततिर पनि गएर न धान पो रोप्दै हुनुहुन्छ कि जस्तो पनि पो लाग्दै थियो मलाई त।
1: अब दिदी हाम्रै सुरक्षा छैन अनि तपाईँहरूको कसरी रोप्न जाने, म जान्छु नि बिस्तारी, ल चिन्ता नगर्नु, म रोपेर आउँछु के।
0: कहिले जानुहुन्छ त
1: रोपाई? कहिले हो त, हाम्रो जानकारी गराएको छैन कसैले। त्यो त
0: तपाईँ त्यहीँबाट त्यहीँ भएर नि थाहा पाउनु भएन त मेरो घरमा रोपाई छ भनेर?
1: दिदी मलाई थाहा भएन, मलाई खुसुक्क भन्नु न, कहिले हो?
0: सकाइसक्नु भयो अरे नि त अनि।
1: ओ हामीलाई थाहा नै नदिकन सक्दिने के हो, हिलोमा डुब्छ भनेर कि?
0: अब रियाजीलाई चाहिँ माया गर्नु पर्यो, सानी मान्छे हुनुहुन्छ, कान्लाहरू अग्ला छन्, त्यसमाथि नि रातो माछु धेरै खुट्टा तलसम्म भाँसिन्छ अरे हिलोमा, त्यही भएर नि त तपाईँलाई जानकारी नदिनु भएको अरे मेरो मम्मी बाबाले।
1: ए यति धेरै माया गरेको, विशेष गरी धन्यवाद हजुरको बाबा मम्मीलाई है
0: त। ल हुन्छ, सुन्दै हुनुहुन्छ होला यति बेला।
1: सुन्नु भयो होला मेरो कुरा गर्नुभयो भन्दै हुनुहुन्छ होला है।
0: पक्कै पनि, अब रियाजीलाई चाहिँ कतिको देख्न चिन्नु भएको छ थाहा छैन, साथसाथै रियाजीले पनि के गर्नु भएको छ थाहा छैन, तर यो समय यो आवाज त सुन्नु भएको छ नि त होइन?
1: एकदमै पक्कै पनि, अब देखेको त छैन, उहाँले पनि देख्नु त भएको छैन होला, अब बिस्तारै बिस्तारै चिन्जान गर्नुपर्छ। म तपाईँ घरै जान्छु रे, के घरै सुने होइन र मारे।
0: म जाँदाखेरि सम्पर्क बिन भएर बस्नुहुन्छ, के गर्नु रियाज। ठिक छ ठिक छ, यो कुरा यतैतिर थाँती राख्नु, असारको महिना छ, असारकै कुरा गर्नुपर्छ। अनि के छ खबर ल भन्नुहोस् त, धान रोपाइसकेको छैन भन्दै हुनुहुन्छ?
1: सबै ठिकै छ दिदी, धान अब रोपिसकेको छैन, अरू चाहिँ रोपिसक्यो, अब एउटा खेत बाँकी छ, त्यही पनि 22 गतेतिर सकिन्छ भन्नुपर्छ है दिदी।
0: ल 22 गते धान रोपाइसकेपछि आनन्दको जिन्दगी बित्छ
1: एकदमै।
0: ल ठिक छ, खाजा खानुभयो कि बाँकी छ?
1: खाजा मेरो बाँकी नै छ दिदी, म त सुतेको थिएँ, पानी परेको थियो, भर्खरै पो उठिरहेछ, कार्यक्रम सुनेको काम आइरहेछ, हतार हतार फोन गरिहालेको आज फुर्सदको दिन भनेर।
0: ल फुर्सदको दिन भनेर आइदिनु भयो, सहभागिता भइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। आज कति नम्बरको गीत सुन्नुहुन्छ? एक नम्बरको बजिसकेको छ।
1: हुन्छ, म दुई नम्बरमै पर्यो होला होइन, दुई नम्बरको बजाइदिनु न।
0: ल हुन्छ, दुई नम्बरको गीत बस्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न त।
1: दिदी श्री भैसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, विशेष गरेर हजुरलाई मिठी माया अनि मिठी सम्झना भन्न चाहन्छु। खै आज टेक्निसियनमा को हुनुहुन्छ, मैले आवाज पनि सुन्न पाएन होइन? ए मेरो मुटु हुनुहुँदो रहेछ, ल मेरो मुटुलाई पनि उति नै सम्झन्ना, उति नै माया, नामै सम्झना, ज्यामेजहरूलाई पनि सम्झिरहन्छु है। अनि दाइ सुजासलाई रम्जना छैदै भन्न चाहन्छु, मेरो घर फ्यामिली सम्पूर्णका लागि भन्न चाहन्छु, विशेष गरी मेरो भाइको लागि, बाबा मम्मीको लागि भन्न चाहन्छु, दुबईतिर सुन्दै हुनुहुन्छ होला दिदी अमृताईलाई मिठो माया अनि मिठो सम्झना दिदी भन्न चाहन्छु, बुनु रिपिका तामाङलाई पनि सम्झिरहेको छ है भन्न चाहन्छु, दाई देव माथि, दाई ध्रुव पाण्डे, दाई वासुदेव मगरलाई पनि सम्झना छ है सबैजनालाई भन्न चाहन्छु, दिदी धनु बस्नेत, दिदी स्वीकृति बस्नेतलाई पनि सम्झना छ है दिदीहरू भन्न चाहन्छु, बुनु शर्मिला आयो, बुनु शर्मिला रम्सेल, बुनु सङ्गीता आफूलाई पनि मिठो माया अनि मिठो सम्झना हित नै जनालाई बिर्सिनु छैन बुनुहरू भन्न चाहन्छु. बुनु मन्त्र परिवार साथी प्रमिसा परिवारलाई पनि सम्झना सही भन्न चाहन्छु. साथी निशा परिवारलाई पनि सम्झिरहेको छु ल भन्न चाहन्छु. निशा श्रेष्ठ जेनिसा र साइलीलाई पनि सम्झना सही ती तपाईँहरूले बिर्से पनि हामीले बिर्सेको छैन भन्न चाहन्छु. जतिले पनि सुन्दै हिँड्दै गरिआयो कि भन्ने चिन्नुहुन्छ चिन्नुहुन्न माया गर्ने घृणा गर्ने सम्पूर्णलाई अब बस्ने सुन्दर मारि इन्जोय गर्नु होला भन्दै भन्दै फेरि पनि फोन लागेको छ भने अनिको बच्चा साथ गर्दै आजलाई भन्नुहोस् कि थ्याङ्क यू दिदी अनि बाई बाई.
0: हवस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीदेखि रिया योग्यजी हुनुहुन्थ्यो. उहाँलाई दुई नम्बरको गीत रोजाइमा पारेर कार्यक्रमबाट छोटेर गइसक्नु भएको छ. तपाईँले सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ. त्यसको लागि हाम्रो नम्बर तपाईँको लागि खुल्ला छ. यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु. हेलो
2: हेलो दिदी नमस्ते. नमस्कार सिन्धुलीबाट म मन्दिरा बोलेको है.
0: ल कहिले आफ्नो परिचय दिनुभयो मलाई खुसी लाग्यो. मन्दिरा आज के छ खबर सुनाउनुहोस् न. ठिक छ त साथी बनाउनुहोस् जे हुन्छ राम्रो साथी बनाउनुहोस् है मन्दिर आज.
2: होइन नि म त केटाको साथी हो म त मैले पहिले एउटा दिपक मोबाइल राखेको अरू छाडा बोलिरहेछ साथीहरू नि राख्नु भने ब्लग हाल्यो.
0: ल ठिक छ. अब यहाँले अब रेडियो मार्फत साथी बनाउनको लागि नम्बर छोड्नु भएको थियो. ठिकै छ. अब सम्भवतः यो विषयमा अब मन्दिराजी आफैले चाहिँ जे गर्नुपर्छ गर्नु होला होइन. नम्बर पनि यहाँ आफैले छोड्नु भएको छ. ठिक छ. अरू के छ खबर सुनाउनुहोस् न.
2: सबै ठिक छ दिदी. अनि दोलहाबाट एउटा के अरे निशा साथीले कल गर्नुहुन्छ अनि हिजो त्यो बिन्दा ताना हुनुहुन्छ कि अनि उसले पनि कल गर्नुभएको थियो अनि यहाँ सिन्कोनाबाट काका देवजी के के सबैले मलाई पालै पालो भन्नु म त कसको आयो भने कि आइदिने.
0: अब साथी बनाउने भनिसकेपछि त साथीहरूले बनाउनु हुन्छ नि त साथी. त्यही भएर राम्रो असल साथी बन्नुहोस् यहाँलाई अब शुभकामना छ. किनकि यहाँले अब मसँग चाहिँ बोल्न कोही पनि साथीहरू भएन है. मलाई यसो समय कहिले काहीँ टाइम पासको लागि समय बिताउनको लागि साथी बनाउनु परेको थियो भनेर यहाँले भन्नुभएको थियो. त्यही भएर यहाँको लागि असल साथीहरूले तपाईँलाई सम्पर्क गर्नुभएछ खुसी लाग्यो.
2: होइन नि मलाई केटी भन्न त नि हिजो केटा साथीलाई होइन मैले मेरो बुढो छु मलाई अगाडि फोन नहोला भनेको म त्यो कोसँग बोल भनेर अनि म भोलि फोन गर्छु नि त नहुनु मलाई हिजो पिठो खानु मात्रै पर्छ केटा.
0: ल ठिक छ. अब के भन्नु यसमा त मन्दिर आज. त्यही भएर अब मैले बाँकी कुरा यहाँलाई अफियरमा भन्नुपर्ने हुन्छ. अहिले मैले सबै कुरा भन्न चाहिँ किनकि बाँकी कुरा विस्तृत रूपमा हामी पछि कुरा गर्छौँ है मन्दिर आज यो विषयमा. मैले खाजा खाइसके मन्दिराजीले खानुभयो कि बाँकी छ.
2: मैले पनि यसो सुँगुरको मासु
0: ल खाजा खाइसक्नु भएछ खुसी लाग्यो. कार्यक्रम एउटा मिठो गीत बज्छ. दुई नम्बरको गीत हाम्रो बिहाजीले बोज्नु भएको छ. साथीहरूलाई सम्झनुहोस् न.
2: दिदीलाई भनि सम्झिरहेको छु अनि मेरो मम्मीहरूलाई पनि धेरै सम्झिरहेको छु बाबाहरूलाई साथी बहिनी राम्रोसँग सम्झिरहेको छु. बहिनीहरू पनि उता पानी परेको छ दिदी यता उता पानी परिखान छैन भनिरहेको छु. मेरो साथीलाई चाहिँ के अरे बिन्दा साथीलाई धेरै सम्झु रामी सरको अनि यता धार दोलखाबाट उसलाई निशाला साथीलाई धेरै सम्झिरहेको छु. त्यो साथीलाई नि यता मन्दिर प्रोग्राम सुन्दैछ है तिमी सुन भनेर अहिले भर्खर साथीले पनि कल गर्नुभएको थियो अनि दिपक खोतानी मगले पनि कल गर्नुभएको थियो उता धाचोकीबाट अनि दिप यहाँ सुजित मगले पनि भन्नुभएको थियो मन्दिर म त हिजो काठमाडौँतिर गएको छु धन्यवाद राम्रोसँग जानु भनेर बिहा अनि यता उसलाई के अरे मिलन दाई धेरै धेरै सम्झिरहेको छु साथीहरूलाई सबै साथीहरूलाई भन्नु चाहन्छु.
0: नमस्ते नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मन्दिरा मगर जय सिन्धुली बाटो हुनुहुन्थ्यो. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. अब एकजना साथीसँग हामी प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिनेछौँ. त्यसपछि चाहिँ कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ. गीत चाहिँ साथीले रोजाइमा पारिसक्नु भएको छ. मात्रै तपाईँले साथी सम्झन पाउनुहुन्छ. त्यति बेला आजको कार्यक्रमको लागि अन्तिम साथी सम्पर्कमा हुनुहुन्छ. स्वागत गर्छु. हेलो
3: नमस्ते दिदी.
0: नमस्ते हजुर, यो आवाज त सिन्धुलीदेखि नै हो जस्तो छ त।
3: हो दिदी,
0: हाम्रो हुनुहुन्छ मनोजी।
3: हजुर दिदी,
0: प्यारो भाइ हुनुहुन्छ।
3: हजुर दिदी, दिदी प्यारो भएपछि भाइ त प्यारो त्यसै उसै हुनु भइकन दिदी।
0: पक्कै पनि दिदीले माया भाइलाई दिएपछि र भाइले दिदीलाई माया गरेपछि पक्कै दिदीभाइको सम्बन्ध त हुने नै भयो नि, होइन?
3: हजुर दिदी।
0: अनि के छ तपाईँको खबर सुनाउनुहोस् त।
3: ठिक छ दिदी, दिदी हजुरको के छ?
0: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ, यस्तै छ दिनचर्या। यसै गरी हाम्रो मनोजी जस्तै अन्य साथीहरूसँग पनि बोल्दै हाँस्दै हँसाउँदै साथीहरूलाई पनि यसै गरी दिन बित्दैछ त मनोजी।
3: ठिक छ त दिदी हजुर, दिदी हजुरको अरूसँग व्यस्त भएपछि भाइहरूको त वास्ता कहाँ हुन्छ र कहाँबाट भाइको कल लाग्यो भनेर वास्ता भयो।
0: वास्ता त छ नि मनोजी, वास्ता भएर मात्रै पनि नहुने रहेछ कि। जब हामीले वास्ता गर्छौँ तब हाम्रो हामीलाई मनोजीले सम्झना हुन्छ, ठ्याक्कै फोन लाग्छ। मैले कार्यक्रमको सुरुवातदेखि नै सम्झेको थिएँ आज मनोजी आउनुहुन्छ कि आउनुहुन्न, यहाँको फोन लाग्छ कि लाग्दिन भनेर त मैले मनमा नै भित्र सोचिरहेको थिएँ। तर यहाँको फोन लाग्यो र दिदीले सम्झेको भाइप्रतिको माया कति रहेछ भन्ने कुरा त थाहा भयो नि त मनोजी। त्यही भएर यहाँले पनि दिदीप्रतिको यो प्रगाढ सम्बन्ध देखाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: सुन्दैछु दिदी, बाहिर निक्लिँदै भित्र पस्दै दिदीको बोली कस्तो आउने कहाँको के छ सुन्दै थियो नि त दिदी। मैले
0: किन त्यसरी चाहिँ बाहिर र भित्र बसेर सुन्नु भएको?
3: जस्तो रेडियो हेर्दैन नि त दिदी, हामी त मोबाइलबाट हो नि त।
0: भनेपछि मोबाइलमा पनि राम्रोसँग नट पनि हुँदाले कहिले बाहिर कहिले भित्र
3: गर्नै पर्छ दिदी, के गर्नु मान्छे आएपछि निक्लिनै पर्यो दिदी, के गर्नु सुनेर बस्ने मात्रै फुर्सद नहुँदैछ दिदीहरूको बोली त सुनिन्छ।
0: ल हाम्रो बोली सुन्दै हुनुहुन्छ, ल खुसी लाग्छ। बोली सुन्दा सुन्दैछु भन्दा पनि आवाज त सबैभरि एउटै त हो नि मनोजी, खासै त्यस्तो फरक आवाज हुँदैन, हाम्रो चिन्ता नगर्नुहोस् है।
3: भए पनि कुनै बेला समस्या अलिकति आउँछ दिदी, यसो गर्मी र चिसोको मौसम भनेर जस्तो कुनै बेला स्वास्थ्यको लागि अलिकति केही फरक त भइहाल्छ दिदी, त्यही भएर नि सुन्नुपर्छ।
0: त्यही भएर आज कस्तो रहेछ भोलि कस्तो रहेछ अनि पर्सि कस्तो हुन्छ भन्ने प्रतीक्षा गर्नुहुन्छ हाम्रो मनोजीले। ल ठिक छ, हामी सकेसम्म एउटै व्यक्ति एउटै आवाजमा बोल्ने प्रयत्न गर्छौँ। अब समय र मौसम अनुकूलताले हाम्रो आवाजमा परिवर्तन आएछ भने पनि ठिकै छ, केही छैन, सुन्ने प्रयास गर्नु होला है। ल ठिक छ, जहाँ प्रतीक्षा हुन्छ त्यहाँ प्रतीक्षाको फल मिठो फल्छ पनि राम्रो दाना पनि लाग्छ, होइन?
3: एक दिन नबोल्दाखेरि दिदी कहाँ जानुभयो होला जस्तो लाग्छ, बोल्न त सधैँ बोलिन्छ दिदी, के गर्नु एक दिन नबोल्दा त्यस्तो लाग्छ।
0: बानी भयो नि त, ठिक छ, कार्यक्रममा आउनु भएको छ, जे होस् कार्यक्रमलाई माया गरिदिनु भएको छ, यो कार्यक्रम प्रतिको अथाह माया सधैँ रहोस्। यहाँलाई विशेष धन्यवाद दिँदै गर्छु, म कार्यक्रमको अन्त्यतिर छु। एक नम्बरको दुई नम्बरको गीत गर्छ कार्यक्रममा, साथीहरूलाई सम्झनुहोस् न।
3: सफलमा हजुर दिदी हजुरलाई भन्नुपर्छ मेरो तर्फबाट, रानीता परिवार मित्र सम्पूर्ण 102.1 MHz परिवार मित्र सम्पूर्णलाई भन्दै, मेरो साथीहरू भन्नुपर्दा रोशन श्रेष्ठ, दुर्गा मगर, कविता मगर, शर्मिला मगर, सरिता मगर, सुमिला थापा मगर, निशा लामा, सुषमा मुक्तान, मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छु। हस्तदिन नमस्ते।
0: हस्तो नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्की, हाम्रो प्यारो भाइ हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँ चाहिँ सिन्धुलीको चैनपुरदेखि हुनुहुन्थ्यो, अझै म फोन लिन सक्दिनँ, कार्यक्रमको लगभग समय सकिने लागिसकेको छ। यति बेला चाहिँ म तपाईँको छोटो मिठोमा कमेन्ट भाषण गर्दै विदा हुन्छु। यति बेला अस्त्राखण्ड काजी लेख्नुहुन्छ, नमस्ते हरिदी, खाजा खानुभयो, म कार्यक्रम सुन्दैछु है, रानी छापको नामाडीबाट भन्दै हुनुहुन्छ। मेरी अप्सामीजीले हेलो भन्दै हुनुहुन्छ। हिराबहादुर लकाजीले नमस्ते हरिदी, म कार्यक्रम सुन्दैछु यता बुटवलबाट भन्दै हुनुहुन्छ। बाबुराम मगरजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु ओखलढुङ्गा घर ओखलढुङ्गाको पोखरी घर भइहाल चाहिँ रियादबाट भन्दै हुनुहुन्छ। त्यसै गरी अभागे सिर्जनाजीले पनि दर्शन नमस्ते, म सिर्जना विश्वकर्मा सहयात्री विद्या ग्रुप प्रवास घर भई धनकुटा घर भई हाल चाहिँ कुबेतबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। राज कालीकोटेजीले पनि गुड आफ्टरनुन है हजुर, म पनि कार्यक्रम सुन्दैछु। जाबाले हिजो हिरोहरू राज कालीकोटे बिर्तामोड झापा घर भई हाल चाहिँ युएबाट भन्दै हुनुहुन्छ। वसन्त बोहराजीले पनि नमस्ते हृदय अनि सुन्दैछु है, कार्यक्रम यता सुदूरपश्चिम प्रदेश बैतडी घर भई हाल चाहिँ कैलाली जिल्ला वसन्त बोहरा हो भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी अर्को साथी हुनुहुन्छ पुरी अमृताजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते दिदी, मई तापन्थरी नौ पुराना गाउँ सिमले घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु, अब बस्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी ढकाल धर्मराजी पनि लेख्नुहुन्छ, दर्शन नमस्ते है कार्यक्रम प्रस्तुत आज, म ढकाल धर्मराज बेर्तामोड झापा घर भइहाल्थ्यो दुबईबाट कार्यक्रम सुन्दैछु, अब बस्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ युनिस बबरजे, उहाँ पनि सुन्दैछु भन्दै हुनुहुन्छ, सत्यको लागि सहाराजीले पनि अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। देवीन किशोर अन्जानजी लेख्नुहुन्छ, म त 24 ढोकाबाट होइन 25 ढोकाको माध्यम भई आएँ है त भन्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ। मैले अघि नै हाम्रो साथीलाई चाहिँ हजुरको रेडियोको चाहिँ ढोका 24 घण्टा खुल्ला हुन्छ भनेको थिएँ, त्यही सन्दर्भ हाम्रो देवेन्द्रले लेख्नु भएछ। पके भने अब 24 घण्टा खुल्ला हुन्छ, 1 घण्टा थपेर 25 घण्टा पुर्याउनु भयो, यहाँलाई विशेष धन्यवाद, यहाँको लागि 25 घण्टा पनि खुल्ला नै रहनेछ हजुरको रेडियोको ढोका। त्यसै गरी उहाँ लेख्नुहुन्छ देवेन्द्रजी, जीवन फूल जस्तै हो, आज फूल छ भोलि ओइलाउँछ, सुगन्ध बाँड्दै हाँस्न सिकाउँछ, काँडा बीच पनि मुस्कुराउन सिकाउँछ, सुख दुःखका मौसम बदलिरहन्छन् तर आकाशको रंग कहिल्यै मेटिँदैन, जबसम्म जीवन छ प्रेम दया र मुस्कानको सुगन्ध फैलाउँदै बाँच्न सिकौं, खुशी जीवनको सुन्दरता हो, यही त हो तिम्रो मनको सबैभन्दा ठूलो बल, खुशी ठूलो महलमा होइन, खुशी त चोया र बाटा अनि खरले छाएको झुपडीमा पनि हुन्छ भनेर लेख्नु भएको छ, यहाँलाई विशेष धन्यवाद दिँदै गर्छु। खुशी भनेको पके भने सानो झुपडीमा पनि हुन्छ भन्ने सन्दर्भ यहाँले जोड्नुभयो, यहाँलाई विशेष धन्यवाद दिँदै गर्छु। पुष्पा श्रेष्ठजीले पनि हेलो दिदी नमस्ते, म कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी रूपसना योगीजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु सिन्धुलीको डुङ्ग्रेवासबाट भन्नुभएको छ, राई राई भन्ने आर्टिस्ट उहाँले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। तुलसी रियाजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, दैलेखबाट अब बस्ने भाका सबैको लागि भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै। अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, लगभग तपाईँले तिनजेलसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी करिना खड्गा, रमिला तामाङ, रिया योगी, मन्दिरा मगर, मनोज कार्केजी हुनुहुन्थ्यो, उहाँहरू 5 जनालाई विशेष धन्यवाद व्यक्त गर्छु। साथी तपाईँहरूले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने, सबै सबैलाई मैलेदेखि पुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथी यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा 2 नम्बरको गीत रोज्नु भएको थियो। आज हामीले धेरै गीत बजाउन सकिनौ, साथीसँग रमाइला मिठा कुराकानी भयो, गीत संगीत हामीले सधैँभरि सुनि पनि रहेका छौं, कहिलेकाहीँ रमाइला मिठा कुराकानीको साथमा पनि कार्यक्रममा हामी आउने गर्छौं भन्दै हाम्रो साथी हुनुहुन्थ्यो बियाजले रोज्नु भएको गीत कार्यक्रममा छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बचाईबाट म तपाईँकी साथी ललिता आई पनि बिदा हुन चाहन्छु, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
3: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
2: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
2: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
3: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
2: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
3: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
2: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
3: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुनो र लट्टेमा थियो
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुनो औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
3: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
3: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
3: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
4: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना
2: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
4: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
2: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
4: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-51-043-230, 97-67-65-24-99।
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 28 गते आइतबार,
3: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
5: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावा हुरी चलेको बेला के नगर्ने?
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
6: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
3: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
3: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
3: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
3: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
2: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
3: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान
3: आर्थिक निमन्त्रणा।
5: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
5: सीता थापा,
3: प्रकाश कचवाल,
5: राजेन्द्र कुमार कार्की,
3: कुमार कार्की,
5: अमृत सुनवार,
3: उत्तम पौडेल,
5: सन्ध्या सानु,
3: रामकुमार पौडेल,
5: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
3: कार्यक्रम हुने मिति, समय र स्थान।
5: मिति 2083 साल असार 26 गते।
3: समय दिउँसो 1 बजे।
5: स्थान मन्थली पार्क इन रामेछाप।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-042-165, 98-61-29-95-51।
5: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
2: फसल फलिरहेछ।
3: गाड़ी भाड़ा पता गयो, अब जम्मा फायदा भनेको 2 रुपया, कहाँ फिर हद दाम बसे त्यति बस्ने
2: त्यसको भाव छ। त्यो भाव चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति धेरै खेलेको छ।
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: म आबद्ध छु। टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, जुन चामलतिर ल्याएर वजन गर्ने मेरो काम त छ। किसानमा बजेट ल्याउनु पर्छ, यो देख्नु किसान उसले नलाग्यो भने देख्नुको लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सारपडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz, काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबर पालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
9: भारतको भन्दा नेपालको चिया धेरै राम्रो छ। त्यो 1912 भन्दा अगाडिको चिया हो नेपाल, के अरे दार्जिलिङको चिया 1920 भन्दा पछाडि रोपिएको, विक्रम सम्बत 1920 भन्दा पछाडि नेपालको चिया छ। र त्यसभन्दा पनि 2030 पछाडि 2021 साल जब राजा महेन्द्रले भूमि सुधार लगाइसकेपछि जग्गाको हदबन्दी छुट गरेर चिया खेती विस्तार गरेको र 2030 भन्दा पछाडि चाहिँ चिया प्लान्टेसन भएकोले गर्दा नेपालको चियाहरू यङ बुस छ। यङ बुस भएपछि त्यसको क्वालिटी चिया चाहिँ छ र जियोग्राफिकल इन्डिकेसनमा नेपालको चिया चाहिँ हाई हिलमा पनि भएको र वर्षा जुन पश्चिम बङ्गालबाट आएको जुन मनसुनी वायुको वेग चाहिँ आउँदाखेरि धनकुटाको रेन्ज, महाभारत रेन्जको धनकुटाको आसपास आउँदाखेरिसम्मको जुन ठोकिएको भाग भन्दा दक्षिणपट्टिको जुन भागहरू छ त्यो भागको चिया चाहिँ अहिलेसम्म देखेकोमा क्वालिटी युक्त चिया देखेकोले गर्दाखेरि नेपालको चिया युनिक छ र दार्जिलिङ चिया चाहिँ एउटा ब्रान्डले गर्दाखेरि बिक्री भएको।
8: यो आवाज हो केन्द्रीय चिया सहकारी संघका संस्थापक अध्यक्ष तथा इस्तुफा टीका परिकल्पनाकार गोविन्द दाहालको। उहाँ केवल एउटा चिया किसान मात्र हुनुहुन्न, नेपाली चियालाई हिमाली स्वादको रूपमा विश्व बजारमा चिनाउने एक अथक अभियन्ता समेत हुनुहुन्छ। काठमाडौँको बौद्ध क्षेत्रबाट इस्तुफा टी मार्फत आध्यात्मिक र अर्ग्यानिक चियाको अभियान चलाइरहनु भएका दाहालको विचारमा नेपाली चिया केवल पेय पदार्थ मात्र होइन, यो नेपालको इतिहास, संस्कृति र समृद्धिको आधार समेत हो। इतिहासदेखि आत्मनिर्भरताको यात्रा। दाहालका अनुसार विक्रम सम्वत 1920 गजराज सिंह थापाले इलाममा रोपेको बिउबाट शुरू भएको नेपालको चिया क्षेत्रले लामो यात्रा तय गरेको छ। कुनै समय भारत र चीनको चियामा निर्भर नेपाल आज आफ्नै नेपाल टी क्वालिटी फ्रम द हिमालय लोगो बोकेर विश्व बजारमा उभिएको छ। तत्कालीन राजा स्वर्गीय वीरेन्द्रले 5 जिल्लालाई चिया क्षेत्र घोषणा गरेपछि शुरू भएको व्यावसायिक यात्राले आज तेस्रो मुलुकसम्म निर्यातको ढोका खोलेको छ। इस्तुफा टी शान्ति र शुद्धताको प्राण, बौद्ध दर्शन र शान्तिको सन्देशलाई चियासँग जोड्दै उहाँले इस्तुफा टीको स्थापना गर्नुभयो। उहाँको बुझाइमा चिया बगान केवल उत्पादन थलो मात्र होइन, यो एउटा ध्यान केन्द्र पनि हो। बिजौलियाको अन्त्य गर्दै किसानको उत्पादन सिधै उपभोक्ताको भान्सासम्म पुर्याउने र महँगो भन्ने भ्रम चिर्दै सुपथ मूल्यमा गुणस्तरीय चिया खुवाउने उहाँको लक्ष्य रहेको छ। नीतिगत चुनौती र राज्यको भूमिका। यद्यपि चिया उद्यमीहरूको बाटो भने सहज छैन, दाहालले आउने अनुसार नेपालमा अर्ग्यानिक प्रमाणीकरण गर्न करिब 10 लाख रुपियाँ खर्च राज्यलाई उल्टै तिर्नुपर्ने विडम्बना छ। विदेशी लगानी भित्राउने स्पष्ट कारण नहुँदा र प्रयोगशालाको अभावमा नेपाली चियाले अन्तर्राष्ट्रिय मापदण्ड अर्थात एमआरएल पूरा गर्न संघर्ष गरिरहेको छ। उहाँ भन्ने गर्नुहुन्छ, हामीले हाम्रो आफ्नै अक्सन मार्केट बनाउन नसक्दा भारतीय बजारको मुख ताक्नु परेको छ। कामदारको अभाव र विदेश पलायनको समस्या समाधान गर्न अबको चिया खेती यन्त्रीकरणमा जानुपर्ने उहाँको तर्क छ। ब्रिटिशकालीन रोपण शैली बदलेर प्रविधि मैत्री बगान बनाउनु र यंग फार्मरको अवधारणा मार्फत नयाँ पुस्तालाई आकर्षित गर्नु अबको आवश्यकता हो। जलवायु परिवर्तनसँग जुन्न उहाँले फरेस्ट फार्मिङको अभ्यास पनि शुरू गर्नु भएको छ। समग्रमा गोविन्द दाहालको मुख्य सन्देश छ, हामी 90% चिया निर्यात गर्छौं तर आफू चाहिँ विषादी युक्त चिया पिउँछौ। चीनको मोडल जस्तै पहिले नेपालीले नै स्वच्छ र अर्ग्यानिक चिया पिउने बानी बसाल्यौं भने हामी स्वस्थ पनि हुन्छौं र बजारको समस्या पनि रहँदैन। दिनको 5 कप अर्थोडक्स चिया पिउने अभियानले नै नेपाली चिया उद्योगको भविष्य सुनिश्चित छ। आउनुहोस् अबको क्रममा भने इस्तुफा टीमै बसेर गोविन्द दाहालसँग गरिएको कुराकानीलाई आजको श्रृंखलामा समेट्ने प्रयास गरौं।

पिण्ड दाहाल, केन्द्रीय चिया सहकारी संघको संस्थापक अध्यक्ष। म एउटा चिया किसान र चिया उद्यमी हुँ र यो काठमाडौँमा विगत 7 वर्ष अगाडिदेखि यो स्तुपा चिया स्थापना गरिएको छ र त्यसलाई मैले र यो काठमाडौँको पनि बौद्ध एरियालाई मैले मध्यनजर गरेर स्तुपा टी ब्रान्डिङ गरेर यो अहिले काठमाडौँमा गुणस्तरयुक्त चिया मैले वितरण गरिराखेको छु। पहिला त यो चिया मात्र भारत मात्रै जान्थ्यो, पहिला त हामी त्योभन्दा पहिला भारतबाटै किनेर खान्थ्यौँ, चाइनाको तिब्बततिरबाट आएको चियाहरू हामीले उपभोग गर्थ्यौँ। पछि हामीले चाहिँ 2016 निजी क्षेत्रमा पनि चिया रोपियो। 1920 गजराज सिंह थापाले जब इलाममा चिया रोपण सुरु गरे र 1935 नेपालको पहिलो चिया कारखाना स्थापना भयो र त्यस पछाडि 2016 बुधकरण टी स्टेट निजी क्षेत्रमा उत्पादन भई 2035-36 चाहिँ स्वर्गीय राजा वीरेन्द्रले नेपाललाई चाहिँ एउटा चिया क्षेत्रको रूपमा घोषणा गरेर झापा इलाम पाँच तत्ते रथुम धनकुटा यदि 5 जिल्लालाई चिया क्षेत्र स्थापना गरेर चिया क्षेत्र किसान स्तरमा उत्पादन भएको र उत्पादन मात्रै भएर भएन यसलाई चाहिँ प्रोडक्सन प्रोसेसिङ र मार्केटिङ पनि गर्नुपर्ने भएकोले त्यतिखेर प्रोडक्सनहरूको कुरा भयो र पछि उत्पादन बढाउने विषयमा उत्पादन पनि उत्पादकत्व भयो तर यसको चाहिँ कारखाना स्थापना भएन र पछि चाहिँ बिस्तारै यी चियाका कारखानाहरू खुले र चियाका कारखानाहरू खुलिसकेपछि अब उत्पादन भएको तयारी चियालाई नेपालको बजार र भारतीय बजार र तेस्रो मुलुकमा हामीले चाहिँ निर्यात गर्न सुरु गर्यौँ। त्यस पछाडि चाहिँ मैले 2006 विक्रम इस्वीसम्म 2006 नेपालको एउटा मार्केटिङ सर्वे गरेको थिएँ। मार्केटिङ सर्वे गर्दाखेरि नेपालको कन्जम्सन रेट मात्र 6% थियो र त्यो करिब करिब अहिले यो अर्थोडक्स चियालाई चाहिँ करिब 10% भन्दा प्लस भएको छ अहिले कन्जम्सन रेट र यो उपभोग बढ्यो भने अब हाम्रो गुणस्तर चिया चाहिँ अब हामी बाहिर बेच्छौँ भने अब नेपालमै चिया बेच्नुपर्छ भन्ने एउटा मेन धारणा रहेको छ। करिब करिब चुकेको त अब छैन, नेपाल टी क्वालिटी फ्रम द हिमालय भनेर हामीले यो लोगो तयार गरियो, नेसनल लोगो तयार भयो र यो लोगोलाई हामीले युरोपियन युनियन, बेलायत, जर्मन जस्ता देशहरूमा, क्यानाडा जस्ता देशहरूमा पनि दर्ता गर्ने प्रोसेसमा गएको छ र अब यो क्रमशः हुँदै जाँदै गरेको छ। अब त्यति साह्रो चुकेको छैन तर नेपाली चियालाई चाहिँ बाहिर बनाउनको लागि चाहिँ जसरी श्रीलङ्काले ब्रान्ड एम्बासेडरहरू तयार गर्छ बनाउँछ नेपालमा पनि नेपालीमाबाट पनि अब हामीले चाहिँ ब्रान्ड एम्बासेडर बनाएर अरू देशहरूमा गरियो भने यो यसको बजारीकरण धेरै राम्रो हुन्छ। अबको युग भनेको अब यन्त्रीकरण नै हो, अब किनभने मान्छेहरू चाहिँ अब बाहिर रोजगारीको लागि बाहिर देशहरूमा जाने र लेबर क्राइसिस भइरहेको सन्दर्भमा अहिले मेकानिकल युगहरू आएको छ, चाइनामा पनि यसको धेरै प्रभाव राम्रो छ र क्वालिटी युक्तै चिया हुन्छ। अब त्यो बनाउनको लागि अब अलिकति हाम्रो यहाँ चाहिँ प्लान्टेसन चाहिँ हाम्रो ब्रिटिस कोलोनाइजको तरिकाले चाहिँ अब रोपिएकोले गर्दाखेरि अबको प्लान्टेसनलाई चाहिँ अलिकति मोडर्नाइज गर्नुपर्छ। यो अलिकति यो अहिले प्लकिङ प्रुनिङ प्लकिङको जस्तो मेसिनहरू लाउनु पर्यो भने चाहिँ अहिले यो प्लान्टेसनको एरियालाई पनि अब हामीले चाहिँ मोडिफाइड गर्नुपर्छ। अब तत्कालै त यसलाई सकिँदैन तर पनि गर्न चाह्यो भने रिप्लान्टेसन गर्नुपर्ने स्थिति आउँछ र त्यसलाई चाहिँ मेसिनबाट चाहिँ प्लकिङको कामहरू गर्न सकिन्छ। किनभने हामी प्रोसेसिङमा मेसिनहरूमै हामी जान्छौँ भनेपछि प्लकिङमा पनि अब हामी मेसिनमै गएनौँ भने यसको लागत चाहिँ बढ्छ। यो अक्सन मार्केट नेपालमा पनि हामीले स्थापना गर्ने भनेर अक्सन नीति बनाइसकेको छौँ र बाहिर भनेको बाहिरको बजार भनेको जस्तो भारतको अक्सन हो, खास गरेर कलकत्ता, गुवाहाटी, सिलगढी अक्सनहरूलाई हामी हेर्छौँ र त्यहाँ पनि हाम्रो चिया चाहिँ बिक्री होस् भनेर हामी चाहन्थ्यौँ। तर त्यो के रहेछ भने यो अक्सन मार्केट छ, यो अक्सन मार्केट चाहिँ भारतीयहरूको लागि मात्रै हो भनेर उसले लेखेकोले गर्दाखेरि त्यो उसको बजारमा हाम्रो चिज जानु हुँदैन
किनभने हामीले हाम्रै अक्सन बनाउनु पर्छ. हामीले हाम्रो अक्सन बनायो, हामीले हाम्रो व्यापार केन्द्रहरू हामीले डेभलप गर्यो भने मात्रै हामीले नेपाली चियाको मूल्य लिन सक्छौँ. नत्र त कि भारतीयको कि अरू देशहरूकै व्यापारीहरूको हामीले मुक्त आँक्नुपर्ने स्थिति आउँछ. एग्रिकल्चर सेक्टरमा त्यस्तो पोलिसी छैन. विद्युतहरूमा देखिन्छ नेपालको लगानी गर्दाखेरि बाह्य लगानीहरू गर्नको लागि जोइन्ट भेन्चरमा गर्ने त्यस्तो कानुन हाम्रो देशमा छैन. नभइसकेपछि बाहिर विदेशीहरूले लगानी गर्दाखेरि उसको बिजनेस पार्टनर नेपाली नै भएर नेपालीकै मान्छेको विश्वासनीयतामा भएकोले गर्दाखेरि यो मल्टिनेसनल कम्पनीको अवधारणा छैन. किन छैन भने अब यहाँ हाम्रोमा बढी राष्ट्रवाद भन्छौँ. यसरी मल्टिनेसनल कम्पनीहरू नेपालमा अहिलेसम्म भित्रिएको एउटा कोका कोलाहरूको देख्छु, नभए अरू क्षेत्रमा यो मल्टिनेसनल कम्पनीहरू अर्थात् त्यो बहुराष्ट्रिय कम्पनीहरू या विदेशी लगानीहरू चाहिँ नेपालमा भित्रिएको छैन. भित्रिन चाहिँ भित्रिएको छ, तर के भन्छ यो पछाडिको दुलोबाट उसले लगानी चाहिँ गरेको छ, तर पछाडिको दुलोबाट गरेकोले गर्दाखेरि यसको प्रत्यक्ष बेनिफिट चाहिँ जसले लगानी गरेको छ त्यो नेपालीले पाउँदैन, त्यही व्यक्तिले पाउँछ. जस्तो अहिले अहिले पनि केही इन्डियनहरूले नेपालको अर्थोडक्स चिया कारखानाहरू चाहिँ त केही त के करिब 60%भन्दा बढी अर्थोडक्स चिया कारखानाहरू इन्डियनहरूले चलाइरहेको छ. केही चिनिया कम्पनीहरू भित्री रूपमा नेपालमा आएर गरिरहेका छन्, तर त्यो चाहिँ दीर्घकालीन समाधान होइन. यो नेपालको राष्ट्रिय हितको विपरीत हुन्छ. तर अब विदेशी लगानी गर्नको लागि चाहिँ नेपालको कानुनलाई समग्र रूपमा समूल रूपमा परिवर्तन नै गर्नुपर्छ. परिवर्तन भनेको मतलब निर्माण नयाँ कानुनको निर्माण नै गर्नुपर्छ. भारतको भन्दा नेपालको चिया धेरै राम्रो छ. त्यो 1912 अगाडिको चिया हो नेपाल के अरे दार्जिलिङको चिया. 1920 पछाडि रोपिएको विक्रम सम्बत 1920 पछाडि नेपालको चिया छ. र त्यसभन्दा पनि 2030 पछाडि 2021 साल जब राजा महेन्द्रले भूमि सुधार लगाइसकेपछि जग्गाको हदबन्दी छुट गरेर चिया खेती विस्तार गरेको र 2030 पछाडि चाहिँ चिया प्लान्टेसन भएकोले गर्दा नेपालको चियाहरू यङ बुस छ. यङ बुस भएपछि त्यसको क्वालिटी चिया चाहिँ छ र जियोग्राफिकल इन्डिकेसनमा नेपालको चिया चाहिँ हाई हिलमा पनि भएको र वर्षा जुन पश्चिम बङ्गालबाट आएको जुन मनसुनी वायुको बेग चाहिँ आउँदाखेरि धनकुटाको रेन्ज महाभारत रेन्जको धनकुटाको आसपास आउँदाखेरिसम्मको जुन ठोकिएको भागभन्दा दक्षिणपट्टिको जुन भागहरू छ त्यो भागको चिया चाहिँ अहिलेसम्म देखेकोमा क्वालिटीयुक्त चिया देखिएकोले गर्दाखेरि नेपालको चिया युनिक छ. र दार्जिलिङ चिया चाहिँ एउटा ब्रान्डले गर्दाखेरि बिक्री भएको मात्रै हो, तर गुणस्तरको लागि क्वालिटीको लागि नेपालको चिया नै अत्यन्त उपयुक्त छ. जलवायु परिवर्तन त अब यो विश्वव्यापी हो नै छ र यसलाई मैले केही वर्ष अगाडिदेखि फरेस्ट फार्मिङको रूपमा डेभलप गरेको छु. फरेस्ट फार्मिङ भनेको त्यही चियाभित्रै रुख रोप्नु परेन, त्यसको आसपासमा चाहिँ चिया रुखहरू लगाउने, वातावरण मैत्री बनाउने र भूक्षय हुन नदिने यस्ता कुराहरू छन्. र यसलाई मैले यसलाई हामीले चाहिँ चियामा आचार संहिता भनेर चाहिँ हामीले 4 प्रिन्सिपलहरू डेभलप गरेर लागू गरेको स्थिति छ. र यसलाई हामीले चाहिँ क्रमशः जिए गुड एग्रिकल्चर प्र्याक्टिस ग्यापको रूपमा हामीले डेभलप गरेको छौँ. र यो चाहिँ उत्पादन चक्रहरूमा चाहिँ यसले जैविकतामा अनि उत्पादन पारदर्शितामा अनि अर्को क्वालिटी कन्ट्रोलमा यसले चाहिँ महत्त्वपूर्ण योगदान दिएको छ. हो त्यसमा अब यो भनेको अब हामीले यङ फार्मर डेभलप गर्ने भनेर एउटा हामीले स्ट्राटेजी बनाएको छौँ. अबको पुस्ताले चाहिँ अब यङ फार्मरबाट चाहिँ उनीहरू चाहिँ आउनु पर्यो र यङ फार्मरलाई कसरी आकर्षित गर्ने भनेपछि अब वातावरण मैत्री हुनु पर्यो. अनि अर्को कुरो चाहिँ यान्त्रिक उपकरणहरू चाहिँ उनीहरूको अनुकूल बनाएर अब त्यो यङ फार्मरलाई चाहिँ इनर्जेटिक बनाएर चाहिँ यसमा चाहिँ क्रमशः लाँदै गर्ने भन्ने एउटा रोड म्यापहरू तयार गर्दैछौँ र यङहरूलाई नै यो
यो जुन चियाहरूमा जसरी अहिले जेएनजी पुस्ताहरू चाहिँ राजनीतिमा आउँछ भने जस्तै यो योभन्दा अगाडि नै हामीले 2018 हामीले चाहिँ यो चाहिँ यङ फार्मरको कन्सेप्टहरू बनाएर चाहिँ हामीले कामहरू गरिरहेको छौँ. यो भनेको यो नितान्त व्यक्तिगत ब्रान्ड हो. यो स्तुपा टी भनेको चाहिँ यो काठमाडौँमा चाहिँ को पनि मैले यो बौद्ध क्षेत्रमालाई गरेको र बिहान चाहिँ यो अहिले र स्तुपा हुनलाई एउटा अलिकति एउटा इथिकल कुराहरू पनि छ. मेडिटेसन गर्ने भनेर चाहिँ मैले बगानमा पनि चियाको बगानमा पनि मेडिटेसन सेन्टरहरू डेभलप गरेको छु. अब बुद्धको शान्ति को हिसाबले यो बौद्ध क्षेत्रलाई पनि र यहाँको व्यक्तिहरूको यहाँको बासिन्दाहरूलाई अब यो स्थानीय सेक्टरमा चाहिँ उनीहरूलाई चाहिँ म मेरो क्षेत्रको मेरो आफ्नो क्षेत्रको उत्पादन भएको चियालाई बौद्ध क्षेत्रमा यहाँको स्थायी बासिन्दाहरूको लागि र यहाँ आउने धार्मिक पर्यटकहरूलाई बुद्धिस्टहरूलाई मैले फोकसिङ गरेर उनीहरूकै स्वादमा जस्तो तिब्बतीयनहरूको स्वाद चाइनिज स्वादहरू अब बुद्धको शान्ति को हिसाबले यो बौद्ध क्षेत्रलाई पनि र यहाँको व्यक्तिहरूको यहाँको बासिन्दाहरूलाई अब यो स्थानीय

लोकालिटीहरूलाई दिने जुन गरेँ र यो सम्भवतः मैले यो स्तूपाटी भनेर गर्दाखेरि यो बौद्ध स्तूपालाई नै मैले भगवान् गौतम बुद्धलाई कै स्मरणार्थ र यो बौद्ध स्तूपा पनि यो जुन काठमाडौँ महानगरपालिकामा जुन अवस्थित बौद्ध स्तूपा छ यसको पनि महत्त्व होस् र मेरो आफ्नो उत्पादनको पनि यही नामबाट चाहिँ जाओस् भन्ने मैले चाहना राखे अनुसार चाहिँ यो बौद्ध स्तूपा ती मैले नामाकरण गरेको हो र यो ब्रान्ड चाहिँ यो क्षेत्रको मानिसहरूको लागि अत्यन्त धार्मिकतासँग पनि जोडिएकोले गर्दाखेरि र मेरो यो उत्पादन प्रक्रियामा पनि अब यो ज्ञानको कुराहरू आउँछ र त्यस्तो कुराहरू र अर्ग्यानिक चिया भएकोले गर्दाखेरि गुणस्तरयुक्त चिया छ र यो एरियाको बासिन्दाहरूले अत्यन्त मन पराइदिनु भएको छ र यो मेरो अत्यन्त यो चाहिँ स्थानीय बजार मात्रै हो र यो यहाँबाट मेरो बाहिर जाँदैन यो यहाँको स्थानीय कन्ज्युमरहरूको लागि मेरो आफ्नो उत्पादन चियाहरू ल्याएर गरेको हो र म यहाँ यो चिया किन्दाखेरि यो जुन चियाको स्वाद चखाएर म यो खालको चिया लान्छु भनेर गर्दाखेरि यो विभिन्न खालको चियाहरू छ व्हाइट टी ब्ल्याक टी उलङ टी ग्रिन टी पल ग्रिन टी रोस्टेड ग्रिन टी विभिन्न चियाहरू छ यो चियाको म स्वादहरू परीक्षण गराएर उहाँहरूको इच्छाअनुसार मैले चिया उहाँहरूलाई नै दिने गरेको छु र यो दिँदाखेरि मैले मेरो आफ्नै उत्पादन भएकोले मैले आफ्नो न्यूनतम मूल्य नै कायम गरेर दिँदछु र बजार मूल्यभन्दा मैले मेरो यो चिया चाहिँ केही मैले मेरो आफ्नो लागत मैले समावेश गरेर नै दिएको छु र यसमा म अरू कन्ज्युमरहरूले चाहिँ कोही अब होलसेलमै लानुहुन्छ भने पनि यो पसलबाट लगिदिनुभयो भने उहाँहरूले चाहिँ केही सरल मूल्यमा चाहिँ कन्ज्युमरलाई उपभोक्ताहरूलाई उहाँ दिनुहुन्थ्यो किनभने कन्ज्युमरहरू चाहिँ नठगिउन् किनभने उहाँहरूले चाहिँ बढी मूल्य तिरेर चियाको पत्तीहरू खरिद गर्नुभयो भने बढी मूल्यमा बेच्नु पर्ने हुन्छ त्यसैले बढी मूल्यमा नबेचिकन सबैले इफोर्डेबल हुने गरी अनि जस्तो धेरैको धारणा चाहिँ के छ भने ए यो त महँगो पो चिया हुन्छ त हामीले किन्नै सक्दैनौँ भन्ने एउटा भावना छ त्यो हुँदै होइन र उहाँहरूले खाने चियाहरू अत्यन्त सस्तो मूल्य सरल मूल्यमा सस्तो त के भन्नु जेन्युइन मूल्यमा म वितरण गर्न सक्छु र उहाँले लगेको छ अब मान्छेलाई कस्तो भयो भने अब रोप्न सिकाइरहनु परेन अब उत्पादन पनि सिकाइरहनु परेन अब समस्या चाहिँ बिक्री वितरणको कुराहरू आएको छ बेच्ने कुराहरूमा चाहिँ अब बेच्दाखेरि चाहिँ कसको स्वाद कस्तो छ त्यो स्वाद अनुसार चाहिँ र यो अर्थोडक्स चियाको इन्टरनेसनल ट्रेड के छ त्यो ट्रेन्डमा रहेर इन्टरनेसनल ट्रेन्डमा रहेर हामीले राम्ररी उत्पादन गर्न सक्नु पर्यो र उत्पादन भएको चियालाई बाहिर पठाउनको लागि चाहिँ किसान एक्लैले एउटा ट्रेडर्सले मात्रै सक्दैन त्यसैले नेपाल सरकारको यो अर्ग्यानिक प्रमाणीकरण गर्ने जुन पद्धति छ करिब करिब वर्ष दिनमा एकजना उद्यमीले एउटा उद्यमीले अर्ग्यानिक सर्टिफाइड गर्नलाई न्यूनतम 10 लाख रुपियाँ लाग्छ त्यो 10 लाख उत्पादन गरेको चाहिँ फेरि अर्को साल 10 लाख रिन्यू गर्नलाई त्यही 10 लाखै लाग्छ 10 लाख प्लस लाग्छ किनभने यसको उत्पादन हेक्टर अनुसार अनि यसको क्वालिटी अनुसार चाहिँ अब लाग्छ अनि एसेटको कुरा छ आइएसओको कुराहरू प्रमाणित छ यस्ता कुराहरू गर्नु पर्यो अनि गुणस्तरको कुरा चाहिँ नेपालको गुणस्तर चाहिँ इन्टरनेसनल जुन यहाँ चाहिँ प्रमाणीकरण गरेको चिज चाहिँ बाहिर प्रमाणीकरण हुँदै हुँदैन त्यसैले बाहिरै प्रमाणित गर्नुपर्ने चिज भएकोले गर्दाखेरि अब नेपालको गुणस्तर खाद्य गुणस्तर चाहिँ अत्यन्त लुज छ जस्तो चियाको गुणस्तर छान गर्ने भनेको त स्वाद टिएएसटी र टिइएसटी टेस्ट दुइटै हुनुपर्छ चियाको टिएएसटी र टिएसटी टेस्ट दुइटै हुनु पर्यो दुइटै त्यो छैन अब कस्तो छ भनेपछि यहाँको परिसरमा धुलो मिसिएको छ कि के छ त्यसको त आउँदै आउँदैन कुन चिजको मापदण्ड के हो केसको इकाइ के हो त्यसमा पो हामी त परीक्षण गर्न जानु पर्यो त त्यसैले गर्दाखेरि अनि अर्को कुरो यो जुन चिया छ यो चियामा चाहिँ यसको एमआरएल मेक्सिमम त्यो पोइजनको रेस्ट्रिक्टेड लेभल कति छ भनेपछि 9 भन्दा माथि गएको चिज चाहिँ युरोपियन युनियनले इफोर्ड गर्दैन भनेपछि हाम्रोमा 15-20 पनि अब हामी चाहिँ पचाइदिइराखेको स्थिति छ यो राम्रो छ।

0: खान्छौँ भनेपछि यो एमआरएल 9 भन्दा मुनिको हामीले कसरी बनाउन सक्छौँ र यो बनाइसकेपछि पनि त्यो देशमा जाँदा कसरी जान्छ अनि त्यो टेस्ट गर्ने चिज अनि सेम्पल पठाउने कुराहरू सेम्पल पनि पठाउँदाखेरि धेरै कस्टहरू लाग्छ सेम्पल टेस्ट ओके नभइकन चिया बिक्री हुँदैन बाहिर त्यसैले सेम्पल टेस्ट गर्ने कुरा अर्ग्यानिक प्रमाणीकरण गर्ने कुरा यस्ता कुराहरूले चाहिँ काहीँ न काहीँ सम्बन्धित गभर्नमेन्टले चाहिँ यस्ता कुराहरूमा चाहिँ गर्नुपर्छ अहिले जति पनि गरेको कुराहरू छ यो चाहिँ मेरो व्यक्तिगत प्रयोगबाट अथवा जसले गर्छ त्यो किसानको गरेर अझ मैले अर्ग्यानिक प्रमाणीकरण गराएँ भने 10 लाख रुपियाँ तिरेको पैसामा चाहिँ 2,70,000 रुपियाँ चाहिँ नेपाल सरकारले पैसा खान्छ कसरी भन्छ 13% भ्याट 15% आयकर 15-28% खान्छ अझ ब्याङ्कले त्यसमा पनि 1% सेवा शुल्क गर्दा 29% चाहिँ नेपाल सरकारलाई उल्टो तिर्नुपर्छ मैले अर्ग्यानिक बनाए बापत चाहिँ त्यस्तो देशमा अनि व्यापार अर्ग्यानिक कसरी हुन्छ हो यस्ता कुराहरू छन् क्या गौण विषयको कुराहरू यस्ता कुराहरूलाई चाहिँ हेर्नुपर्ने आउँछ त्यो के छ भने अब हामी चाहिँ स्वास्थ्यको लागि अत्यन्त कन्सियस छौँ हामी हाम्रो स्वास्थ्यको लागि धेरै गर्छौँ धेरै हामीले चाहिँ सेन्सिटिभ गर्छौँ तर चियाहरू खाँदा हामी चाहिँ बिख मिसिएको गैँडा मिसिएको बिख सिरिसी चियाको चाहिँ बिख भएको चिया दुध र चिनी हालेर खान्छौँ त्यस्तो होइन अब गर्दाखेरि कम्तीमा पनि शुद्ध अशुद्ध चिया अर्ग्यानिक प्रमाणीकरण भएको चिया खान पाइयो र सबै नेपालीले खान पायो भने पहिले भएको जुन त्यो हस्पिटलमा लागेको जुन नेपालीको लाइन छ त्यो चाहिँ 90% घटेर जान्छ र रोग लाग्नबाट पनि बचाउँछ त्यो प्रिभेन्सन पोइन्टमा चाहिँ यो अर्थोडक्स चिया छ त्यसैले सबै नेपालीलाई चाहिँ कम्तीमा पनि 1 कप चिया खानुहुन्थ्यो भने 5 कप चिया खानुहोस् भनेर भन्छौँ कन्जुम्सन बढाउनुहोस् 5 कप चिया खायो भने हामीले युरोपतिर बेच्नै पर्दैन नि अहिले हाम्रो चाहिँ खानुपर्ने चिया चाहिँ अब खाएको पनि छैनौँ एक हामीले खाएको छैनौँ खाँदाखेरि 1 कप पनि मरेर खान्छौँ कम्तीमा पनि एकजना व्यक्तिले चाहिँ 5 कप चिया खान थालो भने अथवा एकपट चाहिँ एकजनाले खान थालो भने त्यसै कन्जुम्सन बढ्छ कन्जुम्सन बढ्यो भने नेपाली चियाले खान पुग्छ किनभने हामीले चाहिँ अहिले 90% निर्यात गर्दैछौँ भने त्यो 90% चाहिँ हामीले कन्ज्युम गरौँ न चिनमा के रहेछ भने स्वच्छ र स्वस्थ चिया चिनिया नागरिकले खाने अनि मात्रै रहेको बेच्ने भन्ने एउटा उसको पोलिसी छ त्यस्तै हामीले चाहिँ स्वच्छ र स्वस्थ चिया हामी पिउँ अनि मात्रै हामी बाहिर निर्यात गरौँ म यो कुरो चाहिँ सम्पूर्णलाई म यो सन्देश दिन चाहन्छु धन्यवाद
1: आजको श्रृङ्खलाको समय यति नै यहाँहरूका समस्या जिज्ञासा गुनासा र अन्यहरू छन् भने पक्कै पनि हामीसम्म आउन सक्नुहुन्छ र हामीले निशुल्क रूपमा यहाँहरूका समस्याहरूलाई जिज्ञासाहरूलाई अन्यहरूलाई चाहिँ सम्बन्धित विज्ञ सम्बन्धित निकायबाट चाहिँ समाधान खोज्ने प्रयासमा हामी जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापकोट्याङको माझबाट बिदा हुने अनुमति माग्छु नमस्कार
2: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: यानी दाँत दुखेर मर्न लागेमा हेर्दै त मेरो दाँतमा के भएछ
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
1: ए काका काकी, के को गन्थन मन्थन हो?
3: ए बाबु पो बस नै यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
1: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 048-45-305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954015775 9841690669 9864147788
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि रामेछाप नगरपालिकाको अनुरोध
3: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल।
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ यता पोका।
1: अहिले साँझको 6 बजे हजुरको रेडियो।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिम युक्त ठाउँहरूको पहिचान गरेर देशका 54 ठाउँमा अस्थायी मनसुन प्रतिकारीय बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि यूपीएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ, चितवन र बारामा बेलिब्रिज स्ट्याण्ड वाई राखिएको छ भने इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनाथ गरिएको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रतिकारीलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको छ। सरकारवाला निकायहरूले नागरिकहरूलाई मौसम पूर्वानुमान गम्भीरतापूर्वक पालना गर्न र विपदको घटना भएमा नजिकैको प्रहरी वा स्थानीय विपद व्यवस्थापन समितिमा तुरन्तै जानकारी गराउन अनुरोध पनि गरेका छन्। पूर्वधार विकास समितिका सभापति एवं सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचना का कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकाहरूलाई थप सक्रिय र स्रोत साधनयुक्त बनाउनु पर्ने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ। यस्तै हावाहुरीको कारण 13, पहिरोमा परेर 5 र अत्याधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ। प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रस्तुत भएको प्रस्ताव छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले पारित भएको घोषणा गर्नुभएको हो तर सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिनुभयो। सांसद रेणु चन्दले पेश गर्नुभएको प्रस्तावलाई 17 सांसदहरूले समर्थन गरेका छन्। सांसद चन्दका अनुसार प्रविधिको विकाससँगै हिंसाको स्वर फेरिएको छ। अहिले पीड़ित र पीड़क आम्ने सामने नभई नक्कली परिचय प्रयोग गरेर विश्वको जुनसुकै कुनाबाट हिंसा हुन सक्ने अवस्था छ। साइबर स्टिकिङ, साइबर बुलिङ, रिभेन्ज पोर्न, डिप फेक र अनलाइन ग्रुमिङ जस्ता समस्याले महिलाहरूलाई मानसिक तनाव र डिप्रेसनसम्म पुर्याउने गरेको छ। चन्दका अनुसार आर्थिक वर्ष 2075-76 376 साइबर मुद्दा दर्ता हुँदा अहिले यो संख्या 19,000 नाघिसकेको छ, जसमा धेरै जसो पीड़ित 18-35 वर्ष उमेर समूहका रहेका छन्। पछिल्लो 24 घण्टामा देशका धेरै जसो ठाउँमा पानी परेको छ। कोशी, कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी र हिमाली भेग बाहेक अन्य सबै जसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। सीमित ठाउँमा ठूलो पानी पनि परेको छ। अस्तिदेखि शुरू भएको पानी पर्ने क्रम भोलिसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति हिमाली तथा पहाड़ी भागका केही ठाउँहरूमा र तराई भागको थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरै जसो पहाड़ी क्षेत्रका केही ठाउँहरूमा ठूलो वर्षाको सम्भावना छ। पानी परेको र पर्ने सम्भावना रहेको क्षेत्रमा बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकोले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराउनु भएको छ। शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टियाङ्कित चिह्न वितरण गर्नुभएको छ। राष्ट्रपाको पहिलो महाधिवेशन यही असार 7 गतेदेखि 12 गतेसम्म चितवनमा भएको थियो। महाधिवेशनबाट 900 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यसै सभापतिमा रवि लामिछाने, उपसभापतिमा सोनिम वाग्ले र सविता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढक्काल, असीम शाह र निशा डाँगी निर्वाचित हुनुभएको छ। 19 मध्ये वरिष्ठ नेता सहित 11 जना पदाधिकारी मनोनित हुनेछन्। 51 जना केन्द्रीय समिति मनोनित हुने विधानको व्यवस्था छ। अहिले राज्यसभाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चलिरहेको छ। पेट्रोलियम पदार्थको मूल्य घटे लगतै काठमाडौँ उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री वितरण बन्द गरेका छन्। धेरै पम्प बन्द हुँदा सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाड़ीको लामो लाइन लागेको छ। नेपाल आय निगमले गए राति 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटितेलमा 30 रूपियाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाएको थियो। निगमले भने बजारमा वास्तविक अभाव नरहेको जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार मूल्य घट्ने थाहा भएपछि केही व्यवसायीहरूले जानाजान हिजो पेट्रोलियम पदार्थ लोड नगर्दा कृत्रिम अभाव सिर्जना भएको छ। निगमले यस्तो पम्प विरूद्ध तत्काल कार्यवाही गर्ने प्रक्रिया थालेको पनि बताइएको छ। यसबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुसार गाड़ी भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। पेट्रोलियम पदार्थको भाउ घटेसँगै महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको छ। बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 2157 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 21,40,546 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँडक्सी खाएर गाड़ी चलाउने 82, नियम विपरीत राइड सियरिङ गर्ने 101, संकेत बत्ती उल्लंघन गर्ने 105 र तीव्र गतिमा गाड़ी चलाउने 117 जनालाई कार्यवाही गरिएको छ। यसै गरी लेन अनुशासन पालना नगर्ने 77, निषेधित क्षेत्रमा हर्न बजाउने 61, कालो सिंचाईयुक्त गाड़ी चलाउने 22, एकतर्फी सड़कमा गाड़ी चलाउने 54 र अन्य नियम पालना नगर्ने 1538 जना कार्यवाहीमा परेका छन्। आज पनि सुन चाँदीको भाउ घटेको छ। अस्ति सोमबार यता सुन चाँदीको भाउ लगातार घटेको हो। आज सुनको भाउ तोलामा 600 रूपियाँले घटेर तोलाको 2,77,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाउ तोलाको 2,77,900 रूपियाँ रहेको थियो। हिजो सुनको भाउ तोलाको 4,500 रूपियाँले र सोमबार तोलामा 1,400 रूपियाँले घटेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाउ तोलामा 15 रूपियाँले घटेको छ। भाउ घटेर चाँदी आज तोलाको 4,270 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा 25 रूपियाँ र अस्ति 15 रूपियाँले घटेको थियो। आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662, 98692965998।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
7: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्, फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
7: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
7: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
7: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
8: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
9: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
10: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाल्य समाचार, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुईजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पल्लाबु खानेपानी लिफ्ट आयोजनाको 18,50,000 ब्याङ्क ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोपत्र दायर गरेको छ। गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र सिरिस कन्स्ट्रक्सनका संचालक प्रकाश छिरिङ राई विरूद्ध मुद्दा दायर गरिएको छ। अख्तियारका अनुसार गाउँपालिकाले सो निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरे भने काम नगरेपछि ठेक्का रद्द गरी धरोटी रकम जफत गर्ने निर्णय गरेको थियो। तर सुवेदीले कार्यपालिकाको सो निर्णयलाई लुकाएर ब्याङ्क ग्यारेन्टीको म्याद सकिएपछि मात्रै ब्याङ्कलाई पत्रचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम कैद र जरिवानाको सजाय माग गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ। नियत बस म्याद गुजारेर सरकारी सम्पत्ति हानि नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले दुवैसँग जनै 18,50,000 बिगो दावी गरेको छ। सिन्धुलीको कमलामी नगरपालिकाले 39 घरधुरीलाई 500 लिटर क्षमताको पानी भण्डारण गर्नका लागि ड्रम वितरण गरेको छ। कमलामाई एक डाडी गुराँसेमा विद्युत सर्ट भएर खानेपानीको मोटर बिग्रिएपछि करिब एक महिनादेखि खानेपानीको समस्या भोगिरहेका 39 घरधुरीलाई नगरले 500 लिटर क्षमताको पानी भण्डारण गर्ने ड्रम वितरण गरेको छ। नगरपालिकाले एक कार्यक्रम आयोजना गर्दै ड्रम वितरण गरेको जानकारी दिएको छ। अरणीको लोकमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको पाँचखालमा ईभीको ठक्करबाट स्कूटर चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर सिन्धुपाल्चोको जलवीरे गाउँपालिका एक घर भएकी 24 वर्षीय मीन कुमारी श्रेष्ठको मृत्यु भएको छ। काभ्रेको पाँचखाल नगरपालिका चारमा आज बिहानको भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी श्रेष्ठको धुलिखेला अस्पतालमा उपचारको क्रममा बिहान ज्यान गएको प्रहरीले जानकारी दिएको छ। स्कूटर चालक श्रेष्ठ हाल पाँचखाल स्थित एक माइक्रो फाइनान्समा कार्यरत थिइन्। वैदेशिक रोजगारीको नाममा 83 लाख ठगी गरेको अभियोगमा पाँचजना पक्राउ परेका छन्। वैदेशिक रोजगारका लागि आकर्षक तलबको प्रयोग नपारेर विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले बागमती प्रदेशका पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएर काठमाडौँको गोकर्णेश्वर बस्ने 42 वर्षीय वाङदी लामा, रामेसाप घर भएर भक्तपुर मध्यपुर थिमी बस्ने 38 वर्षीय ललित बहादुर तामाङ, काठमाडौँ महानगरपालिका 16 बस्ने दादिङकी 34 वर्षीय सन्तोषी लामा, चन्द्रगिरीका 41 वर्षीय रामदास महर्जन र काठमाडौँ महानगरपालिका 15का 29 वर्षीय शरीफ गिरी रहेका छन्। गुल्मीको धुरकोट गाउँपालिका 5 मन्ठारीमा जंगली जनावर दबाउनका लागि थापिएको विद्युतीय करेन्टमा परेर एकजना महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धुरकोट गाउँपालिका 5 निवासी 60 वर्षीय हुमकला भण्डारी रहेको त्यहाँको प्रहरीले जनाएको छ। गैराती 1:30 बजे घाइते भएकी भण्डारीलाई उपचारको लागि गुल्मी अस्पताल तमगास पुर्याइएकोमा आज बिहान डाक्टरले मृत घोषणा गरेको पनि प्रहरीले जानकारी दिएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2025 आफ्नो परिवारसँग सम्बन्धित क्रिप्टो करेन्सी कारोबारबाट झण्डै 1.40 अर्ब डलर अर्थात 2.11 अर्ब रूपियाँ बराबरको आमदानी गर्नुभएको विवरणमा सार्वजनिक गरिएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले हिजो सार्वजनिक गरेको 927 पृष्ठको आर्थिक प्रतिवेदन अनुसार ट्रम्पले विशेष गरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टो करेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आमदानी गर्नुभएको हो। यही आमदानीको कारण सन् 2024 देखि 2026 बीच उहाँको व्यक्तिगत सम्पत्ति 2.30 अर्ब डलरबाट बढ़ेर 6.50 अर्ब डलर पुगेको बताइएको छ। र अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति 9:45 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह एलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलोपटक नकआउटमा पुगेको छ। इंग्ल्याण्ड सन् 1966 विश्वकपको विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको छ। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 9:45 बजे बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
1: मिति 2083 साल असार 28 गते आइतबार,
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल रामेछाप, सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40, इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल रामेछाप।
4: किन आँखा मिचेको मिचेको गरेको?
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या हो?
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेल फोन अन्धो पनि हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
5: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
11: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
12: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
11: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
12: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
11: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
12: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
11: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
13: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
14: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
15: आर्थिक निमन्त्रणा।
16: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
15: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
16: सीता थापा,
15: प्रकाश कचवाल,
16: राजेन्द्र कुमार कार्की,
15: कुमार कार्की,
16: अमृत सुनवार,
15: उत्तम पौडेल,
16: सन्ध्या सानु,
15: राम कुमार पौडेल,
16: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
15: कार्यक्रम हुने मिति, समय र स्थान:
16: मिति 2083 साल असार 26 गते,
15: समय दिउँसो 1 बजे,
16: स्थान मन्थली पार्क इन रामेछाप।
15: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
16: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।

0: समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तिफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 101.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो ती फतीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सुनापति गाउँपालिकाको 20औं गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष गीता विष्टले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उपाध्यक्ष विष्टले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि योगदान पुर्याउने ज्ञात अज्ञात सहितहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा योगदान गर्ने सम्पूर्ण अग्रज, पत्ता परिवार, घाइते, अपाङ्गता भएका व्यक्ति तथा परिवर्तनका अभियन्ता प्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकोले सबै सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र प्रभावकारी बनाउँदै नागरिकको विश्वास अझ मजबूत बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँपालिकाको दीर्घकालीन विकास लक्ष्यलाई केन्द्रमा राखी तयार गरिएको उल्लेख गर्दै उहाँले समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति भन्ने मूल नारालाई सार्थक बनाउने गरी कार्यक्रम तर्जुमा गरिएको बताउनु भएको छ। उपाध्यक्ष विष्टका अनुसार नीति तथा कार्यक्रम नेपालको संविधान छिटो, सरल, पारदर्शी र प्रभावकारी बनाउँदै नागरिकको विश्वास अझ मजबूत बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँपालिका

0: पालिकाको आवधिक योजना मध्यकालीन खर्च संरचना संघ तथा बागमती प्रदेश सरकारको निधि तथा कार्यक्रम सरकारवालाको सुझाव तथा स्थानीय आवश्यकतालाई आधार मानेर तयार गरिएको हो। नीति तथा कार्यक्रममा सुशासन तथा संस्थागत क्षमता विकासलाई प्राथमिकतामा राखिएको छ। नागरिकलाई प्रविधि मैत्री पारदर्शी र गुणस्तरीय सेवा उपलब्ध गराउन कर्मचारी तथा जनप्रतिनिधिको आचार संहिता लागू गर्ने सार्वजनिक सुनाई गर्ने सामाजिक परीक्षण सार्वजनिक परीक्षण र गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने तथा अन्तरपालिका र अन्तर तह समन्वयलाई सुदृढ बनाउने नीति लिएको छ। यिनै सन्दर्भमा रहेर आजको रेडियो कार्यक्रम हाम्रो सुनापतिमा उपाध्यक्ष गीता विष्टले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछौ। सुनौ छोटो अंश।
1: गाउँ सभाको विषम अधिवेशनका सभाध्यक्षज्यू सभा सदस्यज्यूहरूमा सर्वप्रथम नमस्कार। म अब 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु। गाउँ सभा सदस्यज्यूहरू, सुनापति गाउँपालिका गाउँ सभाको विषम अधिवेशनमा हार्दिक स्वागत गर्दछु। सुनापति गाउँपालिकाको गाउँ सभाको सभाध्यक्षज्यूको अनुमतिले उपाध्यक्षको हैसियतले आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम यस गरिबामय गाउँ सभाको बैठकमा प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। यस गौरवमय अवसरमा सर्वप्रथम नेपाल र नेपालीको स्वतन्त्रता स्वाधीनता राष्ट्रियताको पक्षमा भएका विभिन्न जनयुद्ध जनआन्दोलन लगायत परिवर्तनकारी आन्दोलन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात महान शहीदहरूप्रति श्रद्धा सुमन अर्पण गर्दछु। विभिन्न कालखण्डमा राष्ट्रको गौरव राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण राख्न बलिदान दिने सम्पूर्ण वीर शहीदहरूलाई स्मरण गर्दछु। बेपत्ता परिवार घाइते अपाङ्ग तथा आन्दोलनमा अमूल्य योगदान गर्ने सबै नेपाली तथा सुनापति गाउँवास दाजुभाइ दिदी बहिनी एवं आमा बुवा प्रति उच्च सम्मान व्यक्त गर्दछु। यसै गरी मुलुकको राजनीतिक आर्थिक र सामाजिक लगायत युगान्तकारी परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्नुहुने सबै अग्रज नेताहरूमा हार्दिक नमन गर्दछु। सुनापति गाउँपालिकाको नागरिकले प्रदान गरेका जिम्मेवारी पूरा गर्न सबै निष्ठावान र कर्तव्यनिष्ठ भई लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु। गाउँसभा सदस्यज्यूहरू, नेपाल समग्र विकास र समृद्धिमा स्थानीय तहले सार्वजनिक सेवा प्रवाह र विकास मार्फत खेलेको भूमिका निकै महत्वपूर्ण भएको छ। आम नागरिकको घर दैलोमा पुगी नागरिकको समस्या समाधानमा स्थानीय सरकारले प्रदान गरेको सेवा प्रति सबैको चासो बढ्नुका साथै जनसन्तुष्टि समेत अभिवृद्धि भएको छ। स्थानीय सरकारको उपस्थिति नै नागरिकहरूमा सरकार भएको अनुभूति दिलाउन स्थानीय सरकार सफल भएको छ। यसै सन्दर्भमा सुनापति गाउँवासी आम नागरिकको नियमित तथा आकस्मिक सेवामा सुनापति गाउँपालिका हामी सबै जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीहरू संयुक्त रूपमा प्रयासरत छौ। सुनापति गाउँपालिकाका नागरिकको प्रतिनिधित्वको रूपमा निर्वाचित भएसँगै हामीले लिएका लक्ष्य र उद्देश्यहरू पूरा गर्नको लागि आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम निर्देशित रहेको कुरा सबैमा जानकारी गराउँदछु। समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति भन्ने मूल नारालाई सार्थक बनाउन यो नीति तथा कार्यक्रमले योगदान गर्ने कुरामा विश्वास दिलाउँछु। यो नीति तथा कार्यक्रम नेपालको संविधान 16 आवधिक योजना दिगो विकास लक्ष्य स्थानीय सरकार सञ्चालन ऐन 2084 सुनापति गाउँपालिकाको आवधिक योजना मध्यकालीन खर्च संरचना संघीय सरकार र बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आम नागरिक र सरकारवाला पक्षको राय तथा सल्लाह सुझाव राजनीतिक दल र रामेछापका उच्च राजनैतिक नेतृत्वबाट प्राप्त सुझाव समेतलाई आधार मानि तर्जुमा गरेका छौ। आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम गाउँसभा सदस्यज्यूहरू, अब म आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम विषयगत क्षेत्र उपक्षेत्रगत रूपमा प्रस्तुत गर्दछु। एक, सुशासन तथा संस्थागत क्षमता विकास। सामान्य प्रशासन नागरिकलाई छिटो सरल पारदर्शी र प्रविधि मैत्री सेवा प्रदान गर्ने व्यवस्था मिला मिलाइनेछ।

0: कर्मचारी र जनप्रतिनिधिहरूको आचार संहिता तयार गरी पूर्ण रूपमा लागू गरिनेछ। पारदर्शिता तथा सुशासन प्रवर्धनका लागि सुशासनको आधार पारदर्शिता र उत्तरदायी सेनापति सरकार नारालाई सार्थक गर्न सेनापति गाउँपालिकाको विकास निर्माण सेवा प्रवाहको प्रभावकारिता तथा जवाफदेहिता वृद्धि गर्न सार्वजनिक परीक्षण सार्वजनिक सुनवाई सामाजिक परीक्षण गुनासो व्यवस्थापन तथा सूचना प्रवाहलाई प्रभावकारी बनाइनेछ। कर्मचारी उत्प्रेरणा तथा कार्य सम्पादन सुधारका सन्दर्भमा कार्य सम्पादन मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउँदै उत्कृष्ट कार्य सम्पादन भएका कर्मचारीलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाइनेछ। साझा हित स्रोतको प्रभावकारी उपयोग विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन अन्तरपालिका समन्वयको नीति अवलम्बन गरिनेछ। संघ प्रदेश र स्थानीय तहबीच समन्वय गरी नागरिकलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न निर्माण प्रवाह गर्न निर्माणमा गति दिन र संघीय शासन प्रणालीलाई सफल बनाउन अन्तर तह समन्वयको नीति अवलम्बन गरिनेछ। स्थानीय तहबाट प्रवाह हुने सूचना तथा जानकारीहरूलाई नागरिकहरूको लागि स्थानीय भाषामा प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था मिलाइनेछ। नागरिकको मानव अधिकार संरक्षणको लागि मानव अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। सूचना प्रविधि गाउँपालिकाको कार्यालय ओडा कार्यालय र स्वास्थ्य संस्थाबाट सुचारू गरिएको विद्युतीय हाजिरी प्रणालीलाई क्रमशः विद्यालयहरूमा अनिवार्य लागू गरिनेछ। कार्यालयको कामकाजलाई सूचना प्रविधि मैत्री बनाउन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली पूर्ण रूपमा लागू गरिनेछ। यो प्रणाली लागू भए पश्चात डिजिटल सिग्नेचर अनलाइन दर्ता प्रणाली र विद्युतीय हाजिर एकै प्रणालीमा हुने भएकाले यस व्यवस्थाले कार्यालयको हस्तलिखित अभिलेख प्रणालीलाई निरुत्साहन गर्नेछ। कार्यालयका पुराना अभिलेखहरूलाई स्क्यान गरी ई फाइल प्रणालीको विस्तार मार्फत कार्यालयको अभिलेख तथा फाइल प्रणाली व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ। न्याय समिति महिला बाल बालिका अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको न्यायिक पहुँचलाई विशेष प्राथमिकता दिइनेछ। स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने विवादहरूको निष्पक्ष सरल छिटो र प्रभावकारी रूपमा समाधान गरिनेछ। बजारबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न र उपभोक्ताहरूको संवैधानिक हक अधिकार सुनिश्चित गर्न चाड पर्व नियमित र आकस्मिक गरी वर्षमा कम्तीमा 3 पटक बजार अनुगमनको कार्यलाई निरन्तरता दिइनेछ। राजस्व सुधार गर्नका लागि राजस्व सुधार कार्ययोजना निर्माण मार्फत कर र गैर करको दरलाई सेवाग्राहीको हित अनुकूल बनाउन दर र दायरा अध्ययन गरी राजस्व वृद्धि गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ। करदाताको पहिचान अभिलेख व्यवस्थापन तथा कर शिक्षा कार्यक्रम सञ्चालन गरी स्वैच्छिक कर सहभागिता बढाइनेछ। न्यायचित राजस्व दिगो विकास असल शासन नारालाई सार्थक बनाउन पालिकाभित्रका कर तथा गैर करका स्रोतहरू पर्यटन उद्योग तथा व्यापार क्षेत्रबाट प्राप्त हुन सक्ने राजस्वको सम्भाव्यता अध्ययन गरी नयाँ आयका स्रोतहरूको खोजी गरिनेछ। गाउँपालिकाभित्रका खानी तथा खनिज पदार्थका स्रोत को सम्भाव्यता अध्ययन गरी प्रतिवेदनको आधारमा राजस्वको दायरा विस्तार गरिने कार्यक्रम कार्यान्वयनको व्यवस्था मिलाइनेछ। सामाजिक सुरक्षा तथा पञ्जीकरण सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई थप व्यवस्थित पारदर्शी प्रविधि मैत्री तथा प्रभावकारी बनाइनेछ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक एकल महिला अपाङ्गता भएका व्यक्ति दलित बालबालिका तथा अन्य लक्षित वर्गको अभिलेख अत्यावधिक तथा व्यवस्थापनलाई नियमितता गरिनेछ। सामाजिक सुरक्षा भत्ता वितरणलाई बैंकिङ प्रणाली मार्फत समयमै सहज र सुरक्षित रूपमा उपलब्ध गराउने व्यवस्था सुदृढ गरिनेछ। राष्ट्रिय परिचय पत्र तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीको प्रभावकारी कार्यान्वयन गरिनेछ। जन्म मृत्यु विवाह सम्बन्ध विच्छेद तथा बसाई सराई दर्तालाई समयमै गराउन व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। गाउँपालिका तथा ओडा कार्यालयमा हुने खरिद सेवालाई व्यवस्थित बनाउन क्रमशः वास्तविक समयमा आधारित पाम भिटु प्रणाली लागू गरिनेछ। सोही व्यवस्था मार्फत गाउँपालिका भित्रका सबै सार्वजनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायमा जिन्सी तथा माल सामान प्रविष्ट गरी सम्पत्ति सुरक्षित गरिनेछ। जिन्सी निरीक्षणबाट लिलाम गर्नुपर्ने सम्पत्तिको एकीकृत लगत तयार गरी लिलामी प्रक्रिया अघि बढाइनेछ। गाउँपालिकाको कार्यालयमा आधुनिक पुस्तकालयको व्यवस्थापन गरिनेछ। गाउँसभा सदस्यज्यूहरू, अब म सामाजिक विकास तर्फको नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद र मनोरञ्जन। वर्ष 2083 सुनापटी गाउँपालिका उत्कृष्ट शैक्षिक गन्तव्यको वर्षको रूपमा मनाइनेछ। सिकाइ उपलब्धि वृद्धिका लागि प्रत्येक शिक्षकको हातमा शिक्षक डायरी र प्रत्येक विद्यार्थीसँग होमवर्क डायरी कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय पहिचान, संस्कृति, रैथाने ज्ञान, कृषि, पर्यटन र भूगोल समेटेको स्थानीय पाठ्यक्रम कक्षा 6-8 परिमार्जन गरी अनिवार्य रूपमा लागू गरिनेछ। विद्यार्थी संख्या एकदमै कम भएका विद्यालयलाई नजिकैको विद्यालयमा समायोजन गरी साधन र स्रोतको उचित वितरण गरिनेछ। विद्यालय व्यवस्थापन समितिलाई थप जिम्मेवार बनाउन र अभिभावकहरूको सक्रिय सहभागिता बढाउन अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विकास साझेदारहरूसँगको सहकार्यलाई थप मजबुत बनाइनेछ। गाउँपालिकाद्वारा सञ्चालन गरिने उपलब्धि परीक्षा, एचिभमेन्ट टेस्ट, कक्षा 8 तथा एसी नतिजाका आधारमा उत्कृष्ट विद्यालय शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ। माध्यमिक विद्यालयमा विद्यार्थीको आवास सहितको व्यवस्थापनका लागि विद्यालयलाई छात्रावास व्यवस्था बापतको अनुदानको व्यवस्थालाई निरन्तरता दिइनेछ। सामुदायिक विद्यालयबाट एसी पश्चात सिटिभिटी अन्तर्गत प्राविधिक विषय अध्ययन गर्ने गरिब, जेहेन्दार, दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायबाट 5 विद्यार्थीलाई प्रत्येक ओडाबाट 1 दरले र स्वदेशमा नै एमबीबीएस गर्ने 1 विद्यार्थीका लागि छात्रवृत्तिको कार्यक्रमलाई निरन्तरता दिइनेछ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक। सुनापटी गाउँपालिकाको सरकार महिला पुरुष समान अधिकार भन्ने नाराका साथ महिलालाई हरेक क्षेत्रमा समान अवसरको वातावरण सिर्जना गरी वर्गीय, जातीय, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका भेदभावको अन्त्य गरी सामाजिक न्याय, समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिनेछ। बालबालिका भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन् भन्ने नारालाई कार्यान्वयनमा ल्याई बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक सबै प्रक्रियाका कार्यक्रमहरू गरिनेछ। बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, योनित अल्पसंख्यक लगायत सबै लक्षित समूहको आर्थिक, सामाजिक सशक्तिकरणलाई उच्च प्राथमिकता दिई सर्वाङ्गीण विकासमा विशेष ध्यान दिइनेछ। बाल क्लब, बाल संचार, किशोरी समूह, महिला समूह लगायत सञ्जालहरूको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्दै बाल भेला मार्फत बाल सहभागितालाई सुनिश्चित गरिनेछ। असहाय, अशक्त तथा जोखिममा परेका नागरिकहरूको समुदायमै संरक्षण तथा पुनर्स्थापना सेवाको व्यवस्था गर्दै उद्यमशीलता र रोजगार मूलक सिप प्रदान गर्न आत्मनिर्भर बनाइनेछ। ज्येष्ठ नागरिकहरूमा ज्ञान र अनुभवको उपयोग गरी जीवन यापनमा सहजीकरणका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछ। सार्वजनिक संरचनालाई पूर्ण रूपमा बाल मैत्री र अपाङ्ग मैत्री बनाइनेछ। महिला, बाल बालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, दलित तथा पिछडिएका वर्ग समुदाय लक्षित कानूनी सचेतना कार्यक्रमहरू सञ्चालन गरी सासलाई समेटिनेछ। मानव अधिकारको संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरी सबै लक्षित वर्गहरूको सशक्तिकरण, लैंगिक मूल प्रवाहीकरण गरी सामाजिक न्याय, समानता, समता कायम गर्दै विकास र समृद्धिको आकांक्षामा पूरा गर्न जोड दिइनेछ। सुनापटी गाउँपालिकाले आफ्नो संस्थागत नीति, कार्यक्रम तथा सेवाहरूमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवस्था मूल्याङ्कन गरी सुधारका क्षेत्रहरू पहिचान गरी जेसी अडिट कार्यलाई निरन्तरता दिई सुधार गरिनेछ। सार्वजनिक वित्तीय व्यवस्थापन प्रक्रियाका सबै चरणहरू लैंगिक दृष्टिकोण समावेश गरी स्रोत साधनको न्यायोचित विनियोजन तथा उपयोग सुनिश्चित गर्न यस गाउँपालिकाको योजना तथा बजेट तर्जुमा प्रक्रियामा लैंगिक उत्तरदायी बजेट जीआरबी कोडिङको व्यवस्था गरिनेछ। स्वास्थ्य, सुनापटी आधारभूत अस्पताललाई अझ सुदृढीकरण गरी सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु बनाउन आवश्यक पूर्वाधारहरूको व्यवस्था मिलाइनेछ। सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रमलाई महत्वका साथ हेर्दै यथोचित प्रोत्साहन भत्ता दिने, स्थानीय स्वास्थ्य तथा सरसफाई ऐनको व्यवस्था कार्यान्वयन गर्दै ऐन बमोजिम उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानजनक विदाई गरी समयानुकूल नयाँ स्वयंसेविका व्यवस्था गरिनुका साथै आधारभूत तालिम प्रदान गरिनेछ। जनस्वास्थ्यका विभिन्न सूचकहरूको तथ्यगत मापनको आधारमा स्वास्थ्य योजना तर्जुमा गर्न गाउँपालिका स्तरीय स्वास्थ्य प्रोफाइल अध्यावधि गर्ने नीति लिइनेछ। आयुर्वेद उपचार पद्धतिलाई प्रवर्तन गर्दै लगिनेछ। स्वास्थ्य सेवा प्रणालीमा प्रशासन सेवामा आबद्ध गरिनेछ र स्रोत सेवाको पहुँच विस्तार गर्न आवश्यक स्रोतको व्यवस्थापन मिलाइनेछ। नागरिकहरूलाई स्वस्थ तथा सफा पिउने पानीको हक सुनिश्चित गर्न गाउँपालिका भित्र रहेका खाने पानीका मुहान तथा स्रोतहरूको शुद्धता परीक्षण गर्न पालिकामा परीक्षण प्रयोगशालाको स्थापना गरी पिउन योग्य भएका मुहान तथा स्रोतहरूको सुदृढीकरणका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ। स्वस्थ बालक समृद्ध सुनापतिको साधक भन्ने नारालाई सार्थक तुल्याउनका लागि गाउँपालिका भित्रका सम्पूर्ण बाल बालिकालाई पोषण सम्बन्धी विशेष कार्यक्रमहरूको व्यवस्था गरिनेछ। गाउँ गाउँ सम्म विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न वर्षे पछि जनरल स्वास्थ्य शिविर तथा पाठेघर क्यान्सरको स्क्रिनिङ तथा प्रजनन स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने नीति लिइनेछ। नसर्ने रोगहरूको नियमित स्क्रिनिङ गर्ने र रोकथाम तथा प्रवर्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ। मानसिक रोगहरूको रुग्णता दर बढ्दै गइरहेको सन्दर्भमा स्वास्थ्य चौकी तहसम्म मानसिक रोगको उपचार व्यवस्थापन सम्बन्धी तालिम प्राप्त जनशक्ति क्रमशः व्यवस्थापन गर्दै उपचारको व्यवस्था मिलाइने र समय समयमा विशेषज्ञ सेवाको समेत व्यवस्था मिलाइने नीति अवलम्बन गरिनेछ। सुरक्षित आप्रवासन, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न स्वरोजगार तथा सेवामूलक कार्यक्रमहरू सञ्चालनमा जोड दिइनेछ। बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारीमा जाने व्यक्ति र तिनका परिवारलाई लक्षित गरी वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र गुणस्तरीय बनाउन सूचना तथा परामर्श सेवालाई निरन्तरता दिइनेछ। वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूका परिवार तथा रेमिटेन्स प्राप्त गर्ने व्यक्तिको सहभागितामा सञ्चालन गर्दै आएको वित्तीय साक्षरता कक्षा सञ्चालन कार्यलाई निरन्तरता दिइनुका साथै यसलाई विद्यालय स्तरमा समेत सञ्चालनको प्रबन्ध गरिनेछ। विगतका वर्षहरूमा आंशिक रूपमा सञ्चालन गरिँदै आएको रिटर्निङ स्वयंसेवकका परिचालन कार्यलाई पूर्णकालीन रूपमा जिम्मेवार बनाई निरन्तरता दिइनेछ। गाउँसभा सदस्यज्यूहरू, अब म आर्थिक विकास तर्फको नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। आर्थिक विकास, कृषि तथा पशु सेवा, समग्र कृषि क्षेत्रलाई सम्मानजनक, मर्यादित, आकर्षक पेसाको रूपमा विकास गरी कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरणमा जोड दिई आय आर्जन तथा रोजगारीका थप अवसरहरू सिर्जना गरिनेछ। उपभोग्य उत्पादित वस्तुहरूलाई सर्टिङ, ग्रेडिङ, प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने व्यवस्था मिलाइनेछ। उच्च प्रविधि युक्त संरचना निर्माण गरी बेमौसमी तरकारी खेती गर्नका लागि आवश्यक व्यवस्था मिलाइनेछ। आकस्मिक बाली संरक्षण तथा सेवा कार्यक्रमलाई ओडादेखि टोल टोलसम्म प्राथमिकता दिँदै समय समयमा बाली उपचार शिविर सञ्चालन गरिनेछ। उच्च मूल्य वस्तु तथा सम्भावना बोकेका कृषि वस्तुहरूको पहिचान गरी तुलनात्मक लाभ लागतका आधारमा क्षेत्र विस्तार एवं व्यवसायीकरण मार्फत आत्मनिर्भरता तर्फ उन्मुख गराइनेछ। स्थानीय वातावरण, हावापानी लगायत जलवायु परिवर्तन र प्राकृतिक प्रकोपसँग घुलमिल हुन सक्ने तथा त्यसबाट पर्न सक्ने सम्भाव्य असर न्यूनीकरण गर्न सक्ने प्रविधि एवं क्षमताको विकास गरिनेछ। रासायनिक युक्त कृषि प्रणालीले माटोको जैविक गुणस्तरमा असर तथा मानव स्वास्थ्यमा असर गरेकोले जैविक कृषि प्रवर्धन गरिनेछ, जसका लागि सुनापति गापामै प्राङ्गारिक मल कारखाना स्थापना गरिनेछ। जैविक कृषिलाई प्रवर्धन गर्न सुनापति गाउँपालिकाको कृषि ल्याबमा जैविक विषादी ट्राइकोडमा भिडिङ रिडी उत्पादन गर्न सुरु गरिनेछ। कृषि एम्बुलेन्स सहितको कृषि संकलन केन्द्र स्थापना गरी कृषकहरूले उत्पादन गरेका कृषि उपजलाई बजारसम्मको पहुँच विस्तार गरिनेछ। चिया र कफी खेती प्रवर्धनका साथै कफी बनाउने सम्बन्धी बारिस्ता तालिम सञ्चालन गरी युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ। बुद्ध चित्त मालाका बिरुवा लगायत अन्य व्यावसायिक बिरुवा रोपण कार्यक्रम सञ्चालन गरिनेछ। यस पालिका भित्रका सबै वडामा रहेका सेवा केन्द्रहरू मार्फत कृषकहरूको पशु पक्षीलाई उपचार तथा खोप सेवा प्रदान गरी उत्पादनमा वृद्धि गराइनेछ। कृत्रिम गर्भधारण सेवा सञ्चालन गरी यस पालिका भित्रका कृषकहरूले पालन गरेका गाई भैँसी र बाख्रामा नस्ल सुधार गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गराइनेछ। उपचार सेवाको पहुँचमा नरहेका कृषकहरूको पशु पक्षीमा आन्तरिक परजीवी नियन्त्रण, वन्ध्याकरण, खोप तथा उपचार सेवा उपलब्ध गराइनेछ। दूध, अण्डा र मासु जस्ता उत्पादनलाई प्रवर्धन गरी ग्रामीण स्तरमा पोषण र आय स्तरमा वृद्धि गरी गाउँपालिकाको विकासमा टेवा पुर्याउन उत्पादनमा आधारित पशु पालन प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ। कृषकहरूको ज्ञान, सिप र प्रवर्धनात्मक क्षमताको विकास गर्न व्यावसायिक पशुपालन तथा व्यवस्थापन तालिम सञ्चालन गरिनेछ। कृषकहरूले उत्पादन गरेको दूधलाई बजारसँग जोड्न दूध डेरी प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ। पर्यटन 108 लहरे माने र सुनापति डाँडाको शिव मूर्ति लगायतका सुनापति गाउँपालिका भित्र पहिचान भएका पर्यटकीय स्थलहरूको प्रचार प्रसार, प्रवर्धन, सम्वर्धन गर्नका लागि निजी तथा सरकारी क्षेत्र का पर्यटन व्यवसायहरूसँग समन्वय गरिनेछ। पर्यटकीय पदमार्ग सूचीकरणको कार्यलाई थप व्यवस्थित बनाई प्रयोगमा ल्याइनेछ। सार्वजनिक निजी साझेदारीमा पर्यटन प्रवर्धनका कार्यक्रमहरू सञ्चालन गरिनेछ। चिया बगानलाई व्यवस्थापन गरी इको टुरिज्मलाई प्रोत्साहन गरिनेछ। प्रथम सुनापति पर्यटन महोत्सव तथा सुनापति भ्रमण वर्ष 2083 आयोजना गरी स्थानीय उत्पादन र पर्यटकीय स्थलहरूको प्रचार प्रसार गरी समृद्ध उद्यमी सुनापति, कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति भन्ने नारालाई सार्थक बनाइनेछ। सुनापति घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको लगत राख्ने व्यवस्था मिलाइनेछ। गाउँपालिका भित्रका पर्यटकीय स्थलहरूलाई संस्थागत गरिनेछ। सहकारी गाउँपालिका भित्र सञ्चालित सहकारी संस्थाहरूको नियमित अनुगमन, निरीक्षण तथा मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाइनेछ। सहकारी संस्थाहरूको संस्थागत सुशासन, वित्तीय अनुशासन, पारदर्शिता तथा जवाबदेहितालाई प्राथमिकताका साथ प्रवर्धन गरिनेछ। सहकारी तथा गरिबी न्यूनीकरण सूचना व्यवस्था प्रणाली कोमिसमा सबै सहकारी संस्थाको विवरण अध्यावधि गर्ने व्यवस्था मिलाइनेछ। सहकारी संस्थाहरूको लेखा परीक्षण, वार्षिक साधारण सभा तथा प्रतिवेदन प्रणाली व्यवस्थित र कानून सम्मत बनाइनेछ। समस्याग्रस्त तथा जोखिमयुक्त सहकारीहरूको पहिचान गरी सुधार तथा पुनर्संरचनाका कार्यक्रमहरू सञ्चालन गरिनेछ। उद्यम विकास सुनापति गाउँपालिकाबाट सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका स्थानीय स्तरमा पाइने स्रोत साधनलाई मध्यनजर गर्दै समुदायको मागमा आधारित प्राविधिक सिप विकास तालिम सञ्चालन गरिनेछ। थानका गलैका उद्योग प्रवर्धन कार्यक्रमलाई निरन्तरता गर्दै सुनापति गाउँपालिकामै रोजगारी सिर्जना गरी थानका गलैका हबको कार्यान्वयनका लागि एकवटा एक उद्योग स्थापना गर्ने व्यवस्था मिलाइनेछ। दिगो विकास अन्तर्गत गरिबी न्यूनीकरण गर्ने लक्ष्यलाई आत्मसात गर्दै उद्यमीसँग स्थानीय सरकार कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गरी रोजगारका अवसर प्रदान गर्न हाम्रो उत्पादन हाम्रो अभियान कार्यक्रम अगाडि बढाइनेछ। युवा लक्षित कार्यक्रम अन्तर्गत सवारी चालक तालिम, ब्युटी पार्लर र बारिस्ता तालिम सञ्चालनको व्यवस्था मिलाइनेछ। लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमीले उत्पादन गरेका उत्पादनमूलक वस्तुहरूलाई समेटेर संकलन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइनेछ। गाउँसभा सदस्यज्यूहरू, अब म पूर्वाधार विकास तर्फको नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। पूर्वाधार विकास गाउँपालिकाको आवधिक योजना, भू उपयोग योजना, बस्ती विकास योजना तथा दिगो विकास लक्ष्यसँग आबद्ध हुने गरी पूर्वाधार विकासका योजना तर्जुमा गरिनेछ। ओडाबाट प्राप्त योजनाहरूलाई आवश्यकतामा आधारित प्राथमिकता निर्धारण गरी स्वयं बमोजिम छनौट भएका योजनाहरू कार्यान्वयन गरिनेछ। बहुवर्षीय तथा रणनीतिक महत्वका योजनाहरूलाई उच्च प्राथमिकतामा राखी चरणबद्ध रूपमा सम्पन्न गरिने नीति अवलम्बन गरिनेछ। गाउँपालिका भित्र कार्यान्वयन गरिने सबै पूर्वाधार योजनाहरूको डिजिटल अभिलेखीकरण तथा जीआईएसमा आधारित बाङ्कन प्रणाली विकास गरिनेछ। गाउँपालिकाका सबै वडा केन्द्र तथा प्रमुख रूप बस्तीहरूलाई 12 महिना सञ्चालन योग्य सडक सञ्चालनसँग जोड्ने नीति अवलम्बन गरिनेछ। नयाँ सडक निर्माण भन्दा निर्माण सम्पन्न सडकहरूको स्तरोन्नति संरक्षण तथा नियमित मर्मत सम्भारलाई प्राथमिकता दिइनेछ। कृषि उत्पादन पर्यटन विकास स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा प्रत्यक्ष योगदान पुर्याउने सडकहरूलाई उच्च प्राथमिकतामा राखिनेछ। विपद जोखिम भएका क्षेत्रमा नदी नियन्त्रण संरचना निर्माणका लागि प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी स्रोत व्यवस्थापन गरिनेछ। सबै निजी तथा सार्वजनिक भवनहरू राष्ट्रिय भवन संहिता अनुरूप भूकम्प प्रतिरोधी तथा सुरक्षित निर्माण प्रविधिमा आधारित नीति कार्यान्वयन गरिनेछ। निजी तथा सार्वजनिक भवन निर्माणमा अपाङ्ग मैत्री पहुँच मार्ग शौचालय सुरक्षित खानेपानी तथा बाल मैत्री संरचनाको व्यवस्था गरिनेछ। सार्वजनिक भवनहरूमा सौर्य ऊर्जा वर्षा पानी संकलन तथा ऊर्जा दक्ष प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिनेछ।
1: आदरणीय श्रोता मित्र, यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
2: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401 पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
1: हस् त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री नेउपानेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँग रहनुहोला।
2: रामेछाप नगरपालिकाको 19 अधिवेशन समक्ष प्रस्तुत अब 83-84 वार्षिक नीति तथा कार्यक्रम म पढ्ने अनुमति चाहन्छु। नगर उपप्रमुखज्यू, नगरसभा सम्पूर्ण सदस्यज्यूहरू, नगरसभाका सचिवज्यू, राष्ट्र सेवक कर्मचारी साथीहरू, सर्वप्रथम नेपाली जनताले विभिन्न समयमा गरेका ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्ष मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको स्थापना गरेको त्याग र बलिदानलाई स्मरण गर्दै सो क्रममा आफ्नो जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहीदहरूप्रति सम्मान र हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। रामेछाप नगरपालिकाका सचेत मतदाताहरूले दिएको अभिवाद अनुरूप सहमति, सहकार्य र सहभागिताको अभावलाई आत्मसात गर्दै आर्थिक विकास, सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह, आर्थिक अनुशासन र सुशासन प्रबन्धन कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै कृषि, पर्यटन तथा रोजगारी माध्यमबाट सुन्दर र सम्बन्धित रामेछापले दिलाउन नगरपालिकाको पहिचान स्थापित गर्दै जनतालाई सुशासन प्रत्याभूति दिलाउन जनताको आधारमा सिंहदरबार पुर्याउने उद्देश्यले लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर यो नगरपालिका अधिकार संशोधन स्थानीय सरकारको रूपमा स्थापित गर्नेछौ भन्ने कुरामा यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु।
3: नेपालको संविधान संघ एवं प्रदेश सरकारका अवधिक योजनाको परिलक्षित गरेका विषयहरू, दिगो विकासको लक्ष्य, संघीय तथा प्रदेश सरकारको नीति तथा कार्यक्रम, राजनीतिक दल र अन्य सरकारवालाबाट प्राप्त सुझावहरू समेतको आधारमा यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ। नेपालको संविधानमा प्रचलित ऐन कानून र विषयगत मन्त्रालयबाट प्राप्त परिपत्र, दिग्दर्शन र विभिन्न विषयगत समितिको बजेट सिलिङको आधारमा सहभागी मूलक तवरले आयोजना र कार्यक्रम चलाउन गरी नीति कार्यक्रम र बजेट तर्जुमा गरेका छौं। साथै आर्थिक वर्ष 2083-84 संविधानले प्रदान गरेको क्षेत्राधिकारभित्र रही स्थानीय स्तरमा बाँकी रहेका महत्वपूर्ण ऐन, नियम, कार्यविधि तथा निर्देशिका तयार गरी सही प्रभाव कार्य अगाडि बढाउनु पर्ने आवश्यकता रहेको छ। यसै विषयमा आधारित रहेर नगरपालिकाको आगामी आर्थिक वर्ष 2083-84 नीतिका कार्यक्रमको समयमा नगरसभाबाट पारित गराई कार्यक्रमले नगरसभाका सबै सदस्यहरूको सक्रिय सहयोग भूमिका रहनेछ भन्ने कुरामा म विश्वस्त गर्दछु। आगामी वर्ष 2083-84 नीतिका कार्यक्रम तर्जुमा गर्दा नगरपालिकाले निम्न आधारहरू लिएको छ। 1. नेपालको संविधान, राज्य निर्देशित सिद्धान्त तथा नीतिहरू। 2. स्थानीय सरकार र सञ्चालन ऐन नियम 2074। 3. 16 योजनाको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, नीति तथा रणनीतिहरू। 4. नेपाल सरकार तथा प्रदेश सरकारको आवर 83-84 बजेट नीति तथा कार्यक्रम। राज्य नगरपालिकाको बजेट तर्जुमा दिग्दर्शन 2078। नगरपालिकाले ऐन नियम कार्यविधि निर्देशिकाहरुको दीर्घ विकास लक्ष्य 2016-30 राष्ट्रिय जनगणना 2018 प्रतिवेदन रामेछाप नगरपालिकाका सबै विषयगत समिति शाखा सबै वडा कार्यहरु सरकारवाला निकायहरुबाट प्राप्त सुझावहरु नगर कार्यपालिका तथा नगरसभा नगरसभाका दिवसका निर्णयहरु अब नगरसभा सदस्यज्यूहरु अब म नगरपालिकाले तय गरेका विषयगत र क्षेत्रगत प्रमुख नीतिहरू प्रस्तुत गर्न चाहन्छु। आर्थिक विकास समिति राजस्व उद्योग सहकार उपभोक्ता हितमन आर्थिक वर्ष 2083-84 राजस्व र आन्तरिक आयवृद्धिका लागि राजस्व परामर्श समितिको सिफारिस समेत दृष्टिगत गरी निम्न अनुसारको नीति अवलम्बन गर्ने प्रस्ताव अघि सारेको छु। एक, राजस्व संकलन सूत्र प्रणालीबाट संकलन गर्ने कार्यलाई निरन्तरता दिइने छ र राजस्व संकलनमा पारदर्शिता कायम गरी राजस्व दर तथा द्वारा निर्धारण गरिने छ। दुई, सार्वजनिक निजी र सहकारी क्षेत्रहरूको सहभागिता र स्वतन्त्र विकास मार्फत अर्थतन्त्र सुदृढ़ी गर्नका लागि कार्यक्रमहरू सञ्चालन गरिनेछन्। निजी क्षेत्रको भूमिकालाई महत्वपूर्ण दिँदै उपलब्ध गराउन र स्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। चार, सहकारी क्षेत्रलाई प्रवर्धन गर्न कोशिश कार्यक्रमलाई निरन्तरता दिइनेछ। पाँच, स्थानीय आर्थिक विकासका सम्भावनाका क्षेत्रहरू पहिचान गरी प्राथमिकरणले विवरण तयार गरी उत्पादन र रोजगारी प्रबन्धनका लागि निजी क्षेत्रसँगको साझेदारीमा सिप विकास तालिम तथा नेतृत्व मोडलमा कार्यक्रम सञ्चालन गरिनेछ। उपभोक्ता हित संरक्षणका लागि उद्योग उपभोक्ता शिक्षा अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। कृषि विकास कार्यक्रम बागमती प्रदेश कृषि वन तथा वातावरण मन्त्रालयले लागत साझेदारीमा प्राङ्गरी मल कारखाना स्थापना गरिनेछ। दुई, सुक्खा क्षेत्रमा पानीको समस्या समाधान गरी हिउँदे खेती र तरकारी खेती प्रबन्धन गर्न उपभोक्ता समितिको प्रत्यक्ष सहभागिता र प्रदान सुनिश्चित गरी सिमेन्टेड पोखरी तथा साना सिँचाई प्रदान निर्माण गरिनेछ। तीन, किसानको खाद्य तथा पोषण सुरक्षा थप सेवा पुर्याउन र उत्पादन र उत्पादकत्व बढाउन किसानलाई उन्नत मेनिकिट वितरण गरिनेछ। पशु सेवा तथा विकास, पशुपक्षी उपचारको लागि आवश्यक औषधि व्यवस्था गरी निशुल्क पशुपक्षी उपचार सेवालाई नियन्त्रण दिइनेछ। दुई, रामेछाप नगरपालिकाका पशुपक्षी तथा मत्स्य विकास शाखामा आधारभूत प्रयोगशालामा स्थापन गरी पशुपक्षीको उपचार तथा रोग पहिचानको लागि आवश्यक प्राविधिक विकास गरिनेछ। पशुपक्षीमा लाग्ने महामारी रोग नियन्त्रणको लागि रोग निरोधक खोप निशुल्क गरिनेछ। जेनेटिक रेबिज रोग रोकथाम तथा नियन्त्रणको लागि घर पालुवा कुकुर बिरालोहरूमा निशुल्क खोप सञ्चालन गरिनेछ। एकवटा एक पशु स्वास्थ्य तथा परजीवी नियन्त्रण शिविर सञ्चालन गरिनेछ। पशु प्रजनन तथा नस्ल सुधारका लागि प्राकृतिक तथा कृत्रिम गर्भधारणको व्यवस्थापन गरिनेछ। पर्यटन र पर्यटन विकास र प्रवर्धन नगरभित्र रहेका पर्यटकीय क्षेत्रहरू पहिचान गरी उद्योग क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र बनाउन आवश्यक नीति तथा कार्यक्रम तय गरिनेछ। बागमती प्रदेश शाखाको साझेदारीमा लामसिङ डाँडा बुद्ध पार्क र मगर सङ्ग्रहालय निर्माण गरिनेछ। साथै अन्य धार्मिक तथा पर्यटकीय स्थलहरूमा संघ तथा प्रदेश सरकारसँग साझेदारी एवं समन्वय गरी स्थल उन्नति तथा संरक्षण गरिनेछ। श्रम तथा रोजगार प्रवर्धन, श्रमको सम्मान राष्ट्र अभियान मूल नाराका साथ राष्ट्रिय तहमा दर्ता भएका बेरोजगार स्थानीय तहमा दर्ता भएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्नका लागि काममागका लागि पारिश्रमिकका आधारमा सामुदायिक आयोजना सञ्चालन गरिनेछ। सामाजिक विकासतर्फ शिक्षा तथा खेलकुद नगर शिक्षा योजनाको संगठनका कार्यक्रम तथा रणनीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याई समग्र शैक्षिक क्षेत्रलाई व्यवस्थापन गरिनेछ। शैक्षिक गुणस्तर सुधारका लागि विषयगत शिक्षा अभावलाई परिपूर्ति गर्न सार्वजनिक विद्यालयलाई प्रदान गरिँदै आएको विषयगत नगर शिक्षक अनुदान र सुत्केरी सत्ता शिक्षक व्यवस्थापन अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ। सामुदायिक विद्यालयका कर्मचारी विद्यालय सहयोगी र बाल विकास कार्य सहकर्ताहरूलाई
2: नगरपालिकाबाट छल गरिँदै आएको तलब खर्चलाई नियन्त्रण दिएको छ। साथै अनौपचारिक शिक्षालाई थप व्यवस्थित गर्न सामुदायिक शिक्षा केन्द्रलाई मापदण्ड बनाउँछौ। सक्रिय बनाउन परिचालिकाको साइफाई आएको सङ्घीय 10,000 तलब खर्चालाई नगरपालिकाबाट मासिक 7,000 छल गरी कामकाजमा लगाइनेछ। जेएनआर विपन्न विद्यार्थीहरूको प्राविधिक शिक्षा तथा उच्च शिक्षामा भोट पुर्याउन नगरपालिकाले नगर स्तरीय र ओडागत रूपमा वडा कार्यालयले एक छात्रलाई छात्रालाई विद्यार्थी शैक्षिक छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ। विद्यालयको शैक्षिक व्यवस्थापन थप सेवा पुर्याउन माध्यमिक विद्यालयलाई यी हाजिरी रेसिप जडान गरिनेछ। पूर्व प्राथमिक कक्षादेखि कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीहरूलाई संघीय सरकारबाट दिवा खाजा मार्फत प्रदान गरिँदै आएको विद्यार्थीहरू बीच विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय पोषणमुक्त दिवा खाजा कार्यक्रम कार्यान्वयनका लागि यस नगरबाट रु 5,000 प्रति छुर्याइएको छ। स्थानीय स्तरमा बाल प्रतिभा पहिचान प्रशिक्षण सम्बन्धित प्रदर्शनी विज्ञान गणित सामग्री कार्यक्रमलाई निरन्तरता दिइनेछ। शैक्षिक व्यवस्था अभिवृद्धिमा प्रविधि मैत्री र शैक्षिक सामग्री संयुक्त शिक्षण सिकाइ क्रियाकलापमा जोड दिइ एससी परीक्षा उत्तीर्ण गरिएका उपलब्धि हासिल गर्ने गराउने विद्यालयलाई प्रोत्साहन एवं पुरस्कृत गरिनेछ। स्थानीय विषयवस्तु अनुसारको शिक्षा प्रदान गर्न आधारभूत तह कक्षा 1-8 सम्म स्थानीय पाठ्यक्रमको पाठ्य सामग्री निर्माण गरिने छ। विद्यार्थीको दीर्घकालीन शैक्षिक भविष्य र जीवनमा सघाउ पुर्याउने उद्देश्यले प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग समन्वय र साझेदारी गरी कक्षा 9 मा पढ्ने विद्यार्थीहरूका लागि व्यक्ति मार्ग निर्देशक कार्यक्रम सञ्चालन गरिनेछ। क्षेत्र गुणा राष्ट्रिय बाल विकास सेवा सङ्घको साझेदारीमा प्रत्येक सामुदायिक विद्यालयहरूमा कक्षा 3 सम्मका कक्षा कोठा डेकोरेसन लगायत विद्यालय घेराबारा कार्यक्रम सञ्चालन गरी विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन थप पहल गरिनेछ। नगर स्तरीय राष्ट्रपति रनिङ खेल प्रतियोगितालाई थप व्यवस्थित रूपमा सञ्चालन गरिनेछ। जन स्वास्थ्य सेवा बागमती प्रदेश सरकारको सहयोगमा एक निर्वाचन क्षेत्र एक स्वास्थ्य संस्था सुदृढीकरण कार्यक्रम अन्तर्गत सामुदायिक स्वास्थ्य चौकीलाई अस्पतालको रूपमा विकास गरिनेछ। साथै रानीछ अस्पतालको सुदृढीकरणका लागि आवश्यक सहयोग गरिनेछ। मातृ तथा जनजात शिशु कार्यक्रममा नवजात शिशु कार्यक्रमका लागि संस्थागत छुट्टी सेवा विकास गर्न सबै दर्शन क्षेत्रलाई व्यवस्थित गरिनुका साथै गर्भवती तथा छुट्टी महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा निरन्तरता दिइनेछ। राष्ट्रका अमूल्य निधि ज्येष्ठ नागरिकहरूलाई नगरपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवा प्राथमिकता र सहुलियत प्रदान गर्नका साथै ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सम्मान स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराइने र महिलासँग उमेर कार्यक्रमलाई निरन्तरता दिइनेछ। बालबालिकाहरूलाई पूरक खोज र जीवनको सुनिश्चित गरिने गर्भवती र छुट्टी महिला तथा बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउन बहु क्षेत्रीय पोषण योजना कार्यक्रम बमोजिम सुनौलो 1,000 दिन कार्यक्रमलाई अगाडि बढाइनेछ। लागू औषध दुरुपयोग तथा सुरक्षितजन्य पदार्थ रोकथाम र नियन्त्रणका लागि किशोर किशोरी मैत्री व्यवस्था संस्थाको विकास गरिनेछ। 60 वर्ष उमेर पुरा भएका राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रोत्साहन सहित सम्मानजनक विदाई गरिनेछ। लैङ्गिक समानता र समावेशीकरण महिला बालबालिका तथा ज्येष्ठ नागरिक र बच्चित वर्ग बाल मैत्री स्थानीय शासनको कार्यक्रमलाई अवलम्बन गरी बाल मैत्री स्थानीय तह अनुसारका कार्यक्रमलाई कार्यान्वयन गरिनेछ। बाल श्रम बाल विवाह जातीय विभेद जस्ता कुप्रथा नियन्त्रणका लागि जनचेतना तथा कानूनी सचेतना जस्ता कार्यक्रमहरू सञ्चालन गर्नेछन्। एकल महिला दलित अपाङ्ग तथा ज्येष्ठ नागरिक लगायतको वर्गलाई आवश्यक सहयोग सामग्री वितरण गरिनेछ। मेरोसँग ज्येष्ठ नागरिक कार्यक्रमलाई निरन्तरता दिइनेछ। कानून तथा न्याय र मानव अधिकार प्रवर्धन
3: सम्बन्धित सरकारवालाहरुको प्रत्यक्ष संलग्नतामा ऐन कानून तयार गर्नका साथै जारी भइसकेका ऐन कानून र कार्यविधिको समय सापेक्ष परिमार्जन तथा संशोधन गर्दै कार्यान्वयनमा ल्याइनेछ। स्थानीय सरकारको न्यायिक सेवा प्रवाहको प्रत्याभूति गराउन प्रत्येक वडामा रहेका मेलमिलाप केन्द्रहरूको व्यवस्थापन मार्फत विशेष कार्यक्रमहरू तयार गरी कार्यान्वयनमा ल्याइनेछ। कानून एवं न्यायमा सबैको सहयोग सुनिश्चित र वस्तु स्तरमा सञ्चालित कानून शिक्षा सचेतना र अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिइनेछ। न्यायिक समितिको काम कारवाहीलाई प्रभावकारी मैत्री बनाउने तर्फ आवश्यक कार्यक्रम तय गरिनेछ। पूर्वाधार विकासतर्फ खोला नालाहरू र कलवर तथा मिनी ब्रिज निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने निरन्तरता दिइनेछ। कति नाली निर्माण गर्ने रेजेमिङ वाल जस्ता संरचना तयार गर्ने पक्की नाला निर्माण गर्ने ग्रामीण गर्ने खोला नाला र आवश्यक स्थानमा भ्रमण समेत गर्ने कार्यलाई निरन्तरता दिइनेछ। सङ्घ प्रदेश सरकार सहको साझेदारीमा नगरपालिका अन्तर्गत सञ्चालन गरिरहेका दोहोरका तथा खोला पूर्वाधारका आयोजनाहरूको निर्माण कार्य अगाडि बढाइएको कार्यलाई निरन्तरता दिइनेछ। वन वातावरण तथा विपद व्यवस्थापन सम्बन्धित सम्भावित विपदको पूर्व तयारी प्रतिकार्य र पुनर्लाभको लागि आवश्यक औजार तथा राहत सामग्रीको तत्काल व्यवस्थापन गर्न विपद व्यवस्थापन कोषलाई दृढ बनाउँदै लगिन्छ। वातावरणीय संरक्षण तथा विपद व्यवस्थापनका लागि रानीछ बजारमा रिजर्भ ट्याङ्की निर्माण गरिनेछ। सुशासन तथा संस्थागत क्षमता विकास संघीय इकाइहरू बीच प्राप्त प्रशासनिक अन्त सम्बन्धमा र साझेदारी सुदृढ गर्दै आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापन परीक्षण सेवा प्रभावको न्यूनतम मापदण्ड र कानूनका ढाँचाहरूमा एकरूपता ल्याई प्रविधिसँग तारतम्यता गरी दैनिक सेवा प्रभाव चुस्त दुरुस्त छिटो छैटो र मितव्य उपस्थित प्रभावकारी बनाइनेछ। नागरिकहरूलाई घर गइरहनै सेवा पुर्याउने उद्देश्यले सामान्य चिकित्सा पशु उपचार सेवा योजना सम्झौता ज्येष्ठ नागरिक परिचय पत्र वितरण जस्ता एकीकृत सेवाहरू घरेलु शिविर मार्फत सञ्चालन गरिनेछ। सार्वजनिक सुनवाई सार्वजनिक परीक्षण नागरिक बडापत्र र सुझाव पेटिका मार्फत सार्वजनिक जवाफदेहिता र अभिवृद्धि गरिने साथै सेवाग्राही वर्गीय वर्णन अभिमत सर्वेक्षण कार्यको थालनी गरिनेछ। नगरभित्रमा भित्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको रहन सहन र कृषि उत्पादन खेलकुद लगायतका विभिन्न विषयलाई समेटेर रामेश्वर नगरपालिकाको वृत्तचित्र भिडियो डकुमेन्ट निर्माण गरिनेछ। नगरभित्रको विकास र समृद्धिका लागि चरणमा गरिएको योजना तथा कार्यक्रमहरूको आधार दस्तावेजको रूपमा रहेको नगर प्रोफाइल तयार गरी कार्यान्वयनमा ल्याइनेछ। द्वितीय कार्यालयलाई पारदर्शी बनाउन सूत्र पाँच वा तोकिएको एकीकृत द्वितीय सूचना प्रणालीको 100% प्रयोग गर्दै प्रभावकारी रूपमा उपयोग गरिनेछ। पुराना दोहोरीहरू फसल गर्न एक निश्चित कार्यदल गठन गरी समयसीमाभित्र फसल गरिनेछ। कार्यालयको चौमासिक तथा वार्षिक आमदानी र खर्चको विवरण लगायत अन्य सूचकहरू सूचना प्राधिकरण अधिकारी सामाजिक सञ्जाल तथा वेबसाइटमा राखी सार्वजनिक गरिनेछ। भुक्तानी प्रक्रियालाई छिटो छरिटो बनाउन सेवाग्राही बडा वडा पत्रमा तोकिएको समय सभाभित्रै कार्य सम्पन्न गर्न प्रणालीको विकास गरिनेछ। सार्वजनिक सम्पत्ति व्यवस्थापनका लागि सार्वजनिक खरिद ऐन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीमा भएको व्यवस्थाको पूर्ण कार्यान्वयन गरिनेछ। सार्वजनिक सम्पत्तिको खरिद उपयोग संरक्षण र मर्मत सम्भारको लागि अनिवार्य कार्यान्वयनमा ल्याइएको प्रणालीलाई पूर्ण कार्यान्वयन गरिनेछ। महालेखा परीक्षकको अन्तिम लेखा परीक्षक प्रतिवेदनहरूमा आउनेका जिन्सी माल सामान सम्बन्धी सुझावहरूलाई कार्यान्वयन गर्दै लगिनेछ। सार्वजनिक सम्पत्तिको अभिलेख व्यवस्थापन र संरक्षणको लागि एकीकृत रूपमा यो वडा कार्यालय स्वास्थ्य संस्था र नगरपालिकाका विषयमा शाखाहरूको खरिद कार्य खरिद नगरपालिकाबाट एक द्वार प्रणाली मार्फत गरिनेछ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभदायीहरूलाई सरल र सहज ढंगले भत्ता वितरण गर्ने कार्यलाई वडा नम्बर 7 ले अवलम्बन गरेको शाखा रहित बैंकिङ प्रणालीलाई अन्य वडाहरूमा पनि क्रमशः गर्दै विस्तार गर्दै लगिनेछ। नगरपालिकाभित्र सार्वजनिक जग्गा निर्माण भएका विद्यालय स्वास्थ्य संस्था खेल मैदान सटल पार्किङ पौवा कुल पूजा स्थल सर विश्राम स्थल दाह संस्कार स्थल जस्ता सञ्चालनहरूको वास्तविक लगायत लागत लिई ढोकाधिगार दिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। भूमि प्रशासन तथा नाति कार्यालयबाट पनि सबै प्रकारका सेवाहरू एक नगरपालिकाबाटै सुरु गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ। नगर सभाका सदस्यज्यूहरू, अन्तमा आर्थिक वर्ष 2083-84 हाम्रो प्राथमिकता क्षेत्रको गुणस्तरीय स्वास्थ्य शिक्षा ज्येष्ठ नागरिक सम्मान पूर्वाधार विकास सामाजिक समावेशीकरण विपद व्यवस्थापन सार्वजनिक लेखा प्रवाह सबैको सहज पहुँच खेलकुदको विकास सबै वन तथा वातावरणको संरक्षण रहेको ब्यौरा अनुरोध गर्न चाहन्छु। प्रस्तुत नीति कार्यक्रममा प्रस्ताव गरिएका विषयहरू कार्यान्वयन गर्न समाजसेवी बुद्धिजीवी सुरक्षाकर्मी गैर सरकारी संस्था सङ्घ र सरकारवाला निकाय रामेछाप नगर नगरवासी आदरणीय बुवा आमा दाजु भाइ दिदीबहिनीहरू लगायत सबैले सहयोग गर्नु हुन्छ भन्ने पूर्ण विश्वास लिएको छु। प्रस्तुत नीति तथा कार्यक्रम सहजमा प्रत्यक्ष सहयोग पुर्याउनु हुने उपप्रमुख प्रमुख प्रशासकीय अधिकारी विषयको समितिका समितिहरू वडा अध्यक्ष जीवहरू कार्यपालिकाको सबै सदस्यज्यूहरू एवं नगरसभाका सदस्यज्यूहरू लगायत समग्र राष्ट्र सेवक कर्मचारीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद। जय नेपाल।
0: आदरणीय श्रोता, तपाईँ यति बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईँको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
1: नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगा।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो। सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
12: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
12: त्यसो भए ध्यान दिएर सुन्ने।
13: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
12: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
14: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
7: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
7: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
7: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
7: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
7: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
4: हजुरको रेडियो 102.1 MHz।
15: साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। बाल बालिकालाई पार्टी सदस्यता दिएको विषयमा रासोपासँग मानवाधिकार आयोगद्वारा स्पष्टीकरण माग, विवरणको गलत व्याख्या भएको रासोपाको जवाफ, बजेट नल्याउने 23 स्थानीय तह कार्यवाहीको दायरामा
16: बजेट पेश गर्ने 5 गतेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु भनेका छौँ।
15: चालू आर्थिक वर्षमै 275 कम्पनी कालो सूचीमा। नेपालमा चामलको भाव महँगिँदै दशैंसम्म अझै मूल्य बढ़ने संकेत। निजी अस्पताल र क्लिनिकहरूमा स्थानपान कक्ष अनिवार्य नभए कार्यवाही गरिने।
16: हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानून अनुसार नै कार्यवाही प्रक्रिया पनि अगाडि बढाउँ।
15: इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, अनुगमन गरेर कार्यवाही गरिने निगमको भनाई। सार्वजनिक यातायातको भाडा घटाउने तयारी। आन्तरिक हवाई भाडा भने घट्यो। आवश्यक यात्रु नहुँदा हवाई सेवा प्रभावित।
17: सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यतिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि जानकारी गराउन चाहन्छु। धन्यवाद।
15: र फिफा विश्वकपमा आज इंग्ल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दै।
18: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: पेट्रोलियम पदार्थको मूल्य घट्नु उपभोक्ताका लागि राहतको विषय हो, तर त्यसको विरोधमा निजी पेट्रोल पम्प बन्द गर्नु उचित देखिँदैन। व्यवसायको मौजदात घाटाको चिन्ता जायज भए पनि त्यसको समाधान उपभोक्तालाई शास्ति दिएर खोजिनु हुँदैन। अब सरकार, निगम र व्यवसायी बीच संवाद मार्फत विवाद समाधान गर्दै आपूर्ति प्रणालीलाई सहज बनाउन आवश्यक छ। उपभोक्ताको हितलाई केन्द्रमा राखेर नीतिगत निर्णय कार्यान्वयन गर्नु नै सबै पक्षको प्राथमिकता हुनुपर्छ।
19: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पम्पहरू सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल ऑयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो। तर निजी पेट्रोल पम्प संचालकहरूले मौजदात इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका छन्। यता इन्धन सस्तीसँगै सार्वजनिक यातायातको भाव लाइन लागेको छ। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल ऑयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति

0: द्वारा निर्माणका लागि प्राविधिक गृहकार्य शुरू गरिसकेको जनाएको हो। विभागका अनुसार इन्धन लुब्रिकेन्ट र मरमत सम्भार लगायतका लागतका आधारमा नयाँ भाडा दर तय गरिनेछ। यसअघि इन्धनको मूल्य बढ्दा वैज्ञानिक प्रणाली अनुसार 13% भाडा बढ़नुपर्ने सिफारिश भए पनि सरकारले 5% मात्रै वृद्धि गरेको थियो। अहिले भने इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेकाले यात्रुवाहक सवारी साधन सार्वजनिक सवारीको भाडा घट्ने लगभग निश्चित भएको विभागले जनाएको छ। यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ। नेपाल ऑयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजदेखि लागू हुने गरी वायु सेवा कम्पनीहरूलाई निर्देशन समेत दिएको छ। यता पर्यटन मन्त्री खड्गराज पौडेलले भने न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकेको बताउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नआएको भन्दै मन्त्री पौडेलसँग गरेको प्रश्नमा उहाँले जवाब दिँदै यस्तो बताउनु भएको हो।
1: नियमित रूपमा उडान हुन सक्ने गरी प्यासेन्जरको यात्रु संख्याको उपलब्धता न्यूनतम यात्रु संख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति र उपकरणहरू त्यहाँ अवश्य पनि पठाउनेछौं र त्यसको हामीलाई कुनै प्रकारको कमी नरहेको क्यानमा उपकरण र जनशक्तिको कमी छैन। तर सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यत्तिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि सम्बन्धित सदनमा जानकारी गराउन चाहन्छु।
0: पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँले बढ़ेको छ। नेपाल चामल तेल दाल उद्योग संघका अनुसार पछिल्लो दुई महिनामा 25 किलोको एक बोरा चामलको मूल्य 300-400 रूपियाँसम्म बढ़ेको हो। नेपालमा पर्याप्त धान उत्पादन नहुने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनको प्रत्यक्ष असर यहाँ पर्ने गरेको व्यवसायहरूले बताएका छन्। उद्योगीहरूका अनुसार भने भारतले बंगलादेशलाई चामल निर्यातका लागि थप कोटा खुला गरेपछि भारतीय बजारमै माग बढ़ेको छ। त्यसमाथि मौसम प्रतिकूल हुँदा भारतमा धान उत्पादन घटेको छ। यसैबीच भारत सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढ़ाएकाले धान र चामल दुवैको मूल्य उकालो लागेको हो। व्यवसायीहरूले भारतमा धानको मूल्य अझै उच्च रहेकाले दशैंसम्म 25 किलोको एक बोरा चामलमा थप 100-200 रूपियाँसम्म मूल्य बढ़न सक्ने अनुमान गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 बजेट तोकिएकै समयमा नगरसभा वा गाउँ सभामा पेश नगर्ने 23 स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाब दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्राचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएनसँग बताउनुभयो।
2: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानूनमा त, अनि के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ अब आगामी सेड्युल, सभाको सेड्युल, जसले बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्नु ल्याउनु भएको छ ल्याउनु भएको छैन, बल्ल भोलि पर्सिसम्मलाई छ हाम्रो समय, त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
0: मन्त्रालयका अनुसार आफ्नो पोर्टलमा प्रविष्ट विवरण र प्राप्त प्रतिवेदनका आधारमा 23 स्थानीय तहले हालसम्म बजेट सभामा पेश नगरेको देखिएपछि स्पष्टीकरण माग गरिएको हो। मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ। चालू आर्थिक वर्षमा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। आयोजना अल्पत्र पार्ने सम्झौता अनुसार काम नगर्ने तथा गुणस्तरहीन निर्माण गर्ने कम्पनीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यवाही गरेको हो। कार्यालयको तथ्याङ्कमा 2082 साउनदेखि 2083 असार 17 गतेसम्म बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक

0: आपूर्तिकर्ता र निर्माण व्यवसाय गरी 275 कम्पनी कालो सूचीमा परेका छन्। ती मध्ये 10 कम्पनीको कालो सूची फुकुवा गरिएको छ भने 32 कम्पनी निलम्बनमा परेका छन्। सार्वजनिक खरिद ऐन 2063 को दफा 63 अनुसार विभिन्न सरकारी निकायको सिफारिशमा ती कम्पनीलाई 1 देखि 3 वर्षसम्म कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म नेपालका कुनै पनि सार्वजनिक निकायको नयाँ खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन पाउने छैनन्। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आज जारी गरेको परिपत्र मार्फत स्तनपान गराइरहेका आमाहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको महाशाखाका निर्देशक डाक्टर मदन कुमार उपाध्यायले सीआईएनसँग बताउनुभयो।
1: एकदमै महत्वपूर्ण पनि छ, पोषणको हिसाबले पनि अत्यन्त महत्वपूर्ण छ। हामी एक्सक्लुसिभ ब्रेस्ट फिडिङको कुरा गर्छौ, त्यसपछि 2 वर्षसम्म पनि स्तनपान गराउनु पर्ने कुराहरू जुन हाम्रो विज्ञानले पनि देखाएको छ त्यो कुरालाई नै बल दिएर नै यो सर्कुलर गरिएको
2: हो। यस्तो खालको निर्देशन यस अघि पनि पटक पटक गएको छ नि त, यहाँहरूले गर्नुभएको छ, सरकारले जारी गरेको छ, तर कार्यान्वयन हुँदैनन् होइन? यसपालि त अब यहाँले जुन निर्देशन जारी गर्नुभएको छ त्यो कार्यान्वयन भएन भने चाहिँ के हुन्छ?
1: अब यस्तो छ, यो 2080 जब हामीले निर्देशिका जारी गरौँ त्यतिखेर पनि भएको थियो र पटक पटक भएको छ, धेरै ठाउँमा चाहिँ भएको छन्, व्यवस्थापन नभएको कुरा होइन। यसलाई हामी क्लोजली मोनिटरिङ गर्छौँ र त्यो जुन जुन संस्थाहरूमा अथवा क्लिनिक अस्पतालहरूमा यो व्यवस्थापन हुँदैन त्यसलाई नियमसङ्गत रूपमा हामी कारवाही पनि गर्छौँ। यो अहिले हामीले गर्नुपर्ने एक किसिमको यो बाध्यकारी अवस्था पनि हो, किनभने पोषणको दृष्टिकोणले पनि बाध्यकारी अवस्था हो, त्यो स्तनपान गराउने आमाको दृष्टिकोणले पनि यो अवस्था एकदमै महत्वपूर्ण भएको हुनाले हामी अहिले जहाँ पनि यो देखिरहेकै छौँ, एयरपोर्टदेखि लिएर सार्वजनिक स्थानमा पनि यसको व्यवस्थापन गराएको छ भने हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानून अनुसार नै कार्यवाही प्रक्रिया पनि अगाडि बढाउँछ।
0: उहाँका अनुसार सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपतकालीन अवस्थामा पनि आमाहरूले सहज रूपमा स्तनपान गराउन सक्ने वातावरण सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि 2080 अनुसार यो व्यवस्था अनिवार्य गरिएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति 9:45 शुरू हुनेछ। त्यस्तै बेल्जियम र सेनेगल बीचको खेल राति 1:45 हुनेछ। अमेरिका र बोस्निया बीचको खेल बिहान 6:00 हुनेछ। त्यसअघि आज फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणको खेलमा मेक्सिको विजयी हुँदै अन्तिम 16 प्रवेश गरेको छ। मेक्सिकोले इक्वेडरलाई 2-0 गोल अन्तरले पराजित गर्दै अर्को चरणको यात्रा तय गरेको हो।
3: डडेलधुरामा निर्माणको चरणमा रहेको 5 आधारभूत अस्पताल मध्ये एउटा मात्रै सञ्चालनमा आधारभूत अस्पताल निर्माणको नीति कार्यान्वयन सुस्त, रिपोर्टसँगै रासायनिक मलको प्रतीक्षामा रहेका किसानलाई सरकारको जवाफ के लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोलेको। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम महाधिवेशनको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको विवरण बारे स्पष्टीकरण दिएको छ। रासोपाले उक्त तथ्याङ्क वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक प्रतिवेदन विवरणको गलत व्याख्याका कारण प्रतिवेदनमा समावेश भएको जनाएको छ। यसअघि राष्ट्रिय मानवाधिकार आयोगले बालबालिकालाई पार्टी सदस्य बनाइएको विषयमा रासोपासँग स्पष्टीकरण माग गरेको थियो। त्यस लगतै रासोपाले औपचारिक धारणा सार्वजनिक गर्दै प्रतिवेदनमा भएको तथ्याङ्कीय त्रुटिबारे स्पष्ट पारेको हो। सरकारले त्रिविध सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त रहेको थियो। थापा पूर्वाधार विज्ञ हुनुहुन्छ। त्यस्तै सरकारले त्रिविध आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ। 2077 सालमा तत्कालीन सरकारले देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माणको नीति अघि सारेको थियो। उक्त कार्यक्रम अन्तर्गत डडेलधुराका 5 स्थानीय तहमा अस्पताल निर्माण थालिएको थियो। तीमध्ये कन्यापथुरा गाउँपालिकाको 10 सयको आधारभूत अस्पताल भने अहिले सञ्चालनमा आएको छ। बाँकी 4 पालिका अस्पताल अझै निर्माणाधीन अवस्थामै छन्।
9: डडेलधुराको गन्यापथुरा गाउँपालिकामा 10 सयको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्। सामान्य स्वास्थ्य परीक्षणका लागि घण्टौं यात्रा गर्नुपर्ने, सुत्केरी गराउन सदरमुकाम पुग्नुपर्ने र जटिल बिरामीलाई धनगढ़ी नेपालगंज वा भारतसम्म लैजानुपर्ने बाध्यता अब हट्ने आशा रहेको स्थानीय चक्रबहादुर कार्की बताउनुहुन्छ। नेपालमा अझै पनि ग्रामीण क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउन सकेका छैनन्। यही चुनौतीलाई सम्बोधन गर्ने सरकारले 2077 सालमा देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो। सो योजना अनुसार डडेलधुराको गन्यापथुरामा अस्पताल सञ्चालनमा आएको हो। हाल अस्पतालमा प्रयोगशाला सेवा, प्रसूति तथा डेलिभरी सेवा, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा सञ्चालनमा छन्। एक्सरे, अल्ट्रासाउण्ड र स्थिति सेवा विस्तारको तयारी भइरहेको छ। अस्पतालकी मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नमुना पुनका अनुसार अहिले दैनिक 15-20 जना सेवाग्राही उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
10: अनि अहिले चाहिँ हाम्रोमा बिरामीहरू धेरै त आइराख्नु भएको छैन, लगभग 15-20 जति चाहिँ पुग्नुहुन्छ एक दिनमा। अनि उहाँहरू चाहिँ अब जसको यहाँ उपचार गर्न सम्भव छ उहाँको चाहिँ हामीले गरि नै रहेछौँ, किनकि ल्याबको सेवा चाहिँ छ हामीहरूसँग। एक्सरेहरू अहिले अब बिस्तारै आउँछ, एक्सरे, अल्ट्रासाउन्ड, सिजीहरू। त्योभन्दा बाहेक चाहिँ जे जे सेवा दिन सकिन्छ त्यो चाहिँ हामीले दिइरहेछौँ।
9: गन्यापथुरा अस्पतालमा हाल 2 मेडिकल अधिकृतको दरबन्दी स्वीकृति भए पनि अहिले 1 एमबीबीएस चिकित्सक सहित 13 स्वास्थ्य कर्मी कार्यरत रहेका छन्। अस्पतालमा कुल 22 दरबन्दी रहेको छ। जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेम प्रसाद भण्डारी,
11: अहिले संघ सरकारबाट पनि यहाँ इक्विपमेन्ट खरिदका लागि केही रकम आएछ र गाउँपालिकासँग कोर्डिनेसन गर्दाखेरि हाम्रो प्रमुख स्वास्थ्य अधिकृतले चाहिँ यो 83-84 अब केही कर्मचारीहरू पनि आपूर्ति गर्छौँ भन्ने आश्वासन दिनुभएको छ। त्यसमा चाहिँ रेडियोग्राफर भयो, केही अरू कर्मचारीहरूलाई पनि आपूर्ति गर्ने आश्वासन दिनुभएको छ।
9: डडेलधुराका नवदुर्गा, आलिताल, अजयमिरू र भागेश्वर गाउँपालिकामा पनि 10 सयको अस्पताल निर्माण शुरू गरिएको थियो, तर बजेट अभाव, निर्माण कम्पनीको ढिलासुस्ती र विभिन्न प्राविधिक समस्याका कारण ती अस्पतालको निर्माण अझै सम्पन्न हुन सकेको छैन। सागर ताम्रकार, CIN, आफ्नो एफएम डडेलधुरा।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्षा र मलको अभावले समस्या किसानलाई सरकारको भरोसा के
12: कति दिन सक्छौ हामी सत्य बोल्नेछौ यति दिन सक्छौ सरकारको सीमितता यति किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि हाम्रो सरकारसँग कति सीमितता छ त त्यो त जान्नु पर्यो नि त हाम्रा सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौ हामी दिन सक्ने कुरा पनि सत्य बोल्नेछौ जे जति दिन सक्छौ त्यति मात्र भन्छौ त्योभन्दा बढी भन्ने छैन
3: रासायनिक मलको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता कृषि मौसम सूचना प्रणाली प्राथमिकतामा पर्दै लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
13: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि छयो
14: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
15: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
14: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम

0: मात्र डीटीएच सेवा डिस्कोम
1: टेशो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अहिले देशभर धान रोपाएको चटारो छ, तर कतै पर्याप्त वर्षा नहुँदा खेत बाँझै छन् भने कतै पानी भए पनि रासायनिक मलको अभावले किसानले समयमै रोपाई गर्न सकेका छैनन्। यस्तो अवस्थामा सरकारले मलको आपूर्ति र वितरणसँगै कृषि मौसम सूचना प्रणालीलाई कसरी व्यवस्थित गरिरहेको छ? यिनै विषयमा साथी लीलप्रकाश चन्दले कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ.
4: सबैभन्दा ठूलो कुरा चाहिँ मलको व्यवस्थापनमा एकदमै धेरै मैले मेरो हाम्रो चाहिँ सबै पुरै संयन्त्र म मात्र होइन हामी एकदम सिरियस छौँ किसानका माग पुरा हुनुपर्छ. तर केही सीमितता छन् मैले फेरि पनि भने होइन हामीले मैले देखेको अहिलेसम्म मैले मलको बारेमा अध्ययन चाहिँ गरेँ त्यसमा चाहिँ के छ त भने एउटा कुरा चाहिँ हामी मल उत्पादन कति गर्न सक्ने के नगर्छ त्यो फिजिबिलिटी अध्ययन हुन्छ नै. त्यसमा चाहिँ अब दिगो समाधान गरिएन भने राज्यको कृषि मन्त्रालयले दिएको 50-60% बजेट ओभरअल बजेट चाहिँ हामी रासायनिक मल किन्दैछौँ. तर रासायनिक मल पछाडिको त्यो असर कसरी बुझा छैन क्या. त्यसैले म के भन्न चाहन्छु भने हामी यसपटक पूर्णतया हामी लागू गर्न सक्छौँ सक्दैन थाहा छैन, तर हामी यसपटक केही रूपमा चाहिँ प्राङ्गारिक मलतिर पनि जान्छौँ. तर के हो त भन्दाखेरि ओभरअल हामी रासायनिक मल दिँदैनौँ भन्न खोजेन, हामी रासायनिक मलको लागि एकदम तयारी गर्दैछौँ. जनताले मल समयमै पाउनुहुन्छ भन्ने मैले त्यो कामको लागि म एकदम लागि.
5: अनि अर्को चाहिँ जस्तो विगतमा विभिन्न मौसमी विपदको कारणले गर्दाखेरि किसानहरू मर्कामा पर्ने गर्छन्, अझ कतिपय किसान त सायद सरकारको पहुँचमै पुग्दैन, जसको क्षति पुग्छ अलिकति जाने सुनेको बुझेकोले कहीँ लाज यस्तो हुँदैछ भनेर गर्यो भने बेग्लै कुरा, नत्र भने सामान्य किसानले सरकारले के सूचना माग्दैछ के भन्दैछ भन्ने पनि थाहा हुँदैन. तपाईँको केही अनुभव छ, त्यो अनुभवको आधारमा तपाईँले अब निर्णय प्रक्रिया जस्तो कुनै बाली लगाएको थियो क्षति भएको थियो तर क्षतिको त्यो मूल्याङ्कन प्रक्रियामा सहभागी नै हुन नपाएको, अझ विशेष त विभिन्न आदिवासी जनजाति समुदायका किसानहरू अझ सूचनाबाट पछाडि छन्, त्यसमा केही नयाँ अभ्यास हुन्छ तपाईँको पालामा?
4: सबैभन्दा सजिलो कुरा चाहिँ यसमा प्रविधि हो. हामीले एउटा त बिमा छ होइन, कृषि बिमा हामी गर्छौँ, किसानहरूलाई कतिको थाहा छ हामीले कृषि बिमा गर्छौँ. पहिले नै क्रस रोप्नुभन्दा अगाडि नै अथवा कृषि बिमा गरेर राख्नलाई म अनुरोध गर्दछु. त्यसमा क्षति भयो भने बिमा पाउनुहुन्छ. अर्को कुरा चाहिँ के छ भने सूचना प्रविधिहरू प्रयोग गर्ने, सूचना प्रविधिहरू प्रयोग गरेर हामीले चाहिँ तपाईँको बात कस्तो खालको मौसम आउँदैछ त यो यसपालिको मौसम यस्तो हुन्छ, मौसम प्रेडिक्सनको कुरा हुन्छ,
5: पूर्वानुमानको
4: कुरा. अनि अर्को कुरा चाहिँ हामीले के गर्न खोजिरहेछौँ भने कुन कुन बालीमा कस्तो कस्तो रोग आउन सक्छन् त, अब यसपालिको इन्भाइरोमेन्टको त्यो वातावरण परिवर्तनमा चाहिँ के हुन सक्छन् त भन्ने त्यस्तो खालको जानकारीको कुराहरू पनि हामीले यी यावत कुराहरू चाहिँ
5: एसएमएसबाट पनि त्यो त्यस्तो सूचनाहरू जान्छ अब किसानलाई
4: जाने भनेर चाहिँ हामी त्यो प्रविधिहरू डेभलप चाहिँ गर्न खोजिरहेछौँ.
5: तर अब सबै किसानमा त्यो पुगोस् भन्नको लागि अघि तपाईँले जसरी सुविधा एउटा हुने खानेले अथवा पहुँचवालाले पायो, सूचना साँच्चीकै किसानसम्म त्यो पुग्नै पर्छ अथवा पुगोस् भन्नको लागि थप तपाईँले दिएको निर्देशन अथवा अहिले भइराखेको छलफल कस्तो छ?
4: सर्वप्रथम त तपाईँको हामीले भनेको सबै तहका सबै ठाउँका जनताहरूलाई हेरेर बनाउनु पर्छ. हामीसँग सूचना भनेको एसएमएस प्रविधि मात्र छैन, रेडियो छ, टेलिभिजन छ, अनि धेरै कुराहरू छ. त्यो सबै संयन्त्रहरू प्रयोग गरेर हामीले सूचना पुर्याउने कोसिस गर्नेछ.
5: विगतमा कस्तो भयो भने डुबान भयो अथवा कहीँ भयो तर त्यो बारेमा अध्ययन अनुसन्धान गर्न भनेर समिति सरकारले बनायो तर त्यो समितिको सिफारिस अनुसार कार्यान्वयन प्रक्रियामा गएन. त्यतिखेर जसले क्षति भोगेको थियो ती किसानले पनि अब नयाँ सरकार अब अलिक शक्तिशाली सरकार आयो अब मैले केही पाउँछु कि भनेर त्यो अपेक्षा गर्न मिल्छ कि अथवा विगतको कुरा विगतै भयो अबको कुरा मात्रै अबको सरकार अबको मन्त्रीले हेर्नुहुन्छ?
4: अब सर्वप्रथम त हामी आइसकेपछि गर्ने भनेको विगतको कुराहरू साँच्चीकै अन्याय भएको छ भने त्यसमा हामी रिभ्यू गर्ने कुरा हुन्छ, त्यसमा पुनरावलोकन गर्ने नै छौँ. तर अब हामीले दिने हामी आइसकेपछि दिने भनेको एउटा कुरामा चाहिँ कम्प्रोमाइज हुँदैन, डेलिभरीमा कम्प्रोमाइज. कति दिन सक्छौँ हामी सत्य बोल्नेछौँ, यति दिन सक्छौँ सरकारको सीमितता यति हो, किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि हाम्रो सरकारसँग कति सीमितता छ त त्यो त जान्नु पर्यो नि त. हाम्रा सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौँ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ, जे जति दिन सक्छौँ त्यति मात्र भन्छौँ, त्योभन्दा बढी भन्ने छैनौँ.
5: खेत खन्ने जोत्ने सबै जोत्नु पनि जोत्नु भयो
4: जोत्छु
5: जोत्नुहुन्छ ट्र्याक्टरले जोत्नुहुन्छ कि त्यो ढुङ्गा लगाएर
4: ट्र्याक्टरसम्म चाहिँ अलिकति मेरो हाम्रो घरमा चाहिँ फेरि छोराछोरीले यो काम गर्नुहुन्न भन्ने चाहिँ होइन सबै काम सबैले गर्नुपर्छ भन्ने थियो म हलो जोत्न आउँछु मलाई
5: आउँछ ढुङ्गा लगाएर
4: सबै आउँछ
5: जोत्नु भयो अब तपाईँले जो कुरा हिजो गर्नुभयो नि अब तपाईँले मन्त्रालयमा आइसकेपछि चाहिँ तपाईँले कृषि क्षेत्रको यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने एकदम हुटुपट्टी हुन्छ त धेरै गर्नुपर्ने धेरै हुनसक्छ जिम्मेवारीको हिसाबले तर तपाईँले त्यो म चाहिँ गरेरै छाड्छु अथवा म त्यो व्यवस्था गरेरै छोड्छु भन्ने खालको चाहिँ के छ त्यहाँ त्यो पनि सुनाउनु
4: सबैभन्दा ठुलो कुरा चाहिँ आजको आधुनिक युगमा हेर्नु भने अबको यो परिवर्तन सम्बन्धमा हेर्नु भने अब सबैभन्दा बढी कोही सक्षम छ कोही मान्छेहरू चाहिँ इन्डिपेन्डेन्ट छ भने त्यो किसान हो जोसँग उत्पादन छ होइन तर हामीले के गर्यौँ भने जसले उत्पादन गर्छ त्यो मान्छेलाई कहिले पनि त्यो अप्पर लेभलमा राख्नु जस्तै आजको दिनमा कुनै पनि बच्चाले मेरो बुवा किसान हो है भनेर गर्वका साथ भन्न सक्ने ठाउँ छैन
5: अथवा बुवाले छोराले मेरो किसानी गर्छ भन्न सक्ने लाज लाग्ने अवस्था भइसक्यो
4: मेरो घरमा सबैजनाले मेरो घरमा धेरैजनाले एग्रिकल्चर पढ्नु भएको छ तर उहाँहरू किसानी खेती गर्न चाहनुहुन्न किन चाहनुहुन्न त्यो गर्व गर्ने लायक बनाउन मन छ क्या मलाई
5: कसरी गर्व गर्ने लायक बन्छ त अब तपाईँको कार्यकालमा
4: अब सबैभन्दा ठुलो कुरा परिवर्तन आजको भोलि रकेट साइन्स होइन परिवर्तन हुँदैन केही कुरा संयन्त्रहरू हामी बुझ्दैछौँ मैले यसपटक चाहिँ एउटा कुरा मात्र के गर्दैछु भने कहीँ पनि जाल जेल भएको छ कुनै पनि मान्छेले चाहिँ बिचमा घुसेर केही काम गर्न खोज्छ भने त्यो कुरा म यसपटक चाहिँ रोक्छु
5: त्यो भने कस्तो
4: भनेको कस्तो भन्दाखेरि किसानमाथि साँच्चीकै किसानले त पाएको छ कि छैन त्यो कुरा त म हेर्दैछु नि त होइन यताबाट सरकारले चाहिँ दिइराखेको छ होइन तर के छ त भन्दा किसानसम्म पुग्दासम्म के हुन्छ त त्यसको कुरा त्यो बिचको जुन फेरबदल गर्ने प्रवृत्ति छ त्यो कुरा चाहिँ हामी चिर्छौँ यसपटक
3: पेट्रोलियम पदार्थको मूल्य घटेपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन् अनुगमन गरेर कार्यवाही गरिने सरकारको भनाइ छ इन्धन सस्तिएसँगै हवाई भाड़ा घट्यो सार्वजनिक यातायातको भाड़ा पनि घटाउने तयारी गरिएको छ पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300 देखि 400 रूपियाँले बढ़ेको छ तोकिएको समयमै नगरसभा वा गाउँसभामा बजेट पेश नगर्ने 23 स्थानीय सरकारसँग सरकारले जवाफ माग गरेको छ सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन् र फिफा विश्वकपमा आज इंल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दैछन् हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि असार 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 MHz
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्रोत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात:
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क,
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भएगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: सोम शर्माज्यू म तपाईँलाई कार्यक्रम रेडियो भारमा स्वागत गर्छु।
2: धन्यवाद हजुर।
1: मान्जी यो तपाईँहरूको केन्द्रीय सदस्यको खास गरी तपाईँ पहिले निर्वाचित त्यस पछाडि फेरि तपाईँको नाम हटाइयो त्यसपछि पूजा वास्तुलाई यिन यो खास प्रकरण के हो यो अलिक बुझ्न कन्फ्युज भइरहेछ धेरै मानिसहरूलाई अलिकति बुझाइदिन त।
2: यस्तो यो प्रकरण चाहिँ खास गरी मैले पनि म सुरुमै निर्वाचित भइसकेको थिएँ गण्डकीको भूगोलको सर्वाधिक चौथो नम्बरमा मेरो मत थियो। चौथो नम्बरमा मत भइसके पश्चात मलाई विजेता घोषणा भइसकेको थियो। अस्ति निर्वाचन समितिले निर्वाचन आयोगले घोषणा गरिसक्यो त्यसपछि हामी काठमाडौँ आयो शपथ ग्रहण समारोह काठमाडौँमा हुने भन्ने कुरा थियो। त्यस पश्चात चाहिँ हिजो 81 बिहान मैले न्यूजमा देखेँ मलाई जानकारी भएको थिएन। न्यूजमा 81 देख्दाखेरि मेरो नाम चाहिँ हटेर अरू कसैको नाम आएको भन्ने कुरा देखे पश्चात चाहिँ मैले अथोराइज चाहिँ मैले जानकारी केही पनि आएको थिएन तर न्यूजको माध्यमबाट भए तापनि यो सम्भवतः अथोराइज नै होला भनेर मैले तत्कालीन अवस्थामै हिजो नै निर्वाचन आयोगमा गएर मैले उजुरी दिएँ। त्यो उजुरी उप चाहिँ छानबिन गर्ने क्रममा चाहिँ के भएको हो त भनेर उहाँले अहिलेसम्म निर्णय गरिसक्नु भएको छैन। निर्णय गर्नको लागि भनेर नै जो जोसँग अलिकति जस्तै विवादित व्यक्तिहरू या आउनु पर्ने नआउनु पर्ने को भन्ने अलिकति शंकास्पद लाग्यो या विवाद निरूपण गर्नुपर्ने अवस्था देखियो उहाँहरूको शपथ चाहिँ रोकिएको छ। त्यसमा लगभग तपाईँले भनेपछि 5 जनाको शपथ रोकिएको छ भन्ने कुरा आएको छ मलाई।
1: ए अनि यसको अब सल्टिनेमेसो के हो तपाईँहरूको शपथ कहिले कसरी कति मत आएको थियो तपाईँको किन अचानक फेरि हटो किन आयो यो अलिकति यो पृष्ठभूमि बताउनु न।
2: मेरो मत 993 मत आएको थियो। म भन्दा पछाडि 913 मत आएको थियो र अर्को एकजनाको 800 मत आएको थियो। उहाँहरू चाहिँ सिलेक्टेड भएर म चाहिँ आउट भएको अवस्थामा भूगोलमा सर्वाधिक 5 जना जसले बढी मत ल्याएको छ तिनै 5 जना सिलेक्सन हुने र त्यसमा चाहिँ 2 जना महिला चाहिँ अनिवार्य पर्नुपर्ने प्रावधान छ। त्यही अनुरूप 5 जना भित्र 2 जना महिला पनि बन्नुभएको थियो र म पनि 4 नम्बरमा थिएँ। अन्तिममा अस्तिसम्म त निर्णय आइसकेका थियो मेरो नाम थियो त्यसमा नतिजा सार्वजनिक हुने बेलामा। हिजो चाहिँ बिहान जसरी चाहिँ निर्णय 81 भन्ने संचार माध्यमबाट देखेँ सुने पढे त्यस पश्चात मेरो नाम हटाएर म भन्दा तल रहेका तल्लो मत परिणाममा रहनुभएका साथीहरूलाई लिइरहँदा चाहिँ मेरो यसमा अन्याय भएको महसुस भएर मैले त्यहाँ निर्वाचनमा उजुरी दिएको हो।
1: तपाईँभन्दा
2: 993 र 913 भनेको 80 मत कमाउने त्यहाँ मलाई रिप्लेस गर्नुभयो। त्यहाँभन्दा तल अर्को एकजना 800 मत आउने पनि हुनुहुन्छ।
1: अब आज त्यहाँ शपथ ग्रहण गर्न जाँदै गर्दा तपाईँ र पूजाजीकै जम्मा भेट पनि भएको थियो केही कुराकानी पनि भयो तपाईँहरू बीच?
2: होइन हामी कुराकानी गरे हामी एउटा लोकतान्त्रिक पद्धतिमा छौँ लोकतन्त्रलाई सुन्दर पक्ष मानेका छौँ आन्तरिक लोकतन्त्र बलियो छ हाम्रो पार्टीको भन्ने कुरालाई नै विश्वास गरेर अगाडि बढिरहेका छौँ। हामी यसको प्रतिस्पर्धा होइन। यो निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गर्दा या त्रुटि गर्दा फेरि भएको यो समस्या हो। तपाईँ हामी बिचमा केही पनि समस्या छैन। पार्टीले विधि विधान र पद्धति अनुसार भोलि निर्णय गरेको खण्डमा जो आउँदा पनि पार्टीकै मान्छे आउने हो भनेर हामी त्यो कर्म अनुष्ठानी त हामी छँदैछ। हामी त केही त्यस्तो तिक्तता छैन। तर समस्या के भयो भने नतिजा कतिखेर के निकाल्ने कतिखेर के निकाल्ने गर्दा अलिकति ह्युमिलेसन फिल भइरहेको महसुस चाहिँ सबैलाई हुने स्वाभाविक नै हो। अलिकति सामाजिक प्रतिष्ठामा आँच आएको हो कि भन्ने त्यो किसिमको भावना जागृत भएको कुराले गर्दाखेरि चाहिँ सामान्य छलफल मात्रै हो अरू केही पनि होइन। हामी बिच त त्यस्तो तिक्तका केही पनि छैन। हामी पार्टी बलियो बनाउनु पर्छ संगठनलाई निर्माण गर्नुपर्छ र चुस्त दुरुस्त पर्छ भन्ने वेमा छौँ। तर त्यसको लागि चाहिँ विधि पद्धति र सिद्धान्त अनुसार अगाडि बढ्नुपर्छ आन्तरिक लोकतन्त्र मजबुत बनाउनुपर्छ र विधि पद्धति र सिद्धान्त भन्दा बाहिर रहेर केही पनि निर्णय हुनु हुँदैन। फेरि 4 नम्बरमा भएको अत्यधिक मतको साथमा 4 नम्बरमा रहेको मान्छे हटाएर त्यहाँभन्दा तलका मतका मान्छेलाई ल्याउनु भनेको सरासर विधि र पद्धति अनुसार पद्धतिको खिलाफ हो भन्ने मेरो जिकिर हो र त्यो सत्यता पनि त्यही नै हो भन्ने हिसाबले हामीले विधि र पद्धतिको मात्र प्रश्न गरेको हो अरू प्रश्न केही पनि होइन हाम्रो।
1: अनि जस्तो पूजा र तपाईँको चाहिँ पुरानै चिन्जान पनि हो कि यही महाधिवेशनका क्रममा मात्रै अहिले थाहा भयो एकैचोटि तपाईँलाई?
2: होइन, उहाँलाई हामी त सँगसँगै भोट माग्ने हिँडेका थियौँ। मैले उहाँलाई भोट माग्ने हिँडेको थिएँ। उहाँले मलाई महाधिवेशन क्रममै भेटघाट भएको थियो। उहाँले मलाई भोट माग्ने मैले उहाँलाई भोट माग्ने त्यो एउटा लोकतान्त्रिक प्रक्रिया निर्वाचनको प्रक्रिया अन्तर्गत रह्यो।
1: फेरि एकअर्कालाई भोट पनि हाल्नु चाहिँ भयो तपाईँहरूले किनकि नो भोटको त तपाईँहरूलाई लागू भएन प्रतिद्वन्दी हाल्नु
2: पर्यो। यो गोप्य मतदान भएको हुनाले कसलाई भोट हाल्यो भन्ने कुरा ठ्याक्कै उजागर नगरिहाल्नु थियो। हाम्रो एकअर्कामा समर्थन
1: मेसिनमा थियो। भोट त अनिवार्य हाल्नु पर्ने अवस्था थियो। रिजेक्ट गर्नै पाइएन नि
2: भोट त उहाँ सबै धेरै क्लस्टरमा जस्तो हाम्रो क्लस्टरमा 27 जना हुनुहुन्थ्यो। 27 जना मध्ये उहाँको नाम पनि थियो मेरो नाम पनि थियो। उहाँले मलाई माया गर्नुभयो होला मैले पनि उहाँलाई माया गरे हुन सक्छु। गोप्य मतदान ठ्याक्कै फ्ल्यास त नगरिहालौँ। जस एकअर्कामा एउटा सौहार्द सम्बन्ध छ। तपाईँको प्रश्नको आधार त्यही नै हो।
1: चिन्जानले चिन्जान महाधिवेशनमा भयो तर निर्वाचन आयोगको त्रुटिका कारण तपाईँहरू बीच मनमुटावको सम्भावना पनि यसले प्रबल मनमुटाव बनायो नि त एकअर्का विरुद्ध उजुरी हाल्नुपर्ने मुद्दा हाल्नुपर्ने अवस्थामा पुग्नुभयो
2: मनमुटाव व्यक्तिको विरुद्ध हामीले उजुरी हालेको होइन हामीले पद्धतिको विरुद्ध उजुरी हालेको हो अस्ति चाहिँ निर्वाचित गर्ने आज थाहा नै नदिइकन एक्कासी हटाउँदाखेरि त्यो न्यायोचित देखिएन त्यो नियमसँग देखिएन त्यो विधि सम्बन्ध देखिएन भनेर विधिमाथि उजुर गरेको हो व्यक्तिमाथि उजुर गरेको होइन हामीले मैले
1: अनि अब यो खास गरी राजसभा हुन त यो सिक्ने क्रममा पनि छ यो पहिलो महाधिवेशन हो उसको धेरै आयामहरूबाट आइएका साथीहरू यहाँ मिसिनु भएको छ यो व्यवस्थापकीय काममा किन यो तहको अब लापरवाही भन्ने कि व्यवस्थापनमा चुकेको भन्ने कि के भएको यो चाहिँ खास अब महाधिवेशन तीन दिनमा सक्ने भनेको थियो त्यो पनि अल्मल्यो प्रतिनिधिहरूको उस्तै लठीभद्र थियो हेर्नुहोस् यो त भद्रगोलमा व्यतीत भयो नि त खास अर्थमा हेर्ने भने त
2: यो स्वाभाविकमा तपाईँले भनेको के सत्य हो भने हामी नयाँ पार्टी हौ नयाँ जनताले अथाह जनादेश दिनुभएको छ धेरै नै धेरै ठूलो आशा र भरोसाको साथ मत दिएर पठाउनु भएको छ झन्डै झन्डै दुई तिहाईको हाम्रो जनमत छ संसदमा आफै एकल सरकार छ त्यस कारणले गर्दाखेरि चाहिँ यो के फेरि हाम्रो पार्टी चाहिँ पुरानो विरासत बोकेको पार्टी पनि होइन केवल चार वर्षमा दौडिँदैछ बल्ल पार्टी त्यो चार वर्षको दौरानमा अकस्मात आएको यो जनमत माया प्रेमले गर्दाखेरि धेरै मान्छे जोडिनु भएको छ धेरै क्षेत्रबाट धेरै विचार बोकेर धेरै विभिन्न किसिमका सिद्धान्त बोकेर धेरै किसिमका पर्सपेक्टिभको साथमा आउनु भएको छ त्यस कारणले सबैलाई समेट्नुपर्ने आवश्यकता छ त्यही सबैलाई समेट्नको लागि चाहिँ वैधानिकता र वैधता प्राप्त गर्नको निम्ति महाधिवेशन हुन्छ वैधता प्राप्त गर्ने महाधिवेशनमा हाम्रो पहिलो अनुभव हो पहिलो अनुभवमा हामीले आकलन गरिएको व्यक्तिहरू भन्दा बढी आइदिनु भयो भन्ने मैले जानकारी प्राप्त गरेको छु हामीले आकलन केही गरेका थियौँ तर त्योभन्दा डबल नै जति फरक पारेर आउनुभयो त्यस कारणले व्यवस्थापनमा थोरै त्रुटि भयो त्यहाँको व्यवस्थापनमा खानाको कुरामा निर्वाचन प्रक्रियामा सबै कुरामा अलिक विलम्ब भएको कुरा चाहिँ सत्य हो यसले चाहिँ हामीलाई एउटा सिकाइको अनुभव पनि हो अबको दिनमा चाहिँ यस्तो यस्तो गर्न गर्दाखेरि चाहिँ समस्या आउँदो रहेछ यसो यसो गर्दाखेरि चाहिँ सहज हुँदो रहेछ भन्ने कुरा सिक्न पाइया छ नि त नयाँ कुराहरू त नयाँ नयाँ पार्टी छौँ नयाँ सबै संयन्त्र छ हामी सिक्नुपर्ने आवश्यकता छ त्यो सिकाएको चरणलाई गल्ती भन्दा पनि त्रुटि मानिदिनु होला यो त्रुटि र गल्तीमा धेरै फरक हुन्छ अब चाहिँ सिकाएको चरण पार गरिसके पश्चात अब पनि केही गल्ती केही त्रुटि भयो भने चाहिँ गल्ती भन्न मिल्ला महागल्ती भन्न मिल्ला त्यो त्रुटिलाई हामी सच्याएर अगाडि बढ्ने क्रममा छौँ त्यसमा सबैजनाको
1: साथ यो निर्वाचन आयोगका जति पनि सदस्यहरू छन् पदाधिकारी छन् तिनीहरूमा अनुभवको कमी देखियो राष्ट्रपतिभित्र
2: त्यो अनुभवको कमी पनि एक हिसाबले हो र अर्को व्यवस्थापनमा हाम्रो आकलन गर्यो भन्दा ठूलो व्यवस्थापन गर्नु पनि चुनौती पनि थियो कमी पनि थियो चुनौती पनि थियो दुवै चिजलाई सँगसँगै ह्यान्डल गर्न नसकेको त्यो त जगत आयो नै मैले तपाईँले मलाई मेरो मुखबाट फुकाल्नै पर्दैन त्यो त आफै थाहा भएकै कुरा हो तिन दिनमा भनेको महाधिवेशन सात दिनसँग लाग्नु भनेको केही अनुभवको कमी पनि हो त्यो व्यवस्थापकीय समस्या पनि हो त्यसमा त नो डाउट तर अबको क्रममा यस्ता हुने कि नहुने भन्ने प्रश्न हो भने चाहिँ अबको क्रममा यस्तो समस्या आउनु हुँदैन यस्तो समस्या आउनु भनेको अब चाहिँ हामीले नै आफूलाई रिफर्मेसन गर्न सकेनौँ भन्ने प्रमाण हुन्छ त्यस कारणले गर्दा अब चाहिँ हामी अलिक थप व्यवस्थित भएर त्रुटि एकदमै कम गरेर समस्यालाई छिटोभन्दा छिटो समाधान गरेर समाधान गरिरहँदाखेरि विवाद रहित समाधान गर्नु पर्यो समाधान मात्र गरेर पनि भएन विवाद रहित समाधान गरेर सबैलाई मिलाएर सबैलाई एक ठाउँमा राखेर सबैको चित्त बुझाएर सबैको चित्त बुझाउन नसकिएला तर कमसेकम पनि अधिकतमको चित्त बुझाएर अगाडि लैजाने कुरामा पार्टी अगाडि बढ्छ एकताबद्ध छ पार्टी केही भएको छैन अगाडि बढ्ने क्रममा छ यति बुझिदिनु होला
1: ओके अब यो जो तपाईँको विषय कृष्णमान श्रेष्ठको विषय वा ध्रुव थापा मगरको विषय वा पूजा बास्तोला र अर्को तपाईँको विष्णु कुमारी गुरु पाँचजनाको चाहिँ यो विवाद प्राविधिक विषय हो वा नियतको विषय लुकेको छ यो किन गन्जागोलमा फस्यो के लाग्छ तपाईँलाई चाहिँ
2: यसको जवाब त मसँग छैन
1: तथापि आकलन हुन्छ नि त आफूलाई आकलन हुन्छ
2: मलाई आकलन के छ भने नियतवश होइन भन्ने मेरो आकलन हो नियतवश हुनु पनि हुँदैन र होइन पनि नियतवश हुनु हुँदैन किनभने हामी त्यो संरचनाको लागि हामी निर्माण गरेकै होइन हामी चाहिँ व्यतिथि विसङ्गतिको विरुद्धमा सड़कमा संघर्ष गरेर लडेर सड़कमा रगतका टाटा बगाएर गोली खाएर आएको मान्छे त्यही हिसाबले अब त्यस्तो हुनु हुँदैन भनेर पार्टीलाई रिफर्मेसन गर्नुपर्छ भनेर अभूतपूर्व माया पाएर आएको हामी यो सिङ्गो संरचना सिङ्गो पार्टी सिङ्गा संसदहरू छौँ यस्तो बेलामा पनि त्यही कुरालाई रिपिटेसन गर्यो भने त द्याट्स नट गुड यो होइन भन्ने विश्वास छ मलाई नियतवश होइन होला मानवीय त्रुटि होला र मानवीय त्रुटिलाई सच्याउनु पर्छ सच्याउन सकिन्छ र सच्याउनु हुन्छ अविलम्ब छिटो भन्दा छिटो सच्याउनुहुन्छ भन्ने मलाई विश्वास छ
1: अनि तपाईँको निर्वाचन आयोगको अधिकारीहरूको तपाईँलाई भनाइ के छ त त्यसो भए तपाईँहरूको उजुरी परेपछि उहाँले के भन्नुभयो?
2: उहाँहरूसँग दुई चरणमा छलफल भएको छ, स्पष्ट ठ्याक्कै जवाफ चाहिँ आएको छैन। स्पष्ट ठ्याक्कै यही कारणले गर्दा हामीले हटाएको, यही कारणले गर्दा राखेको हो
1: हजुर
2: यो समस्या, ठ्याक्कै स्पष्ट जवाफ आएको छैन। र जहाँसम्म लाग्छ सबैसँग बुझे अनुसार यो अन्याय भएको हो भन्ने सबैले एक ढङ्गले मनन गरिसक्नु भएको छ, यो अन्याय नै हो। चार नम्बरको व्यक्तिलाई हटाएर अब त्यहाँभन्दा तल्लो मत ल्याएका मान्छेलाई ल्याउनु हुँदैन, त्यो विधि सम्बन्ध छैन भन्ने कुरामा लगभग सबैजना चाहिँ एकमत देखिनुहुन्छ।
1: ए अब यहाँ फसाद हुने समस्या चाहिँ के देखिन्छ भन्दाखेरि यी पाँचजना मध्ये तीनजनालाई त्यहाँ ठाउँ छ होइन, बाँकी दुईजनालाई त ठाउँ छैन, सबैलाई हटाउने ठाउँ गरी कोटा पनि छैन। अब यो के हुन्छ त, यसको विवादको निरूपण के हो? अरूलाई मनोनित गर्ने बाटो हो?
2: निर्वाचन आयोग, निर्वाचन आयोग छ, पार्टीको सभापतिज्यू हुनुहुन्छ, प्रदेश सभापतिज्यू हुनुहुन्छ, सबैलाई न्याय दिने ढङ्गले निर्णय गर्नुहुन्छ, सबैलाई एउटा पार्टीको पिल्लर हो, सबैजना पार्टीका होनहार कार्यकर्ता हुन्, पार्टीको संगठन निर्माण सबै खटिनु भएको छ या खट्नुहुन्छ, त्यो हिसाबले त्यो आकलनको साथमा त्यो लक्ष्य राखेर सबैलाई न्याय दिने काम त पार्टीले गर्छ, गर्नुपर्छ, जहाँसम्म लाग्छ गर्नुहुन्छ भन्ने विश्वाससँगलाई।
1: अनि यसको लागि के त विकल्प के त, पाँचजनामा अट्ने ठाउँ त छैन नि त, तपाईँ स्वयमै त्यो ठाउँमा हुनुभयो भने पनि यसको त उपाय निस्किन्न फेरि
2: होइन पार्टीको, मैले भने नि एउटा सबैलाई
1: तपाईँलाई अब तपाईँको कुरा सुन्ने र दाबी सुन्दाखेरि तपाईँ स्वत निर्वाचित हुनुहुन्छ, हटाउनु अन्याय छ। पूजा वास्तवलाजीको आफ्नै दाबी छ, उहाँ त सर्वोच्चसम्म जान्छु कि के भन्ने सम्म खबरहरू आएको थियो हेर्नुहोस्। भनेपछि यहाँ कसलाई हटाउने कसलाई नहटाउने यो त फसादको विषय भन्नु कि
2: यस्तो छ, हामीले कसलाई नहटाउने कसलाई हटाउने भन्दा एबिसिडीको व्यक्तिको विषय रहेन, यो विधि र पद्धतिको विषय हो। विधि र पद्धतिले कसलाई राख भन्छ उही बस्छ, कसलाई हटा भन्छ उही हटाउँछ, विधि र पद्धति अनुसार चाहिँ भएको निर्णय चाहिँ हामीले मान्नै पर्छ। र विधि र पद्धतिमा भोलि प्रश्न चिन्ह खडा हुने भयो या विधि र पद्धति मिसेको छ भन्ने भयो भने फेरि अर्को ढङ्गको अब थप प्रोसेसमा अगाडि बढ्छ। त्यही हो सबै, विधि र पद्धति भन्दा माथि त माथि मान्छे माथि हुन सक्दैन, चाहे जोसुकै आओस् अबको क्रममा चाहिँ विधि र पद्धतिभित्र रहेर नै आउँछ भन्ने विश्वास राखिदिनु सजिलो।
1: मान्छे तपाईँ बागलुङ दुईबाट प्रतिसभा निर्वाचित प्रतिसभा सदस्य पनि हो, मानौ अब यो दोहोरो जिम्मेवारी पनि हुने भयो, तपाईँले सहयोग गरिदिनुहोस्, विवाद हुने भयो तपाईँ पछि हटिदिनुहोस् भनेर तपाईँलाई आग्रह गरियो भने तपाईँ पछि हट्न तयार हुनुहुन्छ?
2: काम र मलाई कन्भिन्स गरियो यो कारणले गर्दा तपाईँ पछाडि हट्नुपर्ने भयो, तपाईँको सिलेक्सन नहुने भयो, हाम्रो विधिले यो भन्यो, हाम्रो विधानले यो भन्यो, हाम्रो सिस्टमले यो भन्यो भन्दा म कन्भिन्स भयो भने त त्यसमा त डाउटै छैन नि। म कन्भिन्स हुनु पर्यो, म फुल अन कन्भिन्स हुनु पर्यो कि यो विधि र विधान सम्बन्ध निर्णय हो भन्ने कुरामा, त्यसपछि त म त एक सेकेन्ड पनि मेरो दाबी त हटिहाल्छ।
1: तर यस्तो छ नि, कहिले काहीँ मान्छ्यू पार्टीलाई जिताउनका लागि व्यक्ति हार्नु पनि पर्ने परिस्थिति बनिन सक्छ। तपाईँ विधि सम्मत हिसाबले निर्वाचित हिसाबले तपाईँले भनेको अघिको मतको हिसाबले तपाईँ हो चौथो, तर पार्टी मिलाउने घडीमा त तपाईँको त्यो मत जितेर पनि तपाईँ स्वयं हारिदिनु पर्ने परिस्थिति आयो भने तपाईँ के गर्नुहुन्छ भन्ने मेरो प्रश्न हो कि।
2: पार्टी भनेको विधि र विधान र पद्धति अनुसार चल्ने हो, विधि र विधान र पद्धति भन्दा बाहिर गएर पार्टीलाई हामीले रन गर्न खोज्यो भने फेरि अर्को समस्या खाडल निम्तिन सक्छ पार्टीमा। अहिले एउटा निर्णय गरेर भने नजिक बस्न सक्छ, विधि र विधान भन्दा ठुलो अर्को केही पनि रहँदै रहँदैन। पार्टी भनेको त सिद्धान्तले, विधिले, विधानले, नियमले, पद्धतिले चल्ने कुरा हो, त्यो कुराभन्दा बाहिर गएर निर्णय गरियो भने त त्यसले त नकारात्मक सन्देश दिन्छ। त्यही भएर त आज भाद्र 23-24 त्यत्रो दुर्घटना भएको थियो, त्यस्तो त हुनु नै हुँदैन, हुँदा पनि हुँदैन र गर्नुहुन्न भन्ने मलाई विश्वास छ।
1: अनि अब यो कहिलेसम्म टुङ्गिन्छ, यो निदो लाग्छ यो विषय भन्नुभएको छ त निर्वाचन आयोगको?
2: छिट्टै डेटै तोक्नु भएको छैन, दिनै तोक्नु त भएको छैन, समय नै तोक्नु भएको छैन, तर एक दुई दिनभित्रै छिटै निरूपण हुन्छ भन्ने आश्वासन स्वयं सभापतिज्यूबाट पनि पाएका छौँ हामीले।
1: अब पदाधिकारीहरू अरू पनि तपाईँको मनोनित गर्न बाँकी छ, त्यस पछाडि बैठकहरू कम्प्लिट एउटा कमिटी भइसके पछाडि बैठकहरू बस्न बाँकी छ, के सोच्नु भएको छ राष्ट्रपाको भविष्य, यो पार्टीको जीवन, आम जनतासँग जोडिएको भविष्य, यसलाई कस्तो बनाउनु पर्ला, के होला भन्ने सोच्नु भएको छ?
2: मुख्य कुरा त हामी पार्टी निर्माण किन भयो, यो माया किन पाइयो भन्ने कुरालाई नै हामीले सधैँभरि स्मरणमा र दिमागमा राखेर हिँड्नुपर्छ। हामी यहाँ आउनुको मुख्य कारण भनेको भ्रष्टाचार थियो, अनियमितता थियो, देशका पुराना दलहरू जसले हामीले भाष्य क्रिएट गरिएको छ उहाँहरूबाट अपेक्षित रूपमा डेलिभरी प्राप्त भएको थिएन, राज्यका संयन्त्रहरू सबै गजडिएका थिए, किचोलिएका थिए, त्यहाँ गयो भने नागरिकले न्यायभन्दा धेरै गाली खानुपर्ने अवस्था थियो, न्यायभन्दा धेरै पीड़ा खानुपर्ने अवस्था थियो, ती सबै चिजबाट चाहिँ आक्रोशित भएर नागरिक जुन फ्रस्ट्रेसन सड़कमा निकाल्नु भएको थियो त्यही फ्रस्ट्रेसन अब ननिक्लोस्, नागरिकले जे चाहनाको साथमा ती 76 मान्छेले आफ्नो ज्यानको आहुति दिएका थिए, हजारौं मान्छेहरू पनि अस्पतालमा घाइतेमा अइएर आश्रय गर्दै बस्नुभएको छ, ती सबैको मनोभावलाई बुझेर, चिन्तनलाई बुझेर, उद्देश्यलाई बुझेर नै अगाडि बढ्नुपर्छ, बढ्छ, त्यसमा हामी कटिबद्ध छौँ। जनताका मुद्दाहरूलाई संसदमा राख्ने हो, जनताको मुद्दालाई सरकारसम्म पुर्याउने हो, या जनताको मुद्दालाई पार्टीको विभागसम्म, पार्टीको संरचनासम्म पुर्याउने हो, यी सबैमा हामी एक्टिभली लाग्ने प्रण गरेका छौँ, गरिरहेका छौँ र गर्ने पनि छौँ। यसमा चाहिँ जनतासँग निरन्तर रूपमा हामीले पटक पटक आग्रह गरेका छौँ। केही समस्या छ भने अब पहिला जस्तो एक्सेस भएन भन्न तपाईँले चिन्ता लिनु पर्दैन। तपाईँका फोनहरू हरेक समय उठ्नेछन्, तपाईँका समस्याहरू हामी हरेक समय सुन्नेछौँ। अन्याय परेको छ भने चाहे जस्ता अन्याय परोस् इमिडिएटली एक्सनमा हामी जान्छौँ, किनकि हाम्रो राष्ट्रपतिको सरकार भनेको केवल राष्ट्रपतिको सरकार मात्रै होइन, यो त नागरिकले बनाएको अभूतपूर्व माया मिसिएको सरकार हो। जनताले दिएको माया जनतालाई फर्काउनु पर्ने छ, जनतालाई माया फर्काउने बेलामा पनि न्याय दिएर नै माया फर्काउने हो, त्यसमा हामी चुक्दैनौँ, ढुक्काउनु होला।
1: अनि मान्जु केही असन्तोषका आवाजहरू पनि सुनिन थालेका छन्, त्यसका प्रति चाहिँ के छ तपाईँहरूको सोचाइ?
2: असन्तुष्टि स्वाभाविक हो, पार्टीको ठुलो संरचनामा कसैलाई सन्तुष्टि हुन्छ कसैलाई असन्तुष्टि हुन्छ, र मेरो यही निर्णयमा मेरो पनि असन्तुष्टि छ नि त, असन्तुष्टि केलाई मान्ने भन्ने कुरा हो।
1: होइन, यो चाहिँ पार्टीभित्रको कुरा मात्र होइन, बाहिरतिरको सरकारको काम सरकारको गतिविधिलाई लिएर जनस्तरमै पनि कतिपय असन्तुष्टिका आवाजहरू सुनिन थालेका छन्। त्यो विद्यार्थीको मोर्चामा होला, सुकुमासीतिर होला, विपक्षी दलहरूतिरै होलान्, ट्रेड युनियनतिर होला, कर्मचारीतिर होला, श्रमिकतिर होला, कुनै न कुनै रूपमा असन्तुष्टिका आवाजहरू सुनिन थालेका छन्। त्यसलाई कति सम्बोधन गर्नुपर्छ भन्ने ठान्नुहुन्छ तपाईँहरू?
2: असन्तुष्टिका आवाजहरू सुनिएका छन् तपाईँले भन्ने कुरा सही हो। सबै कुरा भने जस्तै हामीले 100% दिन सकेका छौँ कि छैनौँ भन्ने प्रश्न गर्नु भने सकेका छैनौँ नै भन्ने मेरो उत्तर रहन्छ, किनकि हामीले हाम्रो समय पनि धेरै छैन, 4 महिनाको दौरानमा छौँ हामी, 4 महिनामै सर्लक्कै देशै कायापलट गर्छौँ भनेर हिँड्न त्यो कथकल्पित हुन्छ, त्यो त एकदेखि मान्छेलाई झुक्क्याएको जस्तो मात्र हुन्छ। त्यस कारणले गर्दा हामी सिस्टम बसाल्ने चरणमा छौँ, प्रोसेसलाई गेन गर्ने चरणमा छौँ, र कहाँ कहाँ के लुप होलले गर्दा आजसम्म यो कामहरू हुन सकेको छैन, यो अवस्थामा पुगेको छ भन्ने कुरा सबको डिप रिसर्चको चरणमा छौँ, त्यो रिसर्च गर्नुपर्ने छ, डिप होल पत्ता लगाउनु पर्ने छ, त्यस पश्चात मात्र हामीले आफ्ना प्रारम्भिक कामहरू चाहिँ अगाडि बढाउन सक्छौँ। सुशासनका कुरामा होस्, सामाजिक न्यायका कुरामा होस्, जनतालाई दिन सक्ने डेलिभरीका कुरामा होस्, हरेक कुरामा चाहिँ बिस्तारै क्रमिक ढङ्गले पक्कै पनि सरकारले काम गर्ने नै छ। त्यसमा चाहिँ अहिले केही त्रुटिहरू चाहिँ बाहिर सामाजिक सञ्जालमा देखिएका छन् भने सरकारले सच्याउनु पर्छ। हामी स्वयं सरकार पक्ष सत्ता पक्ष सांसद भइकन पनि सरकारले गलत गरेको खण्डमा हामीले सरकारलाई खबरदारी गर्ने त हाम्रो पनि जिम्मेवारी हो। बेला बेलामा संसदमा सत्ता पक्षकै सांसदहरूले पनि सरकारलाई ध्यानाकर्षण गराएको खबरदारी गरिरहेको तपाईँले सुनिरहनु भएकै छ होला। त्यसमा यसर्थ सरकारले गरेका त्यस्ता केही गलत कामहरू छन्, गलत गरिरहेको छ भनेपछि मान्छे भनेको भगवान् त होइन, कहिले काहीँ गलत हुन्छन्, ह्युमन एरर हुन सक्छन्। ह्युमन एररलाई सच्याएर अगाडि बढाइयो भने मात्रै जनताको मन जित्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले भन्दा बढी त अरू कस्तो बुझ्यो होला। त्यस कारणले गर्दा ह्युमन एरर छ भने सच्याउँछौँ, सच्याउँला जनताको पनि उत्तिकै साथ सहयोग चाहिन्छ, खबरदारी चाहिन्छ, रचनात्मक सुझाव चाहिन्छ, रचनात्मक आलोचना पनि चाहिन्छ। आवश्यकता परेको बेलामा हामीले पनि विभिन्न फोरमहरूमा सरकारलाई खबरदारी गर्ने कामहरू चाहिँ गरिरहेका छौँ, गरिरहन्छौँ।
1: तपाईँलाई धेरै धेरै धन्यवाद यो समयका लागि।
2: तपाईँलाई धन्यवाद धेरै धेरै।
0: रेडियो पावर, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 मेगा।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। गोलुन्जुर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
5: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 दफा 4 उपदफा 2 खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलुन्जुर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता सेवा समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
4: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
5: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
4: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: आर्थिक निमन्त्रणा।
4: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
4: सीता थापा,
3: प्रकाश,
2: जनहितमा जारी सन्देश।
3: आर्थिक निमन्त्रणा।
4: राष्ट्रिय

0: का सानु
1: रामकुमार पौडेल
0: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम खुले मिति समय र स्थान
0: मिति 2083 साल असार 26 गते
1: समय दिउँसो 1 बजे
0: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165 9861295 51।
0: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
8: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: एबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा मूल्य घटेसँगै कतिपय निजी पेट्रोल पम्पमा पाइएन इन्धन, के गर्दैछ विभागीय मन्त्रालय,
1: आर्थिक कार्यवाही गर्ने हिसाबले स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। त्यो हिसाबले उहाँहरूलाई अलिक सतर्क गराएर अनुगमनलाई खटाउन भनेको छ।
0: 100 दिन पुग्दै गर्दा सरकारको कार्य सम्पादन कस्तो?
2: हामी एउटा रफ्तारमा छौं, नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं।
0: अर्थमन्त्री सुनिल वागले र सत्तामा फर्किएको पहिलो वर्षमै ट्रम्पले गरे क्रिप्टोबाट $1 अर्ब भन्दा अधिक आमदानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघको बालबालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका 2 शक्तिशाली भूकम्पका कारण बालबालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढ़ेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिमी स्वेबी भन्छन्, अभियानकर्मीहरूको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बालबालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिमी स्वेबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरै जसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढ़ाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढ़ी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड़काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको सहज करणमा हालसम्म 10,000 आप्रवासीले देश छाडिसकेका छन्। बेल्जियमको एन्टवर्प शहरस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढ़ी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जून महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढ़ी हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कड़ा बनाउने विषयमा छलफल शुरू भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरिद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा इन्धन अभावको अवस्था देखिन पुग्यो। एक रिपोर्ट। इन्धन अभावका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कार्यवाही कड़ा बनाउने विषयमा पनि छलफल शुरू भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
1: नियमावलीमा कार्यवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आर्थिक कार्यवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। अनुगमन बढेको छ यही विषयलाई लिएर पनि, त्यो हुँदाखेरि मनपरी गर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोच्छु मैले।
0: आयल निगमले पेट्रोल पम्प संचालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ। निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
4: अस्ति दुई दिन बिदा थियो, त्यसपछि सोमबार डिपो खुल्यो, सोमबार पनि बजारमा दैनिक सेल्स दिएर घटे अवस्था छ, र हिजो मंगलबार चाहिँ एभरेज सेल्स भन्दा कम डिमान्ड आएको थियो। हिजो काठमाडौँ उपत्यकामा दैनिक रूपमा करिब 700 किलोलिटर चाहिँ पेट्रोल र त्यही हाराहारीमा डिजल बिक्री हुने गरेको छ। हिजो 50% हाराहारीमा थियो। हामीले सोद्धाखेरि उहाँहरूको विभिन्न समस्या चाहिँ हामीले राख्नुहुन्छ, आर्थिकदेखि लिएर विभिन्न समस्या, तर हामीले नियमित रूपमा अनुगमन चाहिँ गर्ने गरेकै छौँ। अब हामी जहाँ फेरि कस्तो छ भने एक ट्याङ्कर तेलै निस्किनु पर्छ, 4,000 मात्रै डिमान्ड गरेर पनि त्यो तेल हाम्रो डिपोबाट निस्किँदैन।
0: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलोलिटरको हाराहारीमा तेल गइसकेको छ। पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष विश्व अरियाल भन्छन्,
5: रोकिएपछि घट्छ भन्ने अनुमान त सबै व्यापारीले गरेकै हुनु, उपभोक्ताले नै गरेकै हुन्छ होइन। सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो क्या, साँगुरो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु, किन्ने चिज दिनु, बेच्ने चिज हो होइन, दैनिक कारोबार हुने चिज धेरै ल्याएर पनि किन्दाखेरि थोरै ल्याएर पनि हुन्छ, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ। यो
0: निगमले गएरातीदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30-30 रूपियाँ तथा हवाई इन्धनमा 40 रूपियाँले घटाएको थियो। अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झण्डै 2/3 मतसहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो। यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ। यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनिम वाग्लेसँग कुराकानी गरेका छौं, र संवादको शुरूआतमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौं।
2: हामी एउटा रफ्तारमा छौं, अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौं, त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णत ग्रहण गरेर हामी काम गरिराखेका छौं। यो भनेको सुशासनमा निर्मम लामो समयदेखि थाँती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढ़ाएका छौं, त्यसमै बजेट पनि पर्छ। र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्ष भन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली संस्कार संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ। नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं, शैलीगत कुराहरूमा चाहिँ हामी अब सुध्रिँदै सुधार्दै पनि जान सक्छौ।
6: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौं कस्तो लाग्यो बजेट भनेर, यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिन र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि।
2: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौ नेपालको इतिहासमा, त्यो रूपान्तरणकारी भनिएका बजेटहरू पनि त्यो ल्याइँदाखेरि चाहिँ खुबै आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथास्थितिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने भए, तर केही सब्स्टान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ।
6: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यमवर्गीयहरूलाई चाहिँ राम्रो भयो, तर गरीबलाई चाहिँ झन गरीब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्।
2: सायद उहाँहरूले बजेट अब पढ्नु त भएकै छैन, त्यस्तो टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका। हाम्रो चाहिँ अब मैले अघि जनादेश जनादेश भनिराखेको छु, बाचा पत्रमा जे जे गर्छौ भनेको थियो त्यही गरे हो, र बाचा पत्रमा हामीले गरेको करार, नागरिकसँग गरेको करारमा 5 बुदा मध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार। मध्यम वर्गको विस्तार कसरी हुन्छ, भुइँ मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भनेको त होइन। दुईटा कुरा म राखेँ छोटकरीमा, भुइँ मान्छेका लागि वा गरीबका लागि भनेर यस अघिका सरकारले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुका पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरू थप समृद्ध बनाएका छौँ, जस्तो मुलुकभरिका 3,13,000 दलित बालबालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौँ, थप उन्नत बनाएका छौँ। तर हाम्रो धारणा चाहिँ के हो भने गरिबीको निदान भत्ता बाँडेर हुँदैन, गरिबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौँ।
6: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्। त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
2: त्यसको पहिलो खुट्किला हामीले चालेका छौँ। यो चाहिँ एउटा दूरदृष्टिसहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौड़ाउनुपर्छ भनेर त्यो भिजनका साथ आएको। तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन। हाम्रो म्यान्डेट पनि 5 वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौ र चौथो र पाँचौं वर्ष यो सुधार र यो मानक जुन हामी स्थापित गर्दैछौ एउटा नयाँ लय स्थापित गर्न खोज्दैछौ त्योबाट आएको लाभ नेपाली जनताको लाभ लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौ भन्ने एउटा रोडम्याप नै छ। त्यसैले यो 5 बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका छौँ,
6: एक वर्षमा केही फिल गर्न चाहिँ
2: सकिन्छ र अब साउन 1 गतेदेखि हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्र सभामा अलिकति बाँकी छ। त्यो भएपछि यो बजेटलाई जुन राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ आर्थिक विधेयक त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौ। र योबाट कहीँ कमजोरी भएका रहेछन् कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर यसपालि त 4-5 हप्तामा बनाएको बजेट हो, यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ। तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1,890 अर्बको सिलिङ त योजना आयोगले बाँडिसकेका थियो। हामी आएर थप सुधारहरू जुन गर्न सक्यौं त्यो वास्तवमा असाध्यै मेहनत परेको छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै वाग्लेसँगको विस्तृत अन्तर्वार्ता हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाँधिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेशन कोइन्स नामक संस्थाबाट $635 मिलियन रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नै छोराहरू तथा उनका विशेष दूत स्टीभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि $500 मिलियन भन्दा बढ़ी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्राण्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि $करोड़ आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरूपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यसपटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा 2.2 अर्ब अमेरिकी डलर पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको $600 मिलियन भन्दा धेरै बढ़ी हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कल भी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
4: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
3: आवश्यक कागजात,
4: सदस्यता परिचय पत्र,
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
4: र तोकिएको नवीकरण शुल्क।
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
4: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
3: सदस्य मृत्यु,
4: नगद राहत रु 20,000 रुपियाँ।
3: दुर्घटना स्वास्थ्य उपचार,
4: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
3: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
4: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
3: अपाङ्गता,
4: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल, रामेछाप।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
4: मिति 2083 साल असार 28 गते आइतबार।
3: समय बिहान 10 बजेदेखि।
4: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-29।
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट, सिन्धुली।
5: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
4: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
5: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
4: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
5: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

老师。

Thank you.

pasando a él.

0: हजुरको रेडियो 102.1 मेगा।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्। तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
5: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: आर्थिक निमन्त्रणा।
5: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
5: सीता थापा,
3: प्रकाश कटवाल,
5: राजेन्द्र कुमार कार्की,
3: कुमार कार्की,
5: अमृत सुनवार,
3: उत्तम पौडेल,
5: सन्ध्या सानु,
3: रामकुमार पौडेल,
5: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
3: कार्यक्रम हुने मिति, समय र स्थान:
5: मिति 2083 साल असार 26 गते,
3: समय दिउँसो 1 बजे,
5: स्थान मन्थली पार्क इन रामेछाप।
3: थप जानकारीको लागि सम्पर्क नम्बर: 9823042165, 9861295951।
5: आयोजक राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली।
9: सम्पर्क नम्बर 0475904662, 9692569998।

0: अलि नाच्ने खालको अलि झमझम परेको भएको छैन?
1: ए आओ आओ, साह्रै हेपे अति गरी यार, दिउँ त दिउँ, केटाहरूले दिउँ त, झमझम हिलोमा रन्किने खालको भएको रन्काइदे सहीला।
0: लु दियाओ त दियाओ,
1: ए लु पख त तँलाई, ठोक्दे ठोक्दे सहीला, ठोक्दे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: तन्नै पैसो कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
5: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
4: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म कति खुसी छ हेर त।
6: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
2: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
3: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0475904353।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
9: साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर

0: आई हाला त
1: हजुर रामेसाप मेडसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03। रामेसाप मेडसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-9925-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा, सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-541-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगा
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
2: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
1: हो र कहाँ अनि सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्य ज्योति लाइफ जीवनको लागि
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
6: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
6: सचेत बनाऊ
7: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 3 केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्र निर्वाचन लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई जिम्मेवारी दिएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनित गरेको छ। बैठक अघि आज नवनिर्वाचित केन्द्रीय सदस्य पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिनुका साथै प्रमाणपत्र बुझेका थिए। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले गए रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाव घटाएसै महासंघका अध्यक्ष पुण्य प्रसाद सिटोलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको। इन्धनको मूल्य वृद्धि हुँदा भाड़ा बढ़ाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाड़ा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसाय दुवै पक्षमा अन्यल सृजना गर्ने गरेको भन्दै उहाँले चाँडै भाड़ा समायोजन गर्न आग्रह गर्नुभयो। प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रस्तुत भएको प्रस्ताव छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले पारित भएको घोषणा गर्नुभएको हो र सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिनुभयो। देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी त्यसका 54 ठाउँमा अस्थायी मनसुन प्रतिकारी बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एपीएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ, चितवन र बारामा भेलिब्रिज स्ट्यान्ड बाई राखिएका छन् भने इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनाथ गरेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाब दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक सुन्ने विशेष र पारदर्शी सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाब दिन रूलिङ गर्नुभएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपालभित्र आउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको सदस्यता तथ्याङ्कबारे चौथर्वी प्रश्न उठेपछि स्पष्टीकरण दिएको छ। पार्टीका महामन्त्री विपिन आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे स्पष्टीकरण दिनुभएको। पार्टीले 18 वर्षभन्दा कम उमेरका 35,257 सदस्य रहेको भन्ने विषय वास्तविक सदस्यता अभिलेखमा आधारित नभई फारमका आवेदन विवरणको गलत व्याख्याबाट आएको राष्ट्रपतिले जनाएको छ। फागुन 21 भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रहरीले 1,33,980 निर्वाचन प्रहरी भर्ना गरेको थियो। सशस्त्र प्रहरीले 15,110 निर्वाचन प्रहरी भर्ना गरेर निर्वाचनमा परिचालन गरेको थियो। 40 दिन निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई 2 सुरक्षा निकायले जवान बराबर तलब राशन र पोसाक उपलब्ध गराएका थिए। करिब 3 सातामा एउटै मापदण्डको पोसाक उपलब्ध गराउनु पर्ने चाप भएसँगै प्रहरी र सशस्त्रले मापदण्ड तयार गरेर गृह मन्त्रालयमा पेश गरेका थिए। तत्कालीन गृहमन्त्री ओम प्रकाश सर्यालले निर्वाचन प्रहरीको पोसाक सम्बन्धी कार्यविधि स्वीकृत गर्नुभएको थियो। निर्वाचन प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि 2082 अर्यालले पारित गर्नुभएको। निर्वाचन प्रहरीलाई प्रदान गरिएको पोसाकमा अनियमितता भएको आरोपमा अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।
लक्षित वर्गमा निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायले कानून बमोजिम कार्यवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। गृह मन्त्रालयद्वारा आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट सहुलियत दिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न भनिएको छ।

पेट्रोलियम पदार्थको मूल्य घटेला कतै काठमाडौँ उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पेट्रोल पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री वितरण बन्द गरेका छन्। धेरै पम्प बन्द हुँदा सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाड़ीको लामो लाइन लागेको छ। नेपाल आयल निगमले गए राति 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाएको थियो। निगमले भने बजारमा वास्तविक अभाव नरहेको जनाएको छ। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 2 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पलाफू खानेपानी लिफ्ट आयोजनाको 18,50,000 ब्याङ्क ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र शिरीष कन्स्ट्रक्सनका संचालक प्रकाश छिरिङ राई विरूद्ध मुद्दा दायर गरिएको छ। अख्तियारका अनुसार गाउँपालिकाले सो निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरे पनि काम नगरेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरेको थियो। तर सुवेदीले कार्यपालिकाको सो निर्णयलाई लुकाएर ब्याङ्क ग्यारेन्टीको म्याद सकिएपछि मात्र ब्याङ्कलाई पत्रचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। सिन्धुलीको कमलामाई नगरपालिकाले 39 घरधुरीलाई 500 लिटर क्षमताको पानी भण्डारण गर्नको लागि ड्रम वितरण गरेको छ। कमलामाई 1 डाँडी गुराँसीमा विद्युत सट भएर खानेपानीको मोटर बिग्रिएपछि करिब 1 महिनादेखि खानेपानीको समस्या भोगिरहेका 39 घरधुरीलाई नगरले 500 लिटर क्षमताको पानी भण्डारण गर्न ड्रम वितरण गरेको हो। वैदेशिक रोजगारीका नाममा 83 लाख ठगी गरेको आरोपमा 5 जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले बागमती प्रदेशका 5 जनालाई पक्राउ गरेको। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घरबै काठमाडौँको गोकर्णेश्वर बस्ने 42 वर्षीय वाङ जिल्लामा, रामेछाप घरबै मध्यपुर भक्तपुर मध्यपुर थिमी बस्ने 38 वर्षीय ललित बहादुर तामाङ, काठमाडौँ महानगरपालिका 16 बस्ने धादिङकी 34 वर्षीय सन्तोष शिलामा, चन्द्रगिरीका 41 वर्षीय रामदास महर्जन र काठमाडौँ महानगरपालिका 15 का 29 वर्षीय शरीफ गिरी रहेका छन्। गुल्मीको धुरकोट गाउँपालिका 5 मण्डारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युत करेन्टमा परि 1 महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धुरकोट गाउँपालिका 5 निवासी 60 वर्षीय होमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रेक्षक निमकिरण बोगटीले जानकारी दिनुभएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा दोलखाको 121 ठूला रणनीतिक सड़कका लागि 7 अर्ब 10 करोड़ बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको बजेटमा प्रादेशिक सड़क तथा पूर्वाधार मार्फत 21 ठूला रणनीतिक सड़क आयोजना समावेश गरेको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै हस्तराज महात्मा समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हामी छाप्नै गएर रमाउला, यदि तपाईँको माझमा राखे पके पनि यति राम्रो ठाउँ छ कि होइन, प्रकृतिले भरिपूर्ण ठाउँ रहेको छ, नेचुरल रिसोर्सेसहरू होइन ले भरिपूर्ण देश अथवा ठाउँ रहेको छ रामेछाप, हेर्नुहोस् न के पाइँदैन यहाँ, जे पनि पाइन्छ, के छैन यहाँ जे पनि छ होइन, तर विकास पनि भएकै छ राम्रो तरिकाले, ठिक ठिकै भएको छ भनौँ होइन, पुग्ने ठाउँमा रोड पुगेको छ, चाहिनेभन्दा बढी विकास भएको छ, ठिक छ, राम्रो छ, रमाइलो छ, तर प्राकृतिक सौन्दर्य चाहिँ भरपूर छ होइन, राम्रो छ है पनि भन्न चाहन्छु, अनि विकास त अब भइराखेको होला विभिन्न ठाउँमा, यहाँहरूले देखिराख्नु भएको छ, जस्ट आउन सक्नुहुन्छ रामेछापमा रमाइलो गर्न सक्नुहुन्छ पनि भन्न चाहन्छु। मैले भर्खरै राखेँ सुभाष खड्का, इन्द्रा खड्काको सुमधुर आवाज नै गीत थियो भने शब्द सङ्गीत यसमा विनोद कार्कीको रहेको थियो, तपाईँले सुन्नुभयो रामेछापमा होइन, रामेछाप गएर रमाउला गीत रमाइलो छ होइन, फेरि पनि स्वागत गर्न चाहन्छु, आउनुहोस् है रामेछापमा पनि भन्न चाहन्छु, कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ कि, जिन्दगी हो, सधैँ पीर चिन्ता लिएर किन बस्नुहुन्छ, रमाइलो गरौँ, आउनुहोस् पनि भन्न चाहन्छु, रामेछाप भनेको रामेछाप हो कि होइन, रमाइलो गर्नुपर्छ, चिसो ठाउँ पनि छ, गर्मी ठाउँ पनि छ, के छैन यहाँ सबै छ होइन, जुका पनि लाग्छ, जुगा नलाग्ने पनि ठाउँ छ, यति बेला बर्खाको बेलामा छ जुका यसरी भित्ता नाप्दै नाप्दै हिँड्छ, अनि त्यसपछि होइन भर्खर भर्खर अब भनौँ न जुका नलाग्ने ठाउँबाट जुका लाग्ने ठाउँमा जानुभयो भने त भन्न हुन्छ होला, ब्रुक्क उफ्रेर गर्नुहुन्छ होला होइन, उफ्री उफ्री कुद्नुहुन्छ होला, के गर्नु, सहरमा बसेको मायालीको सहरमा मेरो त गाउँमा घर छ होइन, हिलो यस्तो उस्तो सर्नुपर्छ यस्तो उस्तो भन्ने गीत थियो, त्यस्तो त्यस्तै हो, जुगा लाग्छ कति ठाउँमा, रमाइलो रमाइलो हुन्छ, एक्सपिरियन्स होस् बटुल्न चाहनुहुन्छ भने रामेछाप आउँदा राम्रो हुन्छ, मठ मन्दिर होइन धेरै चिजहरू छन्। यति बेला म म्यासेजतर्फ लाग्छु, कुराकानीहरू विस्तार गर्दै गरौँला पनि भन्न चाहन्छु, यति बेला आफूलाई हेर्दै पनि हुनुहुन्छ टिकटक लाइभ मार्फत, कार्यक्रममा सेयर गरेर पनि साथ दिनुलाई पनि भन्न चाहन्छु, शुरूआतमा म म्यासेज वाचन गर्न चाहन्छु, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु, हिरा बहादुर लगाइ हुनुहुन्छ, गुड नाइट श्रीराज सर भन्नुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ बुटोलबाट, अहिलेको मौसम सामान्य सफा छ, आजको तितो यथार्थ भनेको गाईको मूर्ति यदि मन्दिरमा छ भने सबैले पूजा गर्छन्, यदि घर नजिक गाई आयो भने लट्ठीले हानेर बगाउँछन्, साप यति मन्दिरमा छ भने सबैले पूजा गर्छन्, बाटोमा भेट्यो भने सबै मार्न दौडिन्छन् भन्नुहुन्छ, आमा बाबा यदि तस्बिरमा छन् भने सबैले आँसु बगाउन थाल्छन्, तर जिउँदो रहेसम्म कसैले पनि कदर गर्दैनन्, हाम्रो भनौँ न यो भनौँ न हाम्रो यो सोच अथवा पक्कै पनि यही छ कि यो मैले देखिरहेको हुन्छु प्रायः जस्तो होइन, यी कुराहरू प्राय जसो मैले यसो बाहिरतिर हेर्दा अनि त्यसपछि अन्य होइन मान्छेको महसुस भनौँ न मान्छेहरूसँग पनि कुरा गर्दा ओर्दा अनि घुम्दा अथवा प्राय विभिन्न कोणबाट देखिरहेको हुन्छु होइन, यी कुराहरू ठ्याक्कै हिराबहादुरजीले जसरी भन्नुभयो त्यस्तै छ होइन, आजको तितो भन्नुहुन्छ यथार्थ हो यो अहिलेको समय सान्द्रिक कुरा पनि हो होइन, हामीले विभिन्न कुराहरूबाट जज गर्न पनि सक्छौँ हेर्न पनि सक्छौँ, उहाँले भने जस्तै गाईको मूर्ति यति मन्दिरमा छ भने सबैले पूजा गर्छन्, घर नजिक आयो भने लट्ठीले हानेर बगाउँछन् होइन, अलि पर्तिर गर्छन्, अब सर्प पनि होइन मन्दिरतिर देख्नु भने पूजा गर्न थाल्छन् तर यसो बाहिर आयो भने होइन मार्छन्, यस्तो बाबा आमा भनेको त यस्तै हुन् होइन, वृद्ध आश्रम कता छ होइन, कता लगेर राख्ने के हो कसो हो के गर्नुपर्छ अनि सबै छ, अनि जब बाबामा त्यो होइन जब अब बिरामी पर्नुहुन्छ नि चिकित्सित अवस्थामा लास्ट स्टेजमा डक्टरले अब ल जे हुन्छ त्यो गर्नुहोस् होइन तपाईँहरूको इच्छा भनिसकेपछि चाहिँ बा के खान मन छ तपाईँलाई भन्नुहोस् त भन्नुहोस् अथवा आमा हजुर आमा भन्नुहोस् त के खान मन छ कहाँ जान मन छ के गरौँ कसो गरौँ र होइन, सुरुवातदेखि वास्ता खोजी छैन
काम छैन केही कुरा सुन्नु कति बोल्छन् प्यार प्यार गरेर नबोले भए पनि हुन्न होइन एकछिन चुप लाएर बस्न सकिन्न सुरुवातमा शब्दहरू झगडाहरू हुन्छ जब अन्तिम लास्ट स्टेजमा डक्टरले भन्छ नि त अब बाबाआमाको इच्छा अथवा भनौँ न जो बिरामी हुनुहुन्छ उहाँहरूको इच्छा होइन इच्छा जे गर्दा पनि अब ठिक छ उहाँ भनिसकेपछि चाहिँ अनि त्यसपछि इच्छाहरू सोधिन्छ के गर्न सकिन्छ कसो गर्न सकिन्छ यो त्यो ऊ त्यसपछि सबैको प्यारो होइन प्यारो भन्न खोजिनुहुन्छ गइसकेपछि मैले सम्बन्धको कुराहरू पनि यसै यसमै जोड्न चाहन्छु जस्तै तपाईँ घर परिवारमा नै होस् न अथवा आफन्तको बिचमा पनि सम्बन्ध राम्रो गर्नु छ भने होइन प्रायः सुरुवातदेखि नै राम्रो हुनुपर्छ कि एक अर्कामा सेयर एक आपसमा समझदारी के गर्ने कसो गर्ने हो सरसल्लाह बिना घमण्ड रिसा अगाडि बढ्दाखेरि त्यो समाज त्यो घर पनि राम्रो हुन्छ अनि एकअर्कामा रिस राग त्यसपछि घमण्ड फलाना यो त्यो निस्कान सकियो यो अनि पछि अब जब बिरामी हुन थाल्छ नि त्यस फलाना त राम्रै थियो भन्ने अब होइन अन्तिममा गइसकेपछि गइसकेपछि कुरा के सम्बन्ध तपाईँ प्रेम प्रेम प्रेमी प्रेमिका हुनुहुन्छ भने पनि सुरुवातमा हेलचेक्राई हेलचेक्राई हेलचेक्राई गर्दै हुनुहुन्छ अनि अन्तिममा पुगिसकेपछि जब छुट्छ नि त्यसपछि यो थियो हजुर माफी माफी माफी अर्काको मन दुखिसक्यो म त सिधै भन्छु मान्छे मरिसकेको मान्छेलाई फिर्ता ल्याउन सकिन्न हो होइन सकिन्छ र तपाईँको माफीले तपाईँले गर्ने बेलामा जे पनि गर्नुभयो अनि त्यसपछि अन्तिममा आएर माफी माग्नुभयो अनि त्यो माफी मागिसकेपछि केही हुन्छ र हुन्न नि हो त्यही भएर कहिले काहीँ बोल्दाखेरि ध्यान दिनुपर्छ भनिन्छ केही कुराहरू भन्दाखेरि ध्यान दिनुपर्छ भनिन्छ होइन अनि रिस राग घमण्ड किन गर्ने हो र घमण्ड गरेर केही छ र मरेर लानु केही छ र कसैले केही लगेर मरेर लानु खुसी हुन होइन यो कुराहरू भन्न चाहन्छु खुसी हुनुपर्छ जस्तो लाग्छ एक आपसमा विकासको कुराहरू मैले जहिले जोड्ने गर्छु हामी एउटा ओडा यसलाई चाहिँ होइन एउटा भनौँ न नमुना ओडा जस्तो बनाउन नमुना ठाउँ जस्तो बनाउन नमुना जिल्ला जस्तो बनाउन मिलेर के सबैजना मिलेर होइन तत्त्वमा नगरौँ हामी आफू विकास गर्छौँ आफ्नो ठाउँ भन्ने तरिकाले अघि बढौँ त ल होइन सबैजना सरसल्लाह गरेर के भयो कसो भयो के भएन के चाहिन्छ कसो चाहिन्छ भनेर मिलेर हो होइन बिना घमण्ड बिना रिसराग यहाँ त खुट्टा तान्ने प्रविधि छ होइन गर्यो कसरी गर्यो के गर्यो गरेन किन गरेन होइन के गरेन अनि त्यसपछि कोहीले राम्रो गर्न थाल्यो भने होइन खुट्टा तान्ने प्रविधि छ त्यो भएर एउटा नमुना भिलेज नमुना गाउँ नमुना वडा होइन नमुना पालिका नमुना नगर बनाउन हामी मिलेर आफ्नो ठाउँ बनाउन हो देशलाई अथवा देशकै यस्तो गाउँ यस्तो ठाउँ जहाँका मानिसहरू मिलेर यस्तो बनायो भने न्युज आओस् न जतासुकै फैलियोस् न त्यो पो हो त है इसरा घमण्ड तत्त र मुख छाडा छाड त्यसपछि होइन अनि सरकारी पैसा दुरुपयोग त्यसपछि त खाने कि म खाने सरकारी पैसा तैँले लाने कि मेरो मान्छेलाई दिने कि भर्ती मेरो मान्छे हाल्ने कि सरकारी ठाउँमा तेरो मान्छे हाल्ने होइन त्यो भइसकेपछि त होइन विकास कसरी हुन्छ रिसरा घमण्ड त्यागौँ न पहिला सुरु तपाईँ अन्तिममा लाने केही पनि होइन यो कुरा बुझौँ होइन जस्तो आउनुभयो त्यस्तै जाने हो कुरा यस्तो हो यी कुराहरू धेरै गऱ्यो भने धेरै हुन्छ नेताको कुरा गऱ्यो भने त अब के भन्नु खै पोलिटिकल होइन भनिन्छ अब विभिन्न कुरा रहेको छ पोलिटिक्स कुरा नगरौँ त्यतातिर नजाउँ रूपसनाई दिन हुन्छ सुन्दरी ढुङ्ग्रोवासबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई सायद त्यस्तो गरेर प्रकाश केसले हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ नमस्ते दाई कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि होइन सुन्दैछु भन्नुहुन्छ अनि साथसाथै माया छ भन्नुहुन्छ है उहाँले पनि
कति बेला कार्यक्रम आउँछ भनेर रुममा बसेर सुनिरहेको छ है दाई भन्नुहुन्छ। लाउँथ्यो माया घाते घाते भयो भने दाई गीत राखिदिनुहोस् भन्नुहुन्छ। दिनभरि कता जानुभयो भन्नुहुन्छ। शुभरात्रि भन्नुहुन्छ। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर अमिना सुनवार हुनुहुन्छ, दोलखाबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। शुभरात्रि भन्नुहुन्छ। प्यारी सुशीला विश्वकर्मा, दादा राजकाले मगर, विवास कुलम पृथक, तिलक विष्ट, टेकु छेत्री, रत्नबहादुर थापा, काला दुर्मान सुनवार, कुमार प्रजानन्द राज श्रेष्ठ, माया अलिसा लिम्बू, निरुता योजन, कविता कतानी, अर्पल रोशनी, सरस्वता पोखरेल, किराती अञ्जना लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। सन्चन हुन्छ दाई भन्नुहुन्छ। आज मिल्छ भने क्षितिज पारी उनको बस्तीमा पनि गीत राखिदिनुहोस् न ल दाई भन्नुहुन्छ। प्राय जस्तो असारे भाकाहरू रोजाइमा पार्नु भएको भए हुन्थ्यो, लगभग असार त आधा अवधि गइसकेको त हो, असारे भाकाहरू राख्नुपर्ने पनि भन्न चाहन्छु। दिलपाली शर्मिला राईलाई चाहिँ शुभ स्वास्थ्य लाभको कामना प्लस अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ भने मामु अञ्जना त्रिपाठी सम्पा, बाबा विनोद सम्पाङ, अरू होइन चिन्ने नचिन्ने, घृणा गर्ने, माया गर्ने, सम्झिने, बिर्सने सबैलाई सम्झिन चाहन्छु भन्नुहुन्छ कल्पनाजीले। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। दुर्गा कटवाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। ताप्लेजुङबाट भन्नुहुन्छ उहाँले पनि असारे भाकाहरू रोजाइमा पार्नु भएको भए हुन्थ्यो, लगभग असार त आधा अवधि गइसकेको त हो, असारे भाकाहरू राख्नुपर्ने पनि भन्न चाहन्छु। दिलपाली शर्मिला राईलाई चाहिँ शुभ स्वास्थ्य लाभको कामना प्लस

गरेर मिडिया प्रेमीलाई अनुसार विनिता दाहाल सुवेदी जानुका चापा गाई भण्डारी विष्णु खनाल राजघले मगर जीवन सुन्दास सत्यकला इशारा मनोज खड्का रोसा भोटिया टिपेजीलाका सबैमा सम्झना छ भन्नुहुन्छ। रूपसना योगी हुनुहुन्छ, आज मलाई चाहिँ बगाउँला त्रिशुली तरेर भागौला तिर्सुली तरेर भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। यो गीत सबैमा समर्पण गर्न चाहन्छ भन्नुहुन्छ। मिडिया प्रेम निर्मल आउने हुनुहुन्छ, सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। इन्द्र चन्दिङ राई, काली कमल आउने, जीवन सुब्बाटी, काम सुनार खड्का, योङहाङ लक्ष्मण मगर, कमला रामलाल सुमन, त्यस्तै रत्नबहादुर थापा, कमला मुखिया, मिसिङ देवत, सन्देश गुरुङ, अतीत अञ्जन राई, आकाश राई, आशिष नयन बस्नेत, डिआर लक्ष्मी छेत्री, बोबी श्रेष्ठ मगर, लक्ष्मी राई, अर्पल रोशनी, दाई कमल श्रेष्ठ, बसन्त श्रेष्ठ, अरूण भण्डारी, उत्तम एकान्त प्रेमी श्रेष्ठ, दीपक लिम्बू, दीपक मगर, भुवन सुन्दास, एक्सन विराज राई, मनिता मगर, छत्र एम्फू, निशा भण्डारी भन्ने पनि, निशा बान्तव राई, अमित किरात राई लगायत सबैमा सम्झनामा छ भन्नुहुन्छ। सुशीला विश्वकर्मालाई पनि सम्झना छ भन्नुहुन्छ। सुशीली प्रकाश लुइटेल सुशेली होइन भूमिका राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। विनिता थामीले पनि सुन्दैछ, सबैमा सम्झना छ भन्नुहुन्छ। टिकटक लाइभ मार्फत यति बेला हेर्दै हुनुहुन्छ मलाई, केही साथी हुनुहुन्छ यति बेला, सुनिताजी हुनुहुन्छ हेर्दै हुनुहुन्छ, निरोज शिवाजी हुनुहुन्छ हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, हिराबहादुरजी हुनुहुन्छ, रूपसनायकजी हुनुहुन्छ होइन हेर्दैछु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला जुना गिरी हुनुहुन्छ, मेरो पनि पढ्नु है कमेन्ट त भन्नुहुन्छ, पढ्छु नि हौ जुना होइन, जुन आज त छ जस्तो लागिराखेको छ आकाशमा, म हेर्न जानु पर्दैन जस्तो लाग्छ, बाहिरतिर राम्रो छ, क्लियरै छ जस्तो लाग्छ। सुनिता सुना हुनुहुन्छ, ठिक छ, बनाउनु पर्छ, बनाउने बनाउनु पर्छ, बनाउनु पर्छ, ठिक छ, राम्रो। कुमार श्रेष्ठजी हुनुहुन्छ, सुनिता सुनवार हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, रूपसनायक हुनुहुन्छ होइन। त्यस्तै गरेर आज त रामी छापमा बत्ती गएछ क्यारे, कस्तो अँधेरो पो छ त, श्रुराज सर भन्नुहुन्छ, छैन हो गएको छ र, आवाज डबल आयो कताबाट भन्नुहुन्छ निरोजी, छ र छैन होला। दुर्गेश हुनुहुन्छ, कार्यक्रम सुन्दरी गोलन्जोरबाट दुर्गेश परियार, हाल चाहिँ काठमाडौँतिर छु, राम्रो लाग्छ कार्यक्रम सुन्दैछु, सबैमा सम्झना छ भन्नुहुन्छ। सरिता आयो हुनुहुन्छ, सरिता होइन सुन्दैछु, सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ, खड्का काजी हुनुहुन्छ रामी छफुलासीबाट, क्षेत्रीय आयुष कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। जुनागिरी हुनुहुन्छ, कार्यक्रम टिकटक लाइभ मार्फत हेर्दैछु, जुनायोगी हो, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर निरोजिया हुनुहुन्छ, गोविन्द पौडेलको रेटी रेटी राख्नु होला है भन्नुहुन्छ, प्रयास गर्छु ल म पनि भन्न चाहे। त्यस्तै गरेर लगभग प्राप्त मेसेजहरू वाचन गरे जस्तो लाग्छ। जुनागिरी आज चाहिँ मेरो रोजाइ गीत राख्दैन है, श्रीराज सर भन्नुहोस् कुन चाहिँ रोज्नु भएको थियो र भन्नुहोस् ल। जुन बान्ते हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। रोहित रोहित श्रेष्ठ हुनुहुन्छ, उहाँले पनि सुन्दैछ, सम्झना सबैमा भन्नुहुन्छ। सुन्दरी कोलन्जहरू छ, देउराली टारबाट है भन्नुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ। सुमी थामी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, रामी छ डडुवाबाट हेर्दैछ, सम्झना सबैमा भन्नुहुन्छ होइन, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। कल्पना जिस हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला म गीततर्फ लाग्न चाहन्छु, धेरै बोले जस्तो लाग्यो, धेरै पनि नबोलु फेरि मन नपर्न सक्छ। शान्तिश्री परियार अनि शीतल गुरुङ उहाँहरूको आवाजलाई त्यो गीत छ जस्तो लागिरहेको छ। शान्तिश्री परियार शीतल गुरुङको आवाजमा एक गीत छ, संगीत सीताराम परियार, संगीत गोविन्द पङ्गिनीको भनौँ न गोविन्द पङ्गिनीको संगीत, शब्द सीताराम परियार, त्यस्तै शब्द भन्दा पनि आवाज भोकल होइन शान्तिश्री परियार शीतल गुरुङको रहेको छ। यति बेला तपाईँको माझ राख्न चाहन्छु,

यदि तपाईको माझमा राखेका कार्यक्रममा समाज दोहोरी अनियर भइराखेको छ आवाज नमस्ते राज म छु साथमा तपाईँ हुनुहुन्छ त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै सुन्दै हुनुहुन्छ भन्ने आशा छ रातको समय छ मिठा मिठा कुराहरू गर्ने गर्छु रातको समयमा प्रयास गर्छु भनौँ न खासै गर्न त आउँदैन कुरा त्यही पनि प्रयास चाहिँ गरिरहेको हुन्छु बिहानदेखि काम गर्दा गर्दै लागि कथकाए पिएर चिन्ता व्यथाहरूलाई बोलाउने कोसिस मेरो रहन्छ साथमा प्राप्त मेसेजहरू त वाचन छन् छ अनि लेख रचनाहरू वाचन पनि भइहाल्छन् होइन जब जिन्दगीमा कोही यस्तो मान्छे आउँछ जसले हाम्रा हरेक साधारण पलहरूलाई पनि विशेष बनाइदिन्छ तब साँचो प्रेमको सुरुवात हुन्छ उनीसँग बिताएका ती सुरुवाती दिनहरू त्यो पहिलो भेट उनीसँग बोल्दा मुटुको धड्कन बढ्नु र उनको सानो मुस्कानले पनि दिनभरिको थकान मेटेन यही त हो प्रेमको जादु प्रेमले मान्छेलाई ससाना कुरामा पनि खुसी हुन सिकाउँछ उनको बोलीको एउटा सानो मधुरताले पनि मनमा एउटा छुट्टै शान्ति छाउँछ कि कसो हो नि हो जस्तो लाग्छ कहिलेकाहीँ कुरा गरिराख्नु होइन अनि साथसाथै छटपटी हुनु हो नि त कहिलेकाहीँ कुराकानी गर्न नपाउँदाखेरि छटपटी हुनु होइन देख्न मन लागिरहनु देख्न नपाउँदा छटपटी हुनु हुन्छ कि हुन्न होला है हुन्छ होला अनि मैले सधैँ भन्ने गर्छु भन्दा पनि मैले कहिलेकाहीँ भन्ने गरेको हुन्छु एक्सपेक्ट आइराखेर कि होइन सोच्दै थिएँ कि मैले हाई एक्सपेक्ट राखेर कसैसँग तपाईँ सम्बन्धमा जोडिनुहुन्छ र त्यो चाहे अनुसारको हुँदैन भने तपाईँ पीडामा हुनुहुन्छ पछि त्यो कुरा पनि ख्याल गर्नुपर्ने रहेछ डोन्ट एक्सपेक्ट टु मच अथवा हाई फ्रम अदर पिपल होइन हामीले ठिक्क मात्र एक्सपेक्ट गर्नुपर्छ हाई एक्सपेक्ट गर्यो भने त्यो अनुसारको नहुन पनि सक्छ फेरि भएन भने दुःख पाउन सक्छ रेडी भएर बस्नुहोस् होइन नत्र गाह्रो हुन्छ पनि भन्न चाहे ठिक छ अनि कहिलेकाहीँ धेरै कुराहरू हुन्छन् होला है माया प्रेममा जस्तै भनौँ न मैले धेरै कुराहरू जोडिरहेको हुन्छु बिहान उठ्ने बित्तिकै मोबाइलमा मेसेज आयो आएन होइन बामालाई भन्दा पनि धेरै ख्याल गर सम्झ बुझ भनेर आएन होइन त कहिलेकाहीँ धेरै मान्छेलाई एकरो केही भनिराख्यो भन्दाखेरिमा पनि कहिलेकाहीँ झिन्झियाट अथवा झन्झट हुनसक्छ होइन चिटचिया चिटचिटो हाट भन्छन् होइन त्यो हुनसक्छ अनि त कारण मायामा हुन्छ होला धोका होइन र माया के हो भन्नुहोस् न म बुझ्न चाहन्छु यो उमेर यस्तो भएर है किन माया बुझ्न मन छ मलाई के हो माया भनेर यति बेला मन्थली नौ पुरानो गाउँ सिल्ने घर भइहाल्छ दुबईबाट माया पुरी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ बजमित हजुरको लागि मामु बाबाको लागि बोनु आयुषा पुरी अञ्जिता पुरी छोरी दृश्य पुरीलाई समर्पण गर्न चाहन्छु सुनाउन चाहन्छु भन्नुहुन्छ सौरभ केसी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ बाक्सर नगरपालिका आठको मान्छे आज होइन गुजरातदेखि सुन्दैछ भन्नुहुन्छ घरमा हुनुहुन्छ श्रीमती छोरामाहरूलाई सम्झन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ अजय राय महाजी हुनुहुन्छ नमस्ते सर म अजय राय महाजी क्षेत्री हो है पाल्पाको रैनादेवी गाउँपालिका छ र चार पाल्पाको मान्छे हाल काठमाडौँदेखि सुन्दैछु मिल्छ भने बद्री पङ्गिनीको झ्याप्पै एल्बमबाट गीत राखिदिनु होला है भन्नुहुन्छ झ्याप्पै आए बाहुन्दा होइन जनाइ बिरेर ठिक हो नि यो गीत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ अनि त्यस्तै हुनुहुन्छ रमन मुक्तान तामाङ भोजपुर होइन नमस्ते फ्याफुल्ला भोजपुर एजनजी भोजपुर घर भइहाल्छ सात समुद्र पारीबाट मजाले सुन्दैछ भन्नुहुन्छ सन्देश राख्नु पर्दाखेरि भोजपुरमा हुनुहुने घर परिवारमा धेरै सम्झना छ भन्नुहुन्छ साथीहरूमा मन्त्री याखा राई आकाश राई त्यस्तै गरेर सुरज राई तुम्सा राई विरय काइला एक्सन विराज राई वरुण चञ्चल राई हिमा राई विनुषा तामाङ सपना तामाङ मुक्तान भाउजी कल्पना भाउजी कल्पना तामाङ भूमिका राई फुचियम कलाकुलुङ सुषमा फले छुवा
लिम्बु होइन लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पनि मनसाय नाश्रु भाषण गर्ने प्रयास गरिरहेको छु. मिडिया प्रेमी रायनिसा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ हरपल रोशनी हुनुहुन्छ. हेलो कार्यक्रम प्रस्तुता मिठो भोइसको धनी नमस्ते सेवा, म हरपल रोशनी हो क्या धनकुटाबाट. आज मलाई भक्तराज आचार्यको हजार सपनाहरूको माया लागेर आउँछ भन्ने गीत मिल्छ भने राख्दिनलाई भन्नुहुन्छ. लोकदोरी भाकाहरू राख्छु म रोशनीजी, रातको समयमा कुरा यो हो होइन. सरी भन्न चाहे ल यसमा चाहिँ विशेष रूपमा धन्यवाद. त्यस्तै गरेर यति बेला गीतर फला हुँ गरे है, त्योभन्दा अगाडि म म्यासेजहरू केही प्राप्त छन् अनि वाचन गरिहाल्छु टिकटक लाइभमा कि होइन. ठिक छ, म गएको ला गएको ल भन्नुहुन्छ सरी, के भनेको यो वर्ड फम्बल भइसकेपछि चाहिँ ल ला कहिले कहाँ हुन्छ. ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु जो जोडिनु भएकोमा चाहिँ. यति बेला म म्यासेजतर्फ भन्दा पनि गीततर्फ लाग्न चाहन्छु, गीत राख्न चाहन्छु. यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु च्यापै बल गीत राख्न चाहन्छु. त्यसपछि चाहिँ म आउँछु रमाइलो गीत छ होइन, गीत राख्न चाहन्छु च्यापै आए म गर्ने हुन सक्छ. भद्री कुमार पञ्जुनी ज्योति मगरको सुमधुर आवाजलाई गीत छ यो गीत. त्यसपछि यसमा शब्द रहेको छ यो गीतमा नारायण जवालीको शब्द रहेको छ भने सङ्गीत भद्री कुमार पञ्जुनीको रहेको छ. यति बेला तपाईँको माझमा राख्न चाहन्छु झ्याप्पै आए बाहुन्दाई जनाइ बिरेर यति बेलाको समय.

झ्याप्पै भद्री कुमार पङ्गिनी अनि ज्योति मगरको सुमधुर आवाज लगि तपाईँको माझमा राखे आएन कार्यक्रममा समस्त हुर्याउनेहरू भइराखेको छ। मैले कहिले काहीँ माया प्रेमका कुराकानीहरू पनि जोड्ने गर्छु, आउने गर्छौँ हामी हप्ताको सातो दिन। यो कुराहरू चाहिँ यहाँहरूलाई जानकारी गराउन चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको 95.5 MHz अनि अनलाइनका विभिन्न माध्यमबाट पनि आइरहेका छौँ। तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन गरिरहेको छु। आकाश राई हुन्छ यति बेला कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ पूर्वली आकाश राई धरानबाट भन्नुहुन्छ। सम्झना सन्देश राख्नु पर्दाखेरि भूमिका राई, कमला मुखी, आशिष नयन बस्ने, तरमन मोक्तान तामाङ, त्यस्तै गरेर निमा शेर्पा, अमित किरात राई, पूजा योङहाङ, बिहानी नुस्का, अभागी स्मिता कुलुङ, अनिसा सुनवा, अर्जुना लिम्बू, सलिम शेर्पा, योगिनिमहाङ, योगेन इमिहाङ लिम्बू, एक्सन विराज राई, दिया लिम्बू आङभाङ, कालबिरमान सुनवार, कमला उनेम लिम्बू, मीडिया प्रेमी निर्मला उनेम, वसन्त श्रेष्ठ, माधव ढुङ्गेल, अर्पण रोश्ने, राजकाले मगर होइन, कुमार पूर्वेली कान्छा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर राई सफल आयुषले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। पूर्वेली अन्जान सफल आयुष आई नेपाल घर तेह्र थुम भाइ आज युएईबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ। निर्दोष थिएम हुनुहुन्छ, हेलो नमस्ते श्रीराज सर, के छ खबर भन्नुहुन्छ। पाँच थरको मिकलाग जुम्बी हाल चाहिँ बिरानो देश कतारबाट छ, निर्दोषको कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। घर परिवारमा मिठो सम्झना माया छ भन्नुहुन्छ। साथीहरू सम्झनु भएको छ, समीक्षा जोशी, त्यस्तै गरेर अङ्किता सुनवार, लिम्बुनी पबिना, जुनिता चामलिङ राई, खुसी संस्कृति लामा, मेरो प्यारो मान्छे तिमी, दिलदी छिरिया, कमला उनी, माया राई, अभागी सिर्जना, रुबिना थामी, कनुषा सुनवार, त्यस्तै कल्पना छेत्री राई, अनिता लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। पूर्वली खुसी, ममा तपाईँ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। दिपेन्द्र कार्की हुनुहुन्छ, सम्झना सबैमा आई भन्नुहुन्छ। शुभरात्रि भन्नुहुन्छ। दुर्गा साई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। सात समुद्र पारीको बस्ती दुबईबाट दुर्गा साई हो भन्नुहुन्छ। घर चाहिँ उहाँले भन्नुभएको छ रामछाप 8 होइन बाबिया खर्क हो भन्नुहुन्छ। कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँले सुनिरहेको छु भन्नुहुन्छ होइन। प्रायः जस्तै अब घर परिवार साथीभाइ सबैमा माया सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। मिलन घायल मुटु हुनुहुन्छ, दुहा कतारबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। अब आगी भुवन श्रेष्ठ हुनुहुन्छ, नमस्ते भाइ, कार्यक्रम सुन्दैछु है रामछाप घर भइहाल्छ मन्थलीबाट भन्नुहुन्छ होइन, रामेछापबाट, अनि अहिले चाहिँ मन्थलीबाट मन्थलीतिर छु भन्नुहुन्छ। नयाँ साथीहरूको लागि नम्बर छोड्नु भएको छ 97-63-49-80-03 नम्बर रहेको छ, कल एसएमएस गर्नलाई एफएम आइडी छ भन्नुहुन्छ। भागी भुवन श्रेष्ठ छ भन्नुहुन्छ, ओके। प्रायः जस्तो नम्बर फेरि भन्छु म 9763498003 नम्बर रहेको छ अभागी भुवन श्रेष्ठजीको। तपाईँ नयाँ साथी बन्न चाहनुहुन्छ, उहाँसँग साथी बन्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ है। पर्सनल इन्फर्मेसनहरू दिँदाखेरि चाहिँ होस् गर्नुहोला भन्न चाहन्छु आफ्नो मन चाहे। त्यस्तै गरेर लगभग मैले प्राप्त म्यासेजहरू सबै वाचन गरेँ जस्तो लाग्छ। यति बेला के म्यासेजहरू छन् भने म वाचन गरिहाल्छु। नमस्ते हजुर, हाल कतारदेखि सुन्दैछ है, हेर्दैछु भन्नुहुन्छ सुनिली, मा सम्पूर्णमा सम्झना माया छ भन्नुहुन्छ। हाम्रो साथी हुनुहुन्छ उहाँ पूर्वले कान्छा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। अब चाहिँ छुट्टिनुपर्छ पनि भन्न चाहन्छु। ठिक छ, म्यासेजहरू प्राप्त भइरहेका छन्। यति बेला म केही छोटो मिठोमा कुराकानी जोड्न चाहन्छु। मायामा सधैँसँगै हुनु मात्र ठुलो कुरा होइन भनेर होइन, कहिलेकाहीँ परिस्थिति र समयले टाढा बनाउँदा पनि मनमा उनीप्रतिको विश्वास र आदर अलिकति पनि कम नहुनु नै साँचो माया अरे कि। टाढा हुँदा उनीसँग गरेका कुराकानीका म्यासेजहरू हजार पटक दोहोऱ्याएर पढ्नु, उनको फोनको घन्टी बज्दा मन फुरुङ्ग हुनु र हरेक पल अहिले उनी के गर्दै होलिन् भनेर सोच्नुमा पनि एउटा छुट्टै मिठो तडपन हुन्छ। दुरी जति नै टाढा भए पनि यदि मन जोडिएको छ भने हरेक पल उनी आफ्नै तडकनको नजिक भएको महसुस हुन्छ। काम गर्दा गर्दै पनि याद आउन सक्छ, सम्झन मन लाग्न सक्छ, आए के छ के गर्दै होइन। कहिले चाहिँ राति सुति राखेको बेला मैले एक्कासी उठेर म्यासेज पठाउन मन लाग्दा हेलो के छ होइन,
मिस कर रखे के छे जिसके लिए ऐसे क्यों माया लग देना समझने पड़ता है है ना विभिन्न कुरा हरण सुनाला टेम ये उटा हिस्त चौतारियो जहाँ थकित मन रुले सिताल तापाऊं सन रद्दी उटा बिराना जिंदगी आरो सनई कलागी एक और क्या का सहारा बन सन कि कसो तेरे साथी रो जोड़ी नो वाला है दिवाला बंधन में आ लगन का महीना पनी सा प्राइजेस है ना ठीक सा विशेष तो मतंद बाद ना सांस अतंजल समसुने रो साथ दिन में मन दिख तंद बाद फोन तबाय ना मैसेज करे रो साथ दिन में कार्यक्रम ना शेयर करे रो साथ दिन में संपूर्ण ला मन दिख तंद बाद ना सांस कार्यक्रम के कष्ट लाग्यो सर सल्लाह सुझाव दिन होला नम्बर 0440 40026 रहेको छ हेरेर साथ दिन भयो मन दिख तंद बाद पनि भन्न चाहन्छु 11 बजिसकेको छ हाम्रो स्टुडियो घडीमा सो भन्न चाहन्छु झाल्टोका बन्द गर्न बिर्सनु भयो कि औषध लिन बिर्सनु भयो कि कोही कसैलाई केही भन्नु थियो बिर्सनु भयो कि ध्यान दिनुहोला भन्न चाहन्छु रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला लामखुट्टेको टोकाइबाट बस्नुहोला मौसममा परिवर्तन भइराखेको छ मनसुन भित्रिसकेको छ पानी पर्न सक्छ परिरहेको छ होला धेरै ठाउँमा होइन यात्रा गर्नु अगाडि यात्रा गर्दै हुनुहुन्छ भने बाटोको अवस्था अनि मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा निस्कनुहोला भन्न चाहन्छु भन्दै यस समयमा फेरि विशेष गरी काँगरतिर हुनुहुन्छ भने रुखतिर नजानुहोला खोला खाल्सीतर्फ नजानुहोला होइन भोलिको लागि पनि याद गराउन चाहेको मैले अनि त्यस्तै गरेर अर्को कुरा भनेको भिर पाखरतिर पनि नजानुहोला है यस समयमा यी कुराहरूमा ध्यान दिनुहोला भन्दै अब चाहिँ छुट्न चाहन्छु म अन्तमा एउटा गीत रोजाइमा पार्नु भएको थियो लाउँथ्यो माया घातै घातको यो गीत राखिदिनुहोस् है भन्नुहुन्थ्यो अन्तिममा यो गीत राख्दै राख्दै छोटो मिठोमा आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राजमा छुट्न चाहन्छु यसमा आवाज दिनुभएको छ राजु परियार विष्णुमाझीको सुमधुर आवाज नैतिक गीत तपाईँको माझमा छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राज महत छुटे हवस् त नमस्कार शुभरात्र यो मिठो सपनीको कामना गरे त

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआतिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटीआईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
0: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0840 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
7: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता।
8: म त भन्छु आजै लिनुहोस्। तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
10: उल्लङ्घन र सुपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएको विषयमा मानव अधिकार आयोगद्वारा छानबिन शुरू। बालेन सरकार बनेपछि लगानीकर्ताले गुमाए 3 खर्ब। विद्युत उत्पादन घटाउन विद्युत प्राधिकरणको निर्देशन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको हुम्लाको समाज र संस्कृति चिनाउँदै कल्पना शीर्षकको शुभ समाचार।
11: खेतीपाती, मेलापात, घाँस दाउरा र घरका दैनिक काम, यसरी नै कल्पना कुमारी सिंहको दैनिकी बितिरहेको थियो। यी कामबाट फुर्सद मिल्दा कहिलेकाहीँ सामाजिक सञ्जाल टिकटकमा सामान्य भिडियो राख्थिन्। यस्ता भिडियो उनले सम्झनामा रहिरहोस् भन्ने उद्देश्यले मात्रै बनाउँथिन्। तर यही भिडियोले उनलाई चर्चित बनाएको छ। मेलापात गर्ने क्रममा उनले एक दिन कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाएकी थिइन्। उक्त भिडियो 2,20,80,00,000 भन्दा बढ़ी पटक हेरिएको छ। यसपछि उनी हुम्ली बुहारीका रूपमा लाखौं दर्शकमाझ परिचित बनिन्। आज उनले सामाजिक सञ्जाल मार्फत हुम्लाको संस्कृति, जीवनशैली र स्थानीय उत्पादनलाई विश्व सामु परिचित बनाइरहेकी छिन्। हुम्लाको चंखेली गाउँपालिका मार्सीधारा घर भएकी कल्पना फुर्सद मिल्दा वरपरका दृश्य समेट्दै भिडियो खिच्छिन्। पछिसम्म रहिरहोस् भनेर ती भिडियो टिकटक र फेसबुकमा पनि पोस्ट गर्छिन्। यही क्रममा एक दिन मेला गएको बेला उनले कोदो गोडिरहेको र काम सकेर कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाएकी थिइन्। यो भिडियो एडिट गरेर टिकटकमा राखिन्। भिडियो एकाएक भाइरल भयो। सामान्य तरिकाले राखेको भिडियोलाई सबैले मन पराए। फेसबुक टिकटकमा भिडियो फोटो राख्यो भने पछिसम्म हेर्न मिल्छ भनेर राखेकी थिए उनले भनिन्। टिकटक भिडियो चर्चामा आएपछि कल्पनाका फलोअर्स एकाएक बढ़ेका छन्। यही बीचमा उनले हुम्लाको समाज र संस्कृति चिनाउने किसिमका भिडियोहरू पनि बनाउँदै हाल्ने गरेकी छिन्।
12: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
13: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ रासोपालाई राष्ट्रिय मानवाधिकार आयोगले पत्र काटेको छ आयोगले सोमबार लेखेको पत्रमा 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको छ राजोपा महाधिवेशनको बन्द सत्रमा 9 असारमा तत्कालीन महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा 18 वर्ष मुनिका 35,257 जना सदस्य रहेको सूची सार्वजनिक गरेका थिए उनले पार्टीमा कुल 5,23,465 जना सदस्य रहेको जानकारी दिँदै कुन उमेर समूहका कति छन् भन्ने सूची नै प्रस्तुत गरेका थिए त्यो सूची संचार माध्यममा पनि सार्वजनिक गरिएको थियो बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदन बन्द सत्रले पारित गरेको थियो राजोपाले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरेको भनी आयोगमा प्राप्त जानकारी र विभिन्न संचार माध्यममा सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ आयोगका सहायक प्रवक्ता तथा उपसचिव श्याम बाबु काफ्लेले राजोपालाई लेखेको पत्रमा भनिएको छ पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा 18 वर्ष मुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउनु आयोगले भनेको छ राष्ट्रिय मानवाधिकार आयोग ऐन 2068 को दफा 21 अनुसार विवरण पठाउन राजोपालाई पत्राचार गरिएको हो ऐनको उक्त दफामा लेखिएको छ आयोगको काम कारवाहीमा सहयोग गर्नुपर्ने सम्बन्धित निकाय वा पदाधिकारीले आयोगले मागेको सहयोग उपलब्ध गराउनुपर्नेछ राष्ट्रपालले बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा बाल अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्था र व्यक्तिहरूले समेत आपत्ति जनाएका छन् राष्ट्रपालका तत्कालीन महामन्त्री बुर्लाकोटीले सांगठनिक प्रतिवेदनमा 18 वर्ष मुनिका 35,000 भन्दा बढ़ी बालबालिका पार्टी सदस्य रहेको उल्लेख गरेपछि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले समेत आपत्ति जनाएको छ प्राविधिक वा मानवीय त्रुटिका कारण 18 वर्षभन्दा कम उमेरका कुनै व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइए त्यस्तो सदस्यता तत्काल खारेज गरिनेछ महामन्त्री विपुन कुमार आचार्यले भनेका छन् प्रचलित नेपालको कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत कदम भएको भन्दै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन आयोगले दवाब दिएको छ राष्ट्रपालले 18 वर्ष मुनिकालाई सदस्य बनाएकोमा मानव अधिकार आयोगले थाल्यो अध्ययन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ
3: सरकारले हालै लागू गरेको कालो सिसावाला गाड़ी प्रयोगमा रोक लगाउने नियम सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकै नेताहरूले उल्लंघन गरेका छन् राष्ट्रपति र प्रधानमन्त्री बाहेक अरूले कालो सिसावाला गाड़ी प्रयोग गर्न नपाउने कानूनी व्यवस्था छ सोही व्यवस्था अनुसार गृहमन्त्री सुधन गुरूङले कालो सिसा प्रयोग नगर्न निर्देशन दिनुभएको थियो गृहमन्त्रीको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन 7 वटै प्रदेशमा सर्कुलर गरेको छ प्रधान कार्यालयले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ असार 15 गते उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरूङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको गाड़ीमा राखिएको कालो सिसाको स्टिकर हटाइएको थियो गृहमन्त्री र सचिवको कालो सिसा हटाएसँगै मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव चढ़ने सरकारी गाड़ीको पनि कालो सिसा हटाइएको थियो असार 14 देखि ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन शुरू गरेको थियो कम्पनीबाट कालो सिसा जडान भएका गाड़ीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाड़ी विक्रेता कम्पनीहरूसँग छलफल गरेको छ तर गृहमन्त्रीको निर्देशन र ट्राफिक प्रहरीको अभियानको व्यवस्था गर्दै सत्तारूढ़ दल राष्ट्रपाका धेरै नेताहरूले कालो सिसा सहितको गाड़ी प्रयोग गरेको पाइएको छ। कालो सिसा गाड़ीमा प्रयोग गर्नु गैर कानूनी भएको स्वयं गृहमन्त्री गुरूङले बताउँदै आउनु भएको छ, तर बुधबार राष्ट्रपा केन्द्रीय कार्यालय चमतीमा पदाधिकारी केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका नेताहरूका धेरै गाड़ीमा कालो सिसा कायम रहेको देखिएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरिसकेको भए पनि सत्तारूढ़ दल राष्ट्रपाका सभापति रवि लामी छानेदेखि सरकारकै मन्त्री सांसद र कार्यकर्ताको गाड़ीमा कालो सिसा प्रयोग भएको पाइएको हो। सत्तारूढ़ दलबाटै सरकारी नियमको उल्लंघन शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो।
2: विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सब स्टेशनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र मागभन्दा बढ़ी विद्युत उत्पादन भएकाले प्रणालीको स्थिरता कायम राख्नुपर्ने कारण देखाउँदै जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको छ। प्राधिकरणले कन्टिन्जेन्सीमा रहेका जलविद्युत आयोजनालाई आवश्यकता अनुसार उत्पादन घटाउन निर्देशन दिन थालेको हो। प्राधिकरणले प्रसारण लाइन वा सब स्टेशनको अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने आयोजनालाई कन्टिन्जेन्सीमा राख्ने गरेको छ। बिजुली खपत कम र उत्पादन बढ़ी हुने तथा प्रसारण लाइन र सब स्टेशनको क्षमता भने नपुग्ने भएकाले वर्षेनी वर्षायाममा प्राधिकरणले कन्टिन्जेन्सी रहेका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिने गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष मोहन डागीका अनुसार हाल 30 भन्दा बढ़ी आयोजना कन्टिन्जेन्सीमा छन्। प्राधिकरणले प्रसारण क्षमता र सब स्टेशनको क्षमता हेरेर विभिन्न ठाउँ वा सब स्टेशनको अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने आयोजनालाई कन्टिन्जेन्सीमा राख्ने गरेको छ। बिजुली खपत कम र उत्पादन बढ़ी हुने तथा प्रसारण लाइन र सब स्टेशनको क्षमता

0: माथिल्लो दुर्दी ए चेपी खोला दुर्दी खोला सुपर दुर्दी न्यादी खोला लगायतका आयोजना लामो समयदेखि कन्टिन्जेन्सीमा छन्। कन्टिन्जेन्सीमा रहेका केही आयोजनालाई भने निर्देशन गएको छैन, तर कन्टिन्जेन्सीमा नरहेका आयोजनालाई समेत उत्पादन घटाउन निर्देशन दिएको छ। इपानका अध्यक्ष डागीकै अनुसार 7.5 मेगावाटको अपर खोरुङ्गा खोला स्मल जल विद्युत आयोजना 7 वर्षदेखि कन्टिन्जेन्सीमै सञ्चालनमा छ। प्राधिकरणले प्रवर्धकलाई भन्यो विद्युत उत्पादन घटाऊ शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: लगानीकर्ताले गुमाए 3.5 खर्ब शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नेतृत्वमा बलियो सरकार गठन भएपछि शेयर बजारले नयाँ उचाइ लिने लगानीकर्ताको अपेक्षा थियो, तर नयाँ सरकार बनेपछि नेप्से निरन्तर ओह्रालो लागेको छ। नयाँ सरकार गठनपछिका 3 महिनामा शेयर लगानीकर्ताले करिब 3.5 खर्ब रूपियाँ गुमाएका छन्। अर्थात लगानीकर्ताको पूँजी बजारको सम्पत्ति करिब 3.5 खर्ब रूपियाँले घटेको छ। यसबाट लगानीकर्ता निराश छन्। प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएपछि गत चैत 15 गते 2879 बिन्दुमा रहेको नेपाली स्टक एक्सचेन्ज नेप्से परिसूचक निरन्तर ओह्रालो लाग्दै बुधबार 2652.93 बिन्दुमा झरेको छ। यही अवधिमा शेयर बजार पूँजीकरण पनि करिब 48.94 खर्ब रूपियाँबाट घटेर 45.43 खर्ब रूपियाँमा सीमित भएको छ। पछिल्लो एक साता निरन्तर घटेको शेयर बजार बुधबार भने 44.51 अंकले बढ़ेको छ।
0: जघन्य वा गम्भीर कसुर तथा त्यस्ता कसुरको उद्योग दुरुत्सान वा आपराधिक षड्यन्त्र बाहेक अन्य कसुरमा व्यक्ति पक्राउ पूर्व अनुसन्धान अधिकारी समक्ष उपस्थितिको सूचना दिनुपर्ने व्यवस्था गर्दै सरकारले कानूनी व्यवस्था प्रस्ताव गरेको छ। व्यक्ति पक्राउ पूर्व सुन अनि थुनको अवधारणामा बहस भएको लामो समयपछि सरकारले मौजूद कानून संशोधन प्रक्रिया अघि बढ़ाएको हो। जरूरी पक्राउ पुँजी जारीको अवस्था भने व्यक्ति पक्राउ गर्न पाउने व्यवस्था प्रस्तावित छ। मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका लागि विधेयकको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको हो। कार्यविधिको दफा थप गरेर पक्राउ पूर्व उपस्थितिको सूचना दिन र उपस्थित नभएमा मात्र पक्राउ पर्ने व्यवस्था प्रस्तावित छ। अहिले अनुसन्धान गर्ने निकायले अदालतको अनुमति वा जरूरी पक्राउ पुँजी दिएर जुनसुकै कसुरमा व्यक्ति पक्राउ गर्ने गरेको छ। पूर्व शर्त पालना नभएको आलोचना समेत हुने गरेको छ। प्रस्तावित व्यवस्थामा भनिएको छ कुनै पनि व्यक्तिले जघन्य वा गम्भीर कसुर गरेमा वा त्यस्ता कसुरको उद्योग दुरुत्सान वा आपराधिक षड्यन्त्र गरेको वा सो कसुरमा मतियार भएको वा जरूरी पक्राउ पुँजी जारी गर्नुपर्ने अवस्थामा बाहेक अन्य कसुरमा त्यस्ता व्यक्तिलाई पक्राउ गर्नु पूर्व उपस्थितिको सूचना दिनुपर्नेछ। तर त्यसरी सूचनाका लागि हिरासतमा राख्न पाउने गरी कार्यविधि संशोधन प्रस्ताव गरिएको छ। सम्पत्ति रोगका सम्बन्धी विद्यमान कानून पनि परिमार्जन प्रस्ताव गरिएको छ। अभियोग पत्र पेश हुँदा माग दावी भन्दा बढ़िरहेको सम्पत्ति रोक्का राख्न नपर्ने गरी संशोधन प्रस्ताव गरिएको छ। अनुसन्धानका क्रममा रोक्का सम्पत्ति मुद्दा नचल्ने निर्णय भएमा वा नचलाइएमा सरकारी वकिलले रोक्का फुकुवा गर्न निर्देशन दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। त्यस्तै मुद्दा परिणत गरी कार्यवाही र किनारा लगाउनुपर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ। सरकारवादी फौजदारी मुद्दा प्रमाण बुझ्दै जाँदा देवानी प्रकृतिको देखिएमा मुद्दा परिणत गरी किनारा लगाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। जबरजस्ती करोडी कसुरमा पीड़ित स्वयंले उजुरी दिएमा प्रहरी कार्यालयले तत्काल बयान लिई प्रमाणित गराउन जिल्ला अदालतमा उपस्थित गराउनुपर्ने व्यवस्था प्रस्तावित छ। थुनचेक आदेशकै क्रममा पनि अभियुक्तलाई थुनामा राख्नुको सट्टा विद्युतीय निगरानी यन्त्र प्रयोग गरी वा नगरी स्थान हद बाहिर जान नपाउने गरी आदेश गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। पक्राउ अघि उपस्थितिको सूचना दिनुपर्ने शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ।
1: आगामी आर्थिक वर्षको बजेटलाई लिएर प्रदेश सरकारहरू आन्तरिक किचलोमा फँसेका छन्। प्रदेशको अस्तित्वमाथि नै प्रश्न उठाइरहेका बेला उनीहरू भने बजेट विवादमा रूमल लिएका हुन्। गत चुनावमा नराम्रो पराजयपछि संघीय संसदमा सानो आकारमा खुम्चिएका पुराना दलहरूले प्रदेशमा भने अझै पुरानै पारा देखाइरहेका छन्। संघीय निर्वाचनमा नराम्ररी बढ़ाइएका दलहरू प्रदेशमा अझै सत्ता राजनीतिमै अल्झिएका हुन्। संघमा झण्डै 2/3 बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले एकल सरकार बनाए पनि 7 वटै प्रदेश सरकार र सभामा भने पुराना राजनीतिक दलहरू मात्र छन्। प्रदेशमा नेपाली कंग्रेस र नेकपा एमाले सत्ता साझेदारी गरिरहेका छन्।